0: दाई कता जाँदै हुनुहुन्छ?
1: हिजो आज के भयो बहिनी? कहिले पखाला लाग्छ, दिशा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिशा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ, त्यही चेक गर्न जाँदैछु। बरु कतातिर राम्रो होला?
0: माँ पार्वती आयुर्वेद क्लिनिक जानुहोस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
2: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
3: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: माँ पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480 27590 र 081534328।
4: कुष्ठ रोग अभिशाप न होए, इके उपचारो भी संभव है। वही से कुष्ठ रोग के बारे में हम सब लोगन के यहाँ जानकारी पावे जरूरी है।
5: शरीर में यहाँ न खजवाए, छुए से जान न मिले, लाल और खर्रहा दाग दिखाए तो कुष्ठ रोग के शंका कई सका जाते है। असल लक्षण अपनक या तो दूसरे के यहाँ दिखाए तो जुड़ती स्वास्थ्य संस्था में यहाँ जाए के जाँच करावा जाए। सब स्वास्थ्य संस्थान में यहाँ कुष्ठ रोग के दवाई निःशुल्क मिलत है।
4: समय में यहाँ उपचार यानी दवाई की है से कुष्ठ रोग पूर्ण रूप में यहाँ नीक होए के साथ हैं शारीरिक अपांगता होए से भी बची सका जात है।
5: जानकारी राहक चाहिए, कुष्ठ रोग बीमारी से प्रभावित और उनके परिवार के यहाँ भेदभाव करब कानूनी अपराध हो। साइनिंग अस्पताल, INF नेपाल बाके द्वारा जनहित में जारी संदेश।
6: अया, कान दुखेर हैरान भइराछ, के गर्ने, कहाँ जाने होला?
7: बहिनी, किन चिन्ता लिनुहुन्छ? बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू, नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
8: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
7: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, फुलचेक्रा 5, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081530244, 98580 81244।
9: नेपालगञ्जका लागि सुपर स्पेशियालिटी विशेषज्ञ सेवा सहित आएको छ शिखर हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्राली। हाम्रा सेवाहरू अनुभवी तथा विशेषज्ञ चिकित्सकको साथमा गुणस्तरीय स्वास्थ्य उपचार र परामर्श, गम्भीर मृगौला रोग, डायलेसिस व्यवस्थापन, मृगौला संक्रमण, पत्थरीको निदान तथा उपचार, सुगर र उच्च रक्तचापको उपचार व्यवस्थापन तथा मृगौला प्रत्यारोपण तयारी र निगरानीको लागि पश्चिम नेपालमा एकमात्र डीएम नेफ्रोलोजिस्ट डाक्टर सौरभ सिंह हमाल। एपेन्डिक्स, पित्त थैली, आन्द्रा, कलेजो सम्बन्धी समस्याको उपचार तथा दूरबीनबाट अपरेसन सेवा, पेटको क्यान्सरको शल्यक्रिया र इन्डोस्कोपी, कोलोनोस्कोपी जाँचका लागि शिक्षण अस्पताल महाराजगञ्जबाट आउनुभएको एमसिएच ग्यास्ट्रो तथा हेपाटोबिलियरी सर्जन डाक्टर प्रदीप थापा। नवजात शिशु तथा बाल रोगको उपचारको लागि कान्ति बाल अस्पताल काठमाडौँमा पूर्व कार्यरत डाक्टर प्रतिमा खड्का। प्रसूति तथा स्त्री रोगको उपचार तथा शल्यक्रियाका लागि शिक्षण अस्पताल महाराजगञ्जबाट आउनुभएकी डाक्टर प्रेरणा मल्लिक। साथै गुणस्तरीय प्रयोगशाला, इन्डोस्कोपी जाँच, ईसीजी, इइजी, एनसिभी, एक्सरे तथा भिडियो एक्सरे जाँचका साथै सम्पूर्ण किसिमका स्वास्थ्य समस्याहरूको विशेषज्ञ डाक्टरबाट गुणस्तरीय उपचार र परामर्शको सुविधा रहेको छ। सम्पर्क शिखर हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्राली, भेरी अस्पताल अगाडि रामलीला मैदान जाने बाटो, रोयल क्याफे भएको बिल्डिङ, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081530220 र 98141586979। 081-530-220 र 98-41-586-979।
10: नेपालगञ्जमा गुणस्तरीय सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा एउटै स्थानमा लक्ष्मी सरस्वती पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर गणेशमान चोक नेपालगञ्जमा तपाईँलाई स्वागत छ। पश्चिम नेपालमा पहिलो र लोकप्रिय एमसिएस ग्यास्ट्रोसर्जन डाक्टर कृष्णमोहन अधिकारीबाट दूरबीन ल्याप्रोस्कोपिक मार्फत एपेन्डिक्स र पित्त थैलीको शल्यक्रिया, सानो ठुलो आन्द्राको समस्याको उपचार तथा शल्यक्रिया, मलाशयका समस्या तथा जटिल पेट कलेजो र प्याङ्क्रियासका उपचार तथा अपरेसन, पेट तथा आन्द्रा सम्बन्धी क्यान्सरको शल्यक्रिया साथै इन्डोस्कोपी तथा कोलोनोस्कोपी जाँच सेवा, त्यसै गरी नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कर्णबाट टन्सिल पिनास तथा थाइराइड समस्या, नाकबाट रगत बग्ने तथा नाकमा मासु पलाउने समस्या, घाँटीका गाँठा गुठी स्वर सुक्ने समस्या, कान दुख्ने चक्कर लाग्ने सुन्ने बारे समस्याहरूको उपचार साथै एनपिएल नाक कान घाँटी इन्डोस्कोपी पिटिए कानको सुनाई परीक्षण, यस बाहेक फिजिसियन सेवा, हाड जोड्नी तथा नसा रोग, मानसिक स्वास्थ्य, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, एक्सरे भिडियो एक्सरे तथा आधुनिक ल्याब परीक्षण, सबै सेवा एकै ठाउँमा सहज र भरपर्दो वातावरणमा उपलब्ध छ। तपाईको स्वास्थ्य हाम्रो प्रतिबद्धता, आफ्नो स्वास्थ्यको भर लक्ष्मी सरस्वती पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर गणेशमान चोक नेपालगञ्जलाई दिनुहोस्। सम्पर्क फोन नम्बर 081-532-780
11: आहा बुढा, यो फेसबुकमा कस्तो राम्रो फर्निचरको एड आइरहेको रहेछ। कति यही पुरानो फर्निचर युज गरिराख्ने, हामी पनि नयाँ चेन्ज गरिदिउँ न।
12: खै खै हेरौँ त। अनि कस्तो राम्रो रहेछ है। हो नि, कुन फर्निचर रहेछ
11: यो? त हाम्रै नेपालगञ्जकै रहेछ नि। नेपालगञ्जको बिपी चोकमा रहेको स्टार फर्निचर ल्यान्ड रहेछ। त्यहाँ त सबै खालका फर्निचरहरू पाइँदो रहेछ।
12: हुन्छ, हामी पनि जाउँला नि। खै खै अरू अरू के रहेछ हेर।
11: यहाँ स्टाइलिस सोफा रहेछ, अनि आरामदायी बेड, आकर्षक डाइनिङ टेबल, टिभी ऱ्याक, अफिस फर्निचर, म्याट्रिक्स लगायत घर सजाउने सबै कुराहरू एउटै छाना मुनि पाइँदो रहेछ नि।
12: अनि हामीले दिएको डिजाइनमा बनाउँछन् त?
11: हुने रहेछ नि, किन नहुनु। आफूले चाहे जस्तै कस्टम फर्निचर बनाइने रहेछ, अनि डेलिभरी र फिटिङ पनि हुँदो रहेछ।
12: लौ लौ, त्यसो भए आजै जानु पर्यो।
11: तपाईँ पनि जानुहोस्, बाँकी र बर्दियाभित्र फ्री होम डेलिभरी र फ्री फिटिङको सेवा पनि बिल्कुलै फ्री छ।
13: सम्पर्क स्टार फर्निचर ल्यान्ड बिपी चौक नेपालगञ्ज शिक्षा कार्यालयको सामुनि। सम्पर्क नम्बर 98-86-073-70 र 98-95-067-82।
14: ब्राइटल्यान्ड सेकेन्डरी स्कुलमा व्यवस्थापन तथा विज्ञान संकायका लागि आवेदन खुला गरिएको छ।
15: हो, भर्ना खुल्यो। व्यवसाय, बैंकिङ, उद्यमशीलता, होटल व्यवस्थापन, वित्त, कानून, पर्यटन तथा कर्पोरेट नेतृत्व क्षेत्रमा भविष्य निर्माण गर्न चाहने विद्यार्थीहरूका लागि सुनौलो अवसर।
14: व्यवसाय अध्ययन, लेखाशास्त्र, अर्थशास्त्र, कम्प्युटर विज्ञान, होटल व्यवस्थापन, पर्यटन, वित्त, व्यवसाय गणित र सामान्य कानून।
15: विज्ञान संकाय, चिकित्सा इन्जिनियरिङ, प्रविधि अनुसन्धान, स्वास्थ्य विज्ञान, सूचना प्रविधि तथा विज्ञान सम्बन्धी क्षेत्रमा करियर बनाउन चाहने विद्यार्थीहरूका लागि
14: भौतिक शास्त्र, रसायन शास्त्र, जीव विज्ञान, गणित र कम्प्युटर विज्ञान।
15: विद्यार्थीहरूले आफ्नो करियर लक्ष्य अनुसार गणित, जीव विज्ञान वा कम्प्युटर विज्ञान जस्ता विषय संयोजन छनोट गर्न पनि सक्नेछन्।
14: किन रोज्ने ब्राइटल्यान्ड?
15: हो, सबै विषयमा दक्ष तथा अनुभवी शिक्षकहरू, केस स्टडी तथा परियोजनामूलक अन्तर्क्रियात्मक शिक्षण,
14: पूर्ण दिवसीय कक्षा सञ्चालन, वित्तीय साक्षरता तथा उद्यमशीलता सिप विकास,
15: आधुनिक विज्ञान, कम्प्युटर विज्ञान तथा होटेल व्यवस्थापन प्रयोगशाला, उद्योग क्षेत्रका विज्ञहरूसँग कार्यशाला,
14: नेतृत्व तथा व्यक्तित्व विकास कार्यक्रम, MBBS, BHM, BITM, BBA, CA, MBS तथा अन्य व्यवस्थापन तथा विज्ञान क्षेत्रका लागि करियर परामर्श,
15: उत्कृष्ट विद्यार्थीहरूका लागि छात्रवृत्तिको सुविधा। अफिस खुल्ने समय बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म, कक्षा सञ्चालन 2083 असार 1 गतेदेखि। थप जानकारीका लागि
14: ब्राइटल्यान्ड सेकेन्डरी स्कुल, पासाङ लामु रोड, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081-532-607-532।
16: दाइ, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
17: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
16: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
17: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठा गुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
16: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
17: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97639711786 र 98224-92377।
18: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
19: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
20: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
19: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
20: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
21: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
19: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
20: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
21: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98164169।
22: यो कृष्ण सार एफएम
23: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
24: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 6 बजेको छ।
25: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
22: यो कृष्ण सार एफएम
23: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
26: सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईँलाई स्वागत छ।
27: तप सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सिआइएन खबर .com, सिआइएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
26: आज 2083 साल असार 6 गते शनिबार, जुन 20 तारिक सन् 2026, नेपाल सम्बत 1146, जेठ शुक्ल पक्षको षष्ठी तिथि, भोटो जात्रा, विश्व शरणार्थी दिवस।
27: 18 वर्ष प्रवेशमा रुकुम पश्चिमको रेडियो सिस्नीलाई शुभकामना व्यक्त गर्दै साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
26: 6 दिन ढिलो भित्रियो मनसुन, बाढीको जोखिममा रहेकाहरूका लागि भोइस मेसेज पठाउने तयारी, सर्वोच्चमा 27,000 मुद्दाको चाङ।
27: 40 दिनमै कक्षा 12 को नतिजा सार्वजनिक, 54.65% उत्तीर्ण, 10 वर्षको झण्डै 2 खर्ब कृषि अनुदानमाथि छानबिन हुँदै।
26: वैदेशिक रोजगारीका नाममा सरकारी कर्मचारी समेत ठगिए, चिया निर्यातमा भएको अवरोधबाट दैनिक 20 लाख किलो घाटा, बजेटमा प्रदेश सरकारहरूको प्राथमिकता, बालबालिकाको उपचारदेखि वृद्ध वृद्धालाई घरमै स्वास्थ्य सेवा।
27: इजरायल र हिजबुल्ला बीच युद्ध विराममा सहमति, इजरायल र लेबनान बीच अर्को साता वार्ता हुने, युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई पोल्यान्डले प्रदान गरेको राजकीय सम्मान फिर्ता।
26: र अमेरिकाले फिफा विश्वकप 2026 लगातार 2 जित निकाल्दै नकआउट चरण, भोलि 4 खेल हुने।

0: मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
1: सबैभन्दा सुरुमा 40 दिनमै कक्षा 12 नतिजा सार्वजनिक भएको प्रसङ्ग।
2: राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सकिएको 40 दिनमै कक्षा 12 नतिजा सार्वजनिक गरेको छ। पहिलेभन्दा छिटो सार्वजनिक गरेको नतिजामा विद्यार्थी पनि विगतको तुलनामा धेरै उत्तीर्ण भएका छन्। बोर्डकी प्रवक्ता जयन्ती सत्यालका अनुसार कक्षा 12 परीक्षामा नियमित र आंशिक तर्फ गरी समग्रमा 64.13% विद्यार्थी उत्तीर्ण भएका हुन्। नियमिततर्फ 69.75 र आंशिकतर्फ 42.38% विद्यार्थी माथिल्लो तह अध्ययनका लागि योग्य भएका छन्। गत वर्ष 61.17% विद्यार्थी ग्रेडेड भएका थिए। 2080 कक्षा 12 परीक्षामा 52.15% विद्यार्थी मात्र ग्रेडेड भएका थिए। एसईको नतिजामा पनि पछिल्ला वर्षहरूमा क्रमिक सुधार देखिँदै आएको छ। शिक्षण सिकाइ प्रभावकारी बन्दै गएकाले नतिजामा प्रगति देखिएको विद्यालयहरूको भनाइ छ। यो वर्ष नियमिततर्फ 3,32,241 विद्यार्थीले परीक्षा दिएका थिए। तीमध्ये 2,71,770 जनाले ग्रेड प्राप्त गरेका छन्। 1,04,171 विद्यार्थीले भने ग्रेड प्राप्त गर्न सकेनन्। बोर्डका अनुसार नियमिततर्फ उत्तीर्ण हुने विद्यार्थीमध्ये 3.61 4 जिपिए प्राप्त गर्ने 17,786 रहेका छन् भने 3.60 जिपिए प्राप्त गर्ने 64,821 रहेको बताइएको छ।
1: अब मौसम सम्बन्धी प्रसङ्ग। औसतभन्दा 6 ढिलो गरी हिजो नेपालमा मनसुनी प्रणाली भित्रिए पनि कोशी प्रदेशको पूर्वी भूभागमा मात्रै सीमित रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसुन भित्रिने सामान्य औसत अवधि 13 रहे पनि यस वर्ष भने औसत मितिभन्दा 6 ढिलो गरी मनसुन भित्रिएको हो। नेपाल भित्रिएको मनसुन प्रणाली हाल कमजोर अवस्थामा रहेकाले देशका अन्य भूभागमा विस्तार हुन अझै केही दिन लाग्ने देखिएको मौसमविद हरिप्रसाद दहालले सीआईएनसँग बताउनुभयो। मनसुन भित्रिए पनि त्यति एक्टिभ र सक्रिय देखिएको छैन, त्यसकारण देशभर विस्तार हुन केही समय लाग्ने देखिएको हो। अबको एक सातादेखि 10 दिनभित्र मनसुन देशभर फैलिन सक्ने पूर्वानुमान गरिएको छ। मनसुन वायु दक्षिणी पूर्वबाट पश्चिम बहन्छ भने पश्चिमी वायु पश्चिमबाट पूर्व बहन्छ। मनसुन देशभर फैलनका लागि पश्चिमी वायु कमजोर हुनुपर्छ। पश्चिमी वायु कमजोर बन्दै गएमा मनसुनले विस्थापन गर्ने हुन्छ। सामान्यतया पूर्वी नेपालमा मनसुन प्रवेश गरेको एक सातामा देशभर फैलने हुन्छ, तर पश्चिमी वायु कायमै रहेकाले मौसम पूर्वानुमान महाशाखाले यकिन भन्न सक्ने अवस्था नरहेको बताएको छ। आगामी साता कोशीदेखि गण्डकीसम्मको क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना छ, तर लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्र को तातो हावाको लहर भने आगामी साता पनि कायमै रहने मौसमविद दहालले बताउनुभयो। पहाडी क्षेत्रको अवस्था हेर्दा कोशी बागमती गण्डकीका केही ठाउँ र लुम्बिनी कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा आगामी सातासम्म पनि पानी पर्ने देखिन्छ, तर आगामी आइतबार भने कोशीका तराई भूभागका केही स्थान तथा मधेस बागमती र गण्डकीका तराई भूभागका 1-2 स्थानमा मध्यमसम्मको पानी पर्ने सम्भावना छ। कोशीका पहाडी क्षेत्रसँगै तराईका 1-2 स्थानमा भने ठूलो पानी पनि पर्न सक्ने मौसमविदहरूले बताएका छन्। सीआईएनसँग कुराकानी गर्दै यसपालिको बाढीको पूर्वानुमानका लागि केही नयाँ तयारी गरिएको बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले सीआईएनसँग बताउनुभयो।
3: यसचोटि कम पानी पर्न सक्छ यदि यहाँ आकाशीय खेती पानीमा निर्भर खेती प्रणालीमा हुनुहुन्छ, ससाना खोलाको पानीमा मात्रै निर्भर हुनुहुन्छ भने चाहिँ पानी कम पर्न चाहिँ सक्छ। त्यस कारणले त्यो जोखिमलाई मध्यनजर गरेर यहाँहरूले अन्य आफ्नो आवश्यक पूर्व तयारी चाहिँ गर्नुपर्ने हुनसक्छ। कृत्रिम बुद्धिमत्ता अथवा आर्टिफिसियल इन्टेलिजेन्स भन्छौँ एआई, यसको आजभोलि खुब चर्चा हुने गर्छ। हामीले पनि बाढी पूर्वानुमानको लागि आर्टिफिसियल इन्टेलिजेन्स एआईको प्रयोग गर्ने गरी आगामी मनसुनदेखि तयारी अगाडि बढाएका छौँ। यसै मनसुनमा चाहिँ हामी त्यो भ्याउँदैनौँ, तर यस मनसुनमा हामीले नयाँ प्रयोग गर्न लागेको भनेको चाहिँ हामी 3 दिनसम्मको मात्रै पूर्वानुमान गर्दै आएका हौँ। यसचोटि हामीले 5 दिनसम्मको पूर्वानुमान गर्ने गरी तयारीलाई अन्तिम चरणमा पुर्याएको छौँ। एउटा अर्को चाहिँ आम सर्वसाधारणले एउटा गुनासो गरिरहेको विषय के छ भने एसएमएस कहिलेकाहीँ हेरिँदैन, रातिको समयमा त्यसले बिउजाउँदा पनि बिउजाउँदैन, फेरि बाढीहरू कहिलेकाहीँ राति ठुलो बाढीहरू जाने गर्दछन्। अझ प्रभावकारी माध्यम के होला भन्ने गुनासो हामीले प्राप्त गऱ्यौँ र त्यो त्यसलाई चिर्नको लागि चाहिँ हामीले यसचोटिबाट आइभीआर भनेको एसएमएसको सट्टा भोइस कल पठाउने त्यो तयारी अन्तिम चरणमा छ, तर एउटा सीमा चाहिँ छ यसमा पनि। हामीले आम सर्वसाधारणलाई कल गर्न सक्ने अवस्था चाहिँ देखिया छैन, यो नेपाल टेलिकमको एनसेलको यो सीमा रहेछ। हामीले चाहिँ एसएमएस जसरी कल पठाउँछौँ उहाँले उठाउनुभयो भने सुन्न सक्नुहुन्छ, तर त्यो एक कल चाहिँ हामीले सबैले पठाउँदै छैनौँ। त्यो कल चाहिँ हामीले कम्तीमा पनि स्थानीय पालिकाको कुरा गर्दाखेरि त्यहाँको मेयर साहब, त्यहाँका वडाध्यक्षहरू, त्यहाँ रेड क्रस अथवा त्यहाँको चाहिँ नि विद्यालयका प्रधानाध्यापक, विज्ञान पढाउने शिक्षक, जो मार्फत चाहिँ सूचना आम समुदायसम्म छिटो छरितो तवरबाट पुग्न सक्छ।
2: सरकारको सिफारिसमा राष्ट्रपतिले वैशाख तेस्रो साता जारी गर्नुभएका 8 मध्ये 4 अध्यादेश संघीय संसदले स्वीकृत गरेको छ। प्रतिनिधि सभामा करिब 2/3 बहुमत रहेको सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको राष्ट्रिय सभामा प्रतिनिधित्व नहुँदा अध्यादेश अस्वीकृत हुने जोखिम थियो, तर माथिल्लो सदनको 2 ठूला दल नेपाली काँग्रेस र नेपाली कम्युनिष्ट पार्टीको समर्थनमा 4 अध्यादेश बहुमतले स्वीकृत भएको हो। संघीय संसदको दुवै सदनको छुट्टा छुट्टै बैठकमा हिजो 4 अध्यादेश निर्णयार्थ पेश भएको हो। सरकारले वैशाख 25 र 26 गते राष्ट्रिय सभामा 8 अध्यादेश दर्ता गराएको थियो। 8 अध्यादेश राष्ट्रिय सभाको वैशाख 28 गतेको बैठकमा पेश भएको थियो। अध्यादेश निर्णयार्थ पेश गर्ने कार्यसूचीबाट हटाइएको करिब 2 सातापछि सरकारले हिजोको बैठकमा निर्णयार्थ पेश गर्ने गरी कार्यसूचीमा राख्न आग्रह समेत गरेको थियो। यसैबीच सरकारले सरकारी क्षेत्रको नियमन र सहकारी क्षेत्रको नियमन र व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित सम्बन्धित कानून संशोधन तथा एकीकरणमा प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। हिजो बसेको मन्त्रिपरिषद बैठकले कानूनी तथा संस्थागत सुधारसँग सम्बन्धित विभिन्न प्रस्तावलाई स्वीकृत प्रदान गरेको हो। बैठकका निर्णय सार्वजनिक गर्दै सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सहकारी सम्बन्धी प्रचलित कानूनलाई संशोधन तथा एकीकरण गर्न आवश्यक विधेयक तर्जुका लागि मन्त्रिपरिषदको सैद्धान्तिक स्वीकृति लिएको समेत जानकारी दिनुभएको छ।
4: सरकारको नीति कार्यक्रम बजेट
5: अन्तिम निर्णय कसरी हुन्छ? छनौट समितिले
1: जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहितका प्रतिवादी विरुद्ध दायर अभियोग पत्र संशोधन गर्न स्वीकृति दिएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले हिजो दिएको निवेदनमाथि सुनवाई गर्दै अदालतले माग बमोजिमको आदेश जारी गरेको हो। यो सँगै लामिछानेको पक्षमा सबै जिल्लाबाट संगठित अपराधको अभियोग हटाउने आदेश आएको छ, जसले सहकारी पीड़ितहरूलाई मिलापत्रमा रकम फिर्ता गर्न ढोका खुला गरेको छ। सुमन खनाल समेतको जाहेरीमा नेपाल सरकार बाँधी रहेको मुद्दामा न्यायाधीश आत्मदेव जोशीको इजलासले अभियोग पत्र संशोधन गर्न अनुमति दिएको हो। आदेशमा मुलुकी फौजदारी कार्यविधि संहिताको दफा 116(2)(क) अनुसार सम्पत्ति शुद्धिकरण जस्ता केही विशेष मुद्दा बाहेक अन्य मुद्दामा अभियोग फिर्ता लिन वा संशोधन गर्न कानूनी रोक नरहेको उल्लेख गरिएको छ। मिलापत्रका लागि अवरोध नगर्ने भन्दै यस्तो आदेश आएको इजलासले जानकारी दिएको छ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। चितौनमा आगामी असार 7, 8 र 9 गते हुने महाधिवेशनलाई व्यवस्थित र प्रतिनिधिमूलक बनाउन आवश्यक अधिकांश व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको रासोपाका प्रवक्ता मनिष झाले बताउनुभयो। उहाँका अनुसार देशभरका जिल्ला, प्रदेश तथा विदेश स्थित सम्पर्क समितिबाट प्रतिनिधि छनौटको प्रक्रिया पूरा भइसकेको छ। महाधिवेशन स्थल, व्यवस्थापन, आवास, यातायात, सुरक्षा तथा स्वयंसेवक परिचालन लगायतका काम पनि सकिएको उहाँले बताउनुभयो। अहिले भरतपुरको गेस्ट हाउस चौरमा उद्घाटन स्थल निर्माण र चितौन उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रमा बन्द सत्रको स्थल निर्माणको काम धमाधम चलिरहेको छ। यसैबीच सचिवालयले विधान परिवर्तन गरेर 151 केन्द्रीय सदस्यीय बनाउने प्रस्ताव गरेको छ। केन्द्रीय कार्यालयमा बिहिबार बसेको सचिवालय बैठकले पार्टी विधानमा वरिष्ठ नेता सहित पदाधिकारीमा महिलाको सहभागितालाई सुनिश्चित गर्ने गरी विधान परिवर्तन गर्ने निर्णय गरेको हो। रासोपामा हाल 121 केन्द्रीय सदस्य छन्। सचिवालय बैठकले पदाधिकारी संख्या बढाएर 19 सदस्यीय बनाउने निर्णय पनि गरिसकेको छ।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा निर्वाचनपछि एमालेभित्रको विवाद र नेता कार्यकर्ताको अपेक्षा
6: छलफलबाट आएर एउटा निष्कर्ष के निस्क्यो त्यो निष्कर्षलाई शिरोधार्य गरेर हामी अगाडि बढ्नुपर्छ।
1: वैदेशिक रोजगारीका नाममा सरकारी कर्मचारी समेत ठगिए। चिया निर्यातमा भएको अवरोधबाट दैनिक 20 लाख किलो घाटा। बजेटमा प्रदेश सरकारको प्राथमिकता बालबालिकाको उपचारदेखि वृद्ध वृद्धालाई घरमै स्वास्थ्य सेवा लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान।
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 9805323568।
1: आफ्नो स्वास्थ्यको ख्याल राख्नु नै साँचो आत्मविश्वास हो। त्यसैले त नेपाल परिवार नियोजन संघ बाँके शाखा विगत लामो समयदेखि यहाँहरूको सेवामा समर्पित छ।
2: हामी कहाँ पूर्ण गोपनीयताका साथ सुरक्षित गर्भपतन, परिवार नियोजनका साधन, पाठेघरको मुख र स्तन क्यान्सरको परीक्षण तथा यौन र प्रजनन स्वास्थ्य सम्बन्धी परामर्श सेवा उपलब्ध छन्।
1: विशेष सुविधा अब प्रत्येक आइतबार दिउँसो 3-5 बजेसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्देश आचार्यद्वारा विशेष परामर्श र उपचार पनि पाउनुहुनेछ।
2: ढिला नगर्नुहोस्, आजै स्वास्थ्य सम्बन्धी परामर्श लिनुहोस्। ठेगाना नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 9 रामलीला रोड नापी शाखा अगाडि।
1: फोन नम्बर 081-530-398।
3: मौजदातले साउनमा पहिलो सातासम्मको माग मात्रै धान्न सकिने अवस्था छ। अहिले अनुसन्धान भइरहेका कम्पनीहरू मार्फत नै 29 असारदेखि नयाँ पासपोर्ट छपाई थाल्ने तयारी राहदानी विभागले गरेको छ। राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, निर्देशक सुनिल केसी, तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद अर्याल र प्याकेज एकको ठेकेदार कम्पनीमाथि अनुसन्धान गरिरहेको छ भने प्याकेज दुईको ठेक्का पाउने जर्मनीकै कम्पनीमाथि पनि अनुसन्धान छ। सरकारको अर्को कुनै निर्णय नआएको अवस्थामा वा अख्तियारको अनुसन्धानपछि मुद्दा दायर भएर अदालतबाट अर्को आदेश नआउन्जेलसम्म ती कम्पनी मार्फत हुने छपाई प्रक्रिया नरोकिने जानकारी समेत परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताएका छन्। दैनिक 3,000 पासपोर्टको माग अहिलेको मौजदातले झन्डै 1 महिना मात्रै धान्ने खबरमा उल्लेख छ। त्यस्तै संवैधानिक निकायका पदाधिकारीमाथि सरकारको दबाव शीर्षकमा अर्को खबर सुभाष भट्टले लेख्नु भएको छ। गत सोमबार राहदानी छपाई सम्बन्धी 7.65 अर्ब रुपैयाँको ठेक्कामा भएको अनियमिततामाथिको छानबिन र कारवाहीबारे छलफल गर्न भन्दै प्रधानमन्त्रीको सचिवालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई सिंहदरबारमा बोलाएको थियो। बैठकमा अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राय र अरू 3 जना आयुक्त समेत सहभागी थिए। राहदानीको मजदात सकिन लाग्दा 1 वर्ष अघि ठेक्का सम्झौता भए पनि अझै आपूर्ति सुनिश्चित हुन नसकेको विषयमा असन्तुष्टि प्रधानमन्त्रीको सचिवालयले अख्तियार पदाधिकारीमाथि गरेको खबरमा उल्लेख छ। त्यस्तै 10 वर्षको झण्डै 2 खर्ब कृषि अनुदान छानबिनमा शीर्षकमा अर्को खबर पनि प्रकाशित छ। पछिल्लो 1 दशकमा वितरण गरिएको झण्डै 2 खर्ब रुपियाँ कृषि अनुदानको प्रभावकारिता, दुरुपयोग र वास्तविक पहुँचबारे सरकारले विस्तृत छानबिन सुरु गरेको छ। त्यस्तै भित्री पृष्ठमा चालु आर्थिक वर्षमा प्रदेशको खर्च 3% घट्ने, आगामी वर्षमा 56% ठूलो बजेट शीर्षकमा खबर प्रकाशित छ। यसलाई मिलन विश्वकर्माले लेख्नु भएको छ। चालु आर्थिक वर्ष 2082-83 सात प्रदेशको खर्च 3% घट्ने अनुमान गरिएको छ। आगामी आर्थिक वर्षका लागि ल्याइएको कुल बजेट भने संशोधित खर्चभन्दा 56% ठूलो छ। प्रदेशहरूले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष 2083-84 बजेट अनुसूचीले यस्तो देखाएको हो। त्यस्तै बजेट अघि कागजी जाँच पासमा गाडी छुटेको अनुगमन टोलीको निष्कर्ष शीर्षकमा पनि खबर प्रकाशित छ।
4: गोर्खापत्र दैनिकको भित्री पन्नामा खबर छापिएको छ अवरोध हटाउन कूटनीतिक पहल जारी रहेको बारेमा। परराष्ट्र मन्त्री शिशिर खनालले नेपाली चियाको भारत निर्यातमा देखिएको अवरोधको विषयमा भारतीय पक्षसँग कूटनीतिक सम्वाद भइरहेको बताउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री खनालले यो विषयप्रति सरकार गम्भीर रहेको र भारतीय पक्षसँग कूटनीतिक सम्वाद भइरहेको जानकारी गराउनु भएको महासंघले जानकारी गराएको छ। यसैबीच चिया निर्यातमा भारतले अवरोध गरेपछि 5 दिन यता बन्द भएका चिया उद्योगले कुनै निकास पाएका छैनन्। यसले दैनिक 20 लाख किलोभन्दा बढी हरियो पत्ती हुर्किएर किसानलाई घाटा भइरहेको छ। भारतीय बोर्डले टी बोर्डले चिया आयातमा कडाई गरेपछि भारतीय गोदाममा थन्किएको 2,00,000 किलोभन्दा बढी तयारी चियाको नमुना परीक्षणको रिपोर्ट 1 महिना पूरा हुँदा पनि प्राप्त नभएको व्यवसायीहरूले बताउने गरेका छन्। अर्को खबर जापानको प्रलोभनमा सरकारी कर्मचारी समेत ठगिए शीर्षकमा छ। वैदेशिक रोजगारीमा युरोप जापान अमेरिका लगायतका देशमा आकर्षक सेवा सुविधासहित कमाई हुने प्रलोभनमा परेर बेरोजगार युवा कन्सल्टेन्सीबाट ठगीमा पर्ने घटना नयाँ होइन। पछिल्लो समयमा सरकारी संस्थामा सेवारत कर्मचारी समेत गेट्स वाइड इन्टरनेसनल ट्राभल एवं भिसा नामको कम्पनीको आकर्षक विज्ञापनको प्रलोभनको ठगीमा परेको पाइएको हो। पासबहादुर लामा वैदेशिक रोजगारीमा जापान जाने तयारी गरिरहेकै बेलामा सामाजिक सञ्जालमा गेट्स वाई इन्टरनेसनल ट्राभल एवं भिसा नामको कम्पनीबाट चाहे जस्तो माग आयो। यसअघि जापानमै काम गरेर फर्किनुभएका लामालाई उक्त कम्पनीको कामको प्रक्रिया सही लागेपछि पहिलो चरणमा भिसा प्रक्रिया गर्ने गरी 3,00,000 रुपियाँ दिनुभयो, तर ठगीमा पर्ने क्रम रोकिएको छैन। फल फुल्दा किसानमा उत्साह शीर्षकमा बर्दियाबाट लेखिएको खबर पनि छापिएको छ। बर्दियामा व्यावसायिक रूपमा सिउँडी फल खेती गर्दै आएका किसान यस वर्ष उत्पादन बढ्ने आशामा उत्साहित छन्। विगतका वर्षको तुलनामा यस वर्ष सिउँडी फल समयभन्दा अगाडि नै फुलेर फल लाग्न थालेपछि किसानहरूमा उत्साह देखिएको हो। कान्तिपुर दैनिकमा सर्वोच्चमा न्यायको जाम 27,000 मुद्दाको चाङ शीर्षकमा कृष्ण बहाब र दुर्गा दुलालले लेख्नु भएको खबर छ। न्यायाधीश अभाव कानून व्यवसायीले बारम्बार पेशी सार्ने प्रवृत्ति, मुद्दाका पक्ष विपक्ष धेरै हुने, मिसिल कागज समयमा नआइपुग्ने र कतिपय अवस्थामा न्यायाधीशले राजनैतिक रूपमा संवेदनशील मुद्दा हेर्न चाहने जस्ता कारणले पनि नचाहने जस्ता कारणले पनि मुद्दा सुनवाई सुस्त भएको बारेमा खबरमा उल्लेख गरिएको छ। भित्री पन्नामा प्रदेशमा बजेटमा प्रदेश सरकारको प्राथमिकता, बालबालिकाको उपचारदेखि वृद्ध वृद्धालाई घरमै स्वास्थ्य सेवा शीर्षकमा खबर छापिएको छ। प्रदेश सरकारहरूले बालबालिकाको उपचार, मातृ तथा शिशु स्वास्थ्य सुधारलाई जोड दिएका छन्। दुर्गम क्षेत्रमा विशेषज्ञ चिकित्सा सेवा उपलब्ध गराउने भनेका छन् भने विपन्न र दीर्घ रोगीको उपचारका लागि आर्थिक सहायता व्यवस्था गरेको समेत उल्लेख गरिएको छ। सीमा नाकामा दुवै पक्षबाट कडाई शीर्षकमा विनोद सुवेदी र चुमन बस्नेतले लेख्नुभएको विराटनगरको खबर नागरिक दैनिकमा छापिएको छ। विराटनगर स्थित नेपाल भारत सीमा नाका रानीमा दुवै देशका तर्फबाट सुरक्षा जाँचमा कडाई गर्न थालिएको छ। नेपाल र भारत सरकारको नीति अनुरूप नाकामा दुवैतर्फका सुरक्षाकर्मीले जाँचमा कडाई गर्न थालेको उल्लेख गरिएको छ। भित्री पन्नामा खेतबारीमै सिँचाइ पुगेपछि हट्यो आकाशे पानीको भर शीर्षकमा गणेश विशुले बाँकेबाट लेख्नु भएको खबर छापिएको छ। केही वर्ष अघिसम्म बाँकेको राप्ती सुनारी गाउँपालिका 8 बालापुरका किसान लोकबहादुर खत्रीका लागि खेती भनेको जोखिम थियो। असार लागेपछि उहाँको नजर आकाशतिर हुन्थ्यो, बादल लाग्दा आशा पलाउँथ्यो भने पानी नपर्दा चिन्ता। खेतमा बाली लगाउने कि नलगाउने भन्ने निर्णय समेत मौसमले गर्थ्यो। मेहनत धेरै हुन्थ्यो तर उत्पादनले परिवारको आवश्यकता पूरा गर्न मुस्किल हुन्थ्यो। अहिले तिनै लोकबहादुरको दिनचर्या बदलिएको छ। खेतमा हरियाली छ, बालीका लहराएका छन् र भविष्यप्रति विश्वास पनि उहाँको बढ्दै गएको खबरमा उल्लेख गरिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा भने कर्णालीका सडक पूर्वाधार समृद्धिका आधार शीर्षकमा विष्णु प्रसाद नेउपानेले वीरेन्द्रनगरबाट लेख्नु भएको खबर छ। कुनै बेला कर्णालीवासीले गाडी हेर्न कालापहाड अर्थात भारत जानुपर्थ्यो, नुन तेल किन्न बर्दिया राजापुरमा हाट गर्नुपर्थ्यो, बिरामी हुँदा अस्पताल जान सक्दैनथे, गाउँमै धामे झाँक्रीको भर पर्नुपर्थ्यो। तर हाल कर्णालीको अवस्था फेरिएको छ। गाउँ गाउँमा सडक पुगेका छन्, घर अगाडिबाटै गाडी चढ्न पाइएको छ। त्यति मात्र होइन, स्थानीय उत्पादनले बजार पाएको छ। पर्यटकका कारण बजार गुलजार बन्दैछन्। अर्थात् सडकका पूर्वाधारले कर्णालीमा समृद्धिको आधार तय गर्न लागेको उल्लेख गरिएको छ।
3: साझा खबरमा अब विदेशका खबर। इजरायल र हिजबुल्ला बीच युद्धविराममा सहमति भएको छ। दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणबाट 47 जनाको मृत्यु भएपछि भएको यो सहमतिले क्षेत्रीय तनाव कम गर्ने अपेक्षा लिएको छ। दुवै देशबीच आक्रमण तीव्र भएका समयमा अमेरिका र इरान बीच सहमति भएको थियो। सोही समय इजरायल र हिजबुल्ला बीच पनि युद्धविरामको प्रस्ताव अघि बढाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताएका छन्। इजरायली सेनाले युद्धविराम लागू भएको पुष्टि गरे पनि तत्काल देखिएका खतरालाई हटाउने अभियान जारी रहने समेत बताएको छ। युद्धविरामबारे हिजबुल्लाले भने औपचारिक रूपमा प्रतिक्रिया दिएको छैन। त्यस्तै इजरायल र लेबनान बीचको वार्ताको नयाँ चरणको अर्को वार्ता अर्को साता अमेरिकामा हुने भएको छ। जारी वक्तव्यमा इजरायल र हिजबुल्लाले लेबनानमा युद्धविराम लागू गर्ने घोषणा गरेपछि नयाँ वार्ताको आह्वान गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् र पोल्यान्डले युक्रेन युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई प्रदान गरेको देशको सर्वोच्च राजकीय सम्मान फिर्ता लिएको छ। युक्रेनले दोस्रो युद्धकालीन विवादास्पद लडाकु समूहसँग सम्बन्धित नाममा नयाँ सैन्य इकाई गठन गरेपछि दुई देश बीच कूटनीतिक विवाद उत्पन्न भएको हो।
4: साझा खबरमा अब खेल खबर। स्कटल्याण्डलाई हराउँदै मोरक्को फिफा विश्वकप 2026 अन्तर्गत समूह सीको शीर्ष स्थानमा उक्लिएको छ। बोस्टन स्टेडियममा आज बिहान भएको खेलमा स्कटल्याण्डलाई 1-0 पराजित गर्दै मोरक्को अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको हो। यो सँगै नकआउट चरणमा पुग्ने सम्भावना पनि बलियो छ। अमेरिकाले फिफा विश्वकप 2026 लगातार दोस्रो जित निकाल्दै नकआउट चरण प्रवेश गरेको छ। बिहान भएको खेलमा अस्ट्रेलियालाई 2-0 हराउँदै अमेरिका नकआउट चरणमा प्रवेश गरेको हो। यो जितपछि अमेरिका कम्तीमा उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीका रूपमा नकआउट चरणमा पुग्ने निश्चित भएको छ। समूह डीमा रहेको अमेरिकाले दुई खेलबाट 6 अङ्क जोडेको छ। यसअघि आफ्नो पहिलो खेलमा अमेरिकाले पाराग्वेलाई पनि पराजित गरेको थियो। खेल तालिका अन्तर्गत समूह ईमा असार 7 गते अर्थात् भोलि जर्मनी र आइबोरी कोस्टको बीचको खेल हुनेछ। त्यसै गरी इक्वेडर र कुराकाओको बीचको पनि खेल छ भने ट्युनिसिया र जापान बीचको पनि खेल भोलि हुँदैछ। स्पेन र साउदी अरेबिया समूह एच अन्तर्गत भोलि भिड्न लागेका हुन्।
3: नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको एमालेभित्रको बहस र निकास कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
5: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
6: सूर्य ज्योति लाइफ इन्सुरेन्स जीवनको लागि।
7: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
8: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
7: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
8: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
9: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
7: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
8: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
9: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोट, काठमाडौँ। फोन नम्बर 98-61-14-16-99।
10: अब हाम्रै जनताले खुम्चाइदियो होइन, अब यसचोटि चाहिँ अरू पार्टीलाई भोट दियो, हामीले थोराइदियो। अब यसलाई हामीले जनतालाई शिरमा राखेका छौँ। हामीले भनेका छौँ, हामी खुम्चिएपछि, हामी सानो भएपछि अब हामीले सच्याउनु पर्ने, सुधार्नु पर्ने कुरा के छ, हामी सुधारेर सच्याएर जनतासँग क्षमा माग्दै हामी अगाडि बढ्छौँ।
4: सांसदको रूपमा अथवा नेताको रूपमा तपाईँले के कुरा सच्यायो भने एमाले फेरि अगाडि बढ्छ?
10: पहिलो कुरो त के छ भने हाम्रो सिद्धान्त विचारमा त्रुटि भयो कि भएन, पहिलो कुरो। हाम्रो नेतृत्वको कार्यशैल ठिक भयो कि भएन, अनि कार्यकर्ता के गरिरहेका छन् होइन, जनताले हामीलाई किन सानो आकार बनायो भन्ने सन्दर्भमा हाम्रो पार्टी सचिवालयले बैठक बसिकन एउटा कार्यदल बनिएछ। त्यो कार्यदलले 7 प्रदेशमा अन्तर्क्रिया गर्नेछ। अन्तर्क्रियामा केन्द्रीय कमिटीका सदस्यहरू, प्रदेश कमिटीका सदस्यहरू, जिल्ला कमिटीका अध्यक्ष, उपाध्यक्ष र सचिव र उपसचिव पनि छलफल हुन्छ। छलफलबाट आएर एउटा निष्कर्ष के निस्क्यो, त्यो निष्कर्षलाई शिरोधार्य गरेर हामी अगाडि बढ्नुपर्छ।
4: अहिले ठाउँ ठाउँमा यो पुनर्गठनको नाममा भइराखेको कार्यक्रम, त्यो कार्यदलको निष्कर्ष त्यसको म्यान्डेट अनुसार हो कि कस्तो हो?
10: त्यही हो, पुनर्गठनको गर्ने भनेरै कार्यदल बनाए जस्तो मलाई लाग्छ सचिवालयले होइन। त्यो भएको हुनाले अब 7 प्रदेशमा छलफल गरेपछि हामी केन्द्रीय कमिटी बैठकपछि एउटा निष्कर्ष निस्किन्छ।
4: तर यसमा त अध्यक्ष ओलीले पुनर्गठनको नाममा बहस गर्ने अनि पार्टी फुटाउनको लागि चलखेल गर्न खोजेको भनेर बुझिराख्नु भएको छ अरे?
10: मेरो उहाँसँग भेट भएको छैन, त्यस्तो नहोला, उहाँले भन्नुभयो भने गलत हो।
4: अहिले बेस सार्वजनिक रूपमा सञ्चार माध्यममा आएको विषय भनेको विष्णु पौडेल र महासचिव शङ्कर पोखरेलले मिलेर चाहिँ उहाँहरूले जुन खालको गतिविधि गर्नुभयो पार्टी हित विपरीत भनेर उहाँको चित्त दुखाइ छ भन्ने सुनिन्छ।
10: होइन, चित्त दुखु मन फाटो उहाँको कुरो हो कि, तर चिज के हो भने कार्यकर्ताको भावना, जनताको भावनालाई त सम्बोधन गर्ने गर्नु पर्यो पार्टीले। त्यो पार्टीले गरिराख्दाखेरि कार्यदल बनायो उहाँकै अध्यक्षको कार्यदलमा, त्यो कार्यदलले देशव्यापी रूपमा छलफल गरेर अन्तर्क्रिया गरेर एउटा निष्कर्ष आउँछ, त्यो प्रतिवेदन बन्छ, त्यो प्रतिवेदनले जे भन्छ त्यही अनुसार जान्छ।
4: त्यो कार्यदलमा अल्पमत बहुमतको आधारमा निर्णय होला कि?
10: निर्णय गर्नु हुँदैन त्यसरी, सहमतिकै आधारमा गर्नुपर्छ।
4: अन्त्यमा अध्यक्ष ओलीले नेतृत्व जतिखेर पछिल्लो पटकको अधिवेशन भयो नि तपाईँहरूको पार्टीको, त्यो अधिवेशनको बेलामा नेतृत्वबाट हटिदिएको भए चुनावको नतिजा यस्तो नमिठो हुन्थ्यो कि हुन्थेन?
10: त्यो त यसै के भन्न सकिन्छ र,
4: एउटा नेताको रूपमा सांसदको रूपमा त तपाईँको विचार हुन्छ नि,
10: यसै भन्न सकिन्छ। तर यस्तो थियो, हामीले जनता बिचमा गइराख्दाखेरि मूल नेतृत्वले गरेको कमी कमजोरीहरू चाहिँ सुधार्नुपर्छ भन्ने थियो।
4: अब चाहिँ
10: अब त कार्यदलले जे निर्णय यस्तै हुन्छ,
4: त्यो त्यो त्यो सुधार्नको लागि अध्यक्ष ओलीले ठाउँ छोड्नुपर्छ कि अथवा निरन्तर हुनुपर्छ?
10: हो, त्यसरी समीक्षा गरेर होइन, अनि अहिले देश सुरु भएको छ नि, बागमती भयो, कोशी भयो, भोलि लुम्बिनी हुन्छ नि, त्यो आइसकेपछि त्यसको निष्कर्ष आधार हामी अगाडि बढ्छ।
4: कार्यदलले यदि अब नेतृत्वबाट अध्यक्ष ओलीले छोड्नुपर्ने भन्ने निष्कर्ष निकाल्यो भने चाहिँ उहाँलाई छोड्नुपर्छ भन्ने तपाईँ नेता कार्यकर्ताको उचाइ
10: छोड्नुपर्छ।
11: एमाले नेता राजेन्द्र कुमार राईसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
12: 6 दिन ढिलो भित्रियो मनसून, बाढ़ीको जोखिममा रहेकाहरूका लागि भोइस म्यासेज पठाउने तयारी, सर्वोच्चमा 27,000 मुद्दाको चाङ।
11: 40 दिनमै कक्षा 12 को नतिजा सार्वजनिक, 64.13

0: 26 लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा प्रवेश गर्यो। भोलि 4 खेल हुने।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकको भित्री पन्नामा रवि मिश्रले बनाउनु भएको झ्यापै शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ पछिल्लो समयमा प्रतिनिधि सभामा भइरहेका विभिन्न बहस र छलफलहरू। त्यहाँ कतिपय सांसदहरूले फिफा विश्वकप हेर्नको लागि पैसा तिर्नु परेको भन्दै निशुल्क हेर्न पाउनुपर्ने माग पनि गरे भने कतिपय अवस्थामा कानून निर्माणमा भइरहेको ढिलासुस्तीको बारेमा पनि छलफल हुने गरेको छ। यहाँ बन्द कोठा देखाइएको छ। प्रतिनिधि सभाको बैठक कक्ष जस्तो देखिन्छ। अगाडिपट्टि केही सांसदहरू छन्। कोही मोबाइलमा कुराकानी गर्दैछन्, कोही कसैले टाउकोमा हात राखेका छन्। एकजना सांसद जस्ता देखिने व्यक्ति भने अगाडिपट्टि मञ्चमै त्यहाँ पुगेका छन्। रोस्टममा पुगेर केही माथि भन्न पनि खोजेको जस्तो देखिन्छ। तल यस्तो लेखिएको छ। सभामुख महोदय, बिहान उड्दा जहिल्यै विश्वकप सकिसकेको हुन्छ, सकिनु अगावै बिउजाउने व्यवस्था गरियोस्।
0: हौस् त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लिल प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।
4: अब प्रस्तुत छ पश्चिम डायरी।

0: नमस्कार, कृष्ण सार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डायरीमा राकेश मिश्रको हार्दिक स्वागत छ। पश्चिम डायरी रेडियो जाजरकोट एफएम 105.6 मेगाहर्जमा पनि प्रसारण भइरहेको छ। सुरु गरौँ पश्चिम डायरीका मुख्य खबरका शीर्षकहरू। स्थानीय तह नयाँ बजेट, नयाँ आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट बनाउँदै बाँके नरायणपुरद्वारा 49 करोडको बजेट सार्वजनिक, सर्वसम्मतले पारित। नेपालगञ्जमा भूकम्पमा आधारित कृत्रिम घटनाभ्यास, जाजरकोटमा वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका अवैध संरचना हटाउने निर्णय। नसर्ने रोग रोकथामका लागि बाँकेमा सामुदायिक सचेतना, सचेत जीवनशैली अप्नाउन जोड, बर्दियामा लागु औषध अफिमसहित 3 जना पक्राउ। र पत्रकार महिलाहरूका लागि नेपालगञ्जमा क्षमता अभिवृद्धि तालिम सुरु, खजुरामा प्राङ्गरिक कृषि तथा पोषण मेला।
1: रिक्सा चालकहरूमा नेपालगञ्ज उपमहानगरपालिकाको अनुरोध, मिति 2083 जेठ 12 गतेदेखि 18 गतेसम्म ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न भइसकेको जानकारी गराउँदै सचेतना सुरु मितिदेखि 60 दिनपछि ई रिक्सा लाइसेन्स बिना ई रिक्सा चलाउन नपाइने हुँदा सो अवधिका लागि नागरिकता प्रमाणपत्र अनिवार्य साथमा राखेर ई रिक्सा चलाउन अनुरोध गरिन्छ। साथै उपमहानगरले लाइसेन्सका लागि फारम भर्न र परीक्षा तयारीका लागि निशुल्क कक्षा सञ्चालन गरिरहेको छ। फारम भर्नको लागि नागरिकता, ब्लड ग्रुपको रिपोर्ट र मोबाइल नम्बर साथमा लिई नेपालगञ्ज उपमहानगरपालिकामा सम्पर्क गर्नुहुन सम्पूर्ण ई रिक्सा चालकहरूमा अनुरोध गरिन्छ। यो अभियान मिति 2083 साल जेठ 26 गतेदेखि 2083 साल असाढ मसान्तसम्म रहने बेहोरा समेत जानकारी गराइन्छ। सम्पूर्ण नगरवासी, ई रिक्सा सवारी धनी एवं चालकहरूले उपमहानगरसँग हातेमालो गरौँ, नेपालगञ्जलाई सभ्य, सुरक्षित र व्यवस्थित बनाऊ। सम्पर्कको लागि रवि महाउत, नगर प्रहरी जवान, मोबाइल नम्बर 98 22 58 29 83।
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
0: पश्चिम डायरीको सुरुमा मौसम सम्बन्धी जानकारी। आज 2083 असार 6 गते शनिबारका दिन आज नेपालगञ्जको मौसम सफा रहेको छ। आज नेपालगञ्जको न्यूनतम तापक्रम 27 डिग्री सेल्सियस र अधिकतम तापक्रम 41 डिग्री रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस वर्षको मनसुन औसत मितिभन्दा 6 दिन ढिला गरी

0: प्रवेश गरेको छ। मनसुन प्रवेश गर्ने सरदर मिति जुन 13 तारिक भए पनि यस वर्ष औसत मितिभन्दा 3 दिन ढिला गरी हिजो जुन 19 तारिकमा मनसुन पूर्वी क्षेत्रबाट नेपाल प्रवेश गरेको हो। पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसुन कमजोर अवस्थामा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुन देशभर फैलिने केही समय लाग्नेछ। यस वर्ष मनसुनमा कम वर्षा हुने र गर्मी बढी हुने आकलन गरिएको छ। यसैबीच मनसुन प्रवेश गरेको पूर्वी क्षेत्रमा पनि पानी परेर केही शीतल भए पनि मध्य र पश्चिम भेगमा भने केही दिनदेखि गर्मी बढेको छ। आज पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँमा तातो लहर तथा बागमती र कण्डकी प्रदेशका तराई भेगका केही ठाउँमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। अहिले नयाँ आर्थिक वर्षका लागि बजेट तथा नीति तथा कार्यक्रम सबै देशभरिकै स्थानीय तहहरूले बनाउँदैछन्। असार 10 गतेभित्र सबै स्थानीय तहहरूले बजेट ल्याउनेका लागि उनीहरूले आफ्नो तयारी गरिरहेका छन्। यसै क्रममा बाँकेको नरायणपुर गाउँपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि 49 करोड रुपियाँ बढीको बजेट ल्याएको छ। गाउँपालिकामा प्रस्तुत भएको बजेट नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित भएको छ। आगामी वर्षका लागि बजेट ल्याउनेमा नरायणपुर बाँके जिल्लाकै पहिलो स्थानीय तह बनेको छ। गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहको सभा अध्यक्षतामा सम्पन्न गाउँसभाको 20 अधिवेशनले आर्थिक विधेयक तथा विनियोजन विधेयक 2083 सर्वसम्मत रूपमा पारित गर्दै आगामी वर्षको विकास तथा सेवा प्रवाहको मार्गचित्र तय गरेको छ। गाउँसभामा अध्यक्ष शाहले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थियो भने उपाध्यक्ष जयन्ती देवी श्रीवास्तवले 49,02,83,000 रुपियाँ बराबरको बजेट पेश गर्नुभयो। छलफल पश्चात गाउँसभाले नीति कार्यक्रम आर्थिक विधेयक तथा विनियोजन विधेयक सर्वसम्मत रूपमा अनुमोदन गरेको प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले जानकारी दिनुभयो। पारित भएको नीति तथा कार्यक्रममा शिक्षा स्वास्थ्य कृषि पर्यटन पूर्वाधार विकास रोजगारी सिर्जना तथा सामाजिक विकासलाई उच्च प्राथमिकतामा राखिएको छ। गाउँपालिकाले विशेष गरी दलित मुस्लिम मधेसी थारू लगायतका समुदायको आर्थिक सामाजिक तथा शैक्षिक सशक्तिकरणका लागि लक्षित कार्यक्रम समेत समेटेको छ। दूरसञ्चार.com खबर छ। नेपालगञ्जमा भूकम्पमा आधारित कृत्रिम घटनाभ्यास गरिएको छ। विपद पूर्व तयारी तथा प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कृत्रिम घटना विपद घटनाभ्यास टेबल टप सिमुलेसन कार्यक्रम भएको हो। नेपालगञ्ज उपमहानगरपालिका सहरी विपद तथा भूकम्पीय जोखिम पूर्व तयारी परियोजना सुपरको प्राविधिक सहयोगमा कार्यक्रम गरिएको हो। कार्यक्रममा विपद विज्ञ डाक्टर सिर्जन मल्ल र दामोदर अधिकारीले विपदका समयमा समन्वय निर्णय प्रक्रिया र प्रतिकार व्यवस्थापनका विषयमा सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा सशस्त्र प्रहरी बलका प्रहरी नायब परीक्षक पुरुषोत्तम भण्डारीले विपद व्यवस्थापन कार्यविधि तथा व्यवहारिक पक्षका विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो। त्यस अवसरमा सहभागीहरूलाई 3 समूहमा विभाजन गरी भूकम्पमा सम्बन्धित काल्पनिक घटनामा आधारित टेबल टप सिमुलेसन अभ्यास सञ्चालन गरिएको थियो। अभ्यास मार्फत विपदको अवस्थामा विभिन्न निकायबीच हुने समन्वय सूचना आदान प्रदान स्रोत परिचालन तथा निर्णय प्रक्रियाको परीक्षण गरिएको आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रूपन गेवालीले जानकारी दिनुभएको छ। उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बमले यस्तो अभ्यासले वास्तविक विपदको बेला प्रभावकारी प्रतिकार तथा समन्वयमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास समेत व्यक्त गर्नुभयो। पैरवी.com खबर छ। नसर्ने रोगको बढ्दो जोखिमलाई न्यूनीकरण गर्न समुदाय स्तरमा सचेतना अभिवृद्धि गर्नुपर्नेमा सरकारवालाहरूले जोड दिएका छन्। पछिल्लो समय उच्च रक्तचाप मधुमेह मुटु रोग क्यान्सर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घ रोगका बिरामीको संख्या बढ्दै गएपछि रोकथामका उपायबारे जनचेतना फैलाउने उद्देश्यले हिजो बाँकेको राप्ती सुनारी गाउँपालिकामा गरिएको एक कार्यक्रमका सहभागीले सामुदायिक सचेतनामा जोड दिएका छन्। राप्ती सुनारी गाउँपालिकाको सहयोग साइबेरियम प्रालीको प्राविधिक समन्वय तथा होप ट्रेनिङ एन्ड रिसर्च सेन्टर नेपालगञ्ज र उपभोक्ता हित संरक्षण मञ्चको आयोजनामा सम्पन्न कार्यक्रममा भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डाक्टर राजन पाण्डे र उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य अधिवक्ता वसन्त गौतमले सहजीकरण गर्नुभएको थियो। डाक्टर पाण्डेले नसर्ने रोगका प्रमुख कारण अवस्था खानपान, शारीरिक गतिविधिको कमी, धूम्रपान, मद्यपान तथा तनावपूर्ण जीवनशैली भएका र यस्ता रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने तथा तर जीवनशैलीसँग प्रत्यक्ष सम्बन्धित भएकाले समयमै सचेतना अपनाउन सके जोखिम कम गर्न सकिने बताउनु भएको छ। अधिवक्ता गौतमले नसर्ने रोगका रोकथामका लागि स्वास्थ्यकर्मी तथा सरकारवाला क्षमताभिवृद्धि तालिम प्रदान, सुर्तिजन्य पदार्थको रोकथाम तथा नियमन र यसको न्यूनीकरण तथा मदिरा नियमन र असरका न्यूनीकरण सम्बन्धी कार्यक्रम, नसर्ने रोग सम्बन्धी सचेतना कार्यक्रम, मानसिक स्वास्थ्य सम्बन्धी तालिम, नागरिक स्वास्थ्य कार्यक्रम लगायतका क्रियाकलाप गर्नुपर्ने बताउनु भएको थियो। पश्चिम डायरीमा अन्य खबरहरू सुनाउन चाहिँ बाँकी नै छन्। तपाईँ कृष्णसार एफएमको साथमा रहनुहोला।
1: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
2: तपाईँलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
1: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
2: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंचर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
1: अनकल सेवाहरू,
2: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
3: डाक्टर भेट्ने समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 6 बजेसम्म। डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 8:30 बजेदेखि दिउँसो 1 बजेसम्म।
2: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
4: खुसीको खबर, यस कृपा हस्पिटल प्रालीमा मूत्र, मृगौला, पिसाब थैली तथा नली सम्बन्धी रोगको सबै अपरेसन दूरबीन र लेजर प्रविधिबाट गरिन्छ। यस लगायत पेट सम्बन्धीको सबै उपचार, पित्त थैलीको पत्थरी, अपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला लगायत पुरुषहरूमा लिङ्ग, वृय र अण्डकोष तथा उत्तेजना कम हुने समस्या र क्यान्सर सम्बन्धी सम्पूर्ण अपरेसन तथा उपचारका साथै हात खुट्टा, ढाड तथा हाड जोड्ने दुख्ने, नसा दुख्ने, झमझमाउने, हड्डी टुटफुट भएको अपरेसनका साथै प्लास्टर पनि गरिन्छ।
5: डाक्टर प्रवीण कुमार गुप्ता, कन्सल्टेन्ट सर्जन, युरोसर्जन, जनरल क्यान्सर, मूत्र तथा मृगौला रोग विशेषज्ञ।
4: डाक्टर राहुल मिश्र, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
5: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
4: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा,
5: कन्सल्टेन्ट गाइनोकोलोजिस्ट महिला प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा,
4: छाती, मुटु, थाइराइड, सुगर, प्रेसर रोग विशेषज्ञ सेवा,
5: नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
4: र छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ सेवा।
5: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा उपलब्ध।
4: थप जानकारीको लागि कृपा हस्पिटल प्राली, सुर्खेत रोड आदर्श नगर 10 नेपालगञ्ज, वन कार्यालय नजिक नयाँ पेट्रोल पम्पको पश्चिम तर्फ। सम्पर्क फोन नम्बर 081-531-000 र 98-662-24-551।

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 9805532568।
1: यो कृष्ण सार एफएम
2: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।
3: विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। कृष्णसार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डायरी कृष्णसार एफएम .com इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी समाचार। बर्दियामा लागु औषध अफिमसहित 3 जना पक्राउ परेका छन्। उनीहरूको साथबाट 1 किलो 926 ग्राम अफिम बरामद भएको छ। पक्राउ पर्नेमा जाजरकोट जिल्ला बारेकोट गाउँपालिका 4 बस्ने 46 वर्षीय ऐनबहादुर रावत, सोही ठाउँ बस्ने 42 वर्षीय लोकेन्द्र बहादुर रोकाए र रोल्पा जिल्ला गङ्गादेव गाउँपालिका 6 बस्ने 48 वर्षीय केशर सिंह केसी रहनु भएको छ। गुलरिया नगरपालिका 8 रहेको एक घरभित्र शङ्कास्पद लागु औषध कारोबारीहरू रहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले खानतलासी गर्दा झोलाभित्र लुकाएर राखिएको अवस्थामा उक्त अफिम फेला परेको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट भेनोपा 6296 नम्बरको मोटरसाइकल, 4 थान मोबाइल र 8,300 भारतीय रुपियाँ समेत बरामद गरिएको छ। पक्राउ परेकामाथि लागु औषध ऐन अन्तर्गत आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको र थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ। जाजरकोट जिल्लामा वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका अवैध भौतिक संरचना हटाउने निर्णय गरिएको छ। डिभिजन वन कार्यालय जाजरकोटको आयोजनामा बसेको जिल्ला वन अतिक्रमण नियन्त्रण समितिको बैठकले वन तथा सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउने निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीको संयोजकत्वमा बसेको बैठकले अतिक्रमण नियन्त्रणका लागि ठोस कार्ययोजना अघि सारेको छ। डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत दिपेश केसीका अनुसार हाल जिल्लाभर करिब 1,552 हेक्टर वन क्षेत्र विभिन्न व्यक्ति तथा समूहले अतिक्रमण गरेका छन्। वन क्षेत्र संरक्षण र अवैध अतिक्रमणलाई निरुत्साहित गर्ने उद्देश्यले कार्यालयले हटाउने अभियानलाई तीव्रता दिने निर्णय गरेको छ। समितिको निर्णयअनुसार पहिलो चरणमा सरकारी तथा वन क्षेत्र अतिक्रमण गरेर बसेकालाई 35 दिने सार्वजनिक सूचना जारी गरिनेछ। डिभिजन वन कार्यालयले तोकेको उक्त 35 दिनको समय अवधिभित्र आफैले अतिक्रमण कर्मित संरचना हटाउन र जग्गा खाली गर्न निर्देशन दिएको छ। तोकिएको समयसीमाभित्र अटेर गरी संरचना नहटाएमा नियम अनुसार बल प्रयोग गरी सरकारी जग्गा खाली गराइने प्रशासनले जनाएको छ। जिल्ला प्रशासन कार्यालय र डिभिजन वन कार्यालयले वन तथा सार्वजनिक जग्गाको संरक्षणमा सहयोग पुर्याउन आम नागरिकलाई आग्रह समेत गरेको छ। यसै गरी दैलेखमा पनि अतिक्रमणको चपेटामा परेको वन क्षेत्र खाली गराउन जिल्ला स्तरीय अभियान सुरु गरिएको छ। डिभिजन वन कार्यालय दैलेखका प्रमुख अमर शाहले जिल्लाभर 420 हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको जानकारी दिनुभयो। उहाँले अतिक्रमित क्षेत्रमा बसोबास गरिरहेका व्यक्तिको पहिचान गरी प्रचलित कानुनअनुसार वन क्षेत्र खाली गराउन उद्देश्यले समितिको बैठकबाट आवश्यक निर्णय गरिएको बताउनु भएको छ। क्रियाशील पत्रकार महिलाहरूका लागि 3 दिने क्षमता अभिवृद्धि तालिम नेपालगञ्जमा सुरु भएको छ। सामाजिक विकास डिभिजन कार्यालयको सहयोग क्रियाशील पत्रकार महिला बाँकीको समन्वय तथा बास नेपालको आयोजनामा तालिम सुरु भएको हो। नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्र ऋषि चौलागाईको प्रमुख आतिथ्यमा भएको तालिमको उद्घाटन सत्रमा बोल्दै चौलागाईले समय सान्दर्भिक तालिमको आयोजना गरिएको बताउनुभयो। पत्रकार महासङ्घ बाँकी अध्यक्ष नवीन गिरीले पत्रकार महिलाका लागि क्षमता अभिवृद्धि तालिम आयोजना गर्नु अत्यन्तै सुखद रहेको बताउँदै तालिमले सहभागीहरूको क्षमता र आत्मविश्वास बढाउने विश्वास व्यक्त गर्नुभयो। बासका केन्द्रीय अध्यक्ष शिवकुमार वर्माको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा बास नेपालका केन्द्रीय महासचिव कल्पना अधिकारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। तालिमको पहिलो दिन नेतृत्व विकास, पत्रकारितामा महिलाहरूको संलग्नता र आत्मविश्वास, खोजमूलक पत्रकारिता, समाचारको तथ्य चेक, मिथ्या सूचना र मोबाइल पत्रकारिताका विषयमा प्रशिक्षक कृष्ण अधिकारी, अश्री पोखरेल र हेमराज भट्टले सहजीकरण गर्नुभएको थियो। पश्चिम डायरीमा अन्य खबरहरू सुनाउन अझै बाँकी नै छन्। तपाईँ कृष्णसार एफएमको साथमा रहनुहोला।
4: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
5: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त, पूर्वपट्टि हाम्रा सेवाहरू इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
6: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081414007 र 98482363390।
7: दैनिक रु 197 रु 50,00,000 बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
9: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
10: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवानिवृत्त प्रमुख कन्सल्टेन्ट ENT विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ENT कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको 7 दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू: एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल, इदगाह रोड, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081531380, मोबाइल 98580-30479 र 98480-21380।
11: के तपाईँले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाईँ आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईँले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो NS चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा। मुटु चाहिन्छ, मुटु।
12: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो? आउनुहोस् सोफा हब नेपालगञ्ज।
13: हरेक सामानको खरिदमा 1,000-20,000 छुट, 10-15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
12: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य ब्याङ्कको अगाडि।
13: सम्पर्क 97051148-70।
12: सोफा हब नेपालगञ्ज,
13: विश्वासमा नम्बर 1,
12: क्वालिटीमा सबैभन्दा बेस्ट।
14: ई रिक्सा चालकहरूमा नेपालगञ्ज उपमहानगरपालिकाको अनुरोध। मिति 2083 जेठ 12 गतेदेखि 18 गतेसम्म ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न भइसकेको जानकारी गराउँदै, सचेतना सुरु मितिदेखि 60 दिनपछि ई रिक्सा लाइसेन्स बिना ई रिक्सा चलाउन नपाइने हुँदा सो अवधिका लागि नागरिकता प्रमाणपत्र अनिवार्य साथमा राखेर ई रिक्सा चलाउन अनुरोध गरिन्छ। साथै उपमहानगरले लाइसेन्सका लागि फारम भर्न र परीक्षा तयारीका लागि निशुल्क कक्षा सञ्चालन गरिरहेको छ। फारम भर्नको लागि नागरिकता, ब्लड ग्रुपको रिपोर्ट र मोबाइल नम्बर साथमा लिई नेपालगञ्ज उपमहानगरपालिकामा सम्पर्क गर्नुहुन सम्पूर्ण ई रिक्सा चालकहरूमा अनुरोध गरिन्छ। यो अभियान मिति 2083 साल जेठ 26 गतेदेखि 2083 साल असाढ मसान्तसम्म रहने बेहोरा समेत जानकारी गराइन्छ। सम्पूर्ण नगरवासी, ई रिक्सा सवारी धनी एवं चालकहरूले उपमहानगरसँग हातेमालो गरौँ, नेपालगञ्जलाई सभ्य, सुरक्षित र व्यवस्थित बनाऊ। सम्पर्कको लागि रवि महाउत, नगर प्रहरी जवान, मोबाइल नम्बर 98228-5923-83।
1: यो कृष्ण सार FM
2: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
3: विश्रामपछि पश्चिम डारीमा फेरि स्वागत छ। कृष्णसार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डारी कृष्णसारएफएम.कममा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी समाचार। खजुरा गाउँपालिका 3 स्थित पुरानो हाट बजार क्षेत्रमा प्राङ्गरिक कृषि तथा पोषण मेला प्रदर्शनी आयोजना भएको छ। पोषण परियोजना बाँके मार्फत खजुरा गाउँपालिका आमा आयोजनामा र बी ग्रुपको सहकार्यमा कार्यक्रम गरिएको हो। कार्यक्रममा बोल्दै खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले कृषि क्षेत्रलाई अघि बढाउन पालिका निरन्तर सक्रिय रहेको बताउनुभयो। उहाँले कृषि उत्पादनलाई सहज रूपमा बजारसम्म पुर्याउने व्यवस्था मिलाउन आगामी दिनमा कृषि एम्बुलेन्स खरिद गर्ने योजना रहेको जानकारी दिनुभयो। उहाँले खजुरालाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यसहित पर्याप्त बजेट विनियोजन गरिने उल्लेख गर्नुभयो। उद्घाटन समारोहमा खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले किसानले उत्पादन गरेका तरकारी तथा खाद्यान्नको बजार पहुँच विस्तारमा पालिका गम्भीर रहेको बताउनुभयो। उहाँले रासायनिक मलको प्रयोग घटाउँदै प्राङ्गारिक उत्पादनतर्फ किसानलाई आकर्षित गर्न आग्रह समेत गर्नुभयो। मल्लले विगतमा खजुरामा हाट बजार सञ्चालन हुने र स्थानीयले त्यहाँबाट ताजा तरकारी पाउने व्यवस्था रहेको स्मरण समेत गराउनु भएको थियो। त्यसै गरी बागेश्वरी कृषि सहकारी संस्था लिमिटेडलाई डिजिटल बोर्ड र तिर्पाल पनि प्रदान गरिएको बी ग्रुपका लीला गिरीले जानकारी दिनुभएको थियो। कार्यक्रममा केयर नेपालका भारती केसी, खजुरा गाउँपालिका कृषि शाखा प्रमुख भगवती खड्का लगायतले बोल्नुभएको थियो। हिमाली जिल्ला हुम्लाको जिल्ला प्रशासन कार्यालयमा 23,000 बढी राष्ट्रिय परिचय पत्र तयार भएर आइपुगेका छ। गत असोज महिनामा जिल्लाका 7 गाउँपालिकामा गृह मन्त्रालय आएको 5 टोलीले राष्ट्रिय परिचय पत्रका लागि लिएको विवरणबाट तयार भएपछि ती परिचय पत्र यति बेला जिल्ला पुगेको हो। गत असोज महिनामा राष्ट्रिय परिचय पत्रका लागि 7 गाउँपालिकामा पुगेर सेवाग्राहीहरूले लिएको विवरणबाट परिचय पत्र तयार भएको र यति बेला कार्यालयमा ती परिचय आइपुगेको जिल्ला प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीले बताउनु भएको छ। हाल पुगेका परिचय पत्र 23,333 स्थान रहेको छ। गोर्खापत्र अनलाइनमा खबर छ। हुम्ला जिल्लामा सञ्चालन गरिएको राष्ट्रिय पोषण लेखाजोखा अभियानका क्रममा 21 बालबालिका शीघ्र कुपोषणबाट ग्रसित देखिएका छन्। स्वास्थ्य सेवा कार्यालयले बालबालिकाको पोषण अवस्था पत्ता लगाउने अभियान सञ्चालन गर्दा यो सङ्ख्या पत्ता लागेको हो। अभियानको क्रममा जिल्लाका 7 गाउँपालिकामा 3,252 बालबालिकामा परीक्षण गर्दा 21 बालबालिकामा शीघ्र कडा कुपोषणबाट ग्रसित देखिएको कार्यालयका पोषण कार्यक्रमका सम्पर्क व्यक्ति पलजोर तामाङले बताउनु भएको छ। गत कार्तिक महिनामा यो अभियान महिला तथा स्वास्थ्य स्वयंसेविकाबाट सञ्चालन गरिँदा 13 बालबालिका कडा शीघ्र कुपोषण देखिएको थियो। अभियान अन्तर्गत जाँचका क्रममा 21 कडा शीघ्र कुपोषित, 81 मध्यम शीघ्र कुपोषित बालबालिका रहेको पाइएको उहाँले बताउनु भएको छ। बाँकेमा समग्र कम्युनिस्ट आन्दोलनको अवस्थाबारे वृहत समीक्षा गरिएको छ। पछिल्ला दिनमा कम्युनिस्ट प्रतिका नकारात्मक विचार प्रवाहमा नियोजित अभियान चलाएको भन्दै कार्यक्रममा सहभागीहरूले संविधानको कार्यान्वयनका लागि पनि प्रगतिशील राष्ट्रवादी कम्युनिस्टहरू एकै ठाउँमा उभिनुपर्ने धारणा राखिएको छ। हर्कबहादुर शाही स्मृति फाउन्डेसनले शुक्रबार नेपाली कम्युनिस्ट आन्दोलन र अबको बाटो विषय अन्तर्क्रियात्मक कार्यक्रमको आयोजना गरेको हो। आन्दोलनले कमजोर हुन्छ भन्ने तिम्रो पार्टी गुट कहाँ रहला, विभिन्न गुटफुटको शिकार हुने सकिने अवस्थामा पुगेको नेपाली कम्युनिस्ट आन्दोलनको पछिल्लो अवस्थाबारे आफ्नो अवधारणा प्रस्तुत गर्दै वरिष्ठ वाम विश्लेषक नरेन्द्र जङ पिटरले अब युवाहरूको काँधमा आन्दोलनको नेतृत्व जानुपर्ने धारणा समेत राख्नु भएको छ। वरिष्ठ समाजसेवी मधुसूदन शर्मा रिजालले कम्युनिस्ट आन्दोलनको वर्तमान नेतृत्वको आत्मसमीक्षा गर्दै विचार र नेतृत्वको पुस्तान्तरणमा तयार रहे मात्र कम्युनिस्ट आन्दोलन अगाडि बढ्न सक्ने बताउनु भएको छ। दैनिक नेपालगञ्जमा खबर छ। स्वास्थ्य सर्वेक्षण अनुसार शिशु जन्मदेखि पूरा अवधि भरसम्म पूर्ण स्तनपान गराउनेमा कर्णाली प्रदेश अगाडि देखिएको छ। कर्णाली प्रदेशमा पूर्ण अर्थात् 6 स्तनपान गराउनेको सङ्ख्या 74% रहेको छ। कर्णालीसँगै सुदूरपश्चिम प्रदेशमा पनि 74% रहेको छ भने अन्य प्रदेशमा कम रहेको छ। स्वास्थ्य मन्त्रालयको परिवार स्वास्थ्य महाशाखाका पोषणविज्ञ लीला विक्रम थापाले सर्वेक्षणका क्रममा कर्णाली र सुदूरपश्चिम प्रदेशमा 74% पूर्ण स्तनपान गराउने गरेको पाइएको बताउनु भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दादुराको उच्च जोखिम रहेको जिल्लामा दादुरा विरुद्धको खोप अभियान सञ्चालन गरेको छ। स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डाक्टर अभियान गौतमले दादुरा देखिएका 9 जिल्लामा दादुरा महामारी प्रतिकार खोप अभियान सञ्चालन गरिरहेको हो। जाजरकोट, सुर्खेत, कालीकोट, महोत्तरी, बागलुङ र सिराहा दादुरा महामारी प्रतिकार खोप अभियान सञ्चालन गरिएको उहाँले जानकारी दिनुभएको छ। आर्थिक वर्ष सकिन अब करिब 3 साता मात्र बाँकी रहँदा कर्णाली प्रदेश सरकार अभूतपूर्व वित्तीय दबावमा परेको छ। 11 महिनासम्म विकास बजेटको जम्मा 27% मात्रै खर्च गर्न सकेको प्रदेश सरकारले बाँकी 3 साताभित्र 72% विकास बजेट कार्यान्वयन गर्नुपर्ने चुनौती सामना गरिरहेको छ। प्रदेश लेखा नियन्त्रण कार्यालयका अनुसार चालु आर्थिक वर्षमा कर्णाली सरकारसँग 19,98,27,00,00 रुपियाँ पुँजीगत बजेट रहेकोमा जेठ मसान्तसम्म 5,53,61,25,00,000 रुपियाँ मात्र खर्च भएको छ भने अझै करिब 14,45,00,00,000 रुपियाँ विकास बजेट खर्च हुन बाँकी रहेको छ। मिसन टुडेमा खबर छ। यिनै खबरसँगै बिहान 6:30 बजेको पश्चिम डायरी सकियो। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपल्ट। स्थानीय तह नयाँ आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट बनाउँदै बाँके नरेनापुरद्वारा 49 करोडको बजेट सार्वजनिक सर्वसम्मतले पारित। नेपालगञ्जमा भूकम्पमा आधारित कृत्रिम घटनाभ्यास। जाजरकोटमा वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका अवैध संरचना हटाउने निर्णय। नसर्ने रोग रोकथामका लागि बाँकेमा सामुदायिक सचेतना, सचेत जीवनशैली अपनाउन जोड। बर्दियामा लागु औषध अफिमसहित 3 जना पक्राउ। र पत्रकार महिलाहरूका लागि नेपालगञ्जमा क्षमता अभिवृद्धि तालिम सुरु। खजुरामा प्राङ्गरिक कृषि तथा पोषण मेला। हस्त पश्चिम डायरीका प्राविधिक साथी विनुसँगै म राकेश पनि बिदा हुन्छ। आज असार 6 गते शनिबार 20 जुनको दिन सबैका लागि शुभ रहोस्। नमस्कार।

0: 94 MHz कृष्णसार जत्तिकै तेज।
1: बीर डेन्टल बीर डेन्टल बीर डेन्टल
2: नेपालगञ्ज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेन्टलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
3: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
2: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
3: फोन नम्बर 081-532-375।
4: छोरा, सर्पलाई केही नगरेसम्म सर्पले केही गर्दैन। ल, ऊ आफ्नो बाटो गइहाल्यो नि, केही गर्यो त? अनि सबै सर्प विषालु पनि हुँदैनन्।
5: विषालु हो कि होइन कसरी चिन्ने त आमा?
4: ल, नेपालमा पाइने विषालु सर्पका बारे सुन। एउटा हुन्छ करेत, जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ। यसले टोक्दा नदुख्न सक्छ, तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षघात हुनसक्छ। अर्को हुन्छ गोमन, जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ। गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षघात हुनसक्छ। अनि अर्को हरियो जातिको सर्प, यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ। रगत पनि पातलो भई रक्तस्राव हुनसक्छ। त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प, यसले डसेको बिरामी कमै मात्र पाइन्छ, तर यसको डसाई एकदम खतरनाक हुन्छ।
6: वर्षायाम र बाली भित्र्याउने समयमा सर्पको टोकाई अथवा डसाईका घटनाहरू धेरै हुने गर्छन्। बाढी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा सर्प डसाईका घटनाहरू बढी हुने गरेको पाइन्छ।
7: धेरै जसो सर्पका डसाई हानिकारक हुँदैनन्, तापनि सर्पले डसिहाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नुपर्छ।
6: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
8: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: Philip on ya. Extreme energy drink.
1: आहा बुढा, यो फेसबुकमा कस्तो राम्रो फर्निचरको एड आइरहेको रहेछ। कति यही पुरानो फर्निचर युज गरिराख्ने, हामी पनि नयाँ चेन्ज गरिदिउँ न।
2: खै खै हेरौँ त। अनि कस्तो राम्रो रहेछ है। हो नि, कुन फर्निचर रहेछ
1: यो? त हाम्रै नेपालगञ्जकै रहेछ नि। नेपालगञ्जको बिपी चोकमा रहेको स्टार फर्निचर ल्यान्ड रहेछ। त्यहाँ त सबै खालका फर्निचरहरू पाइँदो रहेछ।
2: हुन्छ, हामी पनि जाउँला नि। खै खै अरू अरू के रहेछ हेर।
1: यहाँ स्टाइलिस सोफा रहेछ, अनि आरामदायी बेड, आकर्षक डाइनिङ टेबल, टिभी ऱ्याक, अफिस फर्निचर, म्याट्रिक्स लगायत घर सजाउने सबै कुराहरू एउटै छाना मुनि पाइँदो रहेछ नि।
2: अनि हामीले दिएको डिजाइनमा बनाउँछन् त?
1: हुने रहेछ नि, किन नहुनु। आफूले चाहे जस्तै कस्टम फर्निचर बनाइने रहेछ, अनि डेलिभरी र फिटिङ पनि हुँदो रहेछ।
2: लौ, त्यसो भए आजै जानु पर्यो।
1: तपाईँ पनि जानुहोस् बाँके र बर्दियाभित्र। फ्री होम डेलिभरी र फ्री फिटिङको सेवा पनि बिल्कुलै फ्री छ।
3: सम्पर्क स्टार फर्निचर ल्यान्ड, बिपी चौक, नेपालगञ्ज, शिक्षा कार्यालयको सामुनि। सम्पर्क नम्बर 9886073770 र 9895006782।
4: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
5: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
4: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
5: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
6: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक। अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
4: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
5: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
6: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोड, काठमाडौँ। फोन नम्बर 9861414900।
7: खुसीको खबर।
2: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेसनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
7: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर, ब्लड प्रेसर, मुटु रोग, पेट, छाती, कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे, डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
2: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
7: सम्पर्क नम्बर 081536465, 9829806665 र 9842808465। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चोक, नेपालगञ्ज।
0: यो कृष्ण सार एफएम
8: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 9805532568
1: हाय के गर्ने होला अब सुगर पनि बढ्दैछ थाइराइडको समस्या अझ छुट्टै छ कति ठाउँमा देखाएँ तर भएन
2: ए तिमी यति चिन्तित किन के भयो फेरि
1: के भने नि डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ
2: ए अब चिन्ता लिनु पर्दैन मैले राम्रो खबर सुनेको छु
1: कस्तो खबर
2: अब प्रत्येक दिन सुगर थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही एमडी इन्टरनल मेडिसिन टियु एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ
1: ए साँच्चै
2: अझै सुन महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ
1: ए त्यो त झन् राम्रो
2: हो नि डाक्टर पूनमाचारी एमबिबिएस एमडी केयु आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस एमएस केयु वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ
1: वा अब त मलाई धेरै ढुक्क लाग्यो
2: अझै अरू सेवाहरू पनि छन् दैनिक ओपिडी सेवा गुणस्तरीय फार्मेसी सेवा भिडियो एक्सरे इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा
1: यो त पुरा प्याकेज जस्तै भयो नि
2: हो त अब ढिला नगर जाऊ आजै गइहाल उपचार गर्न
1: हजुर आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज फोन नम्बर 081531860 र 081531861
2: अब चिन्ता होइन समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: Koyle Paniya. Extreme energy drink.
1: दाई, धेरै समय देखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
2: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
1: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
2: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ। र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठागुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
1: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निसाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
2: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97649 11786 र 98224 92377।
3: मेडिकेयर क्लिनिक, महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
4: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेसनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
1: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर, ब्लड प्रेसर, मुटु रोग, पेट, छाती, कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे, डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
4: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क नम्बर 081-536-465 98-239-80-665 र 98-482-80-465 नेपालगञ्ज नेसनल अस्पताल, बिपी चोक, नेपालगञ्ज।
5: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बिडिएस दिल्ली, एफएजिसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
6: विशेषताहरू, दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबीनबाट गरिने, डिजिटल एक्सरे सेवा।
7: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड, नेपालगञ्ज नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081-531-366 र 98-085-49-451।
8: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि।
10: व्यावसायिक कृषि पद्धति अप्नाएकला किसान हुक्रन कृषि व्यवसाय प्रवर्धन सहयोग तालिम केन्द्र खजुरा बाँके के विशेष अनुरोध।
11: कृषि क्षेत्रमा व्यावसायिक पद्धति अप्नाई हो आयमूलक व्यवसाय से आत्मनिर्भर बनी हो बनाई। कृषि पेसा हे मर्यादित बनाई उद्यमशीलता विकास कै के रोजगारी सृजना करी हो कराई।
10: कृषि व्यवसायमा तुलनात्मक विश्लेषण कैके आमदानी ऐना व्यवसाय छनौट गरी खेती व्यवसायके नियमित हर हिसाब राखके विश्लेषण कैना बानी बैठाई।
11: बजार हेरके खाली उत्पादन योजना बनाई व्यवहारिक व्यवसायिक योजना तयार कैके लागू करी।
10: सफल उद्यमी बनी हो व्यवसाय है निरन्तरता दी आगे बढाई हो बढाइक लगाई। कृषि प्राविधिक विज्ञ हुकरन से नियमित सरसलाह हो सुझाव ली वो उहे बमोजिम व्यवसायिक कृषि पद्धति आवश्यकता अनुसार अवलंबन करी ओ कराई। एकल प्रयास से कृषि क्षेत्र में व्यवसाय प्रवर्धन प्रभावकारी रूप में करे निसेकना हुईले ओहर से हमरे निजी और सरकारी सब सरकार वाला एकजुट होके अपन अपन भूमिका निर्वाह कैके समन्वय सहकार्यक लाग प्रयास करी वो कराई।
11: थप आवश्यक सरसल्लाह वो जानकारी लाग लगभग संघीय वो प्रादेशिक स्तर के सरकारी कृषि सेवा देना कार्यालय केन्द्र प्रयोगशाला निर्देशनालय वो स्थानीय तह के कृषि विकास शाखा में संपर्क करेक लाग अनुरोध बा।
10: कृषि व्यवसाय प्रवर्धन सहयोग तालिम केन्द्र खजुरा बाँके।
1: ब्राइटल्यान्ड सेकेन्डरी स्कुलमा व्यवस्थापन तथा विज्ञान संकायका लागि आवेदन खुला गरिएको छ।
12: हो, भर्ना खुल्यो। व्यवसाय, बैंकिङ, उद्यमशीलता, होटल व्यवस्थापन, वित्त, कानून, पर्यटन तथा कर्पोरेट नेतृत्व क्षेत्रमा भविष्य निर्माण गर्न चाहने विद्यार्थीहरूका लागि सुनौलो अवसर।
1: व्यवसाय अध्ययन, लेखाशास्त्र, अर्थशास्त्र, कम्प्युटर विज्ञान, होटल व्यवस्थापन, पर्यटन, वित्त, व्यवसाय गणित र सामान्य कानून,
12: विज्ञान संकाय, चिकित्सा इन्जिनियरिङ, प्रविधि अनुसन्धान, स्वास्थ्य विज्ञान, सूचना प्रविधि तथा विज्ञान सम्बन्धी क्षेत्रमा करियर बनाउन चाहने विद्यार्थीहरूका लागि
1: भौतिक शास्त्र, रसायन शास्त्र, जीव विज्ञान, गणित र कम्प्युटर विज्ञान।
12: विद्यार्थीहरूले आफ्नो करियर लक्ष्य अनुसार गणित, जीव विज्ञान वा कम्प्युटर विज्ञान जस्ता विषय संयोजन छनौट गर्न पनि सक्नेछन्।
1: किन रोज्ने ब्राइटल्यान्ड?
12: हो, सबै विषयमा दक्ष तथा अनुभवी शिक्षकहरू, केस स्टडी तथा परियोजनामूलक अन्तर्क्रियात्मक शिक्षण,
1: पूर्ण दिवसीय कक्षा सञ्चालन, वित्तीय साक्षरता तथा उद्यमशीलता सिप विकास,
12: आधुनिक विज्ञान, कम्प्युटर विज्ञान तथा होटेल व्यवस्थापन प्रयोगशाला, उद्योग क्षेत्रका विज्ञहरूसँग कार्यशाला,
1: नेतृत्व तथा व्यक्तित्व विकास कार्यक्रम, MBBS, BHM, BITM, BBA, CA, MBS तथा अन्य व्यवस्थापन तथा विज्ञान क्षेत्रका लागि करियर परामर्श,
12: उत्कृष्ट विद्यार्थीहरूका लागि छात्रवृत्तिको सुविधा। अफिस खुल्ने समय बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म। कक्ष सञ्चालन 2083 असार 1 गतेदेखि। थप जानकारीका लागि
1: ब्राइटल्यान्ड सेकेन्डरी स्कुल, पासाङ लामु रोड, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081-532-607-530-602।
13: यो कृष्ण सार एफएम
14: 94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।
15: सर्पदंश अथवा सर्पको टोका, सर्पदंश अथवा सर्पको टोकाईबाट

0: कसरी सर्पदंशको जोखिम हुन्छ, यसै विषयमा जानकारी दिने रञ्जनी र राजीवको कहानीको दोस्रो भाग पनि हामी सुन्छौँ।
1: सही प्रश्न गर्नुभयो तपाईँले, किनभने नि काका हेर्नुहोस् त घर वरिपरि कति ठुल्ठुला घाँसहरू उम्रिएका छन्, झाडी हेर्नु त कति झाङ्गिएका छन्, त्यसमाथि यो फोहोर मैलाहरू पनि व्यवस्थापन गर्नुभएको छैन, अनि त सर्प आइहाल्छन् नि।
2: हो त, अनि यस्तो भएपछि त सर्पहरूलाई लुकेर बस्न सजिलो पनि हुने भयो, हो किन भन्नु त?
3: त्यो त हो है, सर्प लुकेर बसेको छ भनेर थाहा भएन र नजिकै गयो भने त दस्ने नै भयो नि है।
4: चलन चल्तीको बोलीमा सर्पको टोकाई भनेर धेरै प्रयोग भए तापनि सर्पको टोकाईलाई सर्पदंश भन्ने गरिन्छ। चलन चल्तीको बोलीमा सर्पको टोकाई भनिए पनि हामी कार्यक्रम जीवन सन्देशमा यसलाई सर्पको डसाई र सर्पदंश भनी सम्बोधन गर्छौं।
0: सर्पका धेरैजसो प्रजातिहरू मानिसलाई हानि नगर्ने खालका नै हुन्छन्। थुप्रै सर्पका प्रजातिमा बिल्कुलै विष हुँदैन। तिनले या त आहारालाई आफ्नो शरीरले बेरेर श्वास अवरोध गरेर मार्दछन्, वा आहारालाई जमिनमा थिचेर मार्दछन्, वा जिउँदै निलिदिन्छन्। केही सर्पका प्रजातिले मुखमा भएको विशेष खाले ग्रन्थीबाट रस निकाल्छन् र यसले आहारालाई लठ्याउने, मार्ने र पाचन गर्नमा मद्दत पुर्याउँदछ।
4: सर्पहरू न्यानो र सुक्खा ठाउँमा बस्न मन पराउँछन्। वर्षायामको समयमा आफ्नो वासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्। मुसा, लोखर्के, कुखुरा जस्ता आहारका खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्।
0: वर्षायाम अर्थात् सर्प बाहिर निस्किने मौसममा आफ्नो घर वरिपरि सरसफाई गर्दा सर्पदंशबाट बच्न सकिन्छ। आफ्नो घर वरिपरि भएका अग्ला घाँस काटेर फोहोर मैला व्यवस्थापन गरेर सर्पको डसाईबाट बच्न सकिन्छ। याद राख्नुहोस्, सर्पहरू यस्तै अग्ला घाँस, फोहोर मैला भएका ठाउँ तथा आहाराको खोजीमा अन्न भण्डारण गरिएका स्थानहरूमा लुकेर बसेका हुन सक्छन्।
4: आफ्नो घर वरिपरिको सरसफाईको महत्त्वका विषयमा सहभागी श्रोताहरूको प्रतिक्रिया सुनाऊ। हामीले विभिन्न जिल्लाका केही श्रोता सहभागीलाई मनसुन वा वर्षायाममा आफ्नो घर वरिपरि कति पटक सरसफाई गर्नुहुन्छ र किन भनेर सोधेका छौँ।
5: म सबिन सिंह चौधरी, घर कपिल वस्तु। लगभग वर्षा सुरु हुने बेलामा चाहिँ सर्पहरू निस्किन्छन् भन्ने तराईमा बस्दाखेरिकै अलि ज्ञानले हो। बर्खा अगाडि चाहिँ अलिअलि झाड उम्रेछन् भने घर वरिपरि चाहिँ जम्मै काटछाट गरिन्छ। बेला मौकामा अलि झाडी देखियो भने त्यो चाहिँ सफा चाहिँ गरिन्छ। ल भनौँ न, गन्ने नै हो भने महिनाको एकचोटि चाहिँ सरसफाई चाहिँ गरिन्छ।
6: मेरो नाम सुरेश गुप्ता, घर दाङ उपमहानगरपालिका वार्ड नम्बर 1। बर्सातको समयमा सर्प बढी निस्किने भएको हुनाले झार जङ्गलहरू काट्ने, सफा गर्ने अनि आफ्नो घर वरिपरि जुन माटोहरू हुन्छ त्यो माटोहरूलाई समाउने अनि प्वालहरू हुन्छ त्यो प्वालहरू टाल्ने, त्यस्तो गर्दाखेरि तपाईँलाई अलिकति धेरै राम्रो हुन्छ अनि सर्पदंशबाट पनि बच्न सक्नुहुन्छ।
7: हेलो, मेरो नाम श्रेया गुप्ता हो अनि म दाङमा बस्ने हो, तर अहिले चाहिँ करेन्टली काठमाडौँमा बसिरहेको छु। अनि पछि सर्पहरू आउने बेलामा चाहिँ अब दुलोहरू नहोस् सर्प बस्ने भनेर त्यो धेरै ध्यान राखिरहेको हुन्छौँ हामीले। त्यही दुलो छ भने पनि टालिदिन्छौँ हामीले अनि सर्प बस्नु पाउँदैन त्यसरी। अनि कहिलेकाहीँ त साँच छानामुनि पनि लुकेर बसिरहेको हुन्छ, त्यही सुत्ने बेलातिर हामी त्यो पनि चेक गर्छौँ कि छानामुनि छ कि छैन भनेर।
8: दिग्विजय मिश्र, कपिल वस्तु। अब यो पानी परेको बेलामा अलि झाडीहरू पनि धेरै हुन्छ, घरको वरिपरि घाँसहरू उम्रिन्छ, त्यसैले त्यति बेला अलि बढी सरसफाई गर्नुपर्छ। सामान्य रूपमा अब 15 दिनमा पनि सरसफाई गरिन्छ, 15 दिन एक महिनामा। त्यसले गर्दा चाहिँ नि सर्पहरू त्यहाँ बस्न नपाओस्, झाडी भएपछि सर्पहरू त्यहाँ बस्छन्, त्यसैले झाडी सफा गरिराख्यो भने सर्पहरू त्यहाँ बस्न पाउँदैन। अब कहिलेकाहीँ त्यो खोला र अथवा बाग बगैँचाको छेउछाउबाट सर्पहरू आउँछन्, तर झाडी भएन भने सर अर्कोतिर गइहाल्छ, झाडी भयो भने त्यहाँ बस्छन्। त्यसैले हामी प्रायःजसो सरसफाई गर्छौँ।
9: मेरो नाम सुनिल कुमार सिंह, मेरो घर महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकाको वार्ड नम्बर 5 हो। घर वरिपरि सरसफाई गर्ने भनेको चाहिँ अब त्यो सर्पको लागि मात्र होइन कि अन्य स्वास्थ्यको हिसाबले पनि सरसफाई गर्नुपर्छ होइन। प्रायः चाहिँ म आफ्नो घरको वरिपरि सरसफाई गर्नेको यसो बिहान र बेलुका हो होइन। अलिकता फोहोर देखिया छन् भने दिउँसोतिर पनि सरसफाई गरिन्छ होइन। र सर्पहरू चाहिँ अब सर्पबाट जोगिनलाई चाहिँ अब तपाईँको प्रायः त्यो घरको छेउछेउमा सानो सानो खाल्डाखुल्डीहरू छ भने त्यो खाल्डाखुल्डीहरू चाहिँ त्यो पुर्ने होइन। अनि यो झाडीहरू छ भने साना साना चाहिँ त्यो भुटेन टाइपका रुखहरू छ भने त्यो जुन भुट्यानहरू त्यो जुन रुख

0: मा चाहिँ सर्पहरूको बास सुरक्षित मानेर उनीहरूले बसिरहेको हुन्छ। त्यस्ता रुखहरू पनि, सानो साना रुखहरू पनि काट्ने, सरसफाई गर्ने होइन।
1: हेलो, मेरो नाम सुदामा गुप्ता, म दाङदेउखुरीमा बस्छु। सर्प निक्लिने समयमा हामीहरू धेरै, किनभने घरमा बालबच्चाहरू हुन्छ त्यसै कारणले हामी बढी ध्यान दिन्छौँ। अरू बेला त्यति ध्यान नदिए पनि यो सर्प निस्किने समयमा हामी धेरै ध्यान दिन्छौँ, किनभने अब धानहरू ल्याएर राखिएको हुन्छ, बोराहरू हुन्छ। सर्पहरू लुक्ने ठाउँ भनेको अलिकता अल्टर ठाउँमा गएर रुख्छ, उनीहरू कोप्चोमा अनि त्यस्तो जहाँ पुवाल जस्तो हुन्छ त्यहाँ गएर लुक्ने भएको हुनाले, हामीहरू सरसफाइ गर्दाखेरि हप्तामा एकचोटि सामानहरू यताबाट उता सारेर अनि त्यो सर्प बस्ने जस्तो ठाउँ नहोस् भनेर त्यस कुरामा हामी बढी ध्यान दिन्छौँ।
2: हामीले भर्खरै सुन्यौं आफ्नो घर वरिपरिको सरसफाइको महत्वको बारेमा हाम्रा श्रोता सहभागीको विचार। उहाँहरू मध्ये केहीले महिनामा कम्तीमा एकपल्ट र केहीले 15 दिनमा घर वरिपरि सरसफाइ गर्ने गरेको बताउनु भएको छ। त्यस्तै घर वरिपरिको फोहोर व्यवस्थापन गर्ने गरेको, घरका पुवालहरू तथा जमिनका दुलोहरू थुन्ने गरेको कुरा पनि बताउनुभयो।
3: वर्षायाममै हाम्रो घर वरपर घाँसहरू पलाएर झाडी बन्न सक्छ। मकै, धान, कोदो लगायतका अन्न बालीहरूले पनि घर वरपर झाडीको रूप लिएका हुन्छन्। सर्पहरू अग्लो घाँस, फोहोरको थुप्रो, कसिङ्गर र दाउराका खात आदिमा लुकेर बसेका हुन सक्छन्।
2: अर्को कुरा, हामीले खाद्यान्न भण्डारण गरेका ठाउँहरूमा मुसा, लोखर्के आदि लुकेर बसेका हुन सक्छन्। त्यस्ता ठाउँहरूमा आहारा सजिलै पाइन सक्ने भएकोले सर्पहरू पनि अन्न भण्डारमा आकर्षित हुन्छन्। हामीले अन्न वा खाद्यान्न भण्डारण गर्दा मुसा, लोखर्के तथा चराहरूले सजिलै नभेट्ने गरी भण्डारण गर्नुपर्छ।
3: सर्पको डसाईबाट बस्न आफ्नो घर वरिपरि सरसफाई गर्नुको महत्त्व किन छ र कसरी सरसफाई गर्न सकिन्छ भन्ने विषयमा मधेस प्रदेश जनकपुर प्रादेशिक अस्पतालमा सेवारत डाक्टर जामुन प्रसाद सिंहसँग कुराकानी गरेका छौँ।
4: नेपालमा विषालु सर्पहरू छन् र सर्पहरू आफैमा एउटा प्राकृतिक जीवहरू हुन् र त्यसपछिबाट यसको जैविक विविधतामा यसको आफ्नो स्थान छ। तर यसले गर्दा खास गरी भित्री मधेस, तराई र केही पहाडी क्षेत्रमा समेत, र अहिले अलि उच्च पहाडी क्षेत्रमा समेत सर्पदंशको घटनाहरूले हामीका केही त्यस्तो तथ्य तथ्याङ्क छ यसका डसाई अथवा यसका क्षतिको बारेमा?
5: सर्पदंशको बारेमा हाम्रो देशमा अत्यन्त धेरै पीडित देश नै हो। अरू देशहरूको तुलनामा पनि हामी ट्रपिकल रिजन भन्नाले गर्मी क्षेत्रमा पर्छौँ र घना बस्ती हाम्रो लगभग देशको आधा जनताहरू मध्य पहाडीदेखि लिएर तराईसम्मको सबै हेर्ने हो भने घना बस्ती र देशको लगभग 2/3 जनता चाहिँ हामी ट्रपिकल रिजन, पहाडी एरिया भए पनि गर्मी क्षेत्र नै छ र हामी त्यो क्षेत्रमा बस्छौँ र त्यो क्षेत्रमा सर्पको टोकाइ चाहिँ अत्यधिक धेरै नै छ। वास्तवमा 50-60 हजारको हारहारीमा सर्पदंश भएको साँचो कुरा हो र मृत्यु पनि 3-4 हजारको हारहारीमा भएकै छ। पछिल्लो चरणमा अब क्रिटिकल केयरहरूको एक्सपेन्सन बढेको छ चारैतिर। कोभिड पश्चात चाहिँ भेन्टिलेटरको सर्भिस हामी कहाँ लगभग सबै प्रदेशहरूमा छ, जनताको पहुँचमा पनि छ। अत्यन्त व्यस्त हुन्छ तर कसै कसै गरी पाइरहेका छन्। तर यसमा सबैभन्दा ठुलो चुनौती के भएको छ भने लगभग 80% मृत्यु भने अस्पताल पुग्नुभन्दा पहिला नै हुने गरेको छ।
2: घर वरिपरि समुदाय समाजमा सरसफाई गर्नु सर्पदंशबाट जोगिने उपाय हो भने यसलाई कसरी व्याख्या गरिदिनुहुन्छ?
5: हामीले प्रिभेन्सन भन्छौँ, 80% मृत्यु अस्पताल जानुभन्दा अगाडि हुन्छ भने अब हामीलाई अस्पतालको रोल 20% झर्या छ। अब यसलाई हामीले प्रिभेन्टिभमै गयौँ भने, सर्पले टोक्दै नटोकोस् त्यो बाटो गयौँ भने यसले मृत्यु कम हुने भयो। अनि त्यसको प्रिभेन्टिभ उपायहरूमध्ये सबैभन्दा प्रभावकारी उपाय भनेको आफ्नो घरको वरिपरि, अब धेरै हामी कहाँ चाहिँ गाउँघरतिर दाउरा बाल्ने अनि गाईको गोबरहरू सुकाएर गुइठाहरू बनाएको हुन्छ, गुइठा घर हुन्छ। प्रायः जसो हेर्नुभयो भने घरको बनावट, हाम्रो समाजको बनावट हेर्नुभयो भने भान्सासँगै टाँसिएको घरमा चाहिँ गुइठा घर अथवा जर्ना घर हाम्रो मधेसमा भन्छ, दाउरा राख्ने घर हुँदो रहेछ। अनि त्यो घरमा भुसहरू हुन्छ, गहुँको भुस, धानको परालहरूबाट पनि बनेको केही भुसहरू हुन्छ, प्रायः गहुँको भुस र रहर खेती सकिएपछि त्यसलाई पनि दाउराको रूपमा बाल्छन् अनि त्यसको जराहरू अनि बोटहरू त्यहाँ सुकाएर राखेको हुन्छ। अनि तिनीहरू नै सर्पको बास स्थान हो त्यो। अनि फेरि राति ल्याउन जाने, आज खाना पकाउनु छ भने त अझै दिउँसै निकाल्नु पर्यो नि, दिउँसा त उज्यालो हुन्छ हेर्न सकिन्छ। अनि त्यति बेला रातिको लागि दाउरा निकाल्ने अनि आफ्नो भान्साघरमा राख्ने हो भने त्यहाँ छिर्नु परेन। सकेसम्म यस्ता घरहरू अलिकति पर बनाए हुन्छ, हाम्रो भान्सामा बच्चा बच्चीहरू पहुँच हुने ठाउँभन्दा अलिकति पर यदि त्यस्ता दाउराहरू घर बनायो, गुइठाहरू घर बनायो भने सर्प हाम्रो नजिकमा आउन सक्दैन। अनि अर्को कुरा चाहिँ सरसफाइ कम्तीमा हाम्रो घरको वरिपरि अलिकति सकिन्छ भने अलिक चिप्लै बनाऊ, चिप्लोमा सर्पहरू त्यति जाँदैन, उक्लिँदैन, हिँड्न पनि सर्पलाई चिप्लोमा गाह्रो हुन्छ होइन, उनीहरू जान पनि खोज्दैन। उज्यालो भयो भने झन् सर्पहरू भाग्छ उज्यालोबाट, त्यही भएर हामीले राति एउटा बत्ती बाल्ने गर्छौँ प्रायः जसो, त्यस्तो ठाउँहरू छ भने बत्ती बालेर राख्यो भने सर्पहरू अलिकति लाइटबाट उज्यालोबाट टाढै भाग्न खोज्छ। र दोस्रो अर्को कुरा के छ भने सरसफाइको त महत्त्वपूर्ण नै छ, जन्जाल लगाएर राख्नुभन्दा त्यो सफा सुग्घर छ भने खाटमुनि सबै सामानहरू राख्ने अनि हेर्दै नहेर्ने, खाटमुनि के छ भनेर हामी कहिले नहेर्ने, सारा सामान खाटमुनि राखेपछि त्यहाँ के छ भनेर हेर्न सकिँदैन, सफा पनि गर्न सकिँदैन, कति दिनदेखि कहिलेदेखि सर्प आयो थाहा पनि हुँदैन। अनि हामी राति सुते बेलामा, राति ओर्लिने बेलामा खुट्टै पर्छ होइन, त्यसमा भन्यो। अनि अर्को ढोकाहरू अब पुरानो हुँदै जाँदाखेरि कुनै कुनै ठाउँमा पाल छुट्छ के, अनि त्यो ढोकाको पालबाट पुरै ढोका लाग्दैन, ढोका लागे पनि तल चाहिँ अलिकति पाल हुन्छ, उग्रिने हुन्छ, अनि त्यहाँबाट सर्पहरू छिरिरहेको हुन्छ। अनि अर्को माथि छत त छनै छ, छाना प्रायः जस्तो फुसको छाना हुन्छ, हाम्रो गाउँतिर खपडाको घर हुन्छ, एस्बेस्टस अथवा आजकल जुन युपिभिएस भन्छौँ तिनीहरूले बनाएको घरहरू छ भने त्यो माथिबाट आउनेलाई टालिदिनुपर्छ। टालिदियो भने के हुन्छ भने माटोले टालिदिए पनि हुन्छ, सर्पले आफै पाल बनाउँदैन, मुसाले पाल बनाउँछ र त्यो मुसाको पालबाट सर्प छिर्ने हो, त्यही भएर माटोले नै टाल्ने हो हामीले। त्यो घरको पर्खाल र खपडाको मुनि जुन ग्याप हुन्छ त्यो ग्यापमा गिलो माटो लगेर सबै टालिदिने हो भने त्यहाँबाट सर्प आउँदैन। अनि हामीले मुसा त हैरान खेलाएकै छ हरेक ठाउँमा, अनि मुसाले दिनु पाल पार्छ, अनि हामीले हप्ताको एकचोटि यसो घर कुरा कुना हेर्ने, अन्त लट्ठी लिएर हामी गाउँतिर मलाई अझै पनि याद छ बुवाहरूले गर्नुहुन्थ्यो, लट्ठी लिएर यसरी हान्नुहुन्थ्यो अनि हानेर कहाँ पाल परेछ अनि त्यहाँ माटोहरू पुर्दिनुहुन्थ्यो, अनि त्यो पनि गर्दा हुन्छ। त्यसपछि सुत्दाखेरि हामीले झुल लगाएर सुत्ने, झुल लगाएर सुत्यो भने त्यसको दोहोरो फाइदा छ नि, कालाजरबाट पनि बच्न सकिन्छ, मलेरियाबाट पनि बच्न सकिन्छ र सर्पदंशबाट पनि झुलले बचाउँदो रहेछ, किनभने राति आइ नै हालेछ घरमा, कसैबाट छिरि नै हालेछ भने हामी सुतेको बेडमा चाहिँ जाँदैन। प्रायः बच्चाहरूमा राति प्रायः जसो करेन्टले राति टोक्छ होइन, किनभने उनीहरू घरभित्र बास स्थानभित्र लुकेर बसेका हुन्छ, छानामाथि हुन्छ, अनि राति माथिबाट कहिले काहीँ खस्छ अथवा तलबाट खाटबाट पनि चढ्छन्। अनि त्यस्तो बेलामा हामीले मच्छर जाली भन्छौँ, झुल भन्छौँ, त्यो मच्छर झुल चाहिँ लगायौँ भने त्यो सर्पले पाल पार्दै पार्दैन, उसले बाटो क्लियर छ भने मात्रै जान्छ, उसले बाटोमा सानो अवरोध पनि भेटायो भने मुडिहाल्छ, अर्कोतिर लागिहाल्छ। अनि राति उठ्दाखेरि पनि हामीले बत्ती टर्च लाइट भन्छौँ नि, त्यो टर्च लाइट चाहिँ आफ्नो सुत्ने बेडमा राख्नुपर्छ र राति उठेर दिसा पिसाब जान लाग्यो भने पहिला टर्च लाइट बाल्ने, बालिसकेपछि थपडी बजाउने, यसरी जोडले थपडी बजाएपछि अलिकति आवाज आयो भने तिनीहरू सतर्क हुन्छ, अलिक जान्छ। र हामीले टर्च बालेर तल खुट्टा राख्यौँ भने सर्पले लखेटेर टोक्ने नै होइन नि, सर्पको पुच्छरमा अथवा सर्पको जिउमा हाम्रो खुट्टा पर्यो अथवा कुनै काठ वस्तुहरू छ अनि त्यो कुनै कपडैहरू छ त्यसमा सर्प छ र हामीले त्यो कपडा तान्यौँ, मेरो खुट्टामा लागेको त्यो कपडा तानियो भने सर्पलाई के लाग्छ भने मलाई मार्न आयो भन्ने लाग्छ, त्यसपछि सर्पले टोक्ने हो। नत्र भने त्यो खाटै मुनिको सर्प पनि हामी ओर्लियौँ भने त्यो भाग्ने खोज्छ, हामीलाई लखेट्दैन, हामीबाट भाग्ने खोज्छ, जब उसको जिउमा केही स्पर्श हुन्छ अनि मात्र सर्पले चाहिँ हामीलाई टोक्यो कि भन्ने चाहिँ उसलाई लाग्दो रहेछ, मलाई मार्छ पिट्छ भन्ने लाग्दो रहेछ अनि त्यसपछि उसले हामीलाई टोक्दो रहेछ। त्यही भएर यी बचाइबाट बच्न सक्यो भने धेरै राम्रो हुन्छ। अर्को एउटा कुरा के छ भने हाम्रो तराईतिर गमबुट एउटा जुत्ता हुन्छ, त्यो जुत्ता चाहिँ लगाउने बानी गर्नुपर्छ, राति बाहिर पिसाब गर्ने टोयलेट टाढो छ भने त्यहाँ जानुपर्ने भयो भने त्यो बुट लगाइहाल्ने, अब बुटभित्र पनि सर्प हुन्छ है, फेरि बुटलाई पनि हामीले हेर्दाखेरि त्यो बुटको तलसमातिर पल्टाउँछौँ झार्छौँ अनि त्यसपछि मात्रै हामीले बुट लगायौँ भने सेफ हुन्छ। मैले त बुटभित्र बिछी नै देखाएको छु, जुत्ताभित्र बिछी नै मैले कतिपटक देखाएको छु, अनि त्यही भएर चाहिँ जुत्तालाई मजाले झारेर पल्टाएर झारेर अनि त्यसलाई हेरेर अनि त्यसपछि लगायो भने चाहिँ त्यो सर्पदंशबाट बस्न एकदमै कारगर हुन्छ। कसम कदाचित बाटो हिँडिरहेको छौँ भने बाटो हिँड्दाखेरि पनि जुत्ता हुनुपर्छ, अनि लुगा पनि अब बाक्लो खालको लुगा तल लगाएको छ भने राति हिँड्दाखेरि सकेसम्म जिन्स लगाएर हिँडेको छ अथवा ट्राउजर लगाएर हिँडेको छ भने पनि अलिक प्रोटेक्टिभ हुन्छ। यिनै हुन् सर्पदंशबाट बच्ने हुने प्रयास भनेको यिनै।
4: अर्को कुरा लट्ठीले टक टक गर्नु, टर्च
5: धेरै ठुलो साथी नि, टर्च लाइट भनेको त हाम्रो साथी नै हो, त्यसलाई त साथी बनायो हुन्छ। आजकल मोबाइलको जमाना आएपछि मान्छेले टर्च लाइट बाल्न छोडेका छन्, मोबाइलको टर्च युज गर्दा पनि भयो, त्यसमा त्यति इल्युमिनेन्स हुँदैन, जुन हाम्रो हाते टर्चमा इल्युमिनेन्स हुन्छ ब्याट्रीवाला टर्चमा, त्यसमा धेरै प्रकाश आउने हुन्छ, कडा प्रकाश हुन्छ, त्यसमा मोबाइलको टर्चहरूमा चाहिँ अलिकति सफ्ट प्रकाश हुन्छ, त्यति धेरै टिक्दा पनि टिक्दैन, अनि त्यही भएर टर्च राख्ने बानी त एकदमै जरुरी छ। र हामी बेडबाट उठ्दाखेरि पनि अब यो त तर्सिने कुरा त होइन, बेडबाट उठ्दाखेरि पनि हामी फेरि सुत्न गयो भने पनि आफ्नो बेडलाई टकटक्या हुने, हेर्ने, तकिया उठाएर हेर्ने, तन्ना एकचोटि झारिदिने, अनि आफ्नो तोसकहरू जुन हुन्छ, आफूले ओढ्ने जुन ब्ल्याङ्केटहरू हुन्छ, कम्बलहरू, त्यसलाई पनि एकपटक मजाले हावामा हल्लाउने, त्यसले गर्दाखेरि सफा पनि भयो र ढुक्क पनि भइयो। र मच्छर जालीको प्रयोग चाहिँ एकदमै गर्ने, किनभने सुतेको बेलामा संसार जोगाउने त्यसैले गर्दा। त्यही भएर म पनि घर जाँदाखेरि मच्छर जाली छैन भने मलाई सुत्न एकदम डर लाग्छ, त्यो जाली चाहिँ प्रयोग गर्नुपर्छ, त्यो पनि प्रयोग गर्ने। हजुरले भनेको एकदमै राम्रो कुरा हो, त्यो टर्च लाइट र लाठी टकटकाउने भन्छ नि, लाठी टकटकायो भने पनि आवाजले पनि उनीहरू सतर्क, सर्पको अब आवाजै कानले त सुन्दैन, तर लाठी टकटकाउँदाखेरि भाइब्रेसन हुन्छ, त्यो भाइब्रेसन सर्पले धेरै टाढासम्म फिल गर्दो रहेछ। जस्तो कि हामीले काठमा यसरी टकटक गर्यो भने लगभग तपाईँ 500 मिटर टाढो पनि एउटा लामो काठ छ भने त्यो कानमा सुनिन्छ नि, त्यस्तै भुइँमा हामीले लाठी बजायो भने त्यसको भाइब्रेसन सर्पले फिल गर्दो रहेछ, त्यो चाहिँ एकदमै राम्रो कुरा हो। त्यसले गर्दा उनीहरू आफै सतर्क हुन्छ, सर्पहरू पनि सतर्क हुन्छ, त्यो बाटो छोड्छ उनीहरूले।
2: आफ्नो घर वरिपरि सरसफाइ गर्नुको महत्व र सरसफाइ गर्ने तरिका र ध्यान दिनुपर्ने कुराहरूका बारेमा हामी सबैलाई बुझाइदिनु भएकोमा सर्पदंश सम्बन्धी विज्ञ डाक्टर जामुन प्रसाद सिंहप्रति हामी आभारी छौँ।
6: ओहो, मुसा कुदिरहेछ, हेर्नु त।
7: त्यही त बुढी, वर्षायामको समय पनि छ, भगारीको ढोका खुलै छ कि, मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ।
6: ओहो, हो त, ठ्याक्कै सम्झे, घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन्, काट्नु पर्ने।
7: यसो गरौँ बुढी, त्यसो भए भोलि मिठो नास्ता खाउँ, आँटा पुरी तरकारी, अनि सपरिवार मिलेर सरसफाइ गरौँला, अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौँला, हुन्न?
6: हुन्छ बुढा, यस्तो बेलामा त अग्ला घाँस फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि, होइन?
7: त्यही भएर त भनेको, छोरी समीरा, छोरा विवेक, तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौँ, हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौँ, भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौँ, अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि।
6: हुन्छ बुढा, भोलि शनिबार पनि हो, फुर्सदिलो बिहान पनि छ।
8: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।
9: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
10: यति बेला हामी रेडियो कार्यक्रम जीवन सन्देश सुनिरहेका छौँ।
3: आज हामी सर्पको डसाईबाट बच्न आफ्नो घर वरिपरि सरसफाई गर्नुको महत्त्व किन छ र कसरी सरसफाई गर्न सकिन्छ भन्ने विषयमा कुरा गरिरहेका छौँ। अहिलेसम्म हामीले श्रोता सहभागीको विचार र सर्पदंश सम्बन्धीका विज्ञ डाक्टर जामुन प्रसाद सिंहसँगको कुराकानी सुन्यौं।
2: यति बेला भने रञ्जनी र राजीवको कहानीको दोस्रो खण्ड सुन्ने बेला भएको छ। सर्पदंश सम्बन्धी जनचेतना फैलाउने अभियानमा सक्रिय रञ्जनी र राजीवले पहिलो भागमा फेसबुक लाइभ मार्फत नेपालमा पाइने विषालु सर्पहरू र सर्पहरू सक्रिय हुने समयका बारेमा जानकारी गराएका थिए।
3: फेसबुक लाइभ सकिए लगत्तै राजीवको मोबाइलमा नथुकाकाको घरमा सर्प देखिएको म्यासेज अर्थात् सन्देश आएको थियो। राजीवको छिमेकी नथुकाकाको घरमा सर्प आउनुको कारण राजीव र रञ्जनीले पत्ता लगाउलान् कि लगाउँदैनन्, नागेशले नथुकाकाकोमा गएर के गर्छन्, अनि नथुकाकाको घरमा अहिले के हुँदैछ थाहा पाउन अब हामी पनि लागौँ महोत्तरीतिरै।
11: नथुकाका, नथुकाका, नमस्कार है, नमस्कार।
12: नमस्कार नागेश बाबु।
11: अनि सर्प कहाँ छ त काका?
12: उत्यो दाउरा राखेको ठाउँमा, बेलुकाको खाना बनाउनु भनेर दाउरा लिन गएको थिएँ, के चलेको चलेको जस्तो लाग्यो, अनि यसो हेरेको त करेज सर्प पो रहेछ, झन्नै टोकेन।
11: ल ल ल, नातिनुहोस् काका, माइहाले नि, नागेश आएपछि सबै कुरा ठिक हुन्छ। हेरी यस्तो सर्प त कति समय थियो कति नि।
12: त्यही भएर त फोन गरेर तपाईँलाई बोलाएको नि।
11: ल ल, तपाईँ यतै बस्नुहोस् त, म सर्पलाई निकाल्छु। खोइ उ त्यो लट्ठी दिनु त मलाई,
12: लिनुहोस्।
11: पत्ता छिरेछ, पत्ता छिरेछ, यो लट्ठीले ठोकठाक गरेपछि हल्लिन्छ नि।
13: यो खरेज जातको सर्प ज्यादै जात्रो हुन्छ। जति चलाए नि थाहा नपाएको चाहिँ गरेर बस्छ। ए ए ए अरे यहाँ पो छौ तिमी, ल ल ल बाहिर आऊ त ल। ए त होइन यता आइज न यता, ल ल ल ल ल ल ल हेर्नुहोस् है, ल ल निस्क्यो यो करे सर्प निस्क्यो, ल ल हेर्नुहोस् हेर्नुहोस् हेर्नुहोस् ल ल ल। अरे ल ओहो राजीव र रञ्जनी गच्चको टाइममै आएछ त तिमीहरू, अहिले भर्खरै ठ्याक्कै यो परे सर्पलाई यो दाउराको चाङबाट निकालेको।
14: ए हो र नागेश राम्ररी समात है, न त टोक्ला नि फेरि।
13: यो नागेशलाई सर्पले टोक्दैन नि रञ्जनी, सर्प त मेरो दोस्त पो हो त, है करे दोस्त।
15: यो नागेशको चाहिँ जिस्किन बारी कहिले नजाने भयो।
13: के गर्ने त राजीव दोस्त, अब एक बारको जुनी हो, हाँसी खुसी त जिउने हो। ल तिमीहरू बस्दै गर, म यो करे सर्पलाई गाउँबाट टाढो लगेर छोडिदिन्छु।
12: हुन्न कहाँ छोड्ने कुरा गरेको नागेश, यसलाई त मार्नुपर्छ नत्र अरूलाई डस्न सक्छ यसले।
13: कहाँ मार्ने कुरा गर्नुभएको नथु काका, अब उसको पनि त जिउने अधिकार छ नि, जसरी हाम्रो जिउने अधिकार छ उसको पनि छ नि। हुन्न मार्न हुन्न, ल म यसलाई अलिक परै गएर छोडेर आउँछु।
14: हो नि नथु काका, नागेशले भनेको कुरा एकदमै सही हो, फेरि सर्पले त तपाईँ हामीलाई फाइदा गर्ने त हो नि।
12: कसरी फाइदा गर्छ र?
15: अब कसरी हुनु नि काका, तपाईँ खेतीपाती गर्नुहुन्छ अनि बाली नालीको नोक्सानी कसले गर्छ भन्नु त, मुसाले होइन?
14: हो यिनै सर्पहरूले मुसा खाइदिनाले तपाईँको बाली नाली जोगिएन भन्नु त, फेरि सर्पले त आफूलाई खतरा महसुस भयो भने मात्रै डस्ने त हो नि, नत्र कहाँ डस्छ र?
15: त्यही त, त्यही भएर यो कारणले गर्दा पनि सर्पलाई मार्नुहुन्न क्या।
12: ए
15: रञ्जनी हेर त, नथु काकाको घर वरिपरि कति धेरै झाडीहरू, अग्ला घाँसहरू, अनि कसिङ्गर नै कसिङ्गर।
14: त्यही त है राजीव, यही कारणले गर्दा पनि सर्प आएको होला काकाको घरमा, होइन त?
15: हो नि, त्यही भएर यो फोहोर मैलालाई व्यवस्थापन गर्नु पर्यो अनि यी झाडीहरूलाई पनि काट्नु पर्यो क्या, उखेल्नु पर्यो भनेर सम्झौँ क्या हामी उहाँलाई।
14: हुन्छ राजीव। नथु काका यता सुन्नु त।
12: हजुर रञ्जनी नानी भन्नु न।
14: काका अघि त्यो करेत सर्प यहाँ किन आएको थाहा छ तपाईँलाई?
12: थाहा छैन।
14: किनभने नि काका अहिले वर्षायामको समय छ अनि वर्षायामको समयमा सर्पहरू सुक्खा ठाउँमा बस्न मन पराउँछन्। यस मौसममा आफ्नो वासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।
15: र आहारा खोज्ने क्रममा जस्तै कि मुसा कुखुरा जस्ता खानाको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्।
12: ए तर मेरै घर वरिपरि चाहिँ किन आएको होला त?
14: हो सही प्रश्न गर्नुभयो तपाईँले, किनभने नि काका हेर्नुहोस् त घर वरिपरि कति ठुल्ठुला घाँसहरू उम्रिएका छन्, झाडी हेर्नु त कति झाङ्गिएका छन्, त्यसमाथि यो फोहोर मैलाहरू पनि व्यवस्थापन गर्नुभएको छैन, अनि त सर्प आइहाल्छन् नि।
15: हो त, अनि यस्तो भएपछि त सर्पहरूलाई लुकेर बस्न सजिलो पनि हुने भयो, हो किन भन्नु त?
12: त्यो त हो है, सर्प लुकेर बसेको छ भनेर थाहा भएन र नजिकै गयो भने त डस्ने नै भयो नि है।
14: त्यही भएर आफ्नो घर वरिपरि भएका अग्ला घाँस काट्नुहोस्, फोहोर मैला व्यवस्थापन गर्नुहोस्, किनकि घर वरिपरि खाली र सफा राख्यौँ भने सर्पले लुक्ने ठाउँ पाउँदैन र आउँदैन पनि, बुझ्नुभयो?
12: बुझे नानी, म भोलि बिहानै यो घाँसहरू झ्याङहरू सबै काट्छु अनि फोहोर मैला पनि व्यवस्थापन गर्छु।
15: हुन्छ काका, अहिले चाहिँ हामी लाग्छौँ पनि, तर भोलि चाहिँ नबिर्सिकन सबै सफा गर्नु होला है।
12: हुन्छ बाबु।
14: बसे है राजीव तिम्रो बाइकको पछाडि?
15: अब बसि नै सकेपछि सोधिराख्नु पर्छ र रञ्जनी।
14: हो त नि है।
15: ल ल जाउ है त, मैले बाइक स्टार्ट गरेँ।
14: हुन्छ राजीव। अनि तिम्रो त्यो देब्रे हातमा भएको दुइटा खतखतै सर्पले बच्चामा टोक्दाको त होइन?
15: हो नि, देब्रे हातमा टोकेको थियो गोमन सर्पले, अझै दाग गएको छैन।
14: हो रहेछ, तर तिम्रो हातको ठ्याक्कै बिचमा टोकेको भएर होला कस्तो दागले पनि सुहाएको छ।
15: है अब दाग खत पनि सुहाउने हुने रहेछ है, कति हँसाउँछ के?
14: होइन साँच्चैकै भनेको हो के राजीव, कसम। होइन कसले फोन गर्यो? ए वन्दनाले पो गरेको रहेछ। हेलो वन्दना। हजुर के रे, सर्पले दिनेशलाई टोक्यो रे? ए ल ल नआत्यो, हामी आइहाल्छौँ राजीव, हामी त कार्यालय जानुपर्ने भयो, दिनेशलाई सर्पले टोकेछ।
15: ए हो र, हुन्छ हुन्छ, उतै जाउँ नि त।
2: नट्ठु काकाले राख्नुभएको दाउराको चाङमा करेत सर्प लुकेको रहेछ। हामीले पराल, सुकेको घाँस, दाउरा आदि राख्दा सकेसम्म घरभन्दा केही पर राख्नुपर्ने कुरा रञ्जनी र राजीवले हामीलाई सिकाए। सर्पलाई मार्नु हुँदैन। सर्पले बाली खान आउने मुसा, लोखर्के आदिलाई खाइदिएर किसानलाई सहयोग गर्ने र वातावरण सन्तुलन गर्न मद्दत गर्ने कुरा पनि आजको छलफलबाट हामीले सिक्यौँ।
3: सँगसँगै रञ्जनी र राजीवले सर्पदंशबाट बच्न घर वरिपरि भएका अग्ला घाँसहरू बेला बेलामा काटेर हटाउन, फोहोरको उचित व्यवस्थापन गर्न, अन्न भण्डारमा सर्पलाई आकर्षित हुन नदिन हामीले गर्नुपर्ने कुराहरू पनि सिकाएका छन्। अर्को कार्यक्रममा रञ्जनी र राजीव बीचको संवादमा पनि सर्पदंश सम्बन्धी थप नयाँ जानकारी पक्कै पनि पाइएला। सहभागी श्रोता, आज प्रस्तुत यिनै अन्तर्वस्तु र संवादसँगै रेडियो कार्यक्रम लहर जीवन सन्देशको यस दोस्रो खण्डबाट म अचला
2: र म उपेन्द्र विदा माग्छौ। अर्को खण्डमा सर्पको डसाईबाट बच्ने उपायहरूका बारेमा अरू नयाँ जानकारी लिएर आउने नै छौ।
3: आजलाई बिदा दिनुहोस्।
2: नमस्ते।
16: यस रेडियो प्रस्तुतिमा विद्वान अतिथिले बताउनु भएको उहाँको निजी विचार मानिनेछ र नेपाल सर्पदंश रोकथाम परियोजनाको तर्फबाट अभिव्यक्त भएको आधिकारिक विचार भनेर मानिनु हुँदैन।
17: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्रसँगको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिडटाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत

0: Toilet Pony, yeah. Extreme energy drink.
1: सूचना सूचना सूचना स्वास्थ्य शिविर बारे सूचना
2: विश्व थायराइड दिवस को उपलक्ष्य में वरिष्ठ फिजिशियन एवं एंड्रोक्राइनोलॉजिस्ट डाक्टर अल्तावन राही द्वारा थायराइड संबंधी जांच तथा परामर्श सेवा हुन गइरहेको जानकारी गराइन्छ।
1: हजुर, थायराइड संबंधी जांच तथा परामर्श विशेषज्ञ डाक्टर परामर्श सेवा तथा संपूर्ण सेवाहरू मात्र रु 500 मा।
2: डाक्टर अल्तावन राही, MD इंटरनल मेडिसिन, TU एंड्रोक्राइनोलॉजी, दिल्ली, वरिष्ठ फिजिशियन एवं एंड्रोक्राइनोलॉजिस्ट, NMC नंबर 11504।
1: संपर्क ठेगाना सुपर पोलिक्लिनिक एंड डायग्नोस्टिक सेंटर प्राली, BP चोक, नेपालगंज। संपर्क नंबर 081531860, 081531861 र मोबाइल नंबर 98584461। मिति 2083 ZS 23 गते, समय बिहान 8 बजे देखि 3 बजे सम्म। सुपर पोलिक्लिनिक एंड डायग्नोस्टिक सेंटर प्राली, BP चोक, नेपालगंज में आज नाम दर्ता गरी ढुक्क हुनुहोस्। संपूर्ण सेवाहरू मात्र 500 मा लिन नभुल्नु होला।
3: के तपाईले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाई आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुनु सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो NS चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा, मुटु चाहिन्छ मुटु।
4: यो कृष्ण सार FM
5: 94 MHz, कृष्ण सार जत्तिकै तेज।
6: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 8 बजेको छ।
7: Extreme energy drink. Taste the difference. Feel the energy.
4: Yo Krishna Sar FM
5: 94 megahertz. Krishna Sar jattike tez.
8: Abhi sarpa marnu ama marnu natra toksu esle.
9: Natyu chhora. Sarpa lai kehi nagare samma sarpa le kehi gardaina. La u afno bato gai halyo ni. Kehi garyo ta? अनि सबै सर्प विषालु पनि हुँदैनन्।
8: विषालु हो कि होइन कसरी चिन्ने त आमा?
9: ल, नेपालमा पाइने विषालु सर्पका बारे सुन। एउटा हुन्छ करेत, जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ। यसले टोक्दा नदुख्न सक्छ, तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षघात हुन सक्छ। अर्को हुन्छ गोमन, जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ। गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षघात हुन सक्छ। अनि अर्को हरियो जातिको सर्प, यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ। रगत पनि पातलो भई रक्तस्राव हुन सक्छ। त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प, यसले डसेको बिरामी कमै मात्र पाइन्छ, तर यसको डसाई एकदम खतरनाक हुन्छ।
10: वर्षायाम र बाली भित्र्याउने समयमा सर्पको टोकाई अथवा डसाईका घटनाहरू धेरै हुने गर्छन्। बाढी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा सर्प डसाईका घटनाहरू बढी हुने गरेको पाइन्छ।
11: धेरै जसो सर्पका डसाई हानिकारक हुँदैनन्, तापनि सर्पले डसिहाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नु पर्छ।
10: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
12: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश

0: toile panie. Extreme energy drink.
1: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
2: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
1: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
2: सम्पर्क 97051148470।
1: सोफा हब नेपालगञ्ज,
2: विश्वासमा नम्बर एक,
1: क्वालिटीमा सबैभन्दा बेस्ट।
3: खुशीको खबर।
4: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेशनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
3: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर ब्लड प्रेसर मुटु रोग पेट छाती कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
4: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
3: सम्पर्क नम्बर 081-536-465, 98-239-80-665 र 98-482-80-465। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चोक, नेपालगञ्ज।
5: यो कृष्ण सार एफएम
6: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: खुशीको खबर यस कृपा अस्पताल प्रालीमा मूत्र मृगौला पिसाब थैली तथा नली सम्बन्धी रोगको सबै अपरेसन दूरबीन र लेजर प्रविधिबाट गरिन्छ। यस लगायत पेट सम्बन्धीको सबै उपचार पित्त थैलीको पत्थरी अपेन्डिक्स हर्निया हाइड्रोसिल पाइल्स फिसर फिस्टुला लगायत पुरुषहरूमा लिङ्ग वृय र अण्डकोष तथा उत्तेजना कम हुने समस्या र क्यान्सर सम्बन्धी सम्पूर्ण अपरेसन तथा उपचारका साथै हात खुट्टा ढाड तथा हाड जोड्ने दुख्ने नसा दुख्ने झमझमाउने हड्डी टुटफुट भएको अपरेसनका साथै प्लास्टर पनि गरिन्छ।
1: डाक्टर प्रवीण कुमार गुप्ता कन्सल्टेन्ट सर्जन युरो सर्जन जनरल क्यान्सर मूत्र तथा मृगौला रोग विशेषज्ञ
0: डाक्टर राहुल मिश्र कन्सल्टेन्ट अर्थोपेडिक सर्जन हाड जोर्नी तथा नसा रोग विशेषज्ञ
1: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
0: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा
1: कन्सल्टेन्ट गाइनोकोलोजिस्ट महिला प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा
0: छाती मुटु थाइरोइड सुगर प्रेसर रोग विशेषज्ञ सेवा
1: नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
0: र छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ सेवा
1: चौबिसै घण्टा इमर्जेन्सी र फार्मेसी सेवा उपलब्ध।
0: थप जानकारीको लागि कृपा हस्पिटल प्राली सुर्खेत रोड आदर्श नगर 10 नेपालगंज वन कार्यालय नजिक नयाँ पेट्रोल पम्पको पश्चिम तर्फ सम्पर्क फोन नम्बर 081-531-000 र 98-662-24551।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550Dले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 9805532568
1: सुन्नु न सावित्रीजी मलाई सोफा दराज डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो कहाँ जाने होला
2: ए हो र यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ
1: ए हो र त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त
2: पाउँछ नि किन नपाउनु त्यहाँ अर्डर अनुसार बेड सोफा डाइनिङ टेबल अफिस टेबल ड्रेसिङ टेबल दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ टिकाउ सामग्री आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ एक पटक अवश्य भेट्नुहोस् तपाईँ निराश हुनुहुने छैन हजुर अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड सुर्खेत रोड नेपालगञ्ज फोन नम्बर 9848487535 र 9802454037

0: Nico et les Pony,
1: Extreme Energy Drink.
2: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
3: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
2: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
3: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
2: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
3: कान्ति आरोग्य अस्पताल, सुर्खेत रोड, नेपालगञ्ज। सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
2: सम्पर्क नम्बर 081-535-717।
4: आज यार कहाँ भटका थियो?
5: आम और फल के बिरवा खरीदे खातिर परेशान हैं।
4: परेशान हो कोई बात नहीं है। प्रभात नर्सरी फार्म जोन भवनियापुर 14 महिया है, जिके प्रोपराइटर हैं प्रभात कुमार चौधरी और उनके फार्म के संपर्क स्थान है जिला हुलाक कार्यालय के पछाड़ी त्रिशक्ति मारवाड़ी मंदिर के सामने चौधरी सरकार बक्स पोली क्लिनिक है। हुआ तमामन मेयर केर आम केर बिरवा दशहरी चौसा बम्बैया अमरपाली नीलम मल्लिका गुलाब खास और फल महिया लीची अमरूद कटहर केला अनार अंगूर नाशपति जस सब मेयर केर आम और फल के बिरवा के संगे लकड़ी के खातिर सागवन जस बिरवा उचित दाम में यहाँ मिलत है। सैगर खरीदे पर यहाँ विशेष छूट के व्यवस्था है।
5: तब तो हम हो जाइबे और दूसरे को बताइबे।
4: संपर्क नंबर है 98-487-9916।
2: एउटा राम्रो विद्यालयले केवल पढाई मात्रै होइन, बच्चाको भविष्य पनि बनाउँछ।
3: नेपालगञ्जको बिपी चोकमा अवस्थित जीभीएन सेकेन्डरी स्कुल गुणस्तरीय शिक्षा, अनुशासित वातावरण र अनुभवी शिक्षकहरूको उत्कृष्ट संयोजन हो। यहाँ विद्यार्थीलाई पुस्तकको ज्ञानसँगै संस्कार, आत्मविश्वास र जिम्मेवार नागरिक बन्ने शिक्षा दिइन्छ। आधुनिक शिक्षण विधि र सुरक्षित वातावरणका कारण जीभीएन अभिभावकहरूको पहिलो रोजाई बन्न सफल भएको छ।
2: यदि तपाईँ आफ्ना नानीहरूको उज्जवल भविष्यका लागि विश्वासिलो र उत्कृष्ट विद्यालय खोजिरहनु भएको छ भने आजै सम्पर्क गर्नुहोस् जीभीएन सेकेन्डरी स्कुल बिपी चोक नेपालगञ्ज।
3: शिक्षा र सफलताको पर्याय जीभीएन सेकेन्डरी स्कुल। सम्पर्क फोन नम्बर 081-531-570।
6: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
7: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
6: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
7: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
8: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
6: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
7: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
8: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98-61-14-16-99।
9: यो कृष्ण सार एफएम
10: 94 मेगाहर्ज। कृष्ण सार जत्तिकै तेज।
11: भावना म्युजिक सोलुसन प्रस्तुत गर्दछ।

0: आमै नि सामान खरिद गर्ने यति लामो लिस्ट सर र हेर्दा नेपालगञ्ज देखि लखनऊसम्म धाउनु पर्ला कि क्या हो?
1: हैन बहिनी, यसमा आत्तिनु पर्ने केही छैन। अब यी सबै ब्रान्डेड कम्पनीको सक्कली र उचित मूल्यको सामान एउटै विशाल बजार मारुति मेगा मार्टमा पाइन्छ। यो रुपैडिया बजारको सब्जी मण्डीको छेउमा रहेको मारुति मेगा मार्ट हो। बहिनी, त्यहाँ शादी विवाहको सबै सामान, सौन्दर्य प्रसाधन, सुटिङ, सर्टिङ, साडी, अन्डर गार्मेन्ट्स, होम एप्लायन्सेस, ड्राई फ्रुट्स, विद्युतीय उपकरणहरू, आर्टिफिसियल ज्वेलरी, किचन तथा टोयलेटहरूको सामान आदि सबै सामग्रीहरू एकै छाना मुनि पाइन्छ।
2: स्थान मारुति मेगा मार्ट सब्जी मण्डी अगाडि गल्लीमा नानपारा रोड रुपैडिहा बजार। मोबाइल नम्बर 98699464581।
3: ओहो, घर त बनाइयो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउनै गाह्रो।
4: किन गाह्रो? मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
3: भन्न त सजिलो छ तर कहाँ खोज्न जाने होला?
4: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटरद्वारा नाम लेखाइ गरिन्छ। समिल र सामुदायिक वनको टाँचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
5: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5 बाँके।
6: सम्पर्क टेलिफोन नम्बर 081536410 र 98480 26435।

0: Lebonia. Extreme energy drink.
1: पश्चिम नेपालकै शैक्षिक केन्द्र नेपालगञ्जमा तपाईँका सपनाहरूलाई साकार पार्ने प्रतिष्ठित नाम हो मोडर्न पब्लिक सेकेन्डरी स्कुल। अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने यस विद्यालयमा कक्षा 11 विज्ञान व्यवस्थापन र कानुन संकायमा भर्ना खुलिसकेको छ।
2: गुणस्तरीय शिक्षा र उत्कृष्ट मार्गदर्शनका लागि आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 081531359, 98582466 र 98584488।
1: मोडर्न पब्लिक सेकेन्डरी स्कुल, शीतलनगर, नेपालगञ्ज, बाँके। एसईई परीक्षा उत्तीर्ण सम्पूर्ण भाइ बहिनीहरूलाई हार्दिक बधाईका साथै उज्जवल भविष्यको कामना सहित यस आदर्श मावि नेपालगञ्जमा नयाँ शैक्षिक सत्रका लागि विज्ञान तथा व्यवस्थापन संकायमा कक्षा 11 नयाँ भर्ना खुलेको सम्पूर्ण विद्यार्थी तथा अभिभावकमा सहर्ष जानकारी गराउँदछौ। सीमित सिटका लागि भर्ना खुलेकोले छिट्टो सम्पर्क गर्न हुन पनि अनुरोध गर्दछौ।
2: हाम्रा विशेषताहरू: भौतिक पूर्वाधार सम्पन्न, यातायातको सुविधा, उत्कृष्ट नतिजा ल्याउन सफल, एसी क्लासरूम, एक्स्ट्रा करिकुलर एक्टिभिटिज, अतिरिक्त क्रियाकलाप, प्रविधि मैत्री शिक्षण सिकाइका क्रियाकलापहरू। प्रविधि मैत्री शिक्षण सिकाइ:
1: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा साइन्स अन्तर्गत बायो र फिजिकल ग्रुप र म्यानेजमेन्ट अन्तर्गत कम्प्युटर साइन्स, होटेल म्यानेजमेन्ट, बिजनेस स्टडिज र फाइनान्स अध्यापन गराइने।
2: सम्पर्क: आदर्श माध्यमिक विद्यालय, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 081537994, 98587794, 98587794।

0: सामान खरिद गर्ने यति लामो लिस्ट सर र हेर्दा नेपालगञ्ज देखि लखनऊ सम्म धाउनु पर्ला कि क्या हो?
1: हैन बहिनी, यसमा आत्तिनु पर्ने केही छैन। अब यी सबै ब्रान्डेड कम्पनीको सक्कली र उचित मूल्यको सामान एउटै विशाल बजार मारुति मेगा मार्टमा पाइन्छ। यो रुपैडिया बजारको सब्जी मण्डीको छेउमा रहेको मारुति मेगा मार्ट हो। बहिनी, त्यहाँ शादी विवाहको सबै सामान, सौन्दर्य प्रसाधन, सुटिङ, सर्टिङ, साडी, अन्डर गार्मेन्ट्स, होम एप्लायन्सेस, ड्राई फ्रुट्स, विद्युतीय उपकरणहरू, आर्टिफिसियल ज्वेलरी, किचन तथा टोयलेटहरूको सामान आदि सबै सामग्रीहरू एकै छाना मुनि पाइन्छ।
2: स्थान मारुति मेगा मार्ट सब्जी मण्डी अगाडि गल्लीमा नानपाडा रोड रुपैडिहा बजार। मोबाइल नम्बर 98699564581।
3: ओहो, घर त बनाइयो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउनै गाह्रो।
4: किन गाह्रो? मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
3: भन्न त सजिलो छ, तर कहाँ खोज्न जाने होला?
4: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटरद्वारा नाम लेखाइ गरिन्छ। समिल र सामुदायिक वनको टाँचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
5: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5 बाँके।
6: सम्पर्क टेलिफोन नम्बर 081536410 र 98480 26435।

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 9805532568
1: पश्चिम नेपालकै शैक्षिक केन्द्र नेपालगञ्जमा तपाईँका सपनाहरूलाई साकार पार्ने प्रतिष्ठित नाम हो मोडर्न पब्लिक सेकेन्डरी स्कुल। अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने यस विद्यालयमा कक्षा 11 विज्ञान व्यवस्थापन र कानुन संकायमा भर्ना खुलिसकेको छ।
2: गुणस्तरीय शिक्षा र उत्कृष्ट मार्गदर्शनका लागि आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 081531359, 98582466 र 98584488।
1: मोडर्न पब्लिक सेकेन्डरी स्कुल, शीतलनगर, नेपालगञ्ज, बाँके।

0: toilet pony, yeah. Extreme energy drink.
1: एसईई परीक्षा उत्तीर्ण सम्पूर्ण भाइ बहिनीहरूलाई हार्दिक बधाईका साथै उज्जवल भविष्यको कामना सहित यस आदर्श मावि नेपालगञ्जमा नयाँ शैक्षिक सत्रका लागि विज्ञान तथा व्यवस्थापन संकायमा कक्षा 11 नयाँ भर्ना खुलेको सम्पूर्ण विद्यार्थी तथा अभिभावकमा सहर्ष जानकारी गराउँदछौ। सीमित सिटका लागि भर्ना खुलेकोले छिट्टो सम्पर्क गर्न हुन पनि अनुरोध गर्दछौ।
2: हाम्रा विशेषताहरू: भौतिक पूर्वाधार सम्पन्न, यातायातको सुविधा, उत्कृष्ट नतिजा ल्याउन सफल, एसी क्लासरूम, एक्स्ट्रा करिकुलर एक्टिभिटिज, अतिरिक्त क्रियाकलाप, प्रविधि मैत्री शिक्षण सिकाइका क्रियाकलापहरू। प्रविधि मैत्री शिक्षण सिकाइ
1: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा साइन्स अन्तर्गत बायो र फिजिकल ग्रुप र म्यानेजमेन्ट अन्तर्गत कम्प्युटर साइन्स, होटेल म्यानेजमेन्ट, बिजनेस स्टडिज र फाइनान्स अध्यापन गराइने।
2: सम्पर्क आदर्श माध्यमिक विद्यालय, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 081537994, 98587994, 98588195 र 98588197।

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कृषि तथा पशुपक्षी अनुदानको छानबिन गर्न कार्यदल गठन। राष्ट्र बैङ्कद्वारा बैङ्क तथा वित्तीय संस्थाका सिइओको तलब भत्ता सम्बन्धी मार्गदर्शन जारी। औसत मितिभन्दा 6 दिन ढिला गरी मनसुन भित्रियो। देशभर फैलिन समय लाग्ने। पूर्वी क्षेत्रमा केही शीतल, मध्य र पश्चिम क्षेत्रको तराई क्षेत्रमा गर्मी। चितवनमा भोलिदेखि सुरु हुने रासोपा महाधिवेशनको तयारी अन्तिम चरणमा। मङ्गलबारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने। इजिप्टमा अमेरिका इरान युद्धका मध्यस्थकर्ताबीच आज छलफलको तयारी। छलफल शान्ति सुरक्षा स्थिरतासँगै क्षेत्रीय विकासमा केन्द्रित हुने। र विश्वकप फुटबलमा हैटीलाई 3 गोलले हराउँदै ब्राजिल समूह सीको शीर्ष स्थानमा। टर्की र पाराग्वे बीचको खेल चल्दै। नेपाल खबरमा अब पूरा खबर। कृषि तथा पशुपक्षी अनुदानको छानबिन गर्न 5 सदस्यीय कार्यदल गठन गरिएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आर्थिक वर्ष 72-73 अहिलेसम्म प्रभाव भएको कृषि तथा पशुपक्षी अनुदानको छानबिन गर्न कार्यदल गठन गर्नुभएको उहाँको सचिवालयले जनाएको छ। विगत 1 दशकसम्म प्रभाव भएको अनुदानबारे छानबिन गर्न सहसचिव बद्री प्रसाद दाहालको संयोजकत्वमा कार्यदल गठन भएको हो। कार्यदललाई 6 महिनाभित्र विस्तृत प्रतिवेदन मन्त्रालय समक्ष पेश गर्ने समयसीमा दिएको छ। नेपालको कुल ग्रास्त उत्पादनमा झण्डै 25% योगदान रहेको कृषि र पशुपक्षी क्षेत्रमा सरकारले कृषि उत्पादन वृद्धि तथा व्यवसायिक कृषिका लागि वर्षेनी विभिन्न अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको छ। अनुदान रकम वास्तविक तथा सीमान्तकृत किसानमाझ पुग्न नसकेको र अनुगमन कमजोर भएको भन्दै प्रभावकारिताबारे टीका टिप्पणी हुँदै आएको छ। कार्यदलको कार्यादेश अर्थात् टियुआरमा पुराना प्रतिवेदन समेत पुनरावलोकन गरी अनुदान दुरुपयोग भएको भुक्तानको पहिचान गर्ने विषय समावेश गरिएको छ। यस्तै आवश्यक लेखाजोखा गर्ने र अनुदान दुरुपयोग अवस्था सुधारका लागि उपयुक्त कदम चाल्न सिफारिस गर्ने कार्यदेश कार्यदललाई दिएको छ। नेपाल राष्ट्र बैङ्क बैङ्क तथा वित्तीय संस्था नियमन विभागले बैङ्क तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सिइओको तलब भत्ता तथा अन्य सुविधा सम्बन्धी मार्गदर्शन 2083 जारी गरेको छ। नेपाल राष्ट्र बैङ्कबाट इजाजत प्राप्त गरेका क वर्गका वाणिज्य बैङ्क, ख वर्गको विकास बैङ्क, ग वर्गका फाइनान्स कम्पनी र घ वर्गको लघुवित्त कम्पनीलाई समेटेर मार्गनिर्देश जारी गरिएको हो। जसमा इजाजत प्राप्त संस्थाको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतलाई नियुक्त गर्दाका बखत नै निजले पाउने वार्षिक तलब भत्ता तथा अन्य सुविधाको सम्बन्धमा सम्झौता पत्रमा स्पष्ट उल्लेख गर्नुपर्ने उल्लेख छ। बैङ्कहरूमा सिइओको पारिश्रमिक निर्धारणमा एकरूपता कायम गर्न र संस्थागत सुशासन प्रवर्धन गर्न अब एक विशेष समिति गठन गर्नुपर्नेछ। सञ्चालक समितिले स्वतन्त्र सञ्चालकको संयोजकत्वमा अन्य 2 सञ्चालक रहने गरी 3 सदस्यीय तलब भत्ता तथा अन्य सुविधा सिफारिस समिति गठन गर्नुपर्ने व्यवस्था मार्गदर्शनमा छ। राष्ट्र बैङ्कका कार्यकारी निर्देशक रामु पौडेलका अनुसार यो समितिले सिइओको योग्यता, संस्थाको पुँजीको प्रतिफल दर, व्यवसायको आकार, सञ्चालन मुनाफा र तल्लो तहका कर्मचारीसँगको पारिश्रमिक भिन्नतालाई आधार मानेर मात्र पारिश्रमिक सिफारिस गर्नेछ। यस वर्षको मनसुन औसत मितिभन्दा 6 दिन ढिला गरी प्रवेश गरेको छ। मनसुन प्रवेश गर्ने सरदर मिति जुन 13 तारिक भए पनि यस वर्ष औसत मितिभन्दा 6 दिन ढिला गरी हिजो जुन 19 तारिकमा मनसुन पूर्वी नेपालबाट नेपाल प्रवेश गरेको हो। पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसुन कमजोर अवस्थामा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुन देशभर फैलिन अझै केही समय लाग्नेछ। गएको वर्ष भने मनसुन 15 दिन अघि नै प्रवेश गरेको थियो। यसपालि प्री मनसुनमा धेरै वर्षा भएको छ। यस वर्ष मनसुन मा कम वर्षा हुने र गर्मी बढी हुने आकलन गरिएको छ। यसैबीच मनसुन प्रवेश गरेको पूर्वी क्षेत्रमा पानी परेर केही शीतल भए पनि मध्य र पश्चिम भेगमा भने केही दिनदेखि गर्मी बढेको छ। आज पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भेगका केही ठाउँमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशको तराई भेगका केही ठाउँमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो कोशी र मधेस प्रदेशका केही ठाउँमा तथा बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी क्षेत्रको थोरै ठाउँमा, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको र पहाडी भेगका 1-2 ठाउँमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। त्यस्तै आज राति कोशी र गण्डकी प्रदेशको पहाडी भेग तथा कोशी प्रदेशको तराई भेगका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको भोलिदेखि चितवनमा सुरु हुने महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। महाधिवेशनको उद्घाटन कार्यक्रम भरतपुरको गेस्ट हाउस चौरमा हुनेछ भने बन्द सत्र चितवन उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रमा सञ्चालन गरिनेछ। घामपानी छेक्ने सानो सहितको जर्मन एङ्गरभित्र उद्घाटन कार्यक्रम हुने भएको हो। मंगलबारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। रासपाले केन्द्रीय समितिको संख्या बढाउने र विधानमा वरिष्ठ नेताको प्रावधान राख्ने निर्णय गरिसकेको छ। यो महाधिवेशन मार्फत नेतृत्व चयन र आउँदो राजनैतिक दिशा तय गर्ने रासोपाले जनाएको छ। रासोपामा 3,000 हारहारीमा महाधिवेशन प्रतिनिधि चयन भएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
3: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
4: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
3: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
4: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ। र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठा गुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
3: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेशनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
4: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97639711786 र 98224-92377।
5: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
0: 149 वटा विद्युतीय गाडी नियमसङ्गत भित्रिएको प्रतिवेदन दिएको छ। ती गाडी गएको जेठ 14 गते नेपाल प्रवेश गरेका थिए। अनुगमन टोलीले आधिकारिक अभिलेख तथा सिसिटिभी फुटेजको विस्तृत अध्ययन एवं विश्लेषण गर्दा ती गाडी जेठ 14 गते भित्रै नेपाल प्रवेश गरिसकेको र त्यो मितिसम्म भन्सार कार्यालयबाट नियमअनुसार जाँच पास भइसकेको निष्कर्ष निकालेको विभागले जनाएको छ। त्यस्तै रोसुवा भन्सार कार्यालयबाट विद्युतीय गाडीको भन्सार जाँच पास गर्ने क्रममा कर्मचारीबाट पर्याप्त सावधानी तथा पदीय जिम्मेवारी पूरा गरेको नदेखिएको अनुगमन टोलीले जनाएको छ। टोलीले पर्यावरण पत्र कार्यालयको अभिलेख लगायत विषयमा स्थलगत अध्ययन गर्दा कतिपय गाडी भन्सारमा भौतिक रूपमा आइ नपुग्दै कागजातका आधारमा मात्र जाँच पास गरिएको कैफियत फेला पारेको छ। अर्थ मन्त्रालय र भन्सार विभागले रसुवा भन्सार कार्यालयको कार्यमा संलग्न तत्कालीन कार्यालय प्रमुखसहित 13 जना कर्मचारीलाई तत्काल निलम्बन गरी विभागीय कार्यवाहीको प्रक्रिया अघि बढाएको थियो। भन्सार विभागले लक्ष्मी ई मोबिलिटी प्राली काठमाडौँ, साइमेक्स इन्क लिमिटेड काठमाडौँ, सिजी मोटर्स प्राली ललितपुर, पूजा इन्टरनेसनल प्राली काठमाडौँ र एजेन्ट नम्बर 833 र एजेन्ट नम्बर 478 लगायत भन्सार जाँच पास प्रतिनिधिलाई प्रचलित भन्सार कानुन बमोजिम कारवाहीका लागि रसुवा भन्सार कार्यालयमा लेखी पठाएको जनाएको छ। गृह मन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित गुनासो, उजुरी तथा सुझाव सङ्कलन गर्नका लागि हेलो गृह कल सेन्टर सञ्चालनमा ल्याएको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले गृह मन्त्रालयको कार्य सम्पादनलाई थप प्रभावकारी, पारदर्शी र चुस्त बनाउने उद्देश्यका लागि मन्त्रालयको गुनासो व्यवस्थापन शाखा अन्तर्गत हेलो गृह कल सेन्टर सञ्चालनमा ल्याएको बताउनुभयो। गृह मन्त्रालयका अनुसार गुनासो, उजुरी तथा सुझावहरू टोल फ्री नम्बर 1112, इमेलमा gunaso@moha.gov.np र व्हाट्सएप नम्बर 98513603 गर्न सकिने जनाएको छ। अब विदेशको खबर। अमेरिका इरान द्वन्द अन्त्यका लागि पहल गरिरहेका मध्यस्थकर्ताहरू पाकिस्तान, साउदी अरब र टर्की आज इजिप्टमा छलफलका लागि भेला हुँदैछन्। इजिप्ट र पाकिस्तानले मध्यस्थकर्ताबीच छलफलको तयारी भएको पुष्टि गरेका समाचार संस्था एएफपीले जनाएको छ। यससँगै हिजो अमेरिका र इरानबीच स्विजरल्याण्डमा प्रत्यक्ष वार्ता हुने भनिएको भए पनि त्यो अन्तिम समयमा स्थगित गरिएको थियो। पाकिस्तानको विदेश मन्त्रालयले पाकिस्तान, साउदी अरब, टर्की र इजिप्टका विदेश मन्त्रीहरू क्षेत्रीय विकास र शान्ति सुरक्षासँगै स्थिरता सँग सम्बन्धित मुद्दाहरूमा छलफल गर्न भेला हुने जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका इरानी समकक्षी मसुद पेजेस्कियनले गएको फेब्रुअरी 28 सुरु भएको अमेरिका इजरायल र इरान द्वन्द अन्त्य गर्ने उद्देश्यले पछिल्लो पटक समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ। यसले हर्मुजको जल डमरू मध्य मार्ग पुनः खोल्ने र तेहरानको आणविक कार्यक्रमसहित व्यापक मुद्दाहरूमा 60 वार्ता अवधि सुरु गर्ने कार्यका लागि बाटो खोलिदिएको हो। अब खेल खबर। फिफा विश्वकप फुटबलमा उपाधिको दावेदार मानिएको ब्राजिलले हैटीलाई 3 हराएको छ। ब्राजिलले खेलको पहिलो हाफमा नै 3 गर्यो, दोस्रो हाफमा थप गोल हुन सकेन। ब्राजिलका म्याथिस कुन्हाले खेलको 23 र 36 मिनटमा गरी 2 गरे। तेस्रो गोल पहिलो हाफको अतिरिक्त समयमा भिनिसियस जुनियरले गरे। पिडुलाको चोटका कारण ब्राजिलका स्टार फरवार्ड नेइमारले आजको खेल पनि खेलेनन्। 5 पटकको विश्वकप विजेता ब्राजिलले यो विश्वकपको पहिलो खेलमा मोरक्कोसँग 1-1 गोलको बराबरी खेलेको थियो। हैटीलाई हराएसँगै समूह सीको शीर्ष स्थानमा पुगेको ब्राजिलले 2 अङ्क बनाएको छ। हैटीको अर्को चरण पुग्ने सम्भावना सकिएको छ। विश्वकप फुटबलमा अहिले टर्की र पाराग्वे बीचको खेल चलिरहेको छ। खेलमा पाराग्वेले अग्रता बनाएको छ। उसका मारियो गार्लाजले खेलको सुरुवाती 2 मिनटमा नै गोल गरेका हुन्। अहिले खेलको 26 मिनट चलिरहेको छ र पाराग्वे 1 अगाडि रहेको छ। त्यस्तै विश्वकप फुटबलमा आज राति नेपाली समयअनुसार 11:15 नेदरल्यान्ड्स र स्विडेनबीच खेल हुनेछ। आज बिहान भएको खेलमा मोरक्कोले स्कटल्यान्डलाई हरायो। मोरक्कोले पहिलो हाफको सुरुवाती 2 गरेको गोल निर्णायक भयो। मोरक्कोका इस्माइल साइबेरीले यो विश्वकपमै सबैभन्दा छिटो 2 मिनटमै गोल गरेका हुन्। आफ्नो 2 खेलमा स्कटल्यान्डलाई हराएसँगै मोरक्कोको पनि समूह सीमा 4 भएको छ। विश्वकप फुटबलमा आयोजक अमेरिका अस्ट्रेलियालाई हराउँदै नकआउट चरण प्रवेश गरेको छ। नकआउट चरणमा पुग्ने घरेलु टोली अमेरिका 2 टोली हो। यससँगै हिजो अर्को आयोजक मेक्सिको नकआउट चरणमा पुगिसकेको छ। अमेरिकाको सिएटलन स्टेडियममा गैराती सम्पन्न खेलमा अमेरिकाले अस्ट्रेलियालाई 2 हरायो। यो जितसँगै समूह डीमा रहेको अमेरिकाले 2 6 जोडेको छ। यससँगै आफ्नो पहिलो खेलमा अमेरिकाले पाराग्वेलाई हराएको थियो। चारभन्जाङभित्रका खबर सुरु गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कृषि तथा पशुपक्षी अनुदानको छानबिन गर्न कार्यदल गठन। राष्ट्र बैङ्कद्वारा बैङ्क तथा वित्तीय संस्थाका सिइओको तलब भत्ता सम्बन्धी मार्गदर्शन जारी। औसत मितिभन्दा 6 ढिला गरी मनसुन भित्रियो। देशभर फैलिन समय लाग्ने। पूर्वी क्षेत्रमा केही शीतल, मध्य र पश्चिम क्षेत्रमा गर्मी। चितवनमा भोलिदेखि सुरु हुने रासपा महाधिवेशनको तयारी अन्तिम चरणमा। मङ्गलबारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने। इजिप्टमा अमेरिका इरान युद्धका मध्यस्थकर्ताबीच आज छलफलको तयारी। छलफल शान्ति सुरक्षा स्थिरतासँगै क्षेत्रीय विकासमा केन्द्रित हुने। र विश्वकप फुटबलमा हैटीलाई 3 हराउँदै ब्राजिल समूह सीको शीर्ष स्थानमा। टर्की र पाराग्वे बीचको खेल चल्दै।
6: यो कृष्ण सार एफएम
7: 94 MHz कृष्ण सार जत्तिकै तेज।
1: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान।
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
8: नेपालगञ्जमा गुणस्तरीय, सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा एउटै स्थानमा। लक्ष्मी सरस्वती पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर गणेशमान चोक नेपालगञ्जमा तपाईँलाई स्वागत छ। पश्चिम नेपालमा पहिलो र लोकप्रिय एमसिएस ग्यास्ट्रोसर्जन डाक्टर कृष्णमोहन अधिकारीबाट दूरबीन, ल्याप्रोस्कोपिक मार्फत एपेन्डिक्स र पित्तथैलीको शल्यक्रिया, सानो ठुलो आन्द्राको समस्याको उपचार तथा शल्यक्रिया, मलाशयका समस्या तथा जटिल पेट, कलेजो र प्याङ्क्रियासका उपचार तथा अपरेसन, पेट तथा आन्द्रा सम्बन्धी क्यान्सरको शल्यक्रिया, साथै इन्डोस्कोपी तथा कोलोनोस्कोपी जाँच सेवा, त्यसै गरी नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कर्णबाट टन्सिल, पिनास तथा
9: थायराइड समस्या, नाकबाट रगत बग्ने तथा नाकमा मासु पलाउने समस्या, घाँटीका गाँठा गुठी स्वर सुक्ने समस्या, कान दुख्ने, चक्कर लाग्ने, सुन्ने बारे समस्याहरूको उपचार, साथै एनपिएल नाक कान घाँटी इन्डोस्कोपी, पिटिए कानको सुनाई परीक्षण, यस बाहेक फिजिसियन सेवा, हाड जोड्नी तथा नसा रोग, मानसिक स्वास्थ्य, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, एक्सरे, भिडियो एक्सरे तथा आधुनिक ल्याब परीक्षण, सबै सेवा एकै ठाउँमा सहज र भरपर्दो वातावरणमा उपलब्ध छ। तपाईको स्वास्थ्य हाम्रो प्रतिबद्धता, आफ्नो स्वास्थ्यको भर लक्ष्मी सरस्वती पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर गणेशमान चोक नेपालगञ्जलाई दिनुहोस्। सम्पर्क फोन नम्बर 081 532 780 532 780।

वात्सल्य हेल्थकेयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 9805532568।

0: Toilet Bunny, yeah. Extreme energy drink.
1: आहा बुढा, यो फेसबुकमा कस्तो राम्रो फर्निचरको एड आइरहेछ। कति यही पुरानो फर्निचर युज गरिराख्ने, हामी पनि नयाँ चेन्ज गरिदिउँ न।
2: खै खै हेरौँ त, अनि कस्तो राम्रो रहेछ है। हो नि, कुन फर्निचर रहेछ
1: यो? त हाम्रै नेपालगञ्जकै रहेछ नि। नेपालगञ्जको बिपी चोकमा रहेको स्टार फर्निचर ल्यान्ड रहेछ। त्यहाँ त सबै खालका फर्निचरहरू पाइँदो रहेछ।
2: हुन्छ, हामी पनि जाउँला नि। खै खै अरू अरू के रहेछ हेर।
1: यहाँ स्टाइलिस सोफा रहेछ, अनि आरामदायी बेड, आकर्षक डाइनिङ टेबल, टिभी र्याक, अफिस फर्निचर, म्याट्रिक्स लगायत घर सजाउने सबै कुराहरू एउटै छाना मुनि पाइँदो रहेछ नि।
2: अनि हामीले दिएको डिजाइनमा बनाउँछन् त?
1: हुने रहेछ नि, किन नहुनु। आफूले चाहे जस्तै कस्टम फर्निचर बनाइने रहेछ, अनि डेलिभरी र फिटिङ पनि हुँदो रहेछ।
2: लौ लौ, त्यसो भए आजै जानु पर्यो।
1: तपाईँ पनि जानुहोस् बाँकी र बर्दियाभित्र। फ्री होम डेलिभरी र फ्री फिटिङको सेवा पनि बिल्कुलै फ्री छ।
3: सम्पर्क स्टार फर्निचर ल्यान्ड, बिपी चौक, नेपालगञ्ज, शिक्षा कार्यालयको सामुनि। सम्पर्क नम्बर 9886073770 र 9895007682।
4: ब्राइटल्यान्ड सेकेन्डरी स्कुलमा व्यवस्थापन तथा विज्ञान संकायका लागि आवेदन खुला गरिएको छ।
5: हो, भर्ना खुल्यो। व्यवसाय, बैङ्किङ, उद्यमशीलता, होटल व्यवस्थापन, वित्त, कानुन, पर्यटन तथा कर्पोरेट नेतृत्व क्षेत्रमा भविष्य निर्माण गर्न चाहने विद्यार्थीहरूका लागि सुनौलो अवसर।
4: व्यवसाय अध्ययन, लेखाशास्त्र, अर्थशास्त्र, कम्प्युटर विज्ञान, होटल व्यवस्थापन, पर्यटन, वित्त, व्यवसाय गणित र सामान्य कानुन।
5: विज्ञान संकाय चिकित्सा, इन्जिनियरिङ, प्रविधि, अनुसन्धान, स्वास्थ्य विज्ञान, सूचना प्रविधि तथा विज्ञान सम्बन्धी क्षेत्रमा करियर बनाउन चाहने विद्यार्थीहरूका लागि
4: भौतिक शास्त्र, रसायन शास्त्र, जीव विज्ञान, गणित र कम्प्युटर विज्ञान।
5: विद्यार्थीहरूले आफ्नो करियर लक्ष्य अनुसार गणित, जीव विज्ञान वा कम्प्युटर विज्ञान जस्ता विषय संयोजन छनोट गर्न पनि सक्नेछन्।
4: किन रोज्ने ब्राइटल्यान्ड?
5: हो, सबै विषयमा दक्ष तथा अनुभवी शिक्षकहरू, केस स्टडी तथा परियोजनामूलक अन्तर्क्रियात्मक शिक्षण,
4: पूर्ण दिवसीय कक्षा सञ्चालन, वित्तीय साक्षरता तथा उद्यमशीलता सिप विकास,
5: आधुनिक विज्ञान, कम्प्युटर विज्ञान तथा होटेल व्यवस्थापन प्रयोगशाला, उद्योग क्षेत्रका विज्ञहरूसँग कार्यशाला,
4: नेतृत्व तथा व्यक्तित्व विकास कार्यक्रम, MBBS, BHM, BITM, BBA, CA, MBS तथा अन्य व्यवस्थापन तथा विज्ञान क्षेत्रका लागि करियर परामर्श,
5: उत्कृष्ट विद्यार्थीहरूका लागि छात्रवृत्तिको सुविधा। अफिस खुल्ने समय बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म। कक्षा सञ्चालन 2083 असार 1 गतेदेखि। थप जानकारीका लागि
4: ब्राइटल्यान्ड सेकेन्डरी स्कुल, पासाङ लामु रोड, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081-532-607-530-602।
6: बीर डेंटल।
7: नेपालगंज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेंटलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
8: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत ताउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
7: सम्पर्क बीर डेन्टल क्लिनिक, भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
8: फोन नम्बर 081-532-375।

0: उपलब्ध होए खातिर आज अपन बैंक वित्तीय संस्था या वॉलेट में संपर्क करा जाए। मोबाइल बैंकिंग ऐप वॉलेट कनेक्ट आईपीएस तथा इंटरनेशनल पेमेंट ऐप से नेपाल पे क्यूआर में आसानी से भुगतानी प्राप्त करा जाए। नेपाल पे क्यूआर नेपाल का अपने क्यूआर।
1: हाय के गर्ने होला अब, सुगर पनि बढ्दै छ, थायराइड को समस्या अझ छुट्टै छ, कति ठाउँमा देखाए तर भएन।
2: ए तिमी यति चिन्तित किन, के भयो फेरि?
1: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
2: ए अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
1: कस्तो खबर?
2: अब प्रत्येक दिन सुगर थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गंगाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
1: ए साँच्चै?
2: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
1: ए त्यो त झन् राम्रो
2: हो नि। डाक्टर पूनम आचार्य एमबीबीएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
1: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
2: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
1: यो त पुरा प्याकेज जस्तै भयो नि।
2: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
1: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज, फोन नम्बर 081531860 र 081531861।
2: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
3: के तपाईँले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाईँ आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईँले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो एनएस चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा, मुटु चाहिन्छ मुटु।

0: खुल्यो खुल्यो खुल्यो
1: तपाईको आफ्नै शहर कोहलपुरमा टीवीएस शोरूम खुल्यो।
0: स्टाइल, पावर र भरोसा अब एकै ठाउँमा
1: कोहलपुरमै पाइन्छ। टीवीएसका नयाँ बाइक र स्कुटर, दमदार पर्फर्मेन्स र उत्कृष्ट माइलेजका साथ सेल्स सर्भिस र स्पियर्स, सबै सुविधा एउटै छानामुनि, साथमा फाइनान्सको सुविधा पनि।
0: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स, कोहलपुर 11 बाँकी।
1: हजुर, नेपाल अटो पार्ट्स, भरोसाको यात्रा। सम्पर्क नम्बर 98125 26 711 र 98 20 18 37 86। नेपाल अटो पार्ट्स, भरोसाको यात्रा।
2: पश्चिम नेपालकै शैक्षिक केन्द्र नेपालगञ्जमा तपाईँका सपनाहरूलाई साकार पार्ने प्रतिष्ठित नाम हो मोडर्न पब्लिक सेकेन्डरी स्कुल। अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने यस विद्यालयमा कक्षा 11 विज्ञान, व्यवस्थापन र कानुन संकायमा भर्ना खुलिसकेको छ।
0: गुणस्तरीय शिक्षा र उत्कृष्ट मार्गदर्शनका लागि आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 081531359, 98582466 र 98584488।
2: मोडर्न पब्लिक सेकेन्डरी स्कुल, शीतलनगर, नेपालगञ्ज, बाँके। एसईई परीक्षा उत्तीर्ण सम्पूर्ण भाइ बहिनीहरूलाई हार्दिक बधाईका साथै उज्जवल भविष्यको कामना सहित यस आदर्श मावि नेपालगञ्जमा नयाँ शैक्षिक सत्रका लागि विज्ञान तथा व्यवस्थापन संकायमा कक्षा 11 नयाँ भर्ना खुलेको सम्पूर्ण विद्यार्थी तथा अभिभावकमा सहर्ष जानकारी गराउँदछौ। सीमित सिटका लागि भर्ना खुलेकोले छिट्टो सम्पर्क गर्न हुन पनि अनुरोध गर्दछौ।
0: हाम्रा विशेषताहरू: भौतिक पूर्वाधार सम्पन्न, यातायातको सुविधा, उत्कृष्ट नतिजा ल्याउन सफल, एसी क्लासरूम, एक्स्ट्रा करिकुलर एक्टिभिटिज, अतिरिक्त क्रियाकलाप, प्रविधि मैत्री शिक्षण सिकाइका क्रियाकलापहरू। प्रविधि मैत्री शिक्षण सिकाइ
2: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा साइन्स अन्तर्गत बायो र फिजिकल ग्रुप र म्यानेजमेन्ट अन्तर्गत कम्प्युटर साइन्स, होटेल म्यानेजमेन्ट, बिजनेस स्टडिज र फाइनान्स अध्यापन गराइने।
0: सम्पर्क आदर्श माध्यमिक विद्यालय, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 081537994, 98587994, 98588195 र 98588197।
3: भर्ना खुल्यो।
1: होप इन्टरनेशनल एकेडेमीमा नयाँ शैक्षिक सत्रका लागि कक्षा 11 भर्ना खुल्यो।
4: हजुर, कम्प्युटर, व्यवस्थापन, विज्ञान तथा होटल म्यानेजमेन्ट संकायमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौँ।
1: नेपालगञ्जमा विगत 21 वर्षदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस विद्यालयमा सुविधा सम्पन्न कम्प्युटर ल्याब, पुस्तकालय तथा आधुनिक विज्ञान प्रयोगशाला, प्रोजेक्टर मार्फत अध्यापन हुने कक्षा कोठा र सेमिनार हलका साथै विद्यार्थीको सुविधालाई ध्यानमा राख्दै छात्र छात्राका लागि सुरक्षित छात्रावास, जेनेरेटर तथा चिसो तातो पानीको व्यवस्था समेत छ।
5: फुटसल, क्रिकेट, भलिबल, बास्केटबल र ब्याडमिन्टन जस्ता खेल मैदानको व्यवस्था हुनुका साथै जेहेन्दार तथा योग्य विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था समेत गरिएको छ।
1: यहाँ यातायातको पनि व्यवस्था रहेको छ है।
5: होप इन्टरनेशनल एकेडमी, गुणस्तरीय शिक्षाको भरपर्दो आधार।
1: थप जानकारीका लागि
5: सम्पर्क नम्बर 081551462, 98580 24462, 98580 20645। ठेगाना होटल रोयल बाँकेको पूर्वतिर, नेपालगञ्ज, बाँके।
6: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
7: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
6: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
7: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
8: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
6: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
7: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
8: थप जानकारीका लागि शुभश्री आइबीएफ क्लिनिक सोल्टिमोट काठमाडौँ, फोन नम्बर 9861414169।
3: यो कृष्ण सार एफएम
9: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
10: मलाई गीत गाउन आउँछ,
11: मलाई कविता लेख्न आउँछ, तर लेखेर कसलाई सुनाउने?
2: ल भाइ बहिनीहरू, तिमीहरूलाई यति पनि थाहा छैन, अब आफूभित्र लुकेर रहेका प्रतिभाहरू कार्यक्रम बाल प्रतिभामा सुनाउने नि।
10: ए हो र दिदी।
0: हजुर, कार्यक्रम बाल प्रतिभा मात्र कृष्णसार एफएम 94 मेगाहर्जमा हरेक हप्ताको शनिबार बिहान 9:30 बजेदेखि 11 बजेसम्म सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला। कार्यक्रम प्रस्तोता
12: म सुरेश बस्नेत
13: र म अर्जुन खटिकको साथमा
0: कार्यक्रम बाल प्रतिभा

0: कसैको जिन्दगीमा अभाव हुनुहुँदैन, कसैको नियत खराब हुनुहुँदैन, कसैको जिन्दगीमा अभाव हुनुहुँदैन, कसैको नियत खराब हुनुहुँदैन, त्यसैले हाम्रो समाज पिछडिएको हो, त्यसैले हाम्रो समाज पिछडिएको हो। छोरा र छोरीबीच भेदभाव हुनुहुँदैन, छोरा र छोरीबीच भेदभाव हुनुहुँदैन।
1: नमस्ते,
0: नमस्ते, भेदभाव हुनुहुँदैन।
1: नमस्ते, नमस्ते, नमस्ते।

0: महिनाको शनिबार बिहान 9 बजेदेखि 9:30 बजेदेखि 11 बजेसम्म सुन्न सक्नुहुन्छ भने कार्यक्रम सुन्ने माध्यमहरू पश्चिम नेपालका क्षेत्रहरूमा रेडियो कृष्णसार एफएम 94 MHz त्यसै गरी www.radiokrishnasarfm.com.org.np हाम्रो पात्र एप्स नेपाली पात्र एप्स र रेडियो कृष्णसार एफएम 94 MHz को अफिसियल फेसबुक पेजबाट एकसाथ सुन्दै हुनुहुन्छ कार्यक्रम बाल प्रतिभा। र सुरेशजी, हरेक हप्ता हामी गेस्टको रूपमा विभिन्न भाइ बहिनीहरू त्यसै गरी विभिन्न टपिकमा हामी टिचरहरूले ल्याएर कुराकानी गर्ने गर्थ्यौँ भने आजको दिनमा हामी के गर्नेछौँ
1: र आजको दिनमा चाहिँ भाइ बहिनीहरूको लागि यो एकदमै खुसीको कुरा हो। आजको दिन आजको श्रृङ्खलाबाट हामी भाइ बहिनीहरूसँग प्रत्यक्ष कुराकानी गर्नेछौँ र भाइ बहिनीहरूसँग आज एकदमै रमाइलो हुनेछ। तपाईँहरूसँग प्रतिभा छ भने तपाईँहरूले हामीलाई फोन गर्न सक्नुहुन्छ। अर्जुनजी,
0: हँ भाइ बहिनीहरू, तपाईँहरूको लागि हाम्रो स्टुडियोको टेलिफोन नम्बर खुल्ला भइसकेको छ, जसको लागि तपाईँ कल गर्न सक्नुहुन्छ। हाम्रो टेलिफोनको नम्बर रहेको छ 0815-1122 0815-1122 नम्बरमा कल गरेर हाम्रो कार्यक्रममा आफ्नो प्रतिभा सुनाउनको लागि उपस्थित जनाउन सक्नुहुन्छ। त्यसको लागि कल गर्दै गर्नुहोला। हामी कार्यक्रमको शुभारम्भ यो छोटो बालगीतबाट गर्छौँ। कार्यक्रम सुन्दै गर्नुहोस्।

0: यो छोटो बाल गीतपछि यहाँहरूलाई फेरि पनि स्वागत छ रेडियो कृष्णचार एफएम 94 मेगाहर्जको प्रस्तुति कार्यक्रम बाल प्रतिभामा।
1: र कार्यक्रम बाल प्रतिभामा हामीले शुभारम्भ गरि नै सकेका छौँ। भाइ बहिनीहरू, तपाईँहरू कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, के गर्दै हुनुहुन्छ? पक्कै पनि सबैजना सन्चै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला। आज शनिबारको दिन पनि हो अर्जुनजी, धेरै भाइ बहिनीहरू फुर्सदमा हुनुहुन्छ होला है?
0: धेरै भाइ बहिनीहरू फुर्सदमा हुनुहुन्छ, आज बिदाको दिन पनि रहेको छ सुरेशजी, र निकै प्रतीक्षाको घडी हाम्रो भाइ बहिनीहरूको मेटिएको छ। कहिले कलमा बोल्न पाइएला, कहिले कल गर्न पाइएला भन्ने भाइ बहिनीहरूले सोच्दै हुनुहुन्थ्यो, त्यो प्रतीक्षाको घडी तपाईँहरूको मेटिएको छ। त्यसैले हाम्रो स्टुडियोको नम्बरमा कल गर्नुहोस् र आफ्नो प्रतिभा सुनाउनुको लागि कल गर्न सक्नुहुन्छ। हाम्रो स्टुडियोको टेलिफोन नम्बर 081-415-122, यो लाइन तपाईँहरूको लागि खुल्ला भइसकेको छ, कल गर्नुहोस्।

0: आफ्नो प्रतिभा सुनाउनको लागि हामी आज उपस्थित जनाउनु सुरेशजी।
1: हजुर, र हामी रेडियो कृष्णसार एफएम 94 मेगाहर्जको स्टुडियोबाट नेपालगञ्जबाट बोलिरहेका छौँ र बाहिर हेर्ने हो भने एकदमै घाम लागिरहेको छ अर्जुनजी। आज एकदमै मौसम गर्मी छ है नेपालगञ्जमा।
0: हँ सुरेशजी, एकदमै गर्मी छ आज नेपालगञ्जमा, एकदम चर्को गर्मी छ, घाम लागिरहेको छ, टन्टालापुर घाम छ र अहिलेको तापक्रम पनि बढ्दो अवस्थामा नै छ। अहिलेको तापक्रम 40-41 डिग्रीको हारिमा हाइएस्टमा गइरहेको छ सुरेशजी, र मैले सुनेअनुसार अब मनसुन पनि भित्रिएको छ नेपालमा, के भन्न चाहनुहुन्छ?
1: हजुर, मनसुन भित्रिएको छ, पक्कै पनि हाम्रा किसान दाजुभाइहरूलाई एकदमै सजिलो हुन्छ होला। कतिपय किसान दाजुभाइहरू जो हामीलाई सुन्दै हुनुहुन्छ उहाँहरू रोपाइमा पनि बिजी हुनुहुन्छ होला र हामीलाई पनि साथमा सुन्दै हुनुहुन्छ होला अर्जुनजी।
0: जहाँ जुन अवस्थामा भए पनि सुनेर हामीलाई साथ दिनुहोस् र हाम्रो कार्यक्रम कस्तो लाग्छ त्यस्तोका लागि पनि प्रतिक्रिया जनाउन सक्नुहुन्छ, हामीले छोडेकै नम्बरमा प्रतिक्रिया जनाउन सक्नुहुन्छ। कार्यक्रम सकिसकेपछि कल गरेर कार्यक्रम सम्बन्धी प्रतिक्रिया जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया जनाउनु होला भन्न चाहन्छु। र भाइ बहिनीहरू तपाईँहरूको लागि भने स्टुडियोको नम्बर खुल्ला भइसकेको छ, प्रतिभा सुनाउनको लागि कल गर्न सक्नुहुन्छ 081-415-122 नम्बरमा।
1: हजुर, एकदमै सजिलो नम्बर रहेको छ अर्जुनजी, र तपाईँहरूको आजसम्म यदि रेडियोमा फोन लागेको छैन भने आज प्रयास गर्नुहोस् है, तपाईँहरूको फोन पक्कै पनि लाग्ने नै छ नि।
0: त्यसको लागि तपाईँको लागि अवसर छ, हाम्रो भाइ बहिनीहरूको लागि नै भनेर तयार पारेको रेडियो कार्यक्रम बाल प्रतिभा हो, जुन रेडियो कृष्णसार एफएम 94 मेगाहर्जबाट प्रसारित भइरहेको छ। नेपालगञ्ज स्थित बेलासपुरमा रहेको रेडियो कृष्णसारबाट हामी अहिले बोलिरहेका छौँ।
1: हजुर, र अर्जुनजी, मैले सुरुवातमै कार्यक्रमको सुरुवातमै सुनाएको जुन मुक्तक थियो त्यसमा चाहिँ मैले विषय उठान गरेको थिएँ, छोरा र छोरीबीच चाहिँ भेदभाव हुन्छ नि अर्जुनजी, यस विषयमा चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ नि?
0: अहिलेको अवस्थामा के छ भने सुरेशजी, छोरा र छोरीमा भेदभाव भइरहेको छ, किनभने अब छोरा भनेको घरको छोरा हो, अब उसले कमाएर खुवाउँछ भन्ने आमा बुवाको मानसिकतामा छ भने छोरीहरू अरूको घरमा जाने हो, चुलो चोको गर्ने हो भन्ने मानसिकता भएको मैले देखिरहेको छु सुरेशजी। त्यसैले के छ भने अब छोरालाई बोर्डिङ स्कुलमा पढाउने, पढाइतिर ध्यान दिने र छोरीलाई सरकारी स्कुलमा, सामान्य स्कुलमा पढ्न लगाउने पनि भेटिरहेको छु मैले।
1: हजुर, पक्कै पनि, र यस्तो भेदभावको कारणले हाम्रो समाज चाहिँ एकदमै पछाडितिर धकेलिन्छ अर्जुनजी, त्यसैले यस्तो खालका भेदभावहरू हाम्रो समाजमा हुनु हुँदैन होइन?
0: पक्कै पनि सुरेशजी, छोरा होस् या छोरी होस्, सबैजनालाई बराबर स्कुलमा जान, बराबर समुदायले हेरिदियोस् भन्ने सोच सबैको हुन्छ, त्यसैले कसैलाई पनि यसो छोरा छोरी भनेर भेदभाव नगरिदिनु होला, किनकि छोरा भनेको पनि मानव नै हो र छोरी भनेको पनि मानव नै हो, त्यसैले सबैको उत्तिकै हक छ, उत्तिकै सबैको अधिकार छ, त्यो अधिकारको हनन कसैले पनि नगरिदिनु होला।
1: हजुर, पक्कै पनि, र अर्जुनजी, हामीले धेरै पछि हामीले प्रोग्राम चलाउन थालेको धेरै समयपछि आज हामी कल लिने जमर्को गर्दैछौँ, तर अहिलेसम्म पनि कसैको फोन कल आएको छैन। भाइ बहिनीहरू यदि तपाईँहरू सुन्दै हुनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ, नम्बर अर्जुनजी भनिदिनुहोस् न।
0: सुरेशजी, हाम्रो स्टुडियोको टेलिफोन नम्बर रहेको छ 081-415-122। मैले प्राविधिक कक्षबाट फोन कल आइरहेको इसारा पाइरहेको छु, तर नेटवर्कको प्रब्लमको कारणले हामी भाइ बहिनीहरूसँग कुराकानी गर्न सकिरहेका छैनौँ। भाइ बहिनीहरू कल गर्न सक्नुहुन्छ 081-415-122 लाइनमा। आजको हाम्रो पहिलो श्रोता को भन्नुहुन्छ त्यो अवसर तपाईँको लागि छ, कल गर्नुहोस् 081-415-122 नम्बरमा।
1: हजुर, भाइ बहिनीहरूले चाहिँ एकदमै मिस कल हानिराख्नु भएको छ है, हामीले पनि हजुरहरूलाई एकदमै मिस गरिरहेका छौँ र फोन नै हान्नु होला साथीहरू, भाइ बहिनीहरू मिस कल आइरहेको छ नि अर्जुनजी।
0: सुरेशजी, अब हामी सुरेशजीबाटै केही प्रतिभा सुन्छौँ, भाइ बहिनीहरू तपाईँले हाम्रो उपस्थिति जनाइराख्नु भएको छैन।
1: हजुर अर्जुनजी, हजुरसँग नै कुनै प्रतिभा छ भने सुनाउनुहोस् न।
0: प्रतिभा हामी सुन्नेछौँ, मैले प्राविधिक कक्षबाट फोन कल आइरहेको इसारा पाइरहेको छु, हामी को भाइ बहिनीहरू हुन्छ उहाँहरूलाई स्वागत गर्छौँ नि।
1: स्वागत गर्नुहोस् न अर्जुनजी। हजुर, एकदमै मिस कल आइरहेको छ, तपाईँले चाहिँ फेरि पनि प्रयास गर्न सक्नुहुन्छ है, तपाईँको फोन लाग्ने नै छ।
0: कोही भाइ बहिनीहरू हाम्रो स्टुडियोको टेलिफोन नम्बरमा जोडिनु भएको थियो तर उहाँसँग हाम्रो कुराकानी हुन सकेन, डिस्कनेक्ट भएको थियो, त्यसको लागि क्षमा चाहन्छौँ। फेरि पनि कल गर्न सक्नुहुन्छ, प्रयास जारी राख्नुहोस्, कुराकानी हुने नै छ, त्यसको लागि हाम्रो नम्बर मैले बारम्बार तपाईँहरूलाई जानकारी गराइरहेको छु। हुन्छ, हामी छोटो प्रतिभा नै मेरो मुखबाट सुन्नुहोस्, हाम्रो सुरेशजीले प्रस्ताव गर्नुभएको छ, म सुरु गर्छु है त।
1: हजुर, सुरु गर्न सक्नुहुन्छ।
0: गाजल त्यो तिम्रो मेटाइदेऊ न, तिम्रो आँखाको रङ हेर्न मन छ, बाँधेको केश फुकाइदेऊ न, हावाले उडाएको मन पर्छ, गाजल त्यो तिम्रो मेटाइदेऊ न, तिम्रो आँखाको रङ हेर्न मन छ। बाँधेको केश फुकाइदेऊ न, हावाले उडाको मन पर्छ। न ढाक न मुहार शृङ्गारले, न ढाक न मुहार शृङ्गारले, चन्द्रमामा पनि दाग हुन्छ, चन्द्रमामा पनि दाग हुन्छ। भाग्यमा नै सधैँ तिम्रो मुस्कान हेर्न पाउने, जे छौ जसो छौ तिमी, त्यही नै हो मलाई चाहिने, तिमी हो मलाई।

0: थ्याङ्क यू
1: अर्जुनजी.
0: हजुर,
1: मलाई त अझै सुन्न मन थियो तर तपाईँले यति मात्रै गाउनुभयो है. पक्कै पनि हाम्रा श्रोताहरूलाई, प्यारा प्यारा भाइ बहिनीहरूलाई पनि अझै सुन्न मन थियो होला. किन यति मात्रै गाउनुभयो नि हजुरले?
0: अब सबैजनालाई पालो दिनुपर्छ. हाम्रो भाइ बहिनीहरूको प्रतीक्षामा छौँ हामी र भाइ बहिनीहरू, पक्कै पनि तिमी नै हो मलाई चाहिने भन्ने गीत मैले गाएँ. तपाईँहरू नै हो हाम्रो लागि आवश्यकता भनेको. तपाईँहरू जस्तो भाइ बहिनीहरू हाम्रो कार्यक्रमलाई साथ दिनुपर्ने हुन्छ, त्यसैले तपाईँहरू नै हो हाम्रो लागि चाहिने. त्यसैले कार्यक्रम सुन्नुहोस्, साथ सपोर्ट गर्नुहोस् र कल गर्नुहोस् 081-4-1-1-1-2 नम्बरमा.
1: हजुर, हाम्रो साथमा तपाईँहरू हुनुहुन्छ, तपाईँहरूकै साथमा हामी छौँ. कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुहोला र मोबाइलमा 4-5 रुपियाँ छ भने चाहिँ तपाईँले फोन डायल गर्न सक्नुहुन्छ, फोन लागि नै हाल्नेछ नि.
0: र आदरणीय श्रोता तथा भाइ बहिनीहरू, तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो कृष्णसार एफएम 94 MHz प्रस्तुति कार्यक्रम बाल प्रतिभा. कार्यक्रम बाल प्रतिभा रेडियो कृष्णसार एफएम 94 MHz माध्यमबाट हरेक शनिबार बिहान 9:30 बजेदेखि करिब करिब 11 बजीसम्म हामी तपाईँहरूको माझमा रहेर तपाईँहरूको प्रतिभाहरू सुन्ने गर्छौँ. र यो कार्यक्रम तपाईँले पश्चिम नेपालका क्षेत्रहरूमा रेडियो कृष्णसार एफएम 94 MHz, त्यसै गरी www.radiokrishnasarfm.com.org.np हाम्रो पात्र एप्स, नेपाली पात्र एप्स र रेडियो कृष्णसार एफएम 94 MHz अफिसियल फेसबुक पेजबाट एकसाथ सुन्दै हुनुहुन्छ कार्यक्रम बाल प्रतिभा. कार्यक्रम बाल प्रतिभा सम्बन्धी कुनै पनि सल्लाह सुझाव र प्रतिक्रिया छन् भने हामी कार्यक्रमको अन्त्यमा यो छोडेको नम्बरमा तपाईँहरूले सल्लाह सुझाव र प्रतिक्रिया जनाउन सक्नुहुन्छ भने, तपाईँहरू स्टुडियोमा आएर आफ्नो प्रतिभा सुनाउन सक्नुहुन्छ चाहनुहुन्छ र भने हामी स्टुडियोमा कार्यक्रमको अन्त्यमा नम्बर छोड्ने छौँ. सो नम्बरमा कल गरेर कन्ट्याक्ट गरेर हामीसँग जोड्न सक्नुहुन्छ भन्दै हामी
1: यति बेला फोन लाइनमा कुनै भाइ बहिनी हुनुहुन्छ, उहाँलाई हामी स्वागत गर्नेछौँ.
0: सुरेशजी, फेरि पनि भाइ बहिनीहरूसँग कुराकानी हुन पाइरहेको छैन. हामी कार्यक्रममा छोटो व्यापारिक विश्रामतर्फ जान्छौँ. व्यापारिक विश्राम पछि पुनः उपस्थित हुनेछौँ. सुन्दै गर्नुहोस् कार्यक्रम छोडेर कतै नजानुहोस् है.
2: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा. सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर ओआरद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बिडिएस दिल्ली, एफएजिसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा.
3: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबिनबाट गरिने, डिजिटल एक्सरे सेवा.
4: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा. फोन नम्बर 081-531-366 र 98-085-49-451.
5: खुसीको खबर: यस कृपा हस्पिटल प्रालीमा मूत्र, मृगौला, पिसाब थैली तथा नली सम्बन्धी रोगको सबै अपरेसन दूरबीन र लेजर प्रविधिबाट गरिन्छ. यस लगायत पेट सम्बन्धीको सबै उपचार, पित्त थैलीको पत्थरी, अपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला लगायत पुरुषहरूमा लिङ्ग, वृय र अण्डकोष तथा उत्तेजना कम हुने समस्या र क्यान्सर सम्बन्धी सम्पूर्ण अपरेसन तथा उपचारका साथै हात खुट्टा, ढाड तथा हाड जोड्ने दुख्ने, नसा दुख्ने, झमझमाउने, हड्डी टुटफुट भएको अपरेसनका साथै प्लास्टर पनि गरिन्छ.
6: डाक्टर प्रवीण कुमार गुप्ता, कन्सल्टेन्ट सर्जन, युरोसर्जन, जनरल क्यान्सर, मूत्र तथा मृगौला रोग विशेषज्ञ.
7: डाक्टर राहुल मिश्र, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ.
6: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
7: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा,
6: कन्सल्टेन्ट गाइनोकोलोजिस्ट महिला प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा,
7: छाती, मुटु, थाइरोइड, सुगर, प्रेसर रोग विशेषज्ञ सेवा,
6: नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
7: र छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ सेवा.
6: 24 घण्टा इमर्जेन्सी फार्मेसी सेवा उपलब्ध.
7: थप जानकारीको लागि कृपा हस्पिटल प्राली, सुर्खेत रोड आदर्श नगर 10 नेपालगञ्ज, वन कार्यालय नजिक नयाँ पेट्रोल पम्पको पश्चिम तर्फ. सम्पर्क फोन नम्बर 081-531-000 र 98-662-24-551.
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता. सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि.

0: toilet pony, yeah. Extreme energy drink.
1: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
2: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ईएनटी विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ईएनटी कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको सातै दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081531380, मोबाइल 9850303479 र 9840821380।
3: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
4: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
3: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
4: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियु, पिआइसियु, आइसियु, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
3: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
4: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
3: सम्पर्क नम्बर 081535717।
4: के तपाईँ आफ्नो भविष्यलाई प्र्याक्टिकल एजुकेसनसँग जोड्न चाहनुहुन्छ? यदि त्यसो हो भने अरुणोदय बोर्डिङ हाई स्कुलमा अब कक्षा 11 होटल म्यानेजमेन्ट अध्ययनका लागि भर्ना खुलिसकेको छ। यहाँ विद्यार्थीहरूले केवल किताबबाट मात्र होइन व्यावहारिक अभ्यास मार्फत पनि सिक्ने अवसर पाउँछन्। मोडर्न किचन प्र्याक्टिकल, हस्पिटालिटी ट्रेनिङ, स्किल्ड टिचर्स एन्ड डिसिप्लिन्ड लर्निङ इन्भाइरोमेन्ट अब एकै ठाउँमा।
3: आजको समयमा सर्टिफिकेट मात्र होइन स्किल पनि आवश्यक छ। आजको समयमा सर्टिफिकेट मात्र होइन स्किल पनि आवश्यक छ। त्यसैले अरुणोदयले विद्यार्थीलाई विश्व स्तरको प्र्याक्टिकल एजुकेसन प्रदान गर्दै आइरहेको छ।
4: यदि तपाईँ हस्पिटालिटी सेक्टरमा सफल करियर बनाउन चाहनुहुन्छ भने आजै भर्ना सुनिश्चित गर्नुहोस्। सिट सीमित छन्। अरुणोदय बोर्डिङ हाई स्कुल, खजुराचार, बाँके। सम्पर्क नम्बर 081560143 र 9850208019।
5: के तपाईँ पनि आफ्ना नानी बाबुहरूलाई कक्षा 11 के पढाउने र कहाँ पढाउने भनेर सोचिरहनु भएको छ?
4: यदि त्यसो हो भने नेपालगञ्ज 12 मुक्तिपुरमा रहेको युनाइटेड एजुकेसनल एकाडेमीलाई एकपटक अवश्य सम्झिनुहोस्। कक्षा 11 नयाँ भर्ना खुलिसकेको छ है।
5: हाम्रा विशेषताहरू: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
4: अनुभवी तथा दक्ष शिक्षक भएको,
5: अतिरिक्त क्रियाकलापमा जोड,
4: सुरक्षित वातावरण र यातायातको सुविधा,
5: छात्रवृत्तिको व्यवस्था,
4: प्रोजेक्टर र स्मार्ट बोर्ड सहितका आधुनिक कक्षा कोठा र सुविधा सम्पन्न प्रयोगशाला,
5: खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा ध्यान दिइने
4: र समय समयमा अभिभावकहरूसँग नियमित छलफल र अन्तर्क्रिया गरिने।
5: सिट सीमित छन्, आजै भर्ना गर्नुहोस्। युनाइटेड एजुकेसनल एकेडेमी, नेपालगञ्ज 12 मुक्तिपुर बाँके। प्रधानाध्यापक जीवराज भण्डारी। सम्पर्क फोन नम्बर 9585085041।
0: यो कृष्ण सार एफएम
6: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: А хай.
1: यो छोटो बाल गीतपछि पुनः पनि यहाँहरूलाई स्वागत छ रेडियो कृष्णा एफएम 94.5 को प्रस्तुति कार्यक्रम बाल प्रतिभामा।
0: कार्यक्रम बाल प्रतिभा हजुरहरूले सुन्दै हुनुहुन्छ रेडियो कृष्ण सार एफएम 94.5 को विद्युतीय तरङ्गबाट पश्चिम नेपालभर। र आजको कार्यक्रममा चाहिँ हामी दुईजना छौँ, म सुरेश बस्नेत
1: र म अर्जुन खट्टिकी। त्यसै गरी हामीलाई प्राविधिक कक्षबाट दुईजनाले साथ दिँदै हुनुहुन्छ, आदरणीय नरेन्द्र दाई, त्यसै गरी
0: बिनु दिदी पनि हुनुहुन्छ
1: हजुर हामीसँग। दुवैजनाले साथ दिँदै हुनुहुन्छ र निकै रमाइलो हुँदैछ आजको कार्यक्रममा। र भाइ बहिनीहरू, आज हामी तपाईँहरूको कल लिने जमर्को पनि गरिरहेका छौँ, त्यसको लागि कल गर्न सक्नुहुन्छ 081-415-122 को नम्बरमा कल गरेर आफूभित्र रहेका प्रतिभाहरू सुनाउनको लागि नै तयार पारेको, तपाईँहरूको लागि तयार पारेको कार्यक्रम बाल प्रतिभा हो, त्यसैले कल गर्नुहोस्। र कार्यक्रम मैले तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो कृष्ण सार एफएम 94.5, त्यसै गरी www.radiokrishnasarfm.com.org.np हाम्रो पात्र एप्स, नेपाली पात्र एप्स र रेडियो कृष्ण सार एफएम 94.5 अफिसियल फेसबुक पेजबाट एकसाथ सुन्दै हुनुहुन्छ कार्यक्रम बाल प्रतिभा संसारको जुनसुकै कुनामा बसेर पनि।
0: र भाइ बहिनीहरूको अहिलेसम्म फोन कल चाहिँ आएको छैन, भाइ बहिनीहरूको फोन कल आएमा चाहिँ हामी उहाँहरूको प्रतिभा पक्कै पनि सुन्नेछौँ अर्जुनजी है।
1: त्यसको लागि कल गर्न सक्नुहुन्छ, फेरि पनि नम्बर भने 081-415-122 यो नम्बर तपाईँहरूको लागि खुल्ला भइसकेको छ, कल गर्नुहोस् र आफूभित्र रहेका प्रतिभाहरू सुनाउनुहोस् सुरेशजी
0: हजुर।
1: र आज शनिबार विशेष, आज विद्यालयहरू पनि बिदा छ, तर पनि नेपालगञ्जमा गर्मी एकदम बढिरहेको छ, रन्टालापुर घाम लाग्छ, चर्को गर्मी छ, त्यसैले दिउँसोको समयमा भाइ बहिनीहरू बाहिर ननिस्किनु होला, अति आवश्यक काम बाहेक बाहिर ननिस्किनु होला, र यति निस्किनै परे छाता लिएर र पानीहरूको व्यवस्था गरेर मात्र निस्किनु होला, गर्मीबाट बस्नु होला, गर्मी धेरै छ सुरेशजी
0: हजुर। र गर्मीमा एकदमै खानपानमा धेरै नै ध्यान दिनुपर्छ है, गर्मीमा धेरै चिसो फ्रिजको पानीहरू तपाईँहरूले धेरै प्रशस्त मात्रामा यदि पिउनुभयो भने तपाईँको स्वास्थ्य बिग्रिन सक्छ, त्यसैले एकदमै होसियार हुनुहोला, खानपानमा एकदमै ध्यान पुर्याउनु होला।
1: खानपानमा ध्यान पुर्याउनु पनि पर्छ गर्मीको अवस्थामा, खानपान त अब कतिपयले बासी खानाहरू खाने हुन्छ, राखेको खाना खाने हुन्छ, त्यो खाना पक्कै पनि कसैले पनि नखानु होला, किनकि गर्मीको महिनामा छिटै खानाहरू बिग्रिने हुन्छ, त्यसैले खानेकुराहरू एकदम ध्यान दिएर के खाने के नखाने र कस्तो खानेकुरा छ, बिग्रेको छ कि छैन भनेर हेरेर मात्रै खानु होला, र सकेसम्म खानेकुरामा चाहिँ निकै ध्यान दिनुपर्छ गर्मी महिनामा सुरेशजी
0: हजुर। सकेसम्म चाहिँ आफ्नै घरमा बनेका खानेकुराहरू खानु होला। अब के छ भने अर्जुनजी, आजभोलि हाम्रो भाइ बहिनीहरूलाई बजारका खानेकुराहरू चाहिँ धेरै नै मनपर्छ, त्यसैले बजारका खानेकुराहरू चाहिँ कम खानु होला, सकेसम्म नखानु होला नै भन्न चाहन्छु मैले यताबाट।
1: र भाइ बहिनीहरू तपाईँहरू कल गर्नुहोस् 081-415-122 को लाइनमा, पक्कै पनि कल चाहिँ आइरहेको छ, तर नेटवर्कको समस्याको कारणले आज हामी तपाईँहरूसँग कुराकानी गर्न सकिरहेका छैनौँ, तर पनि कल गर्नुहोस्, कल तपाईँहरूको लागि खुल्ला छ 081-415-122 को नम्बर
0: हजुर। हाम्रो स्टुडियोको घडीमा चाहिँ यति बेला 9:59 गइसकेको छ अर्जुनजी, अब टाइम चेकमा जाने बेला भयो जस्तो छ।
1: हामी टाइम चेकतर्फ जान्छौँ, सुन्दै गर्नुहोस् रेडियो कृष्ण सार एफएम।
2: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 10 बजेको छ।
3: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
4: लाउन सुन्नुस् न, कोही छ ओरीपरी? लाउन कोही छ भने मेरो साथीले सरपुले टोक्यो।
5: के भयो बहिनी, तपाईँ कराएको हो? तपाईँ कराएको
4: हो दाइ? हो
5: लौन, अनि यो भुइँमा को किन भुइँमा लडिरहेको?
4: सुन्नुहोस् न दाइ, हामी दुईटै जङ्गलमा घाँस काट्न आएका थियौँ, मेरो साथीले सर्पले टोक्यो, लौन के गर्ने होला, लौन यसलाई छिट्टै उपचार केन्द्र पुर्याउनु पाइ हुन्थ्यो, लौन दाइ के गर्ने होला, लौन।
5: हो यस्तो बेलामा एम्बुलेन्स र चार पाङ्रे मोटर नै खोजेर कुरेर बस्नु हुँदैन, यही नजिकको बस्तीमा मेरो एकजना मोटरसाइकलवाला साथी छ, फोन गरिहालेँ, तपाईँ नातिकन साथीलाई ध्यान दिनुहोस् है।
4: हुन्छ दाइ, हुन्छ।
5: हेलो मुकेश, तुरुन्त तिमी मोटरसाइकल लिएर यहाँ आइहाल त, यहाँ एकजना बहिनीलाई सर्पले टोकेर इमर्जेन्सी पऱ्यो, तुरुन्तै उपचार केन्द्रमा लानु पऱ्यो, राजमार्ग 104 को 100 मिटर पश्चिम देब्रेपट्टि छौँ है हामी। मुकेश झट्टै आऊ है सबै काम छाडेर।
6: हुन्छ सन्तोष, म मोटरसाइकल लिएर आइहालेँ।

0: यदि मोटरसाइकलको व्यवस्था भए आफू र सवारी चालकको बीचमा सपले ठोकेको व्यक्तिलाई सुरक्षित हुने गरेर बसाएर तुरुन्तै उपचार केन्द्रमा पुर्याउनु पर्छ। मुकेश मोटरसाइकल लिएर आइहाले, मेरो भर पर्ने साथी। म तुरुन्तै बिरामीलाई मुकेशको मोटरसाइकलको बीचमा राखेर उपचार केन्द्र पुर्याइहाल्छु। तपाईँ मेरो साइकल लिएर त्यतै आउनुहोस्।
1: हुन्छ दाइ, कत्रो भुल लगाउनुभयो, जाउँ छिटो जाउँ।
2: याद राख्नुहोस्, सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्रकै ज्यान बचाऊ।
3: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठुलो मद्दत गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्रसँगको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
5: दैनिक रु 197मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्यज्योति सही प्लान,
6: सूर्यज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
7: सुन्नु न सावित्रीजी, मलाई सोफा, दराज, डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो, कहाँ जाने होला?
8: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
7: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
8: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एक पटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 98448 87535 र 98082504037।

0: अहा यो मिठो गीतपछि फेरि पनि तपाईँहरू सम्पूर्णलाई स्वागत छ कार्यक्रम बाल प्रतिभामा। कार्यक्रम बाल प्रतिभामा हामीलाई प्राविधिक कक्षबाट साथ दिँदै हुनुहुन्छ बिनुजीले भने अनेरमा छौँ म सुरेश बस्नेत
1: र म अर्जुन खटिक। हामी दुवैजना कार्यक्रम बाल प्रतिभा लिएर एकसाथ तपाईँहरूको माझमा उपस्थित छौँ
0: र हामीलाई श्रोताहरूले विभिन्न माध्यमहरूबाट सुनिराख्नु भएको छ हाम्रो पात्रो एप्सबाट र हाम्रो अफिसियल वेबसाइटबाट र रेडियो कृष्णस्तार एफएमको 94 मेगाहर्जको तरङ्गबाट पनि सुन्दै हुनुहुन्छ
1: विभिन्न माध्यमबाट अनलाइन त्यसै गरी फ्रिक्वेन्सीका माध्यमबाट संसारको जुनसुकै कुनामा बसेर कार्यक्रम बाल प्रतिभा एकसाथ सुन्दै हुनुहुन्छ र आदरणीय श्रोता तथा भाइ बहिनीहरू तपाईँहरू कहाँ हुनुहुन्छ कुन अवस्थामा हुनुहुन्छ सो जहाँ जुनसुकै अवस्थामा भए पनि सबैजना स्वस्थ व्यस्त अनि मस्त रहनुहोला भन्न चाहन्छु गर्मीको अवस्थामा गर्मीको महिनामा आफ्नो ख्याल पनि गर्नुहोला गर्मीबाट बस्नुहोला
0: हजुर पक्कै पनि र अर्जुनजी हाम्रा प्यारा प्यारा भाइ बहिनीहरू यति बेला हामीलाई सुन्दै हुनुहुन्छ होला भाइ बहिनीहरू जसरी मेरो र अर्जुनजीको आवाज 94 मेगाहर्जको तरङ्गबाट गुन्जिरहेको छ त्यसरी नै तपाईँहरू पनि आफ्नो आवाज आफ्नो प्रतिभा लाखौँ लाख श्रोताहरू समक्ष पुर्याउन चाहनुहुन्छ आफ्नो आवाज गुन्जाउन चाहनुहुन्छ भने हामीलाई फोन गर्नुहोला 081-415-122 एकदमै सजिलो नम्बर रहेको छ
1: नेपालकै सजिलो नम्बर 081-415-122 यो नम्बरमा कल गरेर आफ्नो प्रतिभा सुनाउनुको लागि हामीमा जोडिन सक्नुहुन्छ र भाइ बहिनीहरू यदि तपाईँ स्टुडियोमा आएर पनि आफ्नो प्रतिभा सुनाउन सक्नु चाहनुहुन्छ भने हामी कार्यक्रमको अन्त्यमा नम्बर छोड्नेछौँ सो नम्बरमा कल कन्ट्याक्ट गरेर हामीसँग जोडेर स्टुडियोसम्म आएर पनि आफ्नो प्रतिभा सुनाउन सक्नुहुन्छ त्यसको लागि कार्यक्रम अन्त्यसम्म सुन्नुहोला र नम्बरको लागि प्रतीक्षा गर्नुहोला र अहिलेको लागि भने तपाईँ 081-415-122 नम्बरमा कल गरेर आफ्नो प्रतिभा सुनाउनुको लागि हामीसँग जोडिन सक्नुहुन्छ
0: हजुर पक्कै पनि अर्जुनजी हाम्रा प्यारा प्यारा भाइ बहिनीहरूको फोन कल आएमा हामी अवश्य पनि लिने नै छौँ र यदि फोन कल नआएको खण्डमा भने हामी विभिन्न विषयवस्तुहरूमा हामी तपाईँहरूसँग कुराकानी गर्नेछौँ
1: पक्कै पनि सुरेशजी र कुराकानीको क्रम हामी जारी राख्छौँ सुरेशजी तपाईँलाई अहिलेको अवस्थामा के छ भने यो दाइजो प्रथा भन्ने निकै चलिआएको समस्या रहेको छ अहिलेको अवस्थामा समाजमा
0: हजुर
1: यसमा तपाईँको धारणा के छ नि
0: यो दाइजो प्रथा भनेको चाहिँ एकदमै समाजमा यो कुप्रथा नै हो अर्जुनजी होइन यसमा चाहिँ के हुन्छ भने यो एकदमै हानिकारक प्रथा हो होइन यो दाइजो प्रथा चाहिँ
1: पक्कै पनि सुरेशजी अहिलेको अवस्थामा हाम्रो मधेस प्रदेशतिर के छ भने दाइजो प्रथाको रूपमा बिहे गरेर छोरीहरू लग्ने र बिहे गरेर लगिसकेपछि पनि आफ्नो घरको बुहारीलाई टचर दिने तपाईँको घरकोले मलाई यस्तो यस्तो दिएन यो सामान दिएन भने दाइजोको रूपमा टचर दिने र जसले गर्दा उनीहरूको मानसिकता बिग्रिने र धेरै कुराहरूमा समस्या आउने गर्छ र समाजमा पनि एउटा हानि पुग्ने गर्छ सुरेशजी पुगिरहेको पनि हामीले देखिरहेका छौँ
0: हजुर पक्कै पनि अर्जुनजी अहिले मधेस प्रदेशभन्दा पनि यो पहाडी समुदायमा पनि यो प्रथा एकदमै फैलिएको छ नि अर्जुनजी
1: तर विकराल रूप चाहिँ मैले त्यतातिर लिएको देखेको छु यो समुदायभन्दा पनि लगभग सबै ठाउँमा नै छ त तर विशेष मैले त्यतातिर देखिरहेको छु विभिन्न घटनाहरू पनि यो दाइजो प्रथाको कारणले घटिरहेको छ आत्महत्या गर्नेदेखि लिएर विभिन्न घटनाहरू घटेको पनि हामीले देखिरहेका छौँ विशेष गरी त्यही क्षेत्रतिर त्यसैले भनिएको सृष्टि
0: हजुर यो विवाहको बेलामा चाहिँ केटी पक्षले यो केटा पक्षलाई चाहिँ गरगहनाहरू दिने होइन नगदहरू दिने त्यस्तो काम चाहिँ भइरहेको छ र यति बेला फोन कलमा कोही हुनुहुन्छ जस्तो छ अर्जुनजी
1: हाम्रो 081-415-122 नम्बरमा कोही भाइ बहिनी जोडिनु भएको छ हामी उहाँसँग कुराकानी गर्छौँ र फेरि पनि हामी तपाईँहरूसँग जोडिनेछौँ हेलो हजुर नमस्ते कहाँबाट को हुनुहुन्छ
0: धेरै धेरै धन्यवाद भाइ अथवा बहिनी हुनुहुन्छ मिस कल गर्नुभएकोमा
1: भाइ वा बहिनी जो भए पनि हाम्रो स्टुडियोको नम्बरमा कल गरेर जोडिनु भयो र फेरि पनि जाडिनुभयो सो यो नेटवर्कको समस्याले पनि हुनसक्छ नभए भाइ बहिनीहरू मिस कल गर्दै हुनुहुन्छ कि के छ त्यस्तो
0: होइन अर्जुनजी प्रयास गर्दै हुनुहुन्छ होला ठिकै छ प्रयास नै ठुलो कुरा हो होइन प्रयास गर्दै जानुहोस् पक्कै पनि तपाईँले प्रयास गर्नुभयो भने तपाईँको कल लाग्नेछ तपाईँ हामीसँग कुराकानी गर्नमा र आफ्नो प्रतिभा सुनाउनमा सफल हुनुहुनेछ
1: र अहिलेको अवस्थामा के छ भने सुरेशजी अहिले मैले के सुन्छु भनेपछि एउटा छोरीको विवाह गर्दाखेरि एउटा छोराले दाइजो प्रथाको रूपमा छोरीलाई बेचे जस्तै गरेर माग्ने गर्छन् त्यो अवस्थामा अब विभिन्न समुदायगत हिसाबले त मैले त्यस्तो भन्न नै चाहेन तर ठुल्ठुलो दाइजो प्रथाको रूपमा ठुल्ठुलो रकमहरू लगायत ठुल्ठुला सामानहरू माग्ने प्रवृत्ति छ यस विषयमा के भन्न चाहनुहुन्छ नि
0: हजुर यो दाइजो प्रथाले चाहिँ के छ भने ऋण खोजेर भए पनि बुबाले चाहिँ आफ्नो छोरीको विवाह गराउने होइन अनि छोरीले पनि सुख नपाउने आफ्नो घरमा गएपछि त्यस्तो हुन्छ र परिवारमा चाहिँ यसले आर्थिक बोझ बढाउँदो रहेछ नि अर्जुनजी
1: दाइजोको दाइजो प्रथाको कारणले आर्थिक बोझ बढाउँछ र एउटा गरिबी पनि यो गरिबी पनि निम्ति आउँछ यसले एउटा
0: हजुर
1: आर्थिक अवस्था चलायमान नहुँदा नहुँदै पनि एउटा ऋण लिएर भए पनि आफ्नो छोरीको विवाह गर्नुपर्ने एउटा निकै दुर्भाग्य हो सुरेशजी त्यसैले
0: पक्कै पनि
1: कसैले अब यसो दाइजो प्रथाकै रूपमा ठुलो परिमाणमा रकमहरू माग्ने र सामानहरू माग्ने गर्छ भने नेपाल सरकारले जारी गरेको विभिन्न कानुनहरू छ कानुन बहुमौजिम कारवाहीको लागि सबैजना अग्रसर हुनुपर्छ र यस्तो दाइजो प्रथाको पक्षमा हुने मानिसहरूलाई उनीहरूलाई कठघरामा उभ्याउनेसम्मको पहल हामीले गर्नुपर्छ दाइजो प्रथाको नै यो राम्रो प्रथा होइन यो कुप्रथा हो त्यसैले यसलाई समर्थन गर्नु चाहिँ नराम्रो नै हो सुरेशजी
0: हजुर अर्जुनजी यो यसले चाहिँ के गर्छ भने गरिब जुन परिवारहरू हुन्छ नि अर्जुनजी त्यस त्यो परिवारलाई चाहिँ एकदमै समस्यामा पार्छ होइन यसले अनि यसले चाहिँ महिला हिंसा पनि बढाउन सक्छ अर्जुनजी त्यसैले यो प्रथाको चाहिँ अन्त्य हुन एकदमै आवश्यक छ
1: र हाम्रो नेपाल सरकारले पनि यस विषयमा ध्यान दियोस् र छिटै अन्त्य होस् हामी छिटै दाइजो प्रथा पूर्ण रूपमा अन्त्य भएको हेर्न चाहन्छौँ सुरेशजी र अहिलेको अवस्थामा मैले एउटा समस्या के देखिरहेको छु भने हाम्रो इस्कोन नेपाल भन्ने एउटा पवित्र धर्मस्थल हो सुरेशजी यहाँ मैले केही समस्याहरू देखिरहेको छु विभिन्न विषयहरूमा बालबालिकाहरूमाथि टर्चर गर्ने र केही सानो गल्तीहरू गर्दैमा उनीहरूलाई कुटपिट गर्ने समस्या भइरहेको छ एउटा धर्म पवित्र धर्म जस्तो स्थलमा यो हुनु त उपयुक्त होइन होला नि सुरेशजी
0: हजुर पवित्र धर्मस्थलमा यस्तो चाहिँ हुनु हुँदैन अब तपाईँले चाहिँ धार्मिक स्थलमा जानुहोला प्यारा प्यारा भाइ बहिनीहरू तर ख्याल गर्नुहोला आफूले जस्तै अब के हुन्छ भने साधु सन्तको भेषमा कुनै राम्रै मान्छे लुकेको राम्रै मान्छे हो भन्ने पनि छैन किनभने कतिपय नराम्रो मान्छेहरूले के छ भने अर्जुनजी साधु सन्तको रूप लिएर होइन नराम्रो नराम्रो कामहरू गर्ने पनि हुन्छ नि अर्जुनजी त्यसैले सावधान हुनुहोला म कोसँग भेट्दैछु कसको कुरा सुन्दैछु के गर्नुपर्छ भन्ने कुरामा हाम्रा भाइ बहिनीहरूले श्रोताहरूले ध्यान दिनु आवश्यक छ
1: र यो इस्कोन नेपालमा घटेको घटनाअनुसार मैले सुनेको अनुसार के हो भनेपछि सुरेश जस्तै जो भाइ बहिनीहरूले त्यो समस्या भोग्नुभयो एउटा बलात्कार हुने र सानो गल्तीहरू गर्दैमा भाइहरूलाई कुटपिट गर्ने उही पनि एकदम धेरै कुटपिट गर्ने एकदम सहनै नसक्ने गरी कुटपिट गर्ने जुन भयो यो अवस्थामा गुनासो गर्दा चाहिँ मेन हेड अफिसका सर म्याडमहरूले यो स्कुल नेपालका सर म्याडमहरूले के भन्नुहुन्छ भनेपछि गुरुहरूले के भन्नुहुन्छ भनेपछि यो तिम्रो कर्मको फल हो यो तिमीले भोग्नै पर्छ भन्ने कुरा गर्नुभयो कर्मको फल हो भन्दैमा हामीले बलात्कार भए पनि सहनै पर्ने कसैले कुटपिट गरे पनि सहनै पर्ने यो त राम्रो होइन किनकि कर्मफल हो भन्दैमा यो त अति नै भयो नि सुरेशजी
0: हजुर पक्कै पनि यदि हामीले कर्मको फल चाहिँ सबैले भोग्नै पर्छ अर्जुनजी तर कस्तो हो भने यदि बलात्कार गर्नुभएको छ कसैले साधु सन्तको भेषमा आएर बलात्कार गरेको छ भने उसले पनि कर्मको फल भोग्नु नै पर्छ नि
1: त्यसैले यदि कसैले त्यस्तो गर्छ भने उसले पनि कानुनको भागीदार हुनुपर्छ कानुनको सजाय भोग्नुपर्छ त्यसैले यो भोग्नु उसको पनि कर्म हो त्यसैले यो स्कुल नेपालमा जुन घटना घटिरहेको छ यो कदापि राम्रो होइन यो घटनातिर पनि सबै सरकारवाला व्यक्तिहरूको ध्यान जाओस् र यो घटनामा जो जो व्यक्तिहरू दोषी छन् उनीहरूलाई छिटै कारवाही होस् भन्दै हाम्रो स्टुडियोको टेलिफोन नम्बरमा फेरि पनि कोही भाइले जोडिनु भएको छ हामी उहाँलाई नै स्वागत गर्छौँ नि
0: हजुर नमस्कार
2: नमस्कार हजुर म नेपालगञ्ज नगरपालिका वार्ड नम्बर 5 बोल्दैछु सर सम्बन्धी कुरा गर्नुभयो मैले सुनिरहेको छु साह्रै खुसी लाग्यो बच्चाहरूले आजकलका बच्चाहरूले ठाउँ ठाउँमा कापी कलम बोकेर चाहिँ अब त्यो चुरोट खाँदै हिँडिराख्नु भएको छ मैले कयौँ ठाउँमा रोकेर मलाई साथी बनाऊ म 60 मान्छे भएँ भन्दैमा हात जोडेर पनि माफी पनि मागेका छन् अब पाहाडबाट पढ्न आएँ नेपालगञ्जमा ठुलो सहारो भनेर बाबुआमाले कतिसम्म चाहिँ भेदभेद गरून् यो नेपाल सरकारको चाहिँ अब ठाउँ ठाउँबाट खुल्ला सिमानाले गर्दाखेरि अब बच्चाहरूले चाहिँ नसामा बिग्रिरहेछ के हाम्रो सरकारले पनि यो बच्चाहरूलाई बाबा अभिभावकले सबै चाहिँ अब काम गर्ने कि काम गर्ने कि बच्चा पाल्ने कि सानो घटनामा भयो भने यहाँभन्दा विगतमा पहिला चाहिँ हाम्रो पहिलाको चाहिँ एउटा भनौँ कि राजनीतिले गर्दाखेरि नेताहरूको दबाबमा आएर चाहिँ कयौँ घटनाहरू घटेपछि फोन गर्दैमा चाहिँ मुद्दा दर्ता हुन्थ्यो जिल्ला प्रहरी कार्यालयमा र आजकलको मुद्दा के चलेछ भन्दाखेरि म पनि एउटा पीडितै हो बच्चाले गर्दाखेरि मेरो वडा प्रहरी कार्यालयको 5 पश्चिमपट्टि घर र चाहिँ योभन्दा पहिला चाहिँ अब रातिको 11 झगडा गर्न म कहाँ आउनु भनेर अनि जानमाने उद्योग मुद्दा दर्ता भयो बल्ल म पीडित चाहिँ त्योबाट चाहिँ मुक्ति पाएँ यत्रो वर्ष लड्दा लड्दा। त्यो अभिभावकले छोराछोरीले चाहिँ अब जोगाउनलाई के गर्नुपर्छ सर, यति सानो कुरो चाहिँ हजुरले बताइदिनु पऱ्यो।
1: अब यसमा जोगाउनको लागि सर्वप्रथम अभिभावकबाटै यो अगाडि बढ्नुपर्छ, अभिभावकले नै फर्स्ट अफ अल ख्याल गर्नुपर्छ। र त्यतिले पनि भएन भने यति पढ्ने स्टुडेन्ट हो भने उनीहरूको टिचरलाई पनि खबर गर्नुपर्छ, प्रिन्सिपललाई खबर गर्नुपर्छ। यतिले पनि भएन भने नजिकमा रहेको प्रहरी कार्यालयहरूमा खबर गर्ने, यस्तो यस्तो मेरो छोराले गरिरहेको छ, यसमा अब के गर्न सकिन्छ भनेर उनीहरूसँग सल्लाह लिने। त्यसै गरी हाम्रो बाल हेल्पलाइन नम्बर रहेको छ, त्यहाँबाट पनि हामीले केही रूपमा सहज महसुस गर्न सक्छौँ उनीहरूबाट सल्लाह सुझाव लिएर। होइन सुरेशजी,
0: हजुर, पक्कै पनि यदि बालबालिकासँग सम्बन्धित कुनै पनि समस्या छ भने तपाईँले 10-9-8 फोन गरेर त्यहाँबाट चाहिँ समस्याको समाधान पाउन सक्नुहुन्छ। धेरै खुसी लाग्यो सर हजुरले फोन गर्नुभयो। यदि तपाईँको कुनै सानो भाइ बहिनीहरू हुनुहुन्छ भने, किनभने कार्यक्रम बाल प्रतिभा साना भाइ बहिनीहरूको लागि समर्पित कार्यक्रम हो,
1: तर उहाँले उठाउनु भएको प्रश्न अनुसार यो भाइ बहिनीहरूभन्दा पनि सबैजना अभिभावकहरूले उठाउनुपर्ने प्रश्न हो र निकै प्रश्न सान्दर्भिक प्रश्न रहेको थियो। खुसी लाग्यो। यहाँको परिचय हामी थोरै लिन चाहन्छौँ, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: म नेपालगञ्ज नगरपालिका वार्ड नम्बर 5 बोल्दैछु। म मान्छे हो र अहिलेको चाहिँ अब प्रशासनमा चाहिँ अहिले एसपीले चाहिँ सुधार त गरेकै हो, राम्रो बाघ जिल्लामा पनि पहिलोचोटि हेरेँ। नेताहरूले फोन गर्दैमा दबाब गर्दै म यदि त्यो मुजरिमै नै भए पनि मुद्दा दर्ता गर्ने, तर त्यो व्यवस्था अहिले हटेको छ, त्यति मात्रै मलाई खुसी लागेको छ। बस म अरू के चाहिँ भन्न चाहन्छु भने त्यो बच्चाको लागि भए भने पनि, कुनै सानो गल्ती भएको छ भने न्यायको लागि भए पनि अभिभावकलाई चाहिँ बोलाएर के कस्तो हुन्छ। अब हामी अभिभावक साह्रै पीडितमा छौँ, यति पीडितमा छौँ कि हजुर बिहानदेखि बेलुकीसम्म छोरा पाल्ने कि काम गर्ने कि, साँझ आएर श्रीमती पनि पीडित, बाउ पनि पीडित। अहिलेको व्यवस्थाले चाहिँ पहिलाभन्दा व्यवस्था अहिले केही राम्रो छ, तर हजुरले चाहिँ अलिकता चाहिँ यो पहल गरिदिनु पऱ्यो। हामीले हजुरले जुन नम्बर दिनुभयो छ त्यसमा पनि कन्ट्याक्ट गरौँला, र अहिले नेपालगञ्जमा पनि पहिलाभन्दा अहिले कम चाहिँ बच्चाहरू चाहिँ अहिले चाहिँ लाइनमा आएका छन् ठाउँ ठाउँमा बच्चा। अब सुधार्ने अब अभिभावकले मात्रै सुधारे, सरकारले पनि अलिकता चाहिँ यसो एउटा कुनै एउटा सङ्घ संस्था माध्यमबाट यिनी बच्चा बिग्रिरहेछन् र अभिभावकले यसो यतिको कमाइ छ यसरी सोचै पाल्न सकेन भने 2-4 महिनाभित्र राखेर भए पनि त्यसलाई चाहिँ एउटा संस्था एउटा यस्तो संस्था खडा होस् कि अभिभावकको आँसु जुन जरिरहेछ बलर्डको आँसु त्यो चाहिँ रोकोस् भन्न त्यति चाहन्छु सर।
1: धेरै धेरै धन्यवाद। यो समस्या निकै विकराल समस्या हो र समस्याको गम्भीर ध्यान आकर्षण हाम्रो पनि भएको छ। यो समस्यामा हामी पनि लाग्छौँ र समस्या समाधान गर्नतर्फ हामी कार्यक्रमबाट सक्दो पहल गर्नेछौँ र यो समस्यासँग सम्बन्धित व्यक्तित्वहरूलाई ल्याएर हामी यो विषयमा कुराकानी पनि गर्नेछौँ र यो विषयमा हामीले पाएक पर्ने ठाउँहरूमा आवश्यक परेमा आवाज पनि उठाउनेछौँ। सुरेशजी, यो विश्वास मैले तपाईँलाई गराउन चाहन्छु। भन्दै अबको लागि हामी तपाईँबाट छुट्टिन्छौँ। आगामी दिनमा यस्तै सल्लाह सुझाव र परेको समस्याहरूको जानकारीको लागि पूर्ण आशावादी छौँ तपाईँबाट। यो समस्याको समस्याहरू सुनाउनुहुनेछ भन्ने पूर्ण आशा तपाईँबाट छ।
2: होस् त हजुर, धेरै खुसी लाग्यो यो टिमलाई सबैलाई दुई हाजुरी नमस्कार गर्छु र सुन्ने व्यक्तिले पनि बच्चालाई आफ्नो कन्ट्रोलमा राखेर यस सप्ताह जुन हजुरले कार्यक्रम चलाउनु भएको छ यसबाट पनि धेरै बच्चाहरूले नै चाहिँ अब सुनिरहे होलान्, अब बच्चा ठाउँ ठाउँमा चाहिँ अभिभावकले पनि पहल गर्ने, सरकारलाई चाहिँ एउटा पहल गर्ने एउटा हजुरले संस्था बनाए एउटा चाहिँ कार्यक्रम अगाडि देखाइदिनुहुन्छ त्यसमा हामीले चाहिँ एउटा विश्वास राखेको छ। हजुरले अगाडि बढ्दैमा चाहिँ हामी अभिभावकबाट बसौँ हजुरको।
0: हजुर, धेरै धेरै धन्यवाद सर। अब अनि हामी छुट्टिन्छौँ, नमस्कार।
2: हुन्छ, हवस्, नमस्कार।
1: उहाँ हुनुहुन्छ वडा नम्बर 5 नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 5 आफ्नो छोराछोरी लगायत समाजमा अहिले जुन समस्या देखिरहेको छ समस्यासँग सम्बन्धित कुरा राख्नुभयो र निकै समय सान्दर्भिक कुरा पनि उहाँले राख्नुभयो। यो विषयमा हामी गम्भीर ध्यान आकर्षण भएको कारणले यो विषयमा हामी गम्भीर रूपले लिएर यो विषयमा हामी कुराकानी गर्नेछौँ यो विषयसँग सम्बन्धित व्यक्तित्वहरूलाई ल्याएर। यस्तै गरी तपाईँहरूको पनि समाजमा घटेको कुनै समस्याहरू छ भने पनि हाम्रो स्टुडियोको टेलिफोन नम्बरमा कल गरेर समस्याहरू राख्न सक्नुहुन्छ। भने भाइ बहिनीहरूसँग प्रतिभा छ भने त तपाईँहरूले 0-85-1-22 नम्बरमा कल गरेर प्रतिभा राख्न नै सक्नुहुन्छ। भन्दै सुरेशजी, अब हामी कार्यक्रममा छोटो व्यापारिक विश्रामतर्फ जान्छौँ। छोटो व्यापारिक विश्राम र बाल गीत सुनिसकेपछि पुनः आउनेछौँ। सुन्दै गर्नुहोस् रेडियो कृष्णसार एफएम छोडेर कतै नजानुहोस् है।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुशी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
4: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: आज अपन बैंक वित्तीय संस्था या वॉलेट में संपर्क करा जाए। मोबाइल बैंकिंग ऐप वॉलेट कनेक्ट आईपीएस तथा इंटरनेशनल पेमेंट ऐप से नेपाल पे क्यूआर में आसानी से भुगतान प्राप्त करा जाए। नेपाल पे क्यूआर नेपाल का अपने क्यूआर।
1: के तपाईले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाई आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुनु सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो एनएस चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा। मुटु चाहिन्छ, मुटु

0: Coil upon ya. Extreme energy drink.
1: उचित शुल्कमा उत्कृष्ट शिक्षा कहाँ पाइएला?
2: त्यसका लागि नेपालगञ्जको धम्बोजीमा अवस्थित सनबीम इङ्ग्लिस मिडियम स्कुल छँदैछ नि।
1: हाम्रा विशेषताहरू:
2: अनुभवी तथा दक्ष शिक्षक भएको,
1: सुरक्षित वातावरण र यातायातको सुविधा भएको,
2: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
1: अतिरिक्त क्रियाकलापमा विशेष जोड,
2: वातानुकूलित कक्षा कोठा,
1: अत्याधुनिक प्रयोगशाला, खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा विशेष ध्यान दिइने,
2: एसईमा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयमा कक्षा 11 व्यवस्थापन संकायमा भर्ना खुलिसकेको छ।
1: सिट सीमित छन्, आजै भर्ना हुनुहोस्।
2: सनबीम इङ्ग्लिस मिडियम स्कुल, नेपालगञ्ज 1, धम्बोजी, बाँके। सम्पर्क नम्बर 081536422, 98580-36422, 98580-27994।
3: यो कृष्ण सार एफएम
4: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
5: मलाई गीत गाउन आउँछ,
6: मलाई कविता लेख्न आउँछ, तर लेखेर कसलाई सुनाउने?
7: ल भाइ बहिनीहरू, तिमीहरूलाई यति पनि थाहा छैन, अब आफूभित्र लुकेर रहेका प्रतिभाहरू कार्यक्रम बाल प्रतिभामा सुनाउने नि।
5: ए हो र दिदी।
6: हजुर, कार्यक्रम बाल प्रतिभा मात्र कृष्णसार एफएम 94 मेगाहर्जमा हरेक हप्ताको शनिबार बिहान 9:30 बजेदेखि 11 बजेसम्म सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला। कार्यक्रम प्रस्तोता
8: म सुरेश बस्नेत
9: र म अर्जुन खटिकको साथमा
6: कार्यक्रम बाल प्रतिभा।

0: आहा, यो मिठो गीतपछि फेरि पनि तपाई सम्पूर्ण श्रोता मित्र तथा प्यारा प्यारा भाइ बहिनीहरूलाई स्वागत छ कार्यक्रम बाल प्रतिभामा।
1: कार्यक्रम बाल प्रतिभा लिएर रेडियो कृष्ण चार एफएम 94 MHz हामी उपस्थित भइसकेका छौँ। टेक्निसियन कक्षबाट साथ दिँदै हुनुहुन्छ नरेन्द्र दादा र विनय दिदी भनी अनिहरूमा छु म अर्जुन खटिक।
0: अनि म सुरेश बस्नेत। र अर्जुनजी, यति बेला कोही भाइ बहिनी फोन लाइनमा हुनुहुन्छ जस्तो छ, हामी उहाँलाई स्वागत गर्नेछौँ। स्वागत गर्नुहोस् न।
1: हेलो, नमस्ते।
0: हजुर नमस्कार।
2: हेलो दादा, नमस्ते।
1: नमस्ते नमस्ते, कहाँबाट को हुनुहुन्छ तपाईँको शुभ नाम?
2: म पुरै नितेकी गुञ्जन श्रेष्ठ बोल्दैछु।
0: गुञ्जनजी, के छ हालखबर हजुरको?
2: हजुर मेरो ठिक छ, हजुरको सुनाउनुहोस् हिजो दादाको के छ हालखबर?
1: मेरो पनि ठिक छ र हाम्रो सुरेशजीको पनि हालखबर ठिक छ र हाम्रो टेक्निसियनमा हुनुभएको दिदी दाईको हालखबर पनि ठिक छ। थोर थोरै नरेन्द्र सर चाहिँ अलि असन्चो हुनुहुन्छ जस्तो मानेछु मैले, के भन्न चाहनुहुन्छ उहाँलाई?
2: शीघ्र स्वास्थ्यको कामना छ टेक्निसियनमा हुनुभएको हजुरलाई पनि मेरो तर्फबाट नमस्ते भन्नुहोला।
0: हजुर, उहाँले पनि नमस्कार भन्दै हुनुहुन्छ हजुरलाई।
1: साथै हाम्रो नरेन्द्र दादाले धन्यवाद भन्दै हुनुहुन्छ उहाँको स्वास्थ्य लाभको कामना गर्नुभएकोमा। अनि अरू सुनाउनुहोस् गुञ्जनजी, तपाईँको पढाइ कस्तो चल्दैछ?
2: हजुर मेरो पढाइ त राम्रो चल्दैछ। अनि आज भर्खरै 10 बजे सुने कि काम गरेको थिएँ, अनि सुने 10 बजे आज अतिथि हजुर ल्याउनु भएन, अनि सर मिसरमा ल्याउनु भएन, आज फोन कल लिने भन्नुभयो, अनि त्यो खुसी लागेर अनि फोन कल गरेको नि।
1: खुसी लाग्यो हामीलाई पनि गुञ्जन बहिनीसँग कुरा गर्न पाएकोमा। योभन्दा अगाडिको श्रृङ्खलामा गुञ्जन बहिनी हाम्रो स्टुडियोमा पनि आउनुभएको थियो नि, होइन?
2: हजुर आथे स्टुडियोमा।
0: हजुर, तपाईँलाई कार्यक्रम बाल प्रतिभा कस्तो लाग्छ गुञ्जनजी?
2: हजुर मलाई राम्रो लाग्छ, मलाई सानैदेखि नै राम्रो लाग्थ्यो। सानोमा माया दिदी चलाउनुहुन्थ्यो, अनि अहिले अहिले चलाउनु भएको छ उहाँको सिटमा। बुक राम्रो लाग्छ बाल कार्यक्रम, बच्चाहरूको लागि विशेष गरी भएको, बच्चाहरूलाई आफ्नो प्रतिज्ञा सुनाउनलाई। अनि अब अरू अरू कार्यक्रम त ठुलो मान्छेहरूको लागि नै भइहाल्छ, त्यही भएर छिट्टै गराइदिनु भएको न, धन्यवाद।
1: र पक्कै पनि गुञ्जन बहिनी केही सुनाउने भनेरै हाम्रो टेलिफोन नम्बरमा कल गर्नुभएको। अब हामी ढिला नगरिकन गुञ्जन बहिनीबाट कुनै प्रतिभा सुन्छौँ र कुराकानी गर्छौँ, के सुनाउनुहुन्छ?
2: हजुर म थोरै आउँछ, प्रयास मात्रै गर्छु।
1: हस् सुरु गर्न सक्नुहुन्छ।
0: प्रयास नै ठुलो कुरा हो, सुनाउन सक्नुहुन्छ।
2: कृष्ण जय हुन्छु महै माया हृदय आँखामा अन्तिम

0: संगई उडवला खुला बनवला संगई बघवला संगे जुनी पैसा जिक जुनी पैसा संगई मनवला संगई बसवला एति नाही झाला.
1: अहँ धेरै धेरै धन्यवाद. सँगैमा रौँला सँगै बाँचौँला, निकै राम्रो गीत गाउनुभयो.
2: हजुर गुन्जनजी सम्झिनु भयो, एकदमै खुसी लाग्यो. अब पनि हामी छुटिनुपर्ने हुन्छ. छुटिनुभन्दा पहिले हजुरले आफ्नो सम्झना सन्देश छोड्न सक्नुहुन्छ.
0: म एउटा कुरा भन्न चाहन्छु दादा, अघि नजुन दादाले गीत गाउनुभयो, त्यो दादाको गीत बहुत राम्रो लाग्यो मलाई. अनि अब हजुरलाई अघि न सुरुमा दादाले भन्नुभयो त्यो फर्स्टमा हजुरलाई गाउनुलाई हजुरले गाउनु भएन, अन्तिममा छनिबेलामा हजुरले गीत गाएर जानुलाई.
1: सुरेशजी के छ, सुनाउनुहुन्छ कि?
2: हजुर म गुन्जन बहिनीको लागि चाहिँ एउटा मुक्तक सुनाउनेछु. गुन्जनजी कार्यक्रम अन्तिमसम्म सुन्नुहोला र आफ्नो साथीभाइहरूलाई पनि सुन्नको लागि आग्रह गर्नुहोला है गुन्जनजी.
0: हस् म सम्झनातिर राख्छु. फर्स्ट अफ अल त हजुरलाई धेरै धेरै धन्यवाद छ हजुरको मिठो आवाज सुन्न पाएकोमा, सुरेश दादालाई र अर्जुन दादालाई, अनि टेक्निसियनमा सपोर्ट गर्नुभएकोमा, अनि सुरेश दादा अर्जुन दादाको आवाज देश विदेशमा पुऱ्याइदिएकोमा र मेरो आवाज पनि, उहाँलाई धन्यवाद छ. अनि त्यसपछि किसाइफ होल युनिटलाई शुभ सम्झना छ, मलाई चिन्ने नचिन्ने सम्पूर्णलाई अनि सम्झना छ. अनि यति भन्दै धन्यवाद छुट्टिन्छु, बाई बाई.
1: हस् नमस्ते, बाई बाई.
2: हजुर उहाँ हुनुहुन्थ्यो गुन्जन श्रेष्ठ बहिनी.

0: पुराइनीबाट अर्जुन जी
1: र यसै गरी तपाईँहरू पनि आउन सक्नुहुन्छ हाम्रो स्टुडियोको टेलिफोन नम्बर 0814151122 लाइनमा कल गरेर आफ्नो प्रतिभा सुनाउनुको लागि। र आदरणीय श्रोता तथा भाइ बहिनीहरू, तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ पश्चिम नेपालका क्षेत्रहरूमा रेडियो कृष्ण सार एफएम 94 MHz को प्रस्तुति कार्यक्रम बाल प्रतिभा। कार्यक्रम बाल प्रतिभा हाम्रो स्टुडियोको 94 MHz सुन्दै हुनुहुन्छ भने www.radiokrishnasarefm.com.nyc.np त्यसै गरी हाम्रो पात्र एप्स, नेपाली पात्र एप्स र रेडियो कृष्ण सार एफएम 94 MHz को अफिसियल फेसबुक पेजबाट संसारको जुनसुकै कुनामा बसेर एकसाथ सुन्दै हुनुहुन्छ कार्यक्रम बाल प्रतिभा।
0: हजुर, र हजुरहरूले जुन जुन माध्यमबाट जसरी जहाँ बसेर सुन्दै हुनुहुन्छ कार्यक्रम बाल प्रतिभालाई सुन्नुहोला, कार्यक्रम बाल प्रतिभालाई माया गर्नुहोला, रेडियो कृष्ण सार एफएमकै साथमा रहनुहोला
1: र कार्यक्रम अन्त्यसम्म सुन्नुहोला। कार्यक्रम जस्तो लाग्छ त्यसै सल्लाह सुझाव दिन पनि नबिर्सिनु होला। कार्यक्रमको अन्त्यमा हामी नम्बर छोड्नेछौँ, स्टुडियोकै नम्बर, सो नम्बरमा कल गरेर कार्यक्रम सकिसकेपछि कार्यक्रम जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया दिनुहोला। र धेरै समयपछि आज हामी पहिलो दिन कल लिँदैछौँ, कल गर्न सक्नुहुन्छ भाइ बहिनीहरू 0814151122 लाइनमा। हाम्रो गुन्जन बहिनीले सुरेशजीको केही प्रतिभा सुन्ने भनेर प्रस्ताव गरेर जानुभएको थियो, हामी ढिला नगरिकन सुरेशजीबाटै केही प्रतिभा सुन्छ म भएको।
0: हजुर, प्रतिभा म केही समयपछि सुनाउनेछु। मेरो मनमा चाहिँ एउटा प्रश्न आइरहेको छ अर्जुनजी,
1: सुरेशजी राख्न सक्नुहुन्छ।
0: हाम्रो प्यारा प्यारा भाइ बहिनीहरूलाई चाहिँ सम्मानको आवश्यकता हुन्छ अथवा मायाको आवश्यकता, नै सम्मानको आवश्यकता हुन्छ अथवा हजुर मायाको आवश्यकता हुन्छ, यसमा तपाईँलाई के लाग्छ?
1: हाम्रो भाइ बहिनीहरूलाई त विशेष गरी मायाको आवश्यकता हुन्छ, भनिन्छ नि ठुलोलाई आदर र सानोलाई माया गर्नुपर्छ भन्ने कुरा। त्यसैले माया सम्मान दुवै उत्तिकै महत्त्वपूर्ण कुरा हो, तर विशेष माया नै हाम्रो भाइ बहिनीहरूलाई आवश्यक पर्ने हो सुरेशजी।
0: हजुर, पक्कै पनि हामीले हाम्रा साना साना भाइ बहिनीहरूलाई चाहिँ धेरै धेरै माया दियो भने फेरि मात्तिन पनि सक्छन् भन्ने कुरा सुनेको थिएँ है। तर भाइ बहिनीहरूलाई जे होस् मायाको नै आवश्यकता पर्छ अर्जुनजी।
1: सक्दो धेरै माया गर्नुपर्छ र माया सँगसँगै उनीहरूको अन्य रुचिहरूको पनि ख्याल गर्नुपर्छ। जस्तै पढाइमा ध्यान दिइरहेका छन् र पढाइमा ध्यान दिँदा दिँदै पनि पढाइमा कमजोर छन् भने त्यस अवस्थामा माया नै गर्नु पनि हुँदैन। जस्तो सिचुएसनमा छ, जुन स्टेजमा छ, त्यो स्टेज अनुसार सिचुएसन अनुसार माया गर्नुपर्छ।
0: हजुर, पक्कै पनि अर्जुनजी, र माया पनि आवश्यक हुन्छ र सम्मान पनि आवश्यक हुन्छ। र विद्यालयहरूमा चाहिँ पहिले पहिले हाम्रो पालामा चाहिँ सरहरूले एकदमै पिट्नु पनि हुन्थ्यो, यो चाहिँ यसमा चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ नि अर्जुनजी?
1: यो विषयमा म के भन्न चाहन्छु भने सुरेशजी, विद्यालयमा टिचरहरूले पिट्नु भनेको त नराम्रो कुरा होइन, अब हेरी हेरी हुन्छ। जस्तै कुन स्टेजमा पिट्नु भयो भन्ने कुरा हुन्छ, केही गल्ती गरेर पिट्नु भयो, यतिकै पिट्नु भयो भन्ने हुन्छ। तर सकेसम्म टिचरहरूले त्यतिकै पिट्ने गर्नु हुँदैन र गल्ती गरेरै पिट्नुहुन्छ। गल्ती गरेर पिट्नु हुन्छ भन्दैमा कसैले मन दुखाउनु हुँदैन, नराम्रो मान्नु हुँदैन। यो सोच्नुपर्छ कि मेरै लागि पिट्नु भएको हो, मेरै भविष्यको लागि पिट्नु भएको, मलाई त्यस्तो गल्ती गरेको छु र गल्ती महसुस गर्ने गराउनु भएको भन्ने कुरा सोच्नुपर्छ। यसै अवस्थामा मैले के भन्न चाहेँ भने सुरेशजी, एउटा कार्यक्रममा हिजो म उपस्थित भएको थिएँ र त्यहाँ हाम्रो मङ्गलप्रसाद नमुना माध्यमिक विद्यालयको भाइस प्रिन्सिपल भरत सर हुनुहुन्थ्यो र उहाँले मलाई म 9-10 पढ्दाखेरि एउटा गल्ती गर्थेँ, त्यतिखेर म अलि छुच्चो नै थिएँ, मैले क्लासहरू छोड्ने र क्लास बङ्ग हान्ने, घन्टीहरू बङ्ग हान्ने गर्थेँ र सरले मलाई गाली गर्नुभएको थियो, यस्तो गर्नु हुँदैन, क्लास बङ्ग हान्नु हुँदैन भनेर गाली गर्नुभएको थियो। त्यो सरको कुरा मैले सुनेर त्यहाँबाट मैले क्लास बङ्ग हान्न छोडेँ, नियमित क्लासमा उपस्थित हुने गरेँ, हरेक पिरियडहरू पढ्ने गरेँ। त्यही कुरालाई सम्झँदै सरले हिजो मलाई भन्नुभएको थियो, आफ्नो भनाइ यो विषयमा के राख्न चाहनुहुन्छ भनेर राख्दाखेरि मैले राखेँ। मैले पनि सोचेँ कि आज सरले देखाउनु भएको गल्ती महसुस गरेर म आज यहाँसम्म पुगेँ, ब्याचलर फर्स्ट इयर पढ्दैछु अहिले म, सरले मैले गरेको गल्ती नदेखाउनु भएको भए त म अझै पनि क्लास बङ्ग हान्ने, पिरियडहरू छोड्ने र कमजोर पढाइमा कमजोर हुन सक्थेँ होला। तर सरले देखाउनु भएको गल्ती मैले महसुस गरेँ, त्यसले गर्दा आज म यहाँसम्म पुगेको छु। त्यसैले टिचरले पिट्नु भयो, गाली गर्नुभयो भन्दैमा कसैले मन दुखाउनु नराम्रो मान्नु चाहिँ हुँदैन।
0: हजुर अर्जुनजी, पिट्नु भयो भन्दैमा मन दुखाउनु हुँदैन, तर पिट्दाखेरि चाहिँ कुनै नकारात्मक असर पर्नु भएन होइन, गाली गर्दाखेरि पनि कुनै असर पर्नु भएन, त्यसमा चाहिँ ध्यान दिनुपर्छ जस्तो लाग्छ मलाई।
1: सुरेशजी, पक्कै पनि निकै राम्रो कुरा हो, पिट्ने पनि हरेक शैली हुन्छ। भर्खरै मैले स्कुल नेपालको कुरा उठाएको थिएँ, त्यहाँ के हुन्थ्यो भनेपछि भाइ बहिनीहरूलाई, सानसाना बालबालिकाहरूलाई सहनै नसक्ने गरी पिट्ने, सहनै नसक्ने गरी यातना दिने हुन्थ्यो। त्यस्तो रूपले पिट्नु हुँदैन कि सामान्य गल्ती महसुस गर्ने गरी मात्र पिट्नुपर्छ, र गाली गर्ने पनि हरेक शैली हुन्छ, गल्ती महसुस गराउने गरी मात्र गाली गर्ने गर्नुपर्छ। यो होइन कि अति नै गर्नु चाहिँ हुँदैन।
0: हजुर पक्कै पनि हाम्रो नेपालको संविधान अन्तर्गत यो मौलिक हकहरू रहेका छन् धारा 16 46 यसमा चाहिँ यातना विरुद्धको हक पनि रहेको छ अर्जुनजी र त्यसैले यो कानुनको विरुद्ध हुन्छ यदि कसैले कसैलाई यातना दिएमा चाहिँ कारवाही पनि हुन्छ नि अर्जुनजी
1: त्यसको लागि सबै शिक्षक आदरणीय शिक्षक सर म्याडमहरू लगायत विद्यार्थी भाइ बहिनीहरू सबैजनाले ख्याल गर्नुपर्छ सकेसम्म आफूले गल्ती गर्नु हुँदैन र टिचरहरूले सकेसम्म पिट्नु पनि हुँदैन गल्ती गरेको छैन भने र आदरणीय श्रोता तथा भाइ बहिनीहरू तपाईँहरू सुन्दै रेडियो कृष्णसार एफएम 94 MHz प्रस्तुति कार्यक्रम बाल प्रतिभा त्यसै गरी भाइ बहिनीहरू तपाईँहरू कल गर्न सक्नुहुन्छ हाम्रो स्टुडियोको टेलिफोन नम्बर 081-415-122 तपाईँहरूको लागि खुल्ला छ कल गरेर आफ्नो प्रतिभा सुनाउन सक्नुहुन्छ
0: र अब भने हाम्रो विज्ञापनमा जाने बेला पनि हुनै लागेको छ अर्जुनजी हाम्रो स्टुडियोको घडीमा चाहिँ 9:43 गइसकेको छ र के छ अर्जुनजी
1: अब क्रममा हामी छोटो व्यापारिक विश्राममै जान्छौँ छोटो व्यापारिक विश्रामपछि छोटो बालगीत सुनेर पुनः आउनेछौँ सुन्दै गर्नुहोस् कार्यक्रम बाल प्रतिभा र रेडियो कृष्ण सार एफएम छोडेर कतै नजानुहोस् है
2: कौशल्य मेमोरियल अस्पताल यही थियो त
3: ओहो बाजे अब उता आएन ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि हाम्रा सेवाहरू इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा नाक कान घाँटी रोग विशेषज्ञ सेवा प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा छाला तथा यौन रोग विशेषज्ञ सेवा दाँत बङ्गरा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा एकुपंक्चर तथा फिजियोथेरापी सेवा 24 घन्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा 24 घन्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा एयर कन्डिसन इमर्जेन्सी वार्ड स्ट्यान्डर्ड वार्ड
4: हजुर कौशल्या मेमोरियल अस्पताल कोहलपुर नगरपालिका वडा नम्बर 9 हलदारपुर बाँके सम्पर्क नम्बर 081-414-007 र 98-482-63-399
5: अया कान दुखेर हैरान भइरहेछ के गर्ने कहाँ जाने होला
3: बहिनी किन चिन्ता लिनुहुन्छ बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू कानको कानेगुजी निकाल्ने कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने कान दुख्ने कान कराउने कान डम्प हुने कानबाट तरल पदार्थ निस्किने कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ
6: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ
3: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलचेक्रा 5 नेपालगंज सम्पर्क फोन नम्बर 081-530-244 98-580-81-244
7: हजुरबालाई लामो समयदेखि कानको समस्या छ नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला
8: ए त्यसो भए त चिन्तै लिनु पर्दैन नि नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र छँदैछ नि यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ त्यति मात्र कहाँ हो र यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग काने ढुसी कान चिलाउने कान कम सुन्ने कान डम्म हुने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ बिटिई सिआइसी आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्
7: ए त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त
8: अवश्य समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ
7: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र
8: नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 6 फुलटेक्रा आर्मी ब्यारेक सामुन्ने राप्ती रोड बाँके सञ्चालक पुरन चौधरी
7: सम्पर्क नम्बर 98-480-20-697 98-580-23-697 र 98-014-83-697
8: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ नियमित कानको जाँच गरौँ

0: Telefonia. Extreme energy drink.
1: एउटा राम्रो विद्यालयले केवल पढाइ मात्रै होइन बच्चाको भविष्य पनि बनाउँछ।
2: नेपालगञ्जको बिपी चोकमा अवस्थित जीभीएन सेकेन्डरी स्कुल गुणस्तरीय शिक्षा, अनुशासित वातावरण र अनुभवी शिक्षकहरूको उत्कृष्ट संयोजन हो। यहाँ विद्यार्थीलाई पुस्तकको ज्ञानसँगै संस्कार, आत्मविश्वास र जिम्मेवार नागरिक बन्ने शिक्षा दिइन्छ। आधुनिक शिक्षण विधि र सुरक्षित वातावरणका कारण जीवीएन अभिभावकहरूको पहिलो रोजाई बन्न सफल भएको छ।
1: यदि तपाईँ आफ्ना नानीहरूको उज्जवल भविष्यका लागि विश्वासिलो र उत्कृष्ट विद्यालय खोजिरहनु भएको छ भने आजै सम्पर्क गर्नुहोस् जीवीएन सेकेन्डरी स्कुल बिपी चोक नेपालगञ्ज।
2: शिक्षा र सफलताको पर्याय जीवीएन सेकेन्डरी स्कुल। सम्पर्क फोन नम्बर 081-531-570। एसईई परीक्षा उत्तीर्ण सम्पूर्ण भाइ बहिनीहरूलाई हार्दिक बधाईका साथै उज्जवल भविष्यको कामना सहित यस आदर्श मावि नेपालगञ्जमा नयाँ शैक्षिक सत्रका लागि विज्ञान तथा व्यवस्थापन संकायमा कक्षा 11 नयाँ भर्ना खुलेको सम्पूर्ण विद्यार्थी तथा अभिभावकमा सहर्ष जानकारी गराउँदछौ। सीमित सिटका लागि भर्ना खुलेकोले छिट्टो सम्पर्क गर्न हुन पनि अनुरोध गर्दछौ।
1: हाम्रा विशेषताहरू: भौतिक पूर्वाधार सम्पन्न, यातायातको सुविधा, उत्कृष्ट नतिजा ल्याउन सफल, एसी क्लासरूम, एक्स्ट्रा करिकुलर एक्टिभिटिज, अतिरिक्त क्रियाकलाप, प्रविधि मैत्री शिक्षण सिकाइका क्रियाकलापहरू। प्रविधि मैत्री शिक्षण सिकाइ:
2: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा साइन्स अन्तर्गत बायो र फिजिकल ग्रुप र म्यानेजमेन्ट अन्तर्गत कम्प्युटर साइन्स, होटेल म्यानेजमेन्ट, बिजनेस स्टडिज र फाइनान्स अध्यापन गराइने।
1: सम्पर्क आदर्श माध्यमिक विद्यालय सुर्खेत रोड नेपालगञ्ज। फोन नम्बर 081-537-994, 98-587-994, 98-588-195 र 98-588-197।
2: ब्राइटल्यान्ड सेकेन्डरी स्कुलमा व्यवस्थापन तथा विज्ञान संकायका लागि आवेदन खुला गरिएको छ।
3: हो, भर्ना खुल्यो। व्यवसाय, बैंकिङ, उद्यमशीलता, होटल व्यवस्थापन, वित्त, कानून, पर्यटन तथा कर्पोरेट नेतृत्व क्षेत्रमा भविष्य निर्माण गर्न चाहने विद्यार्थीहरूका लागि सुनौलो अवसर।
2: व्यवसाय अध्ययन, लेखाशास्त्र, अर्थशास्त्र, कम्प्युटर विज्ञान, होटल व्यवस्थापन, पर्यटन, वित्त, व्यवसाय गणित र सामान्य कानून।
3: विज्ञान संकाय: चिकित्सा, इन्जिनियरिङ, प्रविधि, अनुसन्धान, स्वास्थ्य विज्ञान, सूचना प्रविधि तथा विज्ञान सम्बन्धी क्षेत्रमा करियर बनाउन चाहने विद्यार्थीहरूका लागि।
2: भौतिक शास्त्र, रसायन शास्त्र, जीव विज्ञान, गणित र कम्प्युटर विज्ञान।
3: विद्यार्थीहरूले आफ्नो करियर लक्ष्य अनुसार गणित, जीव विज्ञान वा कम्प्युटर विज्ञान जस्ता विषय संयोजन छनोट गर्न पनि सक्नेछन्।
2: किन रोज्ने ब्राइटल्यान्ड?
3: हो, सबै विषयमा दक्ष तथा अनुभवी शिक्षकहरू, केस स्टडी तथा परियोजनामूलक अन्तर्क्रियात्मक शिक्षण,
2: पूर्ण दिवसीय कक्षा सञ्चालन, वित्तीय साक्षरता तथा उद्यमशीलता सिप विकास,
3: आधुनिक विज्ञान, कम्प्युटर विज्ञान तथा होटेल व्यवस्थापन प्रयोगशाला, उद्योग क्षेत्रका विज्ञहरूसँग कार्यशाला,
2: नेतृत्व तथा व्यक्तित्व विकास कार्यक्रम, MBBS, BHM, BITM, BBA, CA, MBS तथा अन्य व्यवस्थापन तथा विज्ञान क्षेत्रका लागि करियर परामर्श,
3: उत्कृष्ट विद्यार्थीहरूका लागि छात्रवृत्तिको सुविधा। अफिस खुल्ने समय बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म। कक्षा सञ्चालन 2083 असार 1 गतेदेखि। थप जानकारीका लागि
2: ब्राइटल्यान्ड सेकेन्डरी स्कुल, पासाङ लामु रोड, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081-532-607, 530-602।
4: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
5: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
4: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
5: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री IVF क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
6: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री IVF क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
4: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
5: धन्यवाद शुभश्री IVF, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
6: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक सोल्टिमोट काठमाडौँ, फोन नम्बर 9861414169।
7: यो कृष्ण सार एफएम
8: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
9: मलाई गीत गाउन आउँछ,
10: मलाई कविता लेख्न आउँछ, तर लेखेर कसलाई सुनाउने?
11: ल भाइ बहिनीहरू, तिमीहरूलाई यति पनि थाहा छैन, अब आफूभित्र लुकेर रहेका प्रतिभाहरू कार्यक्रम बाल प्रतिभामा सुनाउने नि।
9: ए हो र दिदी।
1: हजुर, कार्यक्रम बाल प्रतिभा मात्र कृष्णसार एफएम 94 मेगाहर्जमा हरेक हप्ताको शनिबार बिहान 9:30 बजेदेखि 11 बजेसम्म सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला। कार्यक्रम प्रस्तोता
12: म सुरेश बस्नेत
13: र म अर्जुन खटिकको साथमा
1: कार्यक्रम बाल प्रतिभा।

0: केही बेरको व्यापारिक विश्राम र केही बेरको व्यापारिक विश्रामपछि हामी फेरि पनि उपस्थित भइसकेका छौँ कार्यक्रम बाल प्रतिभामा। म सुरेश बस्नेत
1: र म अर्जुन खटिक। र यो छोटो व्यापारिक विश्रामपछि पुनः पनि यहाँहरूलाई स्वागत गरिसकेका छौँ हामीले। र आदरणीय श्रोता तथा भाइ बहिनीहरू, तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो कृष्णसार एफएम 94.5 प्रस्तुति कार्यक्रम बाल प्रतिभा। कार्यक्रमको अब हामी अन्त्य अन्त्यमा आइसकेका छौँ र अन्त्यमा कोही भाइ बहिनीहरू हाम्रो कलमा जोडिनु भएको मैले इसारा पाइरहेको छु। 081-415-122 नम्बरमा कल गरेर
0: हजुर हामी उहाँलाई स्वागत गर्नेछौँ। हजुर नमस्कार, कोही हुनुहुन्छ लाइनमा?
1: अँ भाइ बहिनीहरू आउनुभएको थियो र कल डिस्कनेक्ट भएको छ, फकै भाइ नेटवर्कको समस्याले हुनसक्छ। प्रयास जारी राख्नुहोस् कल गर्दै गर्नुहोस्। 081-415-122 यो नम्बर तपाईँहरूको लागि खुल्ला छ, कल गर्नुहोस् र आफ्नो प्रतिभा सुनाउनको लागि हामीसँग जोडिनुहोस्। र आदरणीय भाइ बहिनी तथा श्रोताहरू, तपाईँहरू अहिले कहाँ हुनुहुन्छ, कुन अवस्थामा हुनुहुन्छ? सबैजना स्वस्थ व्यस्त र मस्त नै हुनुहुन्छ होला। र कार्यक्रम जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया पनि दिनुहोस्। 081-415-122 नम्बरमा कल गरेर कार्यक्रम सकिसकेपछि सुरेशजी।
0: हजुर पक्कै पनि। र हामी लगभग कार्यक्रमको अन्त्यमा छौँ, फोन कल आएमा हामी लिने नै छौँ है अर्जुनजी।
1: त्यसको लागि अन्त्यमा अब लगभग हामी एक कल मात्र लिन भ्याउनेछौँ, त्यसैले आजको लक्की को हुनुहुन्छ 081-415-122 नम्बरमा कल गर्नुहोस्। अन्तिम कलर को भन्न सक्नुहुन्छ प्रयास तपाईँको लागि 081-415-122 नम्बरमा कल गर्दै गर्नुहोस् सुरेशजी।
0: हजुर पक्कै पनि। र हामी चाहिँ एकैछिनपछि अब बिदा माग्ने बेला भइ नै सकेको छ अर्जुनजी। फोन कल आएमा लिनेछौँ, होइन भने हामी चाहिँ बिदा मागेर जानेछौँ। कार्यक्रमलाई सुनिदिनु भयो अहिलेसम्म, हजुरहरूलाई धेरै धेरै धन्यवाद। र हामीलाई प्राविधिक कक्षबाट आज अहिले चाहिँ हामीसँग चन्दा दिदी पनि हुनुहुन्छ र बिनुजी पनि हुनुहुन्छ, उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद अर्जुनजी।
1: यतिन्जेलसम्म सुनेर साथ दिनुभयो एफएम फ्रिक्वेन्सी अनलाइनका माध्यमहरू, त्यसको लागि तपाईँ सम्पूर्ण श्रोता तथा भाइ बहिनीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। आज कल गर्नुभएको थियो दुईजना, नेपालमा जुप महानगरपालिका वडा नम्बर 5 एकजना अभिभावकले कल गर्नुभएको थियो र समय सान्दर्भिक कुराहरू राख्नुभएको थियो उहाँले। त्यसै गरी पुरैनीबाट गुन्जन बहिनीले कल गर्नुभएको थियो, कलर दुवैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यसै गरी तपाईँहरू प्रयास गर्ने र कल लाग्ने कल नलाग्ने सबै भाइ बहिनीहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। यतिन्जेल टेक्निसियन कक्षबाट साथ दिनुभयो नरेन्द्र दादा र बिनु दिदी दुवैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु हामीलाई साथ सपोर्ट गर्नुभएकोमा। भन्दै आजको कार्यक्रमबाट म कार्यक्रम प्रस्तुत अर्जुन खटिक
0: अनि म सुरेश बस्नेत, हामी दुवैजना एकैसाथ बिदा हुन्छौँ। नमस्कार, शुभ दिन।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: टाइम चेक
2: यो कृष्णसार एफएम
0: 94 MHz कृष्णसार जत्तिकै तेज
3: लौ न सुन्नुस् न कोही छ वरिपरि लौ न कोही छ भने मेरो साथीले सर्पले टोक्यो
4: के भयो बहिनी तपाईँ कराएको हो तपाईँ कराएको
3: हो दाइ हो
4: लौ न अनि यो भुइँमा को किन भुइँमा लडिरहेको
3: सुन्नुहोस् न दाइ हामी दुईटै जङ्गलमा घाँस काट्न आएका थियौँ मेरो साथीलाई सर्पले टोक्यो लौ न के गर्ने होला लौ न यसलाई छिट्टै उपचार केन्द्र पुर्याउनको आयो हुन्थ्यो लौ न दाइ के गर्ने होला लौ न
4: यस्तो बेलामा एम्बुलेन्स र चार पाङ्रे मोटर नै खोजेर कुरेर बस्नु हुँदैन यही नजिकको बस्तीमा मेरो एकजना मोटरसाइकलवाला साथी छ फोन गरिहालेँ तपाईँ नआतिकन साथीलाई ध्यान दिनुहोस् है
3: हुन्छ दाइ हुन्छ
4: हेलो मुकेश तुरन्त तिमी मोटरसाइकल लिएर यहाँ आइहाल त यहाँ एकजना बहिनीलाई सर्पले टोकेर इमर्जेन्सी पऱ्यो तुरुन्तै उपचार केन्द्रमा लानु पऱ्यो राजमार्ग 100 मिटर पश्चिम देब्रेपट्टि छौँ है हामी मुकेश झट्टै हो है सबै काम छाडेर
5: हुन्छ सन्तोष म मोटरसाइकल लिएर आइहालेँ

0: व्यवस्था भए आफू र सवारी चालकको बीचमा सपले टोकेको व्यक्तिलाई सुरक्षित हुने गरेर बसाएर तुरुन्तै उपचार केन्द्रमा पुर्याउनु पर्छ। मुकेश मोटरसाइकल लिएर आइहाले, मेरो भर पर्ने साथी। म तुरुन्तै बिरामीलाई मुकेशको मोटरसाइकलको बीचमा राखेर उपचार केन्द्र पुर्याइहाल्छु। तपाईँ मेरो साइकल लिएर त्यतै आउनुहोस्।
1: हुन्छ दाइ, कत्रो घुम्न गर्नुभयो, जाउँ छिटो जाउँ।
2: याद राख्नुहोस्, सर्पले डस्दा मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्रकै ज्यान बचाऊ।
3: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मद्दत गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्रसँगको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।

0: आमै नि सामान खरिद गर्ने यति लामो लिस्ट सर र हेर्दा नेपालगञ्ज देखि लखनऊ सम्म धाउनु पर्ला कि क्या हो?
1: हैन बहिनी, यसमा आत्तिनु पर्ने केही छैन। अब यी सबै ब्रान्डेड कम्पनीको सक्कली र उचित मूल्यको सामान एउटै विशाल बजार मारुति मेगा मार्टमा पाइन्छ। यो रुपैडिया बजारको सब्जी मण्डीको छेउमा रहेको मारुति मेगा मार्ट हो। बहिनी, त्यहाँ शादी विवाहको सबै सामान, सौन्दर्य प्रसाधन, सुटिङ, सर्टिङ, साडी, अन्डर गार्मेन्ट्स, होम एप्लायन्सेस, ड्राई फ्रुट्स, विद्युतीय उपकरणहरू, आर्टिफिसियल ज्वेलरी, किचन तथा टोयलेटहरूको सामान आदि सबै सामग्रीहरू एकै छाना मुनि पाइन्छ।
2: स्थान मारुति मेगा मार्ट सब्जी मण्डी अगाडि गल्लीमा नानपारा रोड रुपैडिहा बजार। मोबाइल नम्बर 98699564581।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: Toilet Pony, yeah. Extreme energy drink.
1: आहा बुढा, यो फेसबुकमा कस्तो राम्रो फर्निचरको एड आइरहेछ। कति यही पुरानो फर्निचर युज गरिराख्ने, हामी पनि नयाँ चेन्ज गरिदिउँ न।
2: खै खै हेरौँ त। अनि कस्तो राम्रो रहेछ है। हो नि, कुन फर्निचर रहेछ
1: यो? त हाम्रै नेपालगञ्जकै रहेछ नि। नेपालगञ्जको बिपी चोकमा रहेको स्टार फर्निचर ल्यान्ड रहेछ। त्यहाँ त सबै खालका फर्निचरहरू पाइँदो रहेछ।
2: हुन्छ, हामी पनि जाउँला नि। खै खै अरू के रहेछ हेर।
1: यहाँ स्टाइलिस सोफा रहेछ, अनि आरामदायी बेड, आकर्षक डाइनिङ टेबल, टिभी र्याक, अफिस फर्निचर, म्याट्रिक्स लगायत घर सजाउने सबै कुराहरू एउटै छाना मुनि पाइँदो रहेछ नि।
2: अनि हामीले दिएको डिजाइनमा बनाउँछन् त?
1: हुने रहेछ नि, किन नहुनु। आफूले चाहे जस्तै कस्टम फर्निचर बनाइने रहेछ, अनि डेलिभरी र फिटिङ पनि हुँदो रहेछ।
2: लौ लौ, त्यसो भए आजै जानु पर्यो।
1: तपाईँ पनि जानुहोस् बाँके र बर्दियाभित्र। फ्री होम डेलिभरी र फ्री फिटिङको सेवा पनि बिल्कुलै फ्री छ।
3: सम्पर्क स्टार फर्निचर ल्यान्ड, बिपी चौक, नेपालगञ्ज, शिक्षा कार्यालयको सामुने। सम्पर्क नम्बर 9886073770 र 9895006682।
4: के तपाईँ आफ्नो भविष्यलाई प्र्याक्टिकल एजुकेसनसँग जोड्न चाहनुहुन्छ? यदि त्यसो हो भने अरुणोदय बोर्डिङ हाई स्कुलमा अब कक्षा 11 होटल म्यानेजमेन्ट अध्ययनका लागि भर्ना खुलिसकेको छ। यहाँ विद्यार्थीहरूले केवल किताबबाट मात्र होइन व्यावहारिक अभ्यास मार्फत पनि सिक्ने अवसर पाउँछन्। मोडर्न किचन प्र्याक्टिकल, हस्पिटालिटी ट्रेनिङ, स्किल्ड टिचर्स एन्ड डिसिप्लिन्ड लर्निङ इन्भाइरोमेन्ट अब एकै ठाउँमा।
5: आजको समयमा सर्टिफिकेट मात्र होइन स्किल पनि आवश्यक छ। आजको समयमा सर्टिफिकेट मात्र होइन स्किल पनि आवश्यक छ। त्यसैले अरुणोदयले विद्यार्थीलाई विश्व स्तरको प्र्याक्टिकल एजुकेसन प्रदान गर्दै आइरहेको छ।
4: यदि तपाईँ हस्पिटालिटी सेक्टरमा सफल करियर बनाउन चाहनुहुन्छ भने आजै भर्ना सुनिश्चित गर्नुहोस्। सिट सीमित छन्। अरुणोदय बोर्डिङ हाई स्कुल, खजुराचार, बाँके। सम्पर्क नम्बर 081-560-143 र 98-580-20-819। खुसीको खबर।
6: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेसनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
4: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर, ब्लड प्रेसर, मुटु रोग, पेट, छाती, कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे, डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
6: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
4: सम्पर्क नम्बर 081-536-465, 98-239-80-665 र 98-482-80-465। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चोक, नेपालगञ्ज।
7: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
8: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
7: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
8: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
9: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
7: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
8: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
9: थप जानकारीका लागि शुभश्री आइबीएफ क्लिनिक सोल्टिमोट काठमाडौँ, फोन नम्बर 9861414199।
10: यो कृष्ण सार एफएम
11: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
1: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त, पूर्वपट्टि।
2: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
3: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081414007 र 98482363389।
4: खुसीको खबर, यस कृपा हस्पिटल प्रालीमा मूत्र, मृगौला, पिसाब थैली तथा नली सम्बन्धी रोगको सबै अपरेशन दूरबीन र लेजर प्रविधिबाट गरिन्छ। यस लगायत पेट सम्बन्धीको सबै उपचार, पित्त थैलीको पत्थरी, अपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला लगायत, पुरुषहरूमा लिङ्ग, ब्रिय र अण्डकोष तथा उत्तेजना कम हुने समस्या र क्यान्सर सम्बन्धी सम्पूर्ण अपरेशन तथा उपचारका साथै हात खुट्टा, ढाड तथा हाड जोड्ने दुख्ने, नसा दुख्ने, झमझमाउने, हड्डी टुटफुट भएको अपरेशनका साथै प्लास्टर पनि गरिन्छ।
5: डाक्टर प्रवीण कुमार गुप्ता, कन्सल्टेन्ट सर्जन, न्यूरोसर्जन, जनरल क्यान्सर, मूत्र तथा मृगौला रोग विशेषज्ञ।
4: डाक्टर राहुल मिश्र, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
5: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
4: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा,
5: कन्सल्टेन्ट गायनोकोलोजिस्ट महिला, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा,
4: छाती, मुटु, थाइरोइड, सुगर, प्रेसर रोग विशेषज्ञ सेवा,
5: नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
4: र छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ सेवा।
5: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा उपलब्ध।
4: थप जानकारीको लागि कृपा हस्पिटल प्राली, सुर्खेत रोड आदर्श नगर 10, नेपालगञ्ज, वन कार्यालय नजिक नयाँ पेट्रोल पम्पको पश्चिम तर्फ। सम्पर्क फोन नम्बर 081531000 र 98662425551।
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
8: हाय, के गर्ने होला अब, सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ, कति ठाउँमा देखाएँ तर भएन।
9: ए तिमी यति चिन्तित किन, के भयो फेरि?
8: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा वचन आउँदा मलाई झन् टेन्सन भइरहेको छ।
9: ए अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
8: कस्तो खबर?
9: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
8: ए साँच्चै?
9: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
8: ए त्यो त झन् राम्रो
9: हो नि। डाक्टर पुनम आचार्य MBBS, MD KU, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई MBBS, MS KU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
8: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
9: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
8: यो त पुरा प्याकेज जस्तै भयो नि।
9: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।

0: energy drink.
1: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
2: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
1: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
2: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
1: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
2: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
1: सम्पर्क नम्बर 081-535-717।
3: के तपाईँ पनि आफ्ना नानी बाबुहरूलाई कक्षा 11 के पढाउने र कहाँ पढाउने भनेर सोचिरहनु भएको छ?
2: यदि त्यसो हो भने नेपालगञ्ज 12 मुक्तिपुरमा रहेको युनाइटेड एजुकेशनल एकेडेमीलाई एकपटक अवश्य सम्झिनुहोस्। कक्षा 11 नयाँ भर्ना खुलिसकेको छ है।
3: हाम्रा विशेषताहरू: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
2: अनुभवी तथा दक्ष शिक्षक भएको,
3: अतिरिक्त क्रियाकलापमा जोड,
2: सुरक्षित वातावरण र यातायातको सुविधा,
3: छात्रवृत्तिको व्यवस्था,
2: प्रोजेक्टर र स्मार्ट बोर्ड सहितका आधुनिक कक्षा कोठा र सुविधा सम्पन्न प्रयोगशाला,
3: खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा ध्यान दिइने
2: र समय समयमा अभिभावकहरूसँग नियमित छलफल र अन्तर्क्रिया गरिने।
3: सिट सीमित छन्, आजै भर्ना गर्नुहोस्। युनाइटेड एजुकेशनल एकेडेमी, नेपालगञ्ज 12 मुक्तिपुर बाँके। प्रधानाध्यापक जीवराज भण्डारी। सम्पर्क फोन नम्बर 98-85-85-041।
4: यो कृष्ण सार एफएम
5: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ एनएमसी 19393 बिडिएस दिल्ली एफएजीसी मणिपाल सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबीनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081-531-366 र 98-085-49-451।
3: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि

0: toilet bunny, yeah. Extreme energy drink.
1: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
2: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
1: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
2: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठा गुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
1: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
2: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97639711786 र 98224392377।
3: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
4: यो कृष्ण सार एफएम
5: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। महाधिवेशन अघि रासोपाको अन्तिम केन्द्रीय कमिटी बैठक भरतपुरमा बस्दै, महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने। रातो मच्छेन्द्रनाथको भोटो जात्रा आज, भोटो देखाएसँगै यस वर्षको रथयात्रा सम्पन्न हुने। नेवार समुदायले आज पानीका स्रोत सरसफाई गरी सिथिनख पर्व मनाउँदै। साथै प्रदेशमा ब्लू बस सञ्चालनको तयारी, पहिलो चरणमा कम्तीमा 25 बस सञ्चालनमा ल्याउने लक्ष्य। कतारले उपहार दिएको बोइङ विमान अब एयरफोर्स वान, अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा सार्वजनिक। र विश्वकप फुटबलमा 10 खेलाडीमा सीमित पाराग्वेले टर्कीलाई 1 गोलले हरायो, मुख छोपेका कारण मिगुएललाई रातो कार्ड। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको केन्द्रीय समितिको बैठक बस्दैछ। भोलिदेखि सुरु हुने महाधिवेशन अघि आज चितवनको भरतपुरमा केन्द्रीय कमिटिको अन्तिम बैठक बस्न लागेको हो। बैठकमा पार्टीको प्रथम महाधिवेशनको तयारी, केन्द्रीय सचिवालयबाट पारित विधान संशोधन प्रस्ताव तथा समसामयिक संगठनात्मक विषयमा छलफल हुने केन्द्रीय सदस्य राजन गौतमले जानकारी दिनुभयो। बैठकले महाधिवेशनका लागि आवश्यक तयारीको अन्तिम समीक्षा गर्दै विभिन्न प्रस्तावमाथि निर्णय गर्ने उहाँले बताउनुभयो। अधिवेशनमा त देशभरबाट प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता रहनेछ। रासोपाको महाधिवेशनमा विद्युतीय मतदानको सुविधा उपलब्ध हुने भएको छ। रासोपा निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार, मतदाताहरूले विद्युतीय उपकरणमा उम्मेद्वारको नाम र फोटोमा छोएर मतदान गर्न सक्नेछन्। उहाँले 3,000 हाराहारीमा प्रतिनिधि हुने अनुमान रहेको बताउनुभयो। प्रवासमा रहेर आउन नसकेका प्रतिनिधिका लागि रासोपाको आफ्नै एप मार्फत मतदानको व्यवस्था मिलाइँदैछ। विदेशका 170 प्रतिनिधिमध्ये आउन नसक्नेहरूले एप मार्फत मतदान गर्ने भएका हुन्। ललितपुरको जाउला खेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा आज हुँदैछ। रातो मच्छिन्द्रनाथको रथयात्रा अन्तर्गत आज राष्ट्र प्रमुखको उपस्थितिमा गुठी संस्थानका पदाधिकारीले भोटो देखाएपछि औपचारिक रूपमा जात्रा सम्पन्न हुनेछ। नेपालको सबैभन्दा लामो सांस्कृतिक धार्मिक पर्वका रूपमा परिचित रातो मच्छिन्द्रनाथको भोटो आज दिउँसो 4 देखाउने तयारी छ। भोटो सर्वसाधारण तथा विशिष्ट अतिथिलाई प्रदर्शन गर्ने गरिन्छ। वैशाख शुक्ल प्रतिपदादेखि सुरु भएको रथयात्रामा रातो मच्छिन्द्रनाथको मूर्तिलाई 32 अग्लो रथमा विराजमान गराई पुलचोक, मंगल बजार, सुन्धारा, लगनखेल, कुमारीपाटी हुँदै जावलाखेलसम्म परिक्रमा गराइएको थियो। यसै क्रममा रथलाई जावलाखेल पुर्याएको चौथो दिनमा भोटो प्रदर्शन गर्ने प्रचलन रहेको छ। आजै भोटो जात्रा सकिएसँगै रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्गमती लगिनेछ। साथै मिन्नाथलाई भने रथमै राखेर पाटनको टङ्गल टोलमा रहेको मन्दिरमा लगेर राखिनेछ। नेवार समुदायले आज सिथिनख पर्व मनाउँदैछन्। जेठ शुक्ल पक्ष षष्ठी अर्थात् कुमार षष्ठीका दिन आज कुमार कार्तिकेय र गणेशको पूजा गर्ने परम्परा छ। सिथिनखको दिन आज नेवार समुदायले वर्षा सुरु हुनु अघि पानीका स्रोतहरू सफा गर्ने परम्परा छ। आजका दिन पानीका मुहान, इनार, कुवा, पोखरी, धारा लगायतका पानीको स्रोत सरसफाई गर्ने गरिन्छ। वर्षातको बेला बगेर आउने भेल र फोहोर पानीले खानेपानीको मुहानमा मिसिएर पानी दूषित नहोस् भनेर पानीका मुहान र स्रोतको वरिपरि सरसफाई गर्नु यो पर्वको मुख्य विशेषता हो। यो पर्वसँगै वर्षा सुरु हुने र किसानले वर्षभरको महत्त्वपूर्ण काम धान रोपाई थाल्ने गर्छन्। नेवार समुदायमा ऋतु अनुसारको चाडपर्व र चाडपर्व अनुसारका पकवान खाने प्रचलन रहेको छ। आजको दिन घर घरमा मास, मुङ, केराउ लगायत विभिन्न अन्नको बारा र चामलको पिठोको चटामरी बनाएर खाने परम्परा पनि छ। सरकारले महिला यात्रुलाई लक्षित गरी 7 प्रदेशमा ब्लू बस सञ्चालनको तयारी अघि बढाएको छ। सरकारको 100 कार्यसूची अनुसार सुरक्षित, सहज र सम्मानजनक सार्वजनिक आवागमन सुनिश्चित गर्न ब्लू बस सेवा सञ्चालनको तयारी अघि बढेको हो। कार्ययोजना अनुसार पहिलो चरणमा 100 कम्तीमा 25 बस सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। यस अन्तर्गत काठमाडौँ उपत्यकामा साझा यातायात सङ्घको सहकार्यमा कम्तीमा 7 बसलाई ब्लू बसका रूपमा सञ्चालन गर्ने योजना अघि बढाइएको छ। साथै काठमाडौँ उपत्यका बाहिर सबै प्रदेश को यातायात व्यवसाय सँगसँग समन्वय गरी कम्तीमा 18 बस सञ्चालनको तयारी गरिएको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार ब्लू बस सेवा सञ्चालनका लागि आवश्यक कार्यविधि, समय सारिणी सहितको कार्ययोजना, शीर्षकगत लागत अनुमान तथा सञ्चालनको जिम्मेवारी निर्धारण गरिएको मस्यौदा प्रस्ताव साझा यातायातबाट प्राप्त भइसकेको छ। प्राप्त प्रस्तावको आधारमा आवश्यक प्रशासनिक तथा प्राविधिक तयारी भइरहेको मन्त्रालयले जनाएको छ। आउँदो आर्थिक वर्षमा 7 प्रदेशमा ब्लू बस सेवा सञ्चालनका लागि आवश्यक बजेट तथा कार्यक्रम समेत प्रस्ताव गरिएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा क्रिप्टो मुद्राको कारोबार गर्ने दुईजना 22 लाख नगदसहित काठमाडौँबाट पक्राउ, थप अनुसन्धान चल्दै लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
2: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि। अहिले थमाथम बिक्री भइरहेको छ।
1: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
2: सम्पर्क 97051148 70।
1: सोफा हब नेपालगञ्ज,
2: विश्वासमा नम्बर 1,
1: क्वालिटीमा सबैभन्दा बेस्ट।

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568
1: मिल्ने रातो मच्छिन्द्रनाथको भोटो जात्रा आज भोटो देखाएसँगै यस वर्षको रथयात्रा सम्पन्न हुने लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। काठमाडौँबाट स्रोत नखुलेको 22 लाख नगदसहित क्रिप्टो मुद्रा कारोबार गर्ने 2 जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नुवाकोटको म्यागन गाउँपालिका 5 घर भई अहिले बुढा नीलकण्ठ नगरपालिका 6 बस्ने 47 वर्षीय तारालाल विश्वकर्मा र पर्वतको मोदी गाउँपालिका 7 घर भई काठमाडौँ महानगरपालिका 16 बस्ने 50 वर्षीय होमबहादुर केसी रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिनुभयो। लाजिमपाटमा रहेको एउटा बारमा अभौतिक मुद्रा अर्थात् क्रिप्टोको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त दरबार मार्गबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। तारालालको स्रोत नखुलेको 22 लाख रुपियाँ अमेरिकी डलर 40 र दस्तखत गरेको रकम उल्लेख नगरेका चेकहरू 4 थान बरामद गरिएको प्रहरीको भनाइ छ। साथै उनले प्रयोग गर्ने गरेको मोबाइलमा रहेको वाइनान्समा झन्डै 2000 USDT बराबरको क्रिप्टो मुद्राको कारोबार देखिएको पनि प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि जिल्ला अदालत काठमाडौँबाट 5 दिनको म्याथप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताउनु भएको राष्ट्रिय समाचार समितिले जनाएको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एयर फोर्स वानका लागि कतार सरकारले गएको वर्ष बिना शर्त उपहार स्वरूप दिएको नयाँ बोइङ 747-8Z विमान सार्वजनिक गर्नुभएको छ। अमेरिकी सेनाले झन्डै 40 करोड अमेरिकी डलर मूल्य बराबरको जम्बो जेटको परिमार्जन कार्य पूरा गरेपछि ट्रम्पले यसलाई सार्वजनिक गर्नुभएको बीबीसीले जनाएको छ। अमेरिकी वायुसेनाका अनुसार राष्ट्रपतिले प्रयोग गर्नुअघि विमानको परिमार्जन परीक्षण गर्नका लागि अन्तिम परीक्षण उडान गरिनेछ। जेट विमानको परिमार्जनको क्रममा सुरक्षा मिसन सञ्चार बन्दोबस्तीको सहयोग र उन्नत प्रविधिहरू अपग्रेड गरिएको अमेरिकी वायुसेनाले जनाएको छ। सन् 2025 मे महिना कतारी साई परिवारले यो विमान अमेरिकी रक्षा मन्त्रालयलाई एयर फोर्स वानको हिस्सा बनाउन उपहार दिएको थियो। अब खेल खबर। फिफा विश्वकप फुटबलमा 10 खेलाडीमा सीमित पारागोएले टर्कीलाई 1 गोलले हराएको छ। सान फ्रान्सिस्को वे एरिना स्टेडियममा आज बिहान भएको खेलमा पारागोए विजयी भएको हो। पारागोएका लागि माटियास गार्लाजले खेलको 2 मिनटमै गोल गरेका हुन् जुन निर्णायक गोल भयो। पहिलो हाफको अतिरिक्त समयमा पारागोएका स्टार खेलाडी मिगुएल अल्मिरोनले रातो कार्ड पाए। टर्कीका खेलाडीलाई केही भन्दै गर्दा आफ्नो मुख हातले छोपेका कारण उनलाई रेफ्रीले मैदानबाट बाहिर पठाएका थिए। यो विश्वकपका लागि फिफाले एउटा नयाँ र कडा नियम लागू गरेको छ। नियमअनुसार यदि कुनै खेलाडीले तनावपूर्ण वा विवादित स्थितिमा आफ्नो मुख हात पाखुरा वा जर्सीले छोपेर विपक्षी खेलाडीलाई केही भन्छ भने उसलाई सिधै रातो कार्ड दिइनेछ। समूह डीमा टर्की आफ्नो पहिलो खेलमा अस्ट्रेलियासँग 2 गोलले र पारागोए आयोजक अमेरिकासँग 4-1 गोलको फराकिलो अन्तरले पराजित भएको थियो। अमेरिका नकआउट चरणमा पुग्दा समान 3 अङ्क रहेको अस्ट्रेलिया दोस्रो र पारागोए तेस्रो स्थानमा छ। लगातार दोस्रो हारसँगै टर्की बाहिरिएको छ। विश्वकप फुटबलमा आज राति नेपाली समयअनुसार 10:45 नेदरल्यान्ड्स र स्विडेनबीच खेल हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। महाधिवेशन अघि रासोपाको अन्तिम केन्द्रीय कमिटी बैठक भरतपुरमा बस्दै महाधिवेशनमा विद्युतीय मतदान विदेशबाट पनि मतदान गर्न मिल्ने। रातो मच्छिन्द्रनाथको भोटो जात्रा आज भोटो देखाएसँगै यस वर्षको रथयात्रा सम्पन्न हुने। नेवार समुदायले आज पानीका स्रोत सरसफाई गरी सिथिनख पर्व मनाउँदै। साथै प्रदेशमा ब्लू बस सञ्चालनको तयारी। पहिलो चरणमा कम्तीमा 25 वटा बस सञ्चालनमा ल्याउने लक्ष्य। कतारले उपहार दिएको बोइङ विमान अब एयर फोर्स वान अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा सार्वजनिक। र विश्वकप फुटबलमा 10 खेलाडीमा सीमित पारागोएले टर्कीलाई 1 गोलले हरायो। मुख छोपेका कारण मिगुएललाई रातो कार्ड। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान।
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: के तपाईँले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नु भएको छ? तोरीको तेलको क्वालिटी तपाईँ आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईँले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो एनएस चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा। मुटु चाहिन्छ, मुटु
1: होइन कौशल्या मेमोरियल अस्पताल, यही थियो त।
2: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त, पूर्वपट्टि।
3: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
4: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 0184140007 र 98482-63-399।
5: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि।
7: बीर डेंटल
8: नेपालगंज शहर में संचालित अत्याधुनिक सुविधा संपन्न बीर डेंटल में दांत तथा मुख संबंधी संपूर्ण उपचार काठमांडू तथा भेरी अंचल अस्पताल का अनुभवी वरिष्ठ डाक्टर आर के लामिछाने द्वारा उपचार गरिन्छ।
9: डाक्टर लामिछाने द्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
8: सम्पर्क बीर डेन्टल क्लिनिक, भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
9: फोन नम्बर 081-532-375।
10: व्यावसायिक कृषि पद्धति अप्नाएकला किसान हुक्रन कृषि व्यवसाय प्रवर्धन सहयोग तालिम केन्द्र खजुरा बाँकेके विशेष अनुरोध:
11: कृषि क्षेत्रमा व्यावसायिक पद्धति अप्नाई हो आयमूलक व्यवसाय से आत्मनिर्भर बनी हो बनाई, कृषि पेसा है मर्यादित बनाएक उद्यमशीलता विकास कैके रोजगारी सृजना करी हो कराई,
10: कृषि व्यवसायमा तुलनात्मक विश्लेषण कैके आमदानी ऐना व्यवसाय छनौट गरी, खेती व्यवसायके नियमित हर हिसाब राखके विश्लेषण कैना बानी बैठाई,
11: बजार हेरके खाली उत्पादन योजना बनाई, व्यवहारिक व्यवसायिक योजना तयार कैके लागू गरी,
10: सफल उद्यमी बनी हो व्यवसाय है निरन्तरता दि आगे बढाई हो बढाइक लगाई, कृषि प्राविधिक विज्ञ हुकरन से नियमित सरसलाह हो सुझाव ली वो उहे बमोजिम व्यवसायिक कृषि पद्धति आवश्यकता अनुसार अवलंबन करी ओ कराई, एकल प्रयास से कृषि क्षेत्र में व्यवसाय प्रवर्धन प्रभावकारी रूप में करे निसेकना हुईले ओहर से हमरे निजी और सरकारी सब सरकार वाला एकजुट होके अपन अपन भूमिका निर्वाह कैके समन्वय सहकार्य लाग प्रयास करी वो कराई,
11: थप आवश्यक सर सलाह व जानकारी लाग लगभग संघीय व प्रादेशिक स्तर के सरकारी कृषि सेवा देना कार्यालय केन्द्र प्रयोगशाला निर्देशनालय व स्थानीय तह के कृषि विकास शाखा में संपर्क करेक लाग अनुरोध बा।
10: कृषि व्यवसाय प्रवर्धन सहयोग व तालीम केन्द्र खजुरा बाँके।
12: ओहो, आज डाइहा नै मजा लागत हो, मजासे दवाई करेना कहटो।
13: ए तो ओकर लाग कान्ति आरोग्य अस्पताल जाइ न, पश्चिम नेपाल के अनुभवी व उत्कृष्ट विशेषज्ञ चिरफार कैना डाक्टर से विश्वासिलो स्वास्थ्य सेवा यह कान्ति आरोग्य अस्पताल नेपालगंज में मिलत।
12: ए बाट ठिक कैलो साच्ची की अस्पताल में का का सुविधा मिलत
13: वहाँ ता 24 घंटा इमरजेंसी सेवा दैनिक ओपीडी सेवा दूरबीन और लेजर प्रविधि से शल्यक्रिया जरल घाव उपचार करना संगे एनआईसीयू पीआईसीयू आईसीयू हाईटेक ऑपरेशन थिएटर हो सुरक्षित प्रसूति सेवा फे वहाँ पा जाए छोट बच्चा हो भरखर जन्मल बच्चन के सामान्य से लेके जटिल रोग संगे सकु प्रकार के रोग के उपचार फे उहाँ कई जाए
12: ए ओसिनो कला से उहाँ जाए मन फे ढुक्क हुईना चाहल रह
13: हो तो स्वास्थ्य हेरचाह कहले ठीक ठाउँ रोजना हो कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगंज सक्कुमेरिक उत्कृष्ट स्वास्थ्य सेवा अक्क ठाउँमा सम्पर्क नम्बर 081-535-717 कान्ति आरोग्य अस्पताल अपने हुकरन के स्वास्थ्य हमारी स्नेहा
7: दाई धेरै समयदेखि महिनावारी गडबडी सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु कहाँ जाँदा राम्रो होला
14: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ
7: हो र त्यहाँ के सेवा पाइन्छ त दाई
14: सुन त्यहाँ महिलाहरूका लागि बाँझोपन सेतो पानी महिनावारी गडबडी गर्भवती जाँच पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स हर्निया एपेन्डिक्स थाइराइड पित्त थैली गाँठागुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि
7: हजुर मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निसाले सेवा दिइरहनु भएको छ तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेशनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्
14: मेडिकेयर क्लिनिक नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 11 बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा सम्पर्क नम्बर 97-639-11-786 र 98-224-92-377
15: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य

0: California. Extreme energy drink.
1: आम्मै नि, सामान खरिद गर्ने यति लामो लिस्ट सर र हेर्दा नेपालगञ्जदेखि लखनऊसम्म धाउनु पर्ला कि क्या हो?
2: हैन बहिनी, यसमा आत्तिनु पर्ने केही छैन। अब यी सबै ब्रान्डेड कम्पनीको सक्कली र उचित मूल्यको सामान एउटै विशाल बजार मारुति मेगा मार्टमा पाइन्छ। यो रुपैडिया बजारको सब्जी मण्डीको छेउमा रहेको मारुति मेगा मार्ट हो बहिनी। त्यहाँ शादी विवाहको सबै सामान, सौन्दर्य प्रसाधन, सुटिङ, सर्टिङ, साडी, अन्डर गार्मेन्ट्स, होम एप्लायन्सेस, ड्राई फ्रुट्स, विद्युतीय उपकरणहरू, आर्टिफिसियल ज्वेलरी, किचन तथा टोयलेटहरूको सामान आदि सबै सामग्रीहरू एकै छाना मुनि पाइन्छ।
3: स्थान मारुति मेगा मार्ट सब्जी मण्डी अगाडि गल्लीमा नानपारा रोड रुपैडिहा बजार। मोबाइल नम्बर 98699 64581।
4: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाए तर भएन।
5: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
4: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
5: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
4: कस्तो खबर?
5: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
4: ए, साँच्चै?
5: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
4: ए, त्यो त झन् राम्रो
5: हो नि। डाक्टर पुनम आचार्य एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
4: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
5: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
4: यो त पुरा प्याकेज जस्तै भयो नि।
5: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
4: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
5: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
6: उचित शुल्कमा उत्कृष्ट शिक्षा कहाँ पाइएला?
7: त्यसका लागि नेपालगञ्जको धम्बोजीमा अवस्थित सनबीम इङ्ग्लिस मिडियम स्कुल छँदैछ नि।
6: हाम्रा विशेषताहरू:
7: अनुभवी तथा दक्ष शिक्षक भएको,
6: सुरक्षित वातावरण र यातायातको सुविधा भएको,
7: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
6: अतिरिक्त क्रियाकलापमा विशेष जोड
7: सिकाइ,
6: अतिरिक्त क्रियाकलापमा विशेष जोड
7: वाता

0: एसईई परीक्षा उत्तीर्ण सम्पूर्ण भाइ बहिनीहरूलाई हार्दिक बधाईका साथै उज्जवल भविष्यको कामना सहित यस आदर्श मावि नेपालगञ्जमा नयाँ शैक्षिक सत्रका लागि विज्ञान तथा व्यवस्थापन संकायमा कक्षा 11 नयाँ भर्ना खुलेको सम्पूर्ण विद्यार्थी तथा अभिभावकमा सहर्ष जानकारी गराउँदछौ। सीमित सिटका लागि भर्ना खुलेकोले छिट्टो सम्पर्क गर्न हुन पनि अनुरोध गर्दछौ।
1: हाम्रा विशेषताहरू: भौतिक पूर्वाधार सम्पन्न, यातायातको सुविधा, उत्कृष्ट नतिजा ल्याउन सफल, एसी क्लासरूम, एक्स्ट्रा करिकुलर एक्टिभिटिज, अतिरिक्त क्रियाकलाप, प्रविधि मैत्री शिक्षण सिकाइका क्रियाकलापहरू। प्रविधि मैत्री शिक्षण सिकाइ
0: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा साइन्स अन्तर्गत बायो र फिजिकल ग्रुप र म्यानेजमेन्ट अन्तर्गत कम्प्युटर साइन्स, होटेल म्यानेजमेन्ट, बिजनेस स्टडिज र फाइनान्स अध्यापन गराइने।
1: सम्पर्क: आदर्श माध्यमिक विद्यालय, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 081537994, 98587994, 98588195 र 98588197।
0: ब्राइटल्यान्ड सेकेन्डरी स्कुलमा व्यवस्थापन तथा विज्ञान संकायका लागि आवेदन खुला गरिएको छ।
2: हो, भर्ना खुल्यो। व्यवसाय, बैंकिङ, उद्यमशीलता, होटल व्यवस्थापन, वित्त, कानून, पर्यटन तथा कर्पोरेट नेतृत्व क्षेत्रमा भविष्य निर्माण गर्न चाहने विद्यार्थीहरूका लागि सुनौलो अवसर।
0: व्यवसाय अध्ययन, लेखाशास्त्र, अर्थशास्त्र, कम्प्युटर विज्ञान, होटल व्यवस्थापन, पर्यटन, वित्त, व्यवसाय गणित र सामान्य कानून।
2: विज्ञान संकाय चिकित्सा, इन्जिनियरिङ, प्रविधि, अनुसन्धान, स्वास्थ्य विज्ञान, सूचना प्रविधि तथा विज्ञान सम्बन्धी क्षेत्रमा करियर बनाउन चाहने विद्यार्थीहरूका लागि
0: भौतिक शास्त्र, रसायन शास्त्र, जीव विज्ञान, गणित र कम्प्युटर विज्ञान।
2: विद्यार्थीहरूले आफ्नो करियर लक्ष्य अनुसार गणित, जीव विज्ञान वा कम्प्युटर विज्ञान जस्ता विषय संयोजन छनोट गर्न पनि सक्नेछन्।
0: किन रोज्ने ब्राइटल्यान्ड?
2: हो, सबै विषयमा दक्ष तथा अनुभवी शिक्षकहरू, केस स्टडी तथा परियोजनामूलक अन्तर्क्रियात्मक शिक्षण,
0: पूर्ण दिवसीय कक्षा सञ्चालन, वित्तीय साक्षरता तथा उद्यमशीलता सिप विकास,
2: आधुनिक विज्ञान, कम्प्युटर विज्ञान तथा होटेल व्यवस्थापन प्रयोगशाला, उद्योग क्षेत्रका विज्ञहरूसँग कार्यशाला,
0: नेतृत्व तथा व्यक्तित्व विकास कार्यक्रम, MBBS, BHM, BITM, BBA, CA, MBS तथा अन्य व्यवस्थापन तथा विज्ञान क्षेत्रका लागि करियर परामर्श,
2: उत्कृष्ट विद्यार्थीहरूका लागि छात्रवृत्तिको सुविधा। अफिस खुल्ने समय बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म। कक्षा सञ्चालन 2083 असार 1 गतेदेखि। थप जानकारीका लागि
0: ब्राइटल्यान्ड सेकेन्डरी स्कुल, पासाङलामु रोड, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081537635302। पश्चिम नेपालकै शैक्षिक केन्द्र नेपालगञ्जमा तपाईँका सपनाहरूलाई साकार पार्ने प्रतिष्ठित नाम हो मोडर्न पब्लिक सेकेन्डरी स्कुल। अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने यस विद्यालयमा कक्षा 11 विज्ञान, व्यवस्थापन र कानुन संकायमा भर्ना खुलिसकेको छ।
1: गुणस्तरीय शिक्षा र उत्कृष्ट मार्गदर्शनका लागि आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 081531359, 98582466 र 98584488।
0: मोडर्न पब्लिक सेकेन्डरी स्कुल, शीतलनगर, नेपालगञ्ज, बाँके।
3: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
4: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्न हुँदैन।
3: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
4: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री IVF क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
5: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री IVF क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
3: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
4: धन्यवाद शुभश्री IVF, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
5: थप जानकारीका लागि शुभश्री IVF क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98614 1699।

0: Jelly Bunny, yeah. Extreme energy drink.
1: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
2: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ईएनटी विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ईएनटी कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको सातै दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081531380, मोबाइल 98580304 र 98481380।

0: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: Fire. Extreme energy drink.
1: के तपाईले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाई आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो NS चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा। मुटु चाहिन्छ मुटु।

0: उपलब्ध होए खातिर आज अपन बैंक वित्तीय संस्था या वॉलेट में संपर्क करा जाए। मोबाइल बैंकिंग ऐप वॉलेट कनेक्ट आईपीएस तथा इंटरनेशनल पेमेंट ऐप से नेपाल पे क्यूआर में आसानी से भुगतानी प्राप्त करा जाए। नेपाल पे क्यूआर नेपाल का अपने क्यूआर।
1: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
2: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
1: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
2: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आईबीएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
3: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आईबीएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
1: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
2: धन्यवाद शुभश्री आईबीएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
3: थप जानकारीका लागि शुभश्री आईबीएफ क्लिनिक, सोल्टीमोड काठमाडौँ, फोन नम्बर 9861414199।
4: खुल्यो खुल्यो खुल्यो
5: तपाईको आफ्नै शहर कोहलपुरमा टिभीएस शोरूम खुल्यो।
4: स्टाइल, पावर र भरोसा अब एकै ठाउँमा।
5: कोहलपुरमै पाइन्छ टिभीएस का नयाँ बाइक र स्कुटर, दमदार पर्फर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्भिस र स्पियर्स, सबै सुविधा एउटै छानामुनि, साथमा फाइनान्सको सुविधा पनि।
4: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स, कोहलपुर 11 बाँकी।
5: हजुर, नेपाल अटो पार्ट्स, भरोसाको यात्रा। सम्पर्क नम्बर 9125226711 र 9820183786। नेपाल अटो पार्ट्स, भरोसाको यात्रा।
6: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
7: म पनि पहिला ग्यास्ट्रिक, पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
6: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
7: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ। र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक, पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठा गुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
6: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निसाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक, जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
7: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 9769411786 र 9824392377।
8: मेडिकेयर क्लिनिक, महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।

0: Mania. Extreme energy drink.
1: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
2: तपाईलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
1: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
2: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चरिस्ट। एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
1: अनकल सेवाहरू
2: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
3: डाक्टर भेट्ने समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 6 बजेसम्म। डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी यौन टाउको रोग विशेषज्ञ, बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 8:30 बजेदेखि दिउँसो 1 बजेसम्म।
2: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
4: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त।
5: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि।
2: हाम्रा सेवाहरू इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घन्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घन्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
1: हजुर, कौशल्या मेमोरियल अस्पताल कोहलपुर नगरपालिका वडा नम्बर 9 हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-399।
6: ओहो, घर त बनायो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउनै गाह्रो।
1: किन गाह्रो, मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
6: भन्न त सजिलो छ तर कहाँ खोज्न जाने होला?
1: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटरद्वारा नाम लेखाई गरिन्छ। समिल र सामुदायिक वनको टाचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
7: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5 बाँके।
2: सम्पर्क टेलिफोन नम्बर 081-536-410 र 98-480-26-435।
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
10: के तपाईँ पनि आफ्ना नानी बाबुहरूलाई कक्षा 11 मा के पढाउने र कहाँ पढाउने भनेर सोचिरहनु भएको छ?
11: यदि त्यसो हो भने नेपालगञ्ज 12 मुक्तिपुरमा रहेको युनाइटेड एजुकेशनल एकेडेमीलाई एकपटक अवश्य सम्झिनुहोस्। कक्षा 11 मा नयाँ भर्ना खुलिसकेको छ है।
10: हाम्रा विशेषताहरू मनोविज्ञानमा आधारित शिक्षण सिकाई,
11: अनुभवी तथा दक्ष शिक्षक भएको,
10: अतिरिक्त क्रियाकलापमा जोड,
11: सुरक्षित वातावरण र यातायातको सुविधा,
10: छात्रवृत्तिको व्यवस्था,
11: प्रोजेक्टर र स्मार्ट बोर्ड सहितका आधुनिक कक्षा कोठा र सुविधा सम्पन्न प्रयोगशाला,
10: खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा ध्यान दिइने
11: र समय समयमा अभिभावकहरूसँग नियमित छलफल र अन्तर्क्रिया गरिने।
10: सिट सीमित छन्, आजै भर्ना गर्नुहोस्। युनाइटेड एजुकेशनल एकेडेमी, नेपालगञ्ज 12 मुक्तिपुर बाँके। प्रधानाध्यापक जीवराज भण्डारी, सम्पर्क फोन नम्बर 98-585-0041।
12: एउटा राम्रो विद्यालयले केवल पढाइ मात्रै होइन बच्चाको भविष्य पनि बनाउँछ।
11: नेपालगञ्जको बिपी चोकमा अवस्थित जीभीएन सेकेन्डरी स्कुल गुणस्तरीय शिक्षा, अनुशासित वातावरण र अनुभवी शिक्षकहरूको उत्कृष्ट संयोजन हो। यहाँ विद्यार्थीलाई पुस्तकको ज्ञानसँगै संस्कार, आत्मविश्वास र जिम्मेवार नागरिक बन्ने शिक्षा दिइन्छ। आधुनिक शिक्षण विधि र सुरक्षित वातावरणका कारण जीवीएन अभिभावकहरूको पहिलो रोजाई बन्न सफल भएको छ।
12: यदि तपाईँ आफ्ना नानीहरूको उज्जवल भविष्यका लागि विश्वासिलो र उत्कृष्ट विद्यालय खोजिरहनु भएको छ भने आजै सम्पर्क गर्नुहोस् जीवीएन सेकेन्डरी स्कुल बिपी चोक नेपालगञ्ज।
11: शिक्षा र सफलताको पर्याय जीवीएन सेकेन्डरी स्कुल। सम्पर्क फोन नम्बर 081551570।

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ, फोन नम्बर 9861414199।
3: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
4: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
3: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
4: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
3: कस्तो खबर?
4: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन TU, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
3: ए, साँच्चै?
4: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
3: ए, त्यो त झन् राम्रो
4: हो नि। डाक्टर पुनमाचारी MBBS, MD KU, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई MBBS, MS KU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
3: वा, अब त मलाई धेरै ढुक्क लाग्यो।
4: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
3: यो त पुरा प्याकेज जस्तै भयो नि।
4: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
3: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
2: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। नेपालको चिया भू राजनीतिमा परेको उत्पादकहरूको शंका, सरकार तहमा कुरा गरेर समाधान नगरिए अलैँची लगायतमा पनि सङ्कट आउन सक्ने। कक्षा 12 को नतिजा प्रकाशन प्रक्रियामा कमजोरी नगरेको शिक्षा मन्त्री पोखरेलको भनाई, प्रक्रियागत ढिलासुस्ती मात्रै रोकिएको दावी। बितेको 11 महिनामा 7 लाखभन्दा धेरै पर्यटक मुस्ताङ पुगे, नेपाली र भारतीयहरूको रोजाइको गन्तव्य बन्दै। सन् 2025 को मध्यसम्म विश्वभर झण्डै 12 करोड मानिस विस्थापित, शरणार्थीहरूको संरक्षण र सम्मान सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान। र विश्वकप फुटबलमा आज राति नेदरल्यान्ड्स र स्वीडेन खेल्दै। नेपाल खबरमा अब पूरा खबर। चिया उत्पादकहरूले नेपालको चिया भू राजनीतिमा परेको शंका गरेका छन्। यस अघि पनि पटक पटक नेपालको चिया निकासीमा भारतले अवरोध गर्ने गरेको थियो, तर त्यस बेलाका सरकारले भारतको उच्च तहमा कुरा गरेर समस्या लम्बिन दिँदैन थिए। तर यसपटक भारतले लगाएको नयाँ नियमका कारण झण्डै 1.5 महिनादेखि निकासी ठप्प भएको छ। असार 1 गतेदेखि उद्योग र बगान बन्द हुँदा पनि समस्याको समाधान गर्ने काम भएको छैन। चिया निकासी खुलाउन के प्रयास भइरहेको छ भन्ने आधिकारिक जानकारी समेत नपाउँदा नेपालको चिया भू राजनीतिमा परेको शंका हुन थालेको नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुले बताउनुहुन्छ। उहाँका अनुसार अहिलेको अवरोध अघोषित नाकाबन्दी हो। यदि यस विषयमा सरकार तहमा कुरा गरेर समाधान नगरिए भविष्यमा अलैँची प्लाइवुड जस्ता क्षेत्रमा पनि समस्या आउने उहाँको भनाइ छ। नेपालमा वार्षिक 2.65 करोड किलो चिया उत्पादन हुने गरेको छ। चिया उत्पादकहरूका अनुसार नेपालले भारतमा वार्षिक कम्तीमा 4 अर्ब रुपियाँ बराबरको चिया निर्यात गर्दै आएको छ। नेपालमा 1 लाख श्रम शक्ति प्रत्यक्ष रूपमा चिया उद्योगसँग जोडिएका छन्। इलामका उद्योग असार 1 गतेदेखि र झापाका उद्योग असार 4 गतेदेखि बन्द भएका छन्। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कक्षा 12 को नतिजा चाँडो प्रकाशन गर्दा परीक्षणमा कुनै कमजोरी नभएको दावी गर्नुभएको छ। नतिजासँग जोडिएर उठेका प्रश्नहरूको जवाफमा सामाजिक सञ्जाल फेसबुक मार्फत स्पष्टीकरण दिँदै मन्त्री पोखरेलले विगतमा अपनाइँदै आएको कुनै पनि आवश्यक प्रक्रिया नहटाएको बताउनु भएको छ। मन्त्री पोखरेलका अनुसार विगतमा उत्तर पुस्तिका परीक्षणपछि सम्परीक्षणका लागि सबै सामग्री काठमाडौँ ल्याउनु पर्ने व्यवस्था थियो भने यस वर्ष सम्परीक्षण सम्बन्धित स्थानमै गर्ने व्यवस्था मिलाइएको थियो। उत्तर पुस्तिका अनावश्यक रूपमा लामो समय रोकिराख्ने प्रवृत्तिमा नियन्त्रण गरी परीक्षण प्रक्रिया समयमै सुरु गरेकाले यस वर्ष यसलाई हतारमा गरेको परीक्षण भन्न नमिल्ने उहाँको तर्क छ। परीक्षण कार्यलाई प्रभावकारी बनाउन विगतमा भन्दा बढी जनशक्ति परिचालन गरेको र अनावश्यक प्रशासनिक तथा प्रक्रियागत ढिलासुस्ती हुन नदिएको मन्त्री पोखरेलले उल्लेख गर्नुभएको छ। मन्त्री पोखरेलले यस वर्षको नतिजालाई असामान्य रूपमा छिटो भन्नुभन्दा विगतमा अनावश्यक रूपमा ढिलो आउने गरेको अवस्था सुधारेको रूपमा बुझ्नुपर्ने बताउनु भएको छ। गएको वैशाख 14 गतेदेखि सुरु भएको कक्षा 12 को परीक्षाको नतिजा हिजो सार्वजनिक भयो। परीक्षामा 64.13% परीक्षार्थी उत्तीर्ण भएका थिए। बितेको 11 महिनामा 7 लाखभन्दा धेरै पर्यटक बेनी जोमसोम सडक भएर मुस्ताङ पुगेका छन्। म्याग्दीको सिमानामा पर्ने मुस्ताङको घाँसामा रहेको सीमा प्रहरी चौकीको तथ्याङ्क अनुसार गएको साउनदेखि जेठसम्म 7,05,754 पर्यटक मुस्ताङ प्रवेश गरेका प्रहरीले जनाएको छ। उनीहरूमध्ये 2,44,830 विदेशी पर्यटक हुन्। गएको वर्ष 12 महिनामा भित्रिएका पर्यटक यस वर्ष 11 महिनामै भित्रिएका छन्। मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र बेनी जोमसोम सडक भएर मुस्ताङ भित्रने नाकामा पर्ने घाँसामा प्रहरीले गाडी मार्फत भित्रने पर्यटकहरूको अभिलेख राख्ने गरेको छ। 11 महिनामा 2 पाङ्रेसहित 1,51,160 गाडी मुस्ताङ प्रवेश गरेका थिए। भारत सरकारले लिएको डलर बचत गर्ने नीतिका कारण गर्मीमा पोखरा मुस्ताङ लगायत ठाउँमा भारतीय पर्यटकको चाप बढेको छ। लगातार 4 दिन सार्वजनिक बिदा परेको जेठ 3 हप्ता नेपाली पर्यटकको रोजाइमा मुस्ताङ परेको थियो। पर्यटकको चापका कारण बेनी जोमसोम सडकमा पर्ने बेनी गलेश्वर तातो पानी दानाका होटलहरू भरि भराउ हुने गरेका छन्। वैशाख जेठमा मुस्ताङ भ्रमण गर्नेहरूको घुइँचो बढ्ने गरेको छ। बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर काभ्रे र सिन्धुपाल्चोकमा एक एकजनाको ज्यान गएको छ। बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार काभ्रेको पनौती नगरपालिका वडा नम्बर 12 महावीरमा आफ्नै काँक्रो बारीमा बाँदर धपाउन जडान गरेको करेन्ट लागेर 68 वर्षकी कमला मुल्मीको ज्यान गएको हो। हिजो काँक्रो गोडमेल गर्न जाँदा करेन्ट लागेपछि मुल्मीको घटनास्थलमा ज्यान गएको प्रहरीले जनाएको छ। यस्तै सिन्धुपाल्चोकको मिलम्ची नगरपालिका वडा नम्बर 10 बगुवामा खेतमा बाँदर धपाउन राखेको विद्युतीय पासोमा परि 66 वर्षका भीमप्रसाद दुलालको ज्यान गएको छ। घर नजिकै रहेको खेतमा धानको बिउ राख्न जाँदा करेन्टको पासोमा परेर दुलालको घटनास्थलमा ज्यान गएको हो। दुवै घटनामा ज्यान गइसकेपछि आफन्तले देखेर प्रहरीलाई खबर गरेका थिए। घटनाबारेमा अनुसन्धान भइरहेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
3: खुशी के खबर, हम लोगन के अपने शहर नेपालगंज में यहाँ सालों से सेवा देते आवा रहा नेपालगंज नेशनल अस्पताल में यहाँ विशेषज्ञ डॉक्टर लोगन से दैनिक रूप में यहाँ तमामन स्वास्थ्य सेवा प्रदान होते आवा है।
4: ये अस्पताल में यहाँ दैनिक रूप से तमाम मेर के विशेषज्ञ लोगन से ओपीडी सेवा हो, एक साथ है तमाम मेर के सेवा होत रहा जानकारी करावत रहा जात है। जैसे सर्जरी संबंधी संपूर्ण इलाज,
3: प्रसूति और महिला लोगन संबंधी संपूर्ण इलाज,
4: नस और हड्डी रोग संबंधी संपूर्ण इलाज,
3: मस्तिष्क और मानसिक रोग संबंधी संपूर्ण इलाज,
4: चर्म रोग संबंधी संपूर्ण इलाज,
3: नाक कान और गटई संबंधी संपूर्ण इलाज,
4: शुगर ब्लड प्रेशर हृदय रोग पेट छाती कलेजा संबंधी संपूर्ण इलाज,
3: पैथोलॉजी लैब संबंधी संपूर्ण चेक जांच किया जाते है,
4: वीडियो एक्सरे डिजिटल एक्सरे और संपूर्ण सेवा सहित गुणस्तरीय अस्पताल के साथ हैं। हर एक महीना के अंतिम शुक्रवार काठमांडू मेडिसिटी अस्पताल से शुगर और थायराइड रोग के इलाज के खातिर डॉक्टर सुमन बराल आवश्यक जानकारी भी करावा जाता है।
3: नोट, ई अस्पताल में यहाँ कार्यरत संपूर्ण डॉक्टर लोगन से प्रत्येक महीना के अंतिम शनिवार निःशुल्क ओपीडी सेवा ले साथ जाँच में यहाँ 20% छूट के व्यवस्था किया गया है।
4: संपर्क नंबर 081-536-465, 98-239-80-665 और 98-482-80-465।
5: सोचे भन्दा सस्तोमा हाई क्वालिटी का सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगंज।
6: हरेक सामानको खरिदमा 1,000-20,000 छुट, 10-15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि। अहिले थमाथम बिक्री भइरहेको छ।
5: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
6: सम्पर्क 97-05-11-48-70।
5: सोफा हब नेपालगंज,
6: विश्वासमा नम्बर 1,
5: क्वालिटीमा सबैभन्दा बेस्ट।
0: 30 घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार महोत्तरीको बर्दिवास नगरपालिकाका पचपन्न वर्षीय बिमलेश दत्तको ज्यान गएको, महोत्तरीबाट सुनसरीतर्फ गुडिरहेको दीप एजुकेसन बोर्डिङ स्कुलको बस दुर्घटनामा परेको, बसमा तीर्थयात्रीहरू रहेको पाइएको छ। बस अनियन्त्रित भएर सडकबाट तल झरेको र कारणबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गम्भीर घाइते 2 उपचारका लागि विराटनगर पठाएको र बाँकीको उदयपुरमै उपचार भइरहेको छ। अब विदेशको खबर। शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय उच्च आयुक्तको कार्यालय UNHCRका अनुसार सन् 2025 मध्येसम्म विश्वभर 11,73,00,000 भन्दा बढी मानिस विस्थापित भएका छन्। सुडान, युक्रेन, अफगानिस्तान, सिरिया, म्यानमार र कङ्गो लगायत देशमा चलिरहेको सङ्कटले लाखौँलाई घरबार छाड्न बाध्य बनाएको हो। राष्ट्रसङ्घका अनुसार शरणार्थीले संरक्षण नपाउँदा परिवार थप जोखिमपूर्ण यात्रामा धकिल्ने र बालबालिकाको शिक्षा प्रभावित हुने गरेको छ। राष्ट्रसङ्घले विश्वभरका सरकार, दात्री निकाय र समुदायलाई शरणार्थीको सुरक्षा र अधिकार संरक्षणमा साझा प्रतिबद्धता जनाउन आह्वान गरेको छ। आज विश्व शरणार्थी दिवस विश्वभर विभिन्न कार्यक्रमको साथ मनाइँदैछ। द्वन्द, हिंसा र उत्पीडनका कारण घरबार छाड्न बाध्य भएका शरणार्थीप्रति सम्मान व्यक्त गर्न हरेक वर्ष जुन 20 तारिकमा यो दिवस मनाइन्छ। सन् 1951 शरणार्थी महासन्धि र सन् 1967 प्रोटोकल शरणार्थी अधिकार संरक्षणको प्रमुख कानुनी आधार हुन्। यसले शरणार्थीहरूलाई काम, शिक्षा, आवास र पहिचान कागजातको अधिकार सुनिश्चित गर्दछ। यसैबीच महासचिव एन्टोनियो गुटेरेसले सन्देश जारी गर्दै शरणार्थी र तिनलाई आश्रय दिने देशलाई थप समर्थन आवश्यक रहेको सन्देशमा उल्लेख गर्नुभएको छ। अब खेल खबर विश्वकप फुटबलमा आज राति नेदरल्यान्ड्स र स्विडेन खेल्दैछन्। खेल नेपाली समयअनुसार पाउने 11 बजे ह्युस्टनमा हुनेछ। यस्तै आज मध्यराति जर्मनी र आइभरी कोस्ट खेल्दैछन्। यो खेल नेपाली समयअनुसार राति 2:45 सुरु हुनेछ। यस्तै भोलि बिहान 6:45 इक्वेडर र कुराकाओ खेल्दैछन् भने भोलि बिहान 10:50 ट्युनिसिया र जापान खेल्दैछन्। विश्वकप फुटबलमा आज बिहान भएका खेलमा ब्राजिलले हैटीलाई 3 गोलले हराउँदै समूह सीको शीर्ष स्थानमा उक्लिएको छ। यस्तै बिहानै भएका खेलमा अमेरिकाले अस्ट्रेलियालाई 2 गोलले हराउँदै नक आउट चरणमा पुगेको छ। यसै गरी अन्य खेलमा मोरक्कोले स्कटल्यान्डलाई 1 गोलले र पाराग्वेले टर्कीलाई 1 गोलले हराएको छ। चार भन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। नेपालको चिया भू राजनीतिमा परेको उत्पादकहरूको शङ्का, सरकार तहमा कुरा गरेर समाधान नगरी अलैँची लगायतमा पनि सङ्कट आउन सक्ने। कक्षा 12 को नतिजा प्रकाशन प्रक्रियामा कमजोरी नगरेको शिक्षा मन्त्री पोखरेलको भनाई, प्रक्रियागत ढिलासुस्ती मात्रै रोकेको दावी। बितेको 11 महिनामा 7 लाखभन्दा धेरै पर्यटक मुस्ताङ पुगे, नेपाली र भारतीयहरूको रोजाइको गन्तव्य बन्दै। सन् 2025 को मध्यसम्म विश्वभर झण्डै 12 करोड मानिस विस्थापित, शरणार्थीहरूको संरक्षण र सम्मान सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान। र विश्वकप फुटबलमा आज राति नेदरल्यान्ड्स र स्विडेन खेल्दै।

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टी मोड, काठमाडौँ, फोन नम्बर 9816 14 16 99।

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।
1: अया कान दुखेर हैरान भइरा छ, के गर्ने कहाँ जाने होला
2: बहिनी? किन चिन्ता लिनुहुन्छ? बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान डम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
3: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
2: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलचक्रा 5 नेपालगञ्ज सम्पर्क फोन नम्बर 081530244 98580812।
4: सामान खरिद गर्ने यति लामो लिस्ट सर, र हेर्दा नेपालगञ्ज देखि लखनऊसम्म धाउनु पर्ला कि क्या हो?
5: हैन बहिनी, यसमा आत्तिनु पर्ने केही छैन। अब यी सबै ब्रान्डेड कम्पनीको सक्कली र उचित मूल्यको सामान एउटै विशाल बजार मारुति मेगा मार्टमा पाइन्छ। यो रुपैडिया बजारको सब्जी मण्डीको छेउमा रहेको मारुति मेगा मार्ट हो बहिनी। त्यहाँ शादी विवाहको सबै सामान, सौन्दर्य प्रसाधन, सुटिङ, सर्टिङ, साडी, अन्डर गार्मेन्ट्स, होम एप्लायन्सेस, ड्राई फ्रुट्स, विद्युतीय उपकरणहरू, आर्टिफिसियल ज्वेलरी, किचन तथा टोयलेटहरूको सामान आदि सबै सामग्रीहरू एकै छाना मुनि पाइन्छ।
6: स्थान मारुति मेगा मार्ट सब्जी मण्डी अगाडि गल्लीमा नानपाडा रोड रुपैडिहा बजार। मोबाइल नम्बर 98699 64581।
7: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
9: नेपालगञ्जका लागि सुपर स्पेशियालिटी विशेषज्ञ सेवा सहित आएको छ शिखर हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्राली। हाम्रा सेवाहरू अनुभवी तथा विशेषज्ञ चिकित्सकको साथमा गुणस्तरीय स्वास्थ्य उपचार र परामर्श, गम्भीर मृगौला रोग, डायलेसिस व्यवस्थापन, मृगौला संक्रमण, पत्थरीको निदान तथा उपचार, सुगर र उच्च रक्तचापको उपचार व्यवस्थापन तथा मृगौला प्रत्यारोपण तयारी र निगरानीको लागि पश्चिम नेपालमा एकमात्र डिएम नेफ्रोलोजिस्ट डाक्टर सौरभ सिंह हमाल। एपेन्डिक्स, पित्तथैली, आन्द्रा, कलेजो सम्बन्धी समस्याको उपचार तथा दूरबीनबाट अपरेसन सेवा, पेटको क्यान्सरको शल्यक्रिया र इन्डोस्कोपी कोलोनोस्कोपी जाँचका लागि शिक्षण अस्पताल महाराजगञ्जबाट आउनुभएको एमसिएच ग्यास्ट्रो तथा हेपाटोबिलियरी सर्जन डाक्टर प्रदीप थापा। नवजात शिशु तथा बालरोगको उपचारको लागि कान्ति बाल अस्पताल काठमाडौँमा पूर्व कार्यरत डाक्टर प्रतिमा खड्का। प्रसूति तथा स्त्री रोगको उपचार तथा शल्यक्रियाका लागि शिक्षण अस्पताल महाराजगञ्जबाट आउनुभएकी डाक्टर प्रेरणा मल्लिक। साथै गुणस्तरीय प्रयोगशाला, इन्डोस्कोपी जाँच, इसिजी, इइजी, एनसिभी, एक्सरे तथा भिडियो एक्सरे जाँचका साथै सम्पूर्ण किसिमका स्वास्थ्य समस्याहरूको विशेषज्ञ डाक्टरबाट गुणस्तरीय उपचार र परामर्शको सुविधा रहेको छ। सम्पर्क शिखर हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्राली, भेरी अस्पताल अगाडि रामलीला मैदान जाने बाटो, रोयल क्याफे भएको बिल्डिङ, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081530220 र 98145689। 081530220 र 98145689।
10: हमार घर त मजा बा मने यी पुरान फर्निचर के सामान से घरक चमक घटा दिहल जैसिन लागटा।
11: हो त, अब त घर के लावा चमक देहे परि जैसिन बा, आरामदायी हो लावा कुछ चाहल बा।
10: ए हो सिन हो कलसे, चिंता नै करो।
11: स्टार फर्निचर ल्यान म त सक्कु मिलत जे।
10: साच्ची उहाँ काका मिलत त?
11: उहाँ त स्टाइलिस सोफा, आरामदायी बेड, आकर्षक डाइनिंग टेबल, टिभी र्याक, अफिस फर्निचर, म्याट्रेक्स, घर बनाइना सबको सामान अक्कै ठाउँमा मिलत।
10: ओ डिजाइन आपन चाहल अनुसार फे मिलत त?
11: काजे नै मिली, वहाँ त आपन चाहल जैसी फर्निचर फेन बना देहत।
10: ए डेलिभरी ओ फिटिङ जे?
11: बाँके बर्दिया भित्तर फ्री होम डेलिभरी ओ फ्री फिटिङ सेवा फेन उपलब्ध बा। ए ओसिनो कलेज से अब हमार घर फेन लावा जैसिन बनाई क्लाक स्टार फर्नीचर लैंड से शुरू करी। शिक्षा विकास हो समन्वय इकाई कार्यालय के सामने बीपी चौक नेपालगंज संपर्क नंबर 9680073 70 वो 9815067682।
12: उचित शुल्कमा उत्कृष्ट शिक्षा कहाँ पाइएला?
13: त्यसका लागि नेपालगञ्जको धम्बोजीमा अवस्थित सन्मिम इङ्ग्लिस मिडियम स्कुल छँदैछ नि।
12: हाम्रा विशेषताहरू
13: अनुभवी तथा दक्ष शिक्षक भएको,
12: सुरक्षित वातावरण र यातायातको सुविधा भएको,
13: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
12: अतिरिक्त क्रियाकलापमा विशेष जोड,
13: वातानुकूलित कक्षा कोठा,
12: अत्याधुनिक प्रयोगशाला, खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा विशेष ध्यान दिइने,
13: एसईमा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयमा कक्षा 11 व्यवस्थापन संकायमा भर्ना खुलिसकेको छ।
12: सिट सीमित छन्, आजै भर्ना हुनुहोस्।
13: सनबीम इङ्ग्लिस मिडियम स्कुल नेपालगञ्ज 1 धम्बोजी बाँके। सम्पर्क नम्बर 081-536-422 98-580-36-422 98-580-27-994
12: के तपाईँ आफ्नो भविष्यलाई प्र्याक्टिकल एजुकेसनसँग जोड्न चाहनुहुन्छ? यदि त्यसो हो भने अरुणोदय बोर्डिङ हाई स्कुलमा अब कक्षा 11 होटल म्यानेजमेन्ट अध्ययनका लागि भर्ना खुलिसकेको छ। यहाँ विद्यार्थीहरूले केवल किताबबाट मात्र होइन व्यावहारिक अभ्यास मार्फत पनि सिक्ने अवसर पाउँछन्। मोडर्न किचन प्र्याक्टिकल, हस्पिटालिटी ट्रेनिङ, स्किल्ड टिचर्स एन्ड डिसिप्लिन्ड लर्निङ इन्भाइरोमेन्ट अब एकै ठाउँमा।
14: आजको समयमा सर्टिफिकेट मात्र होइन स्किल पनि आवश्यक छ। आजको समयमा सर्टिफिकेट मात्र होइन स्किल पनि आवश्यक छ। त्यसैले अरुणोदयले विद्यार्थीलाई विश्व स्तरको प्र्याक्टिकल एजुकेसन प्रदान गर्दै आइरहेको छ।
12: यदि तपाईँ हस्पिटालिटी सेक्टरमा सफल करियर बनाउन चाहनुहुन्छ भने आजै भर्ना सुनिश्चित गर्नुहोस्। सिट सीमित छन्। अरुणोदय बोर्डिङ हाई स्कुल खजुराचार बाँके। सम्पर्क नम्बर 081-560-143 र 98-580-20-819। नेपालगञ्जमा अवस्थित नेपालगञ्ज नेसनल हस्पिटलमा आगामी असार 6 गते शनिबारका दिन मधुमेह, थाइराइड तथा हार्मोन सम्बन्धी रोगका विशेषज्ञ चिकित्सकद्वारा विशेष स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिने भएको छ। हस्पिटलमा बिरामीहरूको सेवाका लागि काठमाडौँको नेपाल मेडिसिटी अस्पतालको थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुमन बराल आउँदै हुनुहुन्छ। यो विशेष स्वास्थ्य शिविरमा बिरामीहरूका लागि विभिन्न किसिमका गुणस्तरीय स्वास्थ्य सेवाहरू उपलब्ध गराइनेछ। यस अन्तर्गत मधुमेह अर्थात् सुगरको सम्पूर्ण जाँच तथा उपचार, थाइराइड रोगको परीक्षण र उपचारका साथै हार्मोन असन्तुलन सम्बन्धी समस्याहरूको निदान गरिने हस्पिटलले जनाएको छ। नगरपालिकाको सामुन्ने बिपी चोकमा अवस्थित यस अस्पतालमा मोटोपना र मेटाबोलिक समस्याको उपचार, महिलाहरूमा देखिने पीसीओएस तथा मासिक धर्म असन्तुलनको समस्या र पिट्युटरी एवं एड्रिनल लगायतका अन्य ग्रन्थी रोगहरूको विशेषज्ञ उपचार सेवा पनि उपलब्ध हुनेछ।
14: थप जानकारीका लागि सम्पर्क नम्बर 081-536-465 र 98-482-80-465।
7: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
15: बीर डेंटल
4: नेपालगंज शहरमा संचालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेंटलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
16: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्र तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
4: सम्पर्क बीर डेन्टल क्लिनिक, भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
16: फोन नम्बर 081 532 375।

0: आरोग्य अस्पताल छँदै छ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
1: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
0: 24 घण्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियु, पिआइसियु, आइसियु, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
1: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।

0: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 4 बजेको छ.
1: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी.
2: नेपालगञ्जमा अवस्थित नेपालगञ्ज नेसनल हस्पिटलमा आगामी असार 6 गते शनिबारका दिन मधुमेह, थाइराइड तथा हार्मोन सम्बन्धी रोगका विशेषज्ञ चिकित्सकद्वारा विशेष स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिने भएको छ. हस्पिटलमा बिरामीहरूको सेवाका लागि काठमाडौँको नेपाल मेडिसिटी अस्पतालको थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुमन बराल आउँदै हुनुहुन्छ. यो विशेष स्वास्थ्य शिविरमा बिरामीहरूका लागि विभिन्न किसिमका गुणस्तरीय स्वास्थ्य सेवाहरू उपलब्ध गराइनेछ. यस अन्तर्गत मधुमेह अर्थात् सुगरको सम्पूर्ण जाँच तथा उपचार, थाइराइड रोगको परीक्षण र उपचारका साथै हार्मोन असन्तुलन सम्बन्धी समस्याहरूको निदान गरिने हस्पिटलले जनाएको छ. नगरपालिकाको सामुन्ने बिपी चोकमा अवस्थित यस अस्पतालमा मोटोपना र मेटाबोलिक समस्याको उपचार, महिलाहरूमा देखिने पीसीओएस तथा मासिक धर्म असन्तुलनको समस्या र पिट्युटरी एवं एड्रिनल लगायतका अन्य ग्रन्थि रोगहरूको विशेषज्ञ उपचार सेवा पनि उपलब्ध हुनेछ.
3: थप जानकारीका लागि सम्पर्क नम्बर 081536465 र 98482804465.
4: दैनिक रु 197 रु 50,00,000 बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता. सूर्य ज्योति सही प्लान.
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: Flip on ya. Extreme energy drink.
1: के तपाईले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाई आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो NS चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा मुटु चाहिन्छ। मुटु

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: toilet bunny, yeah. Extreme energy drink.
1: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त।
2: ओहो बाजे, अब उता आएन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि।
3: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा
4: हजुर। कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-399।
5: ओहो, घर त बनायो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउने गाह्रो।
4: किन गाह्रो? मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
5: भन्न त सजिलो छ तर कहाँ खोज्न जाने होला?
4: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटरद्वारा नाम लेखाइ गरिन्छ। समिल र सामुदायिक वनको टाचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
6: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5 बाँके।
3: सम्पर्क टेलिफोन नम्बर 081-536-410 र 98-480-26-435।
7: भर्ना खुल्यो।
8: होप इन्टरनेशनल एकेडेमीमा नयाँ शैक्षिक सत्रका लागि कक्षा 11 भर्ना खुल्यो।
7: हजुर, कम्प्युटर व्यवस्थापन विज्ञान तथा होटल म्यानेजमेन्ट संकायमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौँ।
8: नेपालगञ्जमा विगत 21 वर्षदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस विद्यालयमा सुविधा सम्पन्न कम्प्युटर ल्याब, पुस्तकालय तथा आधुनिक विज्ञान प्रयोगशाला, प्रोजेक्टर मार्फत अध्यापन हुने कक्षा कोठा र सेमिनार हलका साथै विद्यार्थीको सुविधालाई ध्यानमा राख्दै छात्र छात्राका लागि सुरक्षित छात्रावास, जेनेरेटर तथा चिसो तातो पानीको व्यवस्था समेत छ।
9: फुटसल, क्रिकेट, भलिबल, बास्केटबल र ब्याडमिन्टन जस्ता खेल मैदानको व्यवस्था हुनुका साथै जेहेन्दार तथा योग्य विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था समेत गरिएको छ।
8: यहाँ यातायातको पनि व्यवस्था रहेको छ।
9: होप इन्टरनेशनल एकेडमी, गुणस्तरीय शिक्षाको भरपर्दो आधार।
8: थप जानकारीका लागि
9: सम्पर्क नम्बर 081-551-462, 98-580-24-462, 98-580-20-645। ठेगाना होटल रोयल बाँकेको पूर्वतिर, नेपालगञ्ज बाँके।
10: यो कृष्ण सार एफएम
11: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: अया कान दुखेर हैरान भइरा छ, के गर्ने कहाँ जाने होला।
1: बहिनी किन चिन्ता लिनुहुन्छ, बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान डम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
2: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
1: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलचेक्रा 5 नेपालगंज, सम्पर्क फोन नम्बर 081530244 98580-81244।
3: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बिडिएस दिल्ली, एफएजीसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
4: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबिनबाट गरिने, डिजिटल एक्सरे सेवा।
1: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगंज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081531366 र 98085049451।
5: खुल्यो खुल्यो खुल्यो
6: तपाईको आफ्नै शहर कोहलपुरमा टिभीएस शोरूम खुल्यो।
5: स्टाइल, पावर र भरोसा अब एकै ठाउँमा।
6: कोहलपुरमै पाइन्छ टिभीएस का नयाँ बाइक र स्कुटर, दमदार परफर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्भिस र स्पियर्स, सबै सुविधा एउटै छानामुनि, साथमा फाइनान्सको सुविधा पनि।
5: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स, कोहलपुर 11 बाँकी।
6: हजुर, नेपाल अटो पार्ट्स, भरोसाको यात्रा। सम्पर्क नम्बर 98125-26711 र 98208-37786। नेपाल अटो पार्ट्स, भरोसाको यात्रा।

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।
1: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
2: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
1: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
2: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
1: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
2: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छानामुनि।
1: सम्पर्क नम्बर 081535 717।

0: Toilet Bunny, Extreme Energy Drink.
1: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालको लागि कहाँ जाने होला?
2: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि। नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
1: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
2: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
1: बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र,
2: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाके, सञ्चालक पुरन चौधरी।
1: सम्पर्क नम्बर 98 480 20 697, 98 580 23 697 र 98 014 83 697।
2: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ। ब्राइटल्यान्ड सेकेन्डरी स्कुलमा व्यवस्थापन तथा विज्ञान संकायका लागि आवेदन खुला गरिएको छ।
3: हो, भर्ना खुल्यो। व्यवसाय, बैङ्किङ, उद्यमशीलता, होटल व्यवस्थापन, वित्त, कानुन, पर्यटन तथा कर्पोरेट नेतृत्व क्षेत्रमा भविष्य निर्माण गर्न चाहने विद्यार्थीहरूका लागि सुनौलो अवसर।
2: व्यवसाय अध्ययन, लेखाशास्त्र, अर्थशास्त्र, कम्प्युटर विज्ञान, होटल व्यवस्थापन, पर्यटन, वित्त, व्यवसाय गणित र सामान्य कानुन।
3: विज्ञान संकाय, चिकित्सा इन्जिनियरिङ, प्रविधि अनुसन्धान, स्वास्थ्य विज्ञान, सूचना प्रविधि तथा विज्ञान सम्बन्धी क्षेत्रमा करियर बनाउन चाहने विद्यार्थीहरूका लागि
2: भौतिक शास्त्र, रसायन शास्त्र, जीव विज्ञान, गणित र कम्प्युटर विज्ञान।
3: विद्यार्थीहरूले आफ्नो करियर लक्ष्य अनुसार गणित, जीव विज्ञान वा कम्प्युटर विज्ञान जस्ता विषय संयोजन छनौट गर्न पनि सक्नेछन्।
2: किन रोज्ने ब्राइटल्यान्ड?
3: हो, सबै विषयमा दक्ष तथा अनुभवी शिक्षकहरू, केस स्टडी तथा परियोजनामूलक अन्तर्क्रियात्मक शिक्षण,
2: पूर्ण दिवसीय कक्षा सञ्चालन, वित्तीय साक्षरता तथा उद्यमशीलता सिप विकास,
3: आधुनिक विज्ञान, कम्प्युटर विज्ञान तथा होटेल व्यवस्थापन प्रयोगशाला, उद्योग क्षेत्रका विज्ञहरूसँग कार्यशाला,
2: नेतृत्व तथा व्यक्तित्व विकास कार्यक्रम, MBBS, BHM, BITM, BBA, CA, MBS तथा अन्य व्यवस्थापन तथा विज्ञान क्षेत्रका लागि करियर परामर्श,
3: उत्कृष्ट विद्यार्थीहरूका लागि छात्रवृत्तिको सुविधा। अफिस खुल्ने समय बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म, कक्षा सञ्चालन 2083 असार 1 गतेदेखि। थप जानकारीका लागि
2: ब्राइटल्यान्ड सेकेन्डरी स्कुल, पासाङ लामु रोड, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081 532 607 530 602।

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टी मोड, काठमाडौँ, फोन नम्बर 98 61 14 16 99।
3: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त।
4: ओहो बाजे, अब उता आएन, ठ्याक्कै यता हेर्नुहोस् त, पूर्वपट्टि।
5: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घन्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घन्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
6: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर, बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-399।
7: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
8: हिजो आज के भयो बहिनी? कहिले पखाला लाग्छ, दिसा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिसा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ, त्यही चेक गर्न जाँदैछु, बरु कतातिर राम्रो होला?
7: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
9: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ, यी समस्याहरूलाई नलुकाई रोगबाट का लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा बाल सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
10: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
9: म पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98-480-27-590 र 081-534-328।
11: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
12: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि।
13: के तपाईँ पनि आफ्ना नानी बाबुहरूलाई कक्षा 11 मा के पढाउने र कहाँ पढाउने भनेर सोचिरहनु भएको छ?
14: यदि त्यसो हो भने नेपालगञ्ज 12 मुक्तिपुरमा रहेको युनाइटेड एजुकेशनल एकेडेमीलाई एकपटक अवश्य सम्झिनुहोस्। कक्षा 11 मा नयाँ भर्ना खुलिसकेको छ है।
13: हाम्रा विशेषताहरू: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
14: अनुभवी तथा दक्ष शिक्षक भएको,
13: अतिरिक्त क्रियाकलापमा जोड,
14: सुरक्षित वातावरण र यातायातको सुविधा,
13: छात्रवृत्तिको व्यवस्था,
14: प्रोजेक्टर र स्मार्ट बोर्ड सहितका आधुनिक कक्षा कोठा र सुविधा सम्पन्न प्रयोगशाला,
13: खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा ध्यान दिइने
14: र समय समयमा अभिभावकहरूसँग नियमित छलफल र अन्तर्क्रिया गरिने।
13: सिट सीमित छन्, आजै भर्ना गर्नुहोस्। युनाइटेड एजुकेशनल एकेडेमी, नेपालगञ्ज 12 मुक्तिपुर, बाँके। प्रधानाध्यापक जीवराज भण्डारी, सम्पर्क फोन नम्बर 98-585-0041।
15: एउटा राम्रो विद्यालयले केवल पढाइ मात्रै होइन, बच्चाको भविष्य पनि बनाउँछ।
14: नेपालगञ्जको बिपी चोकमा अवस्थित जीवीएन सेकेन्डरी स्कुल गुणस्तरीय शिक्षा, अनुशासित वातावरण र अनुभवी शिक्षकहरूको उत्कृष्ट संयोजन हो। यहाँ विद्यार्थीलाई पुस्तकको ज्ञानसँगै संस्कार, आत्मविश्वास र जिम्मेवार नागरिक बन्ने शिक्षा दिइन्छ। आधुनिक शिक्षण विधि र सुरक्षित वातावरणका कारण जीवीएन अभिभावकहरूको पहिलो रोजाई बन्न सफल भएको छ।
15: यदि तपाईँ आफ्ना नानीहरूको उज्जवल भविष्यका लागि विश्वासिलो र उत्कृष्ट विद्यालय खोजिरहनु भएको छ भने आजै सम्पर्क गर्नुहोस् जीवीएन सेकेन्डरी स्कुल, बिपी चोक, नेपालगञ्ज।
14: शिक्षा र सफलताको पर्याय जीवीएन सेकेन्डरी स्कुल। सम्पर्क फोन नम्बर 081-531-570।
16: यो कृष्ण सार एफएम
17: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: मेगाहर्ज कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक
2: टाइम चेक अहिले ठीक 5 बजेको छ
3: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
4: के तपाईले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ तोरीको तेलको क्वालिटी तपाई आफै चेक गर्न सक्नुहुन्छ अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस् शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ हो तपाईले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ याद राख्नुहोस् सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो एनएस चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा मुटु चाहिन्छ

0: हुए खातिर आज अपन बैंक वित्तीय संस्था या वॉलेट में संपर्क करा जाए। मोबाइल बैंकिंग ऐप वॉलेट कनेक्ट आईपीएस तथा इंटरनेशनल पेमेंट ऐप से नेपाल पे क्यूआर में आसानी से भुगतान प्राप्त करा जाए। नेपाल पे क्यूआर, नेपाल का अपने क्यूआर।
1: नेपालगंजमा अवस्थित नेपालगंज नेशनल हस्पिटलमा आगामी असार 6 गते शनिबारका दिन मधुमेह, थाइराइड तथा हार्मोन सम्बन्धी रोगका विशेषज्ञ चिकित्सकद्वारा विशेष स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिने भएको छ। हस्पिटलमा बिरामीहरूको सेवाका लागि काठमाडौँको नेपाल मेडिसिटी अस्पतालको थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुमन बराल आउँदै हुनुहुन्छ। यो विशेष स्वास्थ्य शिविरमा बिरामीहरूका लागि विभिन्न किसिमका गुणस्तरीय स्वास्थ्य सेवाहरू उपलब्ध गराइनेछ। यस अन्तर्गत मधुमेह अर्थात् सुगरको सम्पूर्ण जाँच तथा उपचार, थाइराइड रोगको परीक्षण र उपचारका साथै हार्मोन असन्तुलन सम्बन्धी समस्याहरूको निदान गरिने हस्पिटलले जनाएको छ। नगरपालिकाको सामुन्ने बिपी चोकमा अवस्थित यस अस्पतालमा मोटोपना र मेटाबोलिक समस्याको उपचार, महिलाहरूमा देखिने पीसीओएस तथा मासिक धर्म असन्तुलनको समस्या र पिट्युटरी एवं एड्रिनल लगायतका अन्य ग्रन्थी रोगहरूको विशेषज्ञ उपचार सेवा पनि उपलब्ध हुनेछ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 081536465 र 98482880465।

0: खुल्यो खुल्यो खुल्यो
1: तपाईको आफ्नै सहर कोहलपुरमा टीवीएस शोरूम खुल्यो।
0: स्टाइल, पावर र भरोसा अब एकै ठाउँमा
1: कोहलपुरमै पाइन्छ। टीवीएस का नयाँ बाइक र स्कूटर, दमदार परफर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्फ सर्भिस र स्पेयर्स, सबै सुविधा एउटै छानामुनि, साथमा फाइनान्सको सुविधा पनि।
0: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स, कोहलपुर 11 बाँके।
1: हजुर, नेपाल अटो पार्ट्स, भरोसाको यात्रा। सम्पर्क नम्बर 98125 26 711 र 98 20 18 37 86। नेपाल अटो पार्ट्स, भरोसाको यात्रा।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: Twilight Bunny, yeah. Extreme energy drink.
1: Beer Dental.
2: नेपालगञ्ज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेन्टलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
3: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत ताउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्र तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
2: सम्पर्क बीर डेन्टल क्लिनिक, भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
3: फोन नम्बर 081-532-375।
4: यो कृष्ण सार एफएम
5: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टी मोड, काठमाडौँ, फोन नम्बर 9816 14 16 99।

0: Toilet Pony, Extreme Energy Drink.
1: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
2: तपाईलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
1: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
2: एउटै छातामुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंचर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
1: अनकल सेवाहरू
2: नवजात तथा बालरोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
3: डाक्टर भेट्ने समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 6 बजेसम्म। डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 8:30 बजेदेखि दिउँसो 1 बजेसम्म।
2: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
4: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
5: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त, पूर्वपट्टि।
2: हाम्रा सेवाहरू इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गरा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंचर तथा फिजियोथेरापी सेवा, 24 घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा
1: हजुर। कौशल्या मेमोरियल अस्पताल कोहलपुर नगरपालिका वडा नम्बर 9 हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-399।
6: उचित शुल्कमा उत्कृष्ट शिक्षा कहाँ पाइएला?
7: त्यसका लागि नेपालगञ्जको धम्बोजीमा अवस्थित सन्मिम इङ्ग्लिस मिडियम स्कुल छँदैछ नि।
6: हाम्रा विशेषताहरू
7: अनुभवी तथा दक्ष शिक्षक भएको,
6: सुरक्षित वातावरण र यातायातको सुविधा भएको,
7: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
6: अतिरिक्त क्रियाकलापमा विशेष जोड,
7: वातानुकूलित कक्षा कोठा,
6: अत्याधुनिक प्रयोगशाला, खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा विशेष ध्यान दिइने,
7: एसईमा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयमा कक्षा 11 व्यवस्थापन संकायमा भर्ना खुलिसकेको छ।
6: सिट सीमित छन्, आजै भर्ना हुनुहोस्।
7: सन्बिम इङ्ग्लिस मिडियम स्कुल, नेपालगञ्ज 1, धम्बोजी, बाँके। सम्पर्क नम्बर 081-536-422, 98-580-36-422, 98-580-27-994।
6: एसईई परीक्षा उत्तीर्ण सम्पूर्ण भाइ बहिनीहरूलाई हार्दिक बधाईका साथै उज्जवल भविष्यको कामना सहित यस आदर्श मावि नेपालगञ्जमा नयाँ शैक्षिक सत्रका लागि विज्ञान तथा व्यवस्थापन संकायमा कक्षा 11 नयाँ भर्ना खुलेको सम्पूर्ण विद्यार्थी तथा अभिभावकमा सहर्ष जानकारी गराउँदछौ। सीमित सिटका लागि भर्ना खुलेकोले छिट्टो सम्पर्क गर्न हुन पनि अनुरोध गर्दछौ।
8: हाम्रा विशेषताहरू भौतिक पूर्वाधार सम्पन्न, यातायातको सुविधा, उत्कृष्ट नतिजा ल्याउन सफल एसी क्लासरूम, एक्स्ट्रा करिकुलर एक्टिभिटिज, अतिरिक्त क्रियाकलाप, प्रविधि मैत्री शिक्षण सिकाइका क्रियाकलापहरू, प्रविधि मैत्री शिक्षण सिकाइ,
6: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा साइन्स अन्तर्गत बायो र फिजिकल ग्रुप र म्यानेजमेन्ट अन्तर्गत कम्प्युटर साइन्स, होटेल म्यानेजमेन्ट, बिजनेस स्टडिज र फाइनान्स अध्यापन गराइने।
8: सम्पर्क आदर्श माध्यमिक विद्यालय सुर्खेत रोड नेपालगंज, फोन नंबर 081537994, 98587994, 98588195 र 98588197।
6: तपाईं आफ्नो भविष्यलाई प्र्याक्टिकल एजुकेशनसँग जोड्न चाहनुहुन्छ? यदि त्यसो हो भने अरुणोदय बोर्डिङ हाई स्कुलमा अब कक्षा 11 मा होटल म्यानेजमेन्ट अध्ययनका लागि भर्ना खुलिसकेको छ। यहाँ विद्यार्थीहरूले केवल किताबबाट मात्र होइन व्यावहारिक अभ्यास मार्फत पनि सिक्ने अवसर पाउँछन्। मोडर्न किचन प्र्याक्टिकल, हस्पिटालिटी ट्रेनिङ, स्किल्ड टिचर्स एन्ड डिसिप्लिन्ड लर्निङ इन्भाइरोमेन्ट अब एकै ठाउँमा।
8: आजको समयमा सर्टिफिकेट मात्र होइन स्किल पनि आवश्यक छ। आजको समयमा सर्टिफिकेट मात्र होइन स्किल पनि आवश्यक छ। त्यसैले अरुणोदयले विद्यार्थीलाई विश्व स्तरको प्र्याक्टिकल एजुकेशन प्रदान गर्दै आइरहेको छ।
6: यदि तपाईँ हस्पिटालिटी सेक्टरमा सफल करियर बनाउन चाहनुहुन्छ भने आजै भर्ना सुनिश्चित गर्नुहोस्, सिट सीमित छन्। अरुणोदय बोर्डिङ हाई स्कुल, खजुराचार, बाके। सम्पर्क नम्बर 081560143 र 98580208। पश्चिम नेपालकै शैक्षिक केन्द्र नेपालगञ्जमा तपाईँका सपनाहरूलाई साकार पार्ने प्रतिष्ठित नाम हो मोडर्न पब्लिक सेकेन्डरी स्कुल। अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने यस विद्यालयमा कक्षा 11 मा विज्ञान, व्यवस्थापन र कानुन संकायमा भर्ना खुलिसकेको छ।
8: गुणस्तरीय शिक्षा र उत्कृष्ट मार्गदर्शनका लागि आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 081531359, 98582466 र 98584488।
6: मोडर्न पब्लिक सेकेन्डरी स्कुल, शीतलनगर, नेपालगञ्ज, बाँके।
8: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
6: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
8: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
6: 24 घण्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
8: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
6: कान्ति आरोग्य अस्पताल, सुर्खेत रोड, नेपालगञ्ज। सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
8: सम्पर्क नम्बर 081535717।
9: यो कृष्ण सार एफएम
10: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: मिठाई सुगुल्नु
1: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568
2: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
4: यो कृष्ण सार एफएम
5: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट।
1: लोकतान्त्रिक गणतन्त्र र संविधानमा कहिल्यै सम्झौता नहुने रासोपा सभापति लामिछानेको प्रतिबद्धता, पार्टीभित्र स्वस्थ प्रतिस्पर्धा गर्न आह्वान, महाधिवेशनका लागि उद्योगी व्यापारी मार्फत चन्दा सङ्कलन गर्ने क्रम रोकेको रासोपाको दावी।
0: नेपालको चिया भू राजनीतिको चपेटामा परेको उत्पादकहरूको शङ्का, सरकार तहमा कुरा गरेर समाधान नगरिए अलैँची लगायतमा पनि सङ्कट आउन सक्ने।
1: ललितपुरमा रातो मच्छिन्द्रनाथको भोटो देखाइयो, मौलिक संस्कृतिको संरक्षणका लागि सरकारले कदम चाल्नु पर्ने।
2: हाम्रो संस्कृति हो यो, संरक्षण गर्न हामी जनता छँदैछौँ, गभर्मेन्टबाट नै तपाईँको यो चिजहरू चाहिँ आउनु सक्नुपर्छ हामीले।
0: अमेरिका र इरानबीच थप वार्ताको पहल गर्न पाकिस्तानी गृहमन्त्री इरानमा अवरोधहरू आउन नदिन सचेत रहेको भनाई।
1: र विश्वकप फुटबलमा आज राति नेदरल्यान्ड्स र स्विडेन खेल्दै।
3: सुन त मेरो कपडा प्याकिङ।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको हुन्छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री एफई 550D बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौँ पछि फेरि एक दिन ठुलो भूकम्प आउँछ। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
5: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
6: हरेक सामानको खरिदमा 1000 देखि 20000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि। अहिले थमाथम बिक्री भइरहेको छ।
5: स्थान राजा चोक राष्ट्रिय वाणिज्य ब्याङ्कको अगाडि।
6: सम्पर्क 97051148470।
5: सोफा हब नेपालगञ्ज,
6: विश्वासमा नम्बर 1,
5: क्वालिटीमा सबैभन्दा बेस्ट।

0: খবর। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको सभापति रवि लामिछानेले लोकतान्त्रिक गणतन्त्र र संविधानमा कहिल्यै सम्झौता नगर्ने बताउनु भएको छ। रासोपाको पहिलो महाधिवेशनको पूर्व सन्ध्यामा आयोजित केन्द्रीय समिति बैठकमा बोल्दै उहाँले देशमा आएको परिवर्तन र उपलब्धिहरू विगतका सङ्घर्ष तथा बलिदानकै जगमा सम्भव भएको बताउनुभयो। सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संविधान र परिवर्तनका उपलब्धिहरूको सम्मानको आधारमा उभिनुमा आफूलाई गर्व लागेको उहाँको भनाइ छ। ती मूल्य मान्यता र लोकतन्त्रप्रतिको प्रतिबद्धताबाट हामी कहिल्यै विमुख नहुने भन्दै उहाँले आफ्ना लागि पार्टीको आन्तरिक लोकतन्त्र असाध्यै महत्त्वपूर्ण रहेको बताउनुभयो। यस्तै सभापति लामिछानेले स्वस्थ प्रतिस्पर्धा गर्नका लागि पार्टीका नेताहरूलाई अपिल गर्नुभएको छ। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको महाधिवेशनमा सहभागी हुनका लागि 3,990 जना प्रतिनिधिले सहभागिता शुल्क बुझाइसकेका छन्। 5,000 रुपियाँको दरले प्रतिनिधिहरूबाट मात्रै 1,99,50,000 रुपियाँ उठेको भन्दै रासोपाका प्रवक्ता मनिष झाले पार्टीको प्रथम महाधिवेशनका लागि उद्योगी व्यापारी मार्फत चन्दा सङ्कलन नगरेको बताउनु भएको छ। सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता झाले महाधिवेशनका नाममा व्यापारी र घरना समूहलाई रसिद पठाउने अभ्यास अन्त्य गरेको दावी गर्नुभयो। रासोपाका नेता तथा कार्यकर्ताहरू यातायात र आवासको व्यवस्था आफै गर्न सक्ने अवस्थामा रहेको प्रवक्ता झाको भनाइ छ। रासोपाको प्रथम महाधिवेशन भोलिदेखि 9 गतेसम्म चितवनको भरतपुरमा हुँदैछ।
1: यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले केन्द्रीय महाधिवेशनको मिति तोकेको छ। हिजो र आज बसेको केन्द्रीय समिति बैठकले मङ्सिर 26, 27 र 28 गते महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो। बैठकले अध्यक्ष राजेन्द्र लिङ्गदेनको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति पनि गठन गरेको छ। आज पारित निर्देशिका अनुसार भदौ मसान्तभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने जिल्लाहरू मात्रै केन्द्रीय महाधिवेशनमा सहभागी हुन योग्य हुनेछन्। असोज 15 देखि 24 गतेसम्म 7 प्रदेश अधिवेशन सक्ने कार्यतालिका छ। राप्रपाले कार्तिक 11 देखि 30 गतेभित्र सबै जिल्लाका प्रदेश सभा क्षेत्रीय निर्वाचन समितिहरूलाई विधान बमोजिम सक्रिय सदस्यहरू मध्येबाट महाधिवेशन प्रतिनिधि छनौट गरी मङ्सिर 7 गतेभित्र केन्द्रमा पठाउन भनेको छ। भदौ मसान्तसम्म सक्रिय सदस्यता प्राप्त गरेकाहरू मात्र प्रतिनिधिको मतदाता तथा उम्मेद्वार हुन पाउने व्याख्या पार्टीले गरेको छ।
0: प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस संसदीय दल कार्य समितिको बैठकले सरकारको 100 दिनको कार्य सम्पादनको समीक्षा गर्ने निर्णय गरेको छ। संसदीय दलका नेता विष्णुराज आङदेमेको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले सरकारले गठनको 100 दिनमा गरेका प्रतिबद्धता र तिनको कार्यान्वयनको अवस्थाबारे समीक्षा गरेर संसदीय दलका तर्फबाट आधिकारिक धारणा सार्वजनिक गर्ने निर्णय गरेको हो। संसदीय दल र पार्टी बीचको समन्वयलाई थप सुदृढ बनाउने र संसदमा आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउने निर्णय भएको महामन्त्री प्रदीप पौडेलले बताउनुभयो। यस्तै नेता अभिषेक प्रताप शाहले सरकारको सुरुवाती 100 दिन अर्थात् हनीमुन पिरियड सकिन लागेको उल्लेख गर्दै अबका दिनमा प्रमुख प्रतिपक्षी दलको भूमिका थप प्रभावकारी र सशक्त हुने बताउनुभयो। उहाँले वर्तमान सरकार सामाजिक सञ्जालमा मात्र केन्द्रित र लोकप्रियतावादी भएको आरोप लगाउँदै विशेष गरी बजेट र कर नीतिको आलोचना गर्नुभयो। नागरिकको अपेक्षा अनुसार सरकारले काम गर्न नसकेको दावी गर्दै नेपाली काङ्ग्रेसले सरकारका काम कारबाहीको सूक्ष्म निगरानी गर्ने र सदनमा सशक्त हस्तक्षेप गर्ने उहाँले बताउनुभयो।
1: चिया उत्पादकहरूले नेपालको चिया भू राजनीतिमा परेको शंका गरेका छन्। यसअघि पनि पटक पटक नेपालको चिया निकासीमा भारतले अवरोध गर्ने गरेको थियो। त्यसबेलाका सरकारले भारतको उच्च तहमा कुरा गरेर समस्या लम्बिन दिँदैन थिए। तर यसपटक भारतले लगाएको नयाँ नियमका कारण झण्डै 1.5 महिनादेखि निकासी ठप्प भएको छ। असार 1 गतेदेखि उद्योग र बगान बन्द हुँदा पनि समाधानको काम भएको छैन। चिया निकासी खुलाउन के प्रयास भइरहेको छ भन्ने आधिकारिक जानकारी समेत नपाउँदा नेपालको चिया भू राजनीतिमा परेको शंका हुन थालेको नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले बताउनुभयो। उहाँका अनुसार अहिलेको अवरोध अघोषित नाकाबन्दी हो। यस विषयमा सरकार तहमा कुरा गरेर समाधान नगरिए भविष्यमा अलैची प्लाइवुड जस्ता क्षेत्रमा पनि समस्या आउने उहाँको भनाइ छ। उहाँका अनुसार भारत र नेपाल एउटै भौगोलिक क्षेत्रमा पर्ने हुँदा यहाँको चिया भारतमा उच्च जोखिमयुक्त वर्गमा पर्दैन, तर अहिले भारतले उच्च जोखिमयुक्त वर्गका रूपमा व्यवहार गरिरहेको छ। नेपालमा वार्षिक 2,65,00,000 किलो चिया उत्पादन हुने गरेको छ, जसमध्ये झन्डै 2 करोड किलो तराईमा र 65,00,000 किलो पहाडी भेगमा उत्पादन हुने गरेको छ। चिया उत्पादकहरूका अनुसार नेपालले भारतमा वार्षिक कम्तीमा 4 अर्ब रुपियाँ बराबरको चिया निर्यात गर्दै आएको छ। नेपालमा 1,00,000 श्रम शक्ति प्रत्यक्ष रूपमा चिया उद्योगसँग जोडिएका छन्। इलामका उद्योग असार 1 गतेदेखि र झापाका उद्योग असार 4 गतेदेखि बन्द भएका छन्।
0: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कक्षा 12 को नतिजा चाँडो प्रकाशन गर्दा परीक्षणमा कुनै कमजोरी नभएको दावी गर्नुभएको छ। नतिजासँग जोडिएर उठेका प्रश्नहरूको जवाफमा सामाजिक सञ्जाल फेसबुक मार्फत स्पष्टीकरण दिँदै मन्त्री पोखरेलले विगतमा अपनाइँदै आएको कुनै पनि आवश्यक प्रक्रिया नहटाएको बताउनु भएको छ। मन्त्री पोखरेलका अनुसार विगतमा उत्तर पुस्तिका परीक्षणपछि सम्परीक्षणका लागि सबै सामग्री काठमाडौँ ल्याउनु पर्ने व्यवस्था थियो भने यस वर्ष सम्परीक्षण सम्बन्धित ठाउँमै गर्ने व्यवस्था मिलाइएको थियो। उत्तर पुस्तिका अनावश्यक रूपमा लामो समय रोकिराख्ने प्रवृत्तिमा नियन्त्रण गरी परीक्षण प्रक्रिया समयमै सुरु गरेकाले यसलाई हतारमा गरेको परीक्षण भन्न नमिल्ने उहाँको भनाइ छ। परीक्षण कार्यलाई प्रभावकारी बनाउन विगतभन्दा बढी जनशक्ति परिचालन गरेको र अनावश्यक प्रशासनिक तथा प्रक्रियागत ढिलासुस्ती हुन नदिएको मन्त्री पोखरेलले उल्लेख गर्नुभएको छ। मन्त्री पोखरेलले यस वर्षको नतिजालाई असामान्य रूपमा छिटो भन्नुभन्दा विगतमा अनावश्यक रूपमा ढिलो हुने गरेको अवस्था सुधारिएको रूपमा बुझ्नुपर्ने बताउनुभयो। गएको वैशाख 14 गतेदेखि सुरु भएको कक्षा 12 को परीक्षाको नतिजा हिजो सार्वजनिक भएको हो। परीक्षामा 64.13% परीक्षार्थी उत्तीर्ण भएका थिए।
1: काठमाडौँ उपत्यकामा नेवार समुदायले आज सिथी नख पर्व मनाएका छन्। यस दिन उनीहरूले इनार, पोखरी र परम्परागत ढुङ्गे धारा जस्ता पानीका स्रोतहरू सरसफाइ गर्छन्। वर्षातको बेला बगेर आउने भेल र फोहोर पानीले खाने पानीको मुहानमा मिसिएर पानी दूषित नहोस् भनेर पानीको मुहान र स्रोतको वरिपरि सरसफाइ गर्ने नै यो पर्वको विशेषता हो। यस्तै यो पर्वमा विशेष परिकारहरू पकाएर सामूहिक रूपमा खाने चलन छ। यसले सामाजिक एकता र सांस्कृतिक पहिचान मजबुत बनाउने जनविश्वास छ।
0: यसैबीच वर्षा र सहकालका देवताका रूपमा मानिने रातो मच्छिन्द्रनाथको रथ जात्राको अन्तिम दिन ललितपुरको जावलाखेलमा भोटो जात्रा मनाइएको छ। मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याएको 4थो दिन आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भोटो देखाएर जात्रा मनाइएको हो। भोटो अवलोकन गर्न राष्ट्रपति पौडेलसँगै प्रधानमन्त्री बालेन्द्र शाह लगायत उच्च पदस्थ व्यक्तिहरू जावलाखेलमा पुग्नु भएको थियो। मणिमाणिक्य जडित भोटो अवलोकन गर्न जावलाखेलमा सर्वसाधारणहरूको बाक्लो भिड लागेको छ भने गुठी संस्थानका प्रतिनिधिहरूले भोटो देखाएका हुन्। त्यस अवसरमा ललितपुरकी कुमारीबाट राष्ट्रपति पौडेल र अन्य विशिष्ट व्यक्तिहरूले टिका र प्रसाद पनि ग्रहण गर्नुभएको छ। भोटो देखाएसँगै काठमाडौँ उपत्यकाको सबैभन्दा लामो रातो मच्छिन्द्रनाथको रथ यात्रा पनि समापन भएको छ। मच्छिन्द्रनाथको रथलाई रथबाट निकालेर खटमा राखेर बाजागाजासहित बुङमती लगिएको छ। बहुमूल्य रत्नले बनाएको भोटो लगाएको भूतसँग भोटोको स्वामित्वको विषयमा भक्तपुरका ज्यापु वैद्यले झगडा गरेको र त्यही भोटोको विवाह समाधान गर्न सार्वजनिक रूपमा प्रमाणसहित भोटो दावी पेश गर्न भोटो देखाउने चलन सुरु भएको जनविश्वास रहेको छ। वास्तविक हकदारले दावी गर्न नआएसम्म भोटो मच्छिन्द्रनाथकै रहने कथन पनि रहेको छ। यसबारेमा थप चर्चा केही बेरमा रङ्ग दर्पण सुन्न सक्नुहुन्छ। सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: नेपालगञ्जका लागि सुपर स्पेशियालिटी विशेषज्ञ सेवा सहित आएको छ शिखर हेल्थकेयर एन्ड डायग्नोस्टिक सेन्टर प्राली। हाम्रा सेवाहरू अनुभवी तथा विशेषज्ञ चिकित्सकको साथमा गुणस्तरीय स्वास्थ्य उपचार र परामर्श, गम्भीर मृगौला रोग, डायलाइसिस व्यवस्थापन, मृगौला संक्रमण, पत्थरीको निदान तथा उपचार, सुगर र उच्च रक्तचापको उपचार व्यवस्थापन तथा मृगौला प्रत्यारोपण तयारी र निगरानीको लागि पश्चिम नेपालमा एकमात्र डिएम नेफ्रोलोजिस्ट डाक्टर सौरभ सिंह हमाल। एपेन्डिक्स, पित्त थैली, आन्द्रा, कलेजो सम्बन्धी समस्याको उपचार तथा दूरबीनबाट अपरेशन सेवा, पेटको क्यान्सरको शल्यक्रिया र इन्डोस्कोपी कोलोनोस्कोपी जाँचका लागि शिक्षण अस्पताल महाराजगञ्जबाट आउनुभएको एमसिएच ग्यास्ट्रो तथा हेपाटोबिलियरी सर्जन डाक्टर प्रदीप थापा। नवजात शिशु तथा बालरोगको उपचारको लागि कान्ति बाल अस्पताल काठमाडौँमा पूर्व कार्यरत डाक्टर प्रतिमा खड्का। प्रसूति तथा स्त्री रोगको उपचार तथा शल्यक्रियाका लागि शिक्षण अस्पताल महाराजगञ्जबाट आउनुभएकी डाक्टर प्रेरणा मल्लिक। साथै गुणस्तरीय प्रयोगशाला, इन्डोस्कोपी जाँच, इसिजी, इइजी, एनसिभी, एक्सरे तथा भिडियो एक्सरे जाँचका साथै सम्पूर्ण किसिमका स्वास्थ्य समस्याहरूको विशेषज्ञ डाक्टरबाट गुणस्तरीय उपचार र परामर्शको सुविधा रहेको छ। सम्पर्क शिखर हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्राली, भेरी अस्पताल अगाडि, रामलीला मैदान जाने बाटो, रोयल क्याफे भएको बिल्डिङ, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081-530-220 र 98-41-586-979। 081-530-220 र 98-41-586-979।
1: को ज्यान गएको हो। हिजो काक्रो गोडमेल गर्न जाँदा करेन्ट लागेपछि मुलमीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। यस्तै सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका 10 बगुवामा खेतमा बाँदर थपाउन राखेको विद्युतीय पासोमा परि 66 वर्षका भीमप्रसाद दुलालको ज्यान गएको छ। घर नजिकै रहेको खेतमा धानको बिउ राख्न जाँदा करेन्टको पासोमा परेर दुलालको घटनास्थलमै ज्यान गएको हो।
0: यसैबीच उदयपुरमा स्कुल बस दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ, अरू 32 घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार महोत्तरीको बर्दिवास नगरपालिकाका 55 वर्षका बिमलेश दत्तको ज्यान गएको हो। महोत्तरीबाट सुनसरीतर्फ गुडिरहेको दीप एजुकेशन बोर्डिङ स्कुलको बस दुर्घटनामा परेको, बसमा तीर्थयात्रीहरू रहेको पाइएको छ। बस अनियन्त्रित भएर सडकबाट तल झरेको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
1: सातवटा महिला सहकारीहरूले कृषिमा 12 करोड रुपियाँ बराबरको लगानी प्रस्ताव गरेका छन्। कृषि उत्पादन र बजार विस्तारमा केन्द्रित दाङ, पाल्पा, सर्लाही, सिन्धुली, कास्की र नवलपुरका 7 महिला सहकारीले हेफर इन्टरनेसनल नेपालको पहलमा भएको फार्म टु फाइनान्स राष्ट्रिय पिचिङ कार्यक्रममा बैङ्क तथा वित्तीय संस्थासँग 20 लाखदेखि 4 करोड रुपियाँसम्मको ऋण माग गरेका हुन्। ग्लोबल आयामी बैङ्क, लक्ष्मी सनराइज बैङ्क लगायतका संस्थाले ऋण लगानी गर्न तत्परता देखाएका छन् भने एक्विस्टा नेपालले 9 करोड रुपियाँको अग्रिम खरिद सम्झौता गरेको छ। कृषि सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रले ग्रामीण अर्थतन्त्र सुदृढ बनाउन सहकारीमा आधारित वित्तीय प्रणाली अपरिहार्य रहेको बताउनुभयो। यस्तै हेफर इन्टरनेसनलका निर्देशक डाक्टर तीर्थराज रेग्मीले साना किसानलाई वित्तीय पहुँचसँग जोड्न बहुपक्षीय साझेदारी आवश्यक रहेको बताउनुभयो। यस कार्यक्रममा 18 जिल्लाका 300 बढी सहकारी बेच प्रतिस्पर्धा भएको थियो। सहकारीहरूले अदुवा, बेसार, सिमी, टिमुर तथा दुग्धजन्य उत्पादनको व्यावसायिक उत्पादन र बजारीकरण विस्तारका लागि लगानी माग गरेका छन्।
0: बितेको 11 महिनामा 7 लाखभन्दा धेरै पर्यटक बेनी जोमसुम सडक भएर मुस्ताङ पुगेका छन्। म्याग्दीको सिमानामा पर्ने मुस्ताङको घाँसामा रहेको सीमा प्रहरी चौकीको तथ्याङ्क अनुसार गएको साउनदेखि जेठसम्म 7,05,754 पर्यटक मुस्ताङ प्रवेश गरेका हुन्। उनीहरूमध्ये 2,44,830 विदेशी पर्यटक हुन्। मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र बेनी जोमसुम सडक भएर मुस्ताङ भित्रने नाकामा पर्ने घाँसमा प्रहरीले गाडी मार्फत भित्रने पर्यटकको अभिलेख राख्ने गरेको छ। 11 महिनामा 2 पाङ्रेसहित 1,51,160 गाडी मुस्ताङ प्रवेश गरेका छन्। पर्यटकको चापका कारण बेनी जोमसुम सडकमा पर्ने बेनी, गलेश्वर, तातोपानी, दानाका होटल भरिभरा हुने गरेका छन्। वैशाख चेतमा मुस्ताङ भ्रमण गर्नेहरूको घुइँचो बढ्ने गरेको छ।
1: शरणार्थी सम्बन्धी संयुक्त राष्ट्र संघीय उच्च आयुक्तको कार्यालय युएनएचसिआरका अनुसार सन् 2025 मध्येसम्म विश्वभर 11,73,00,000 बढी मानिस विस्थापित भएका छन्। सुडान, युक्रेन, अफगानिस्तान, सिरिया, म्यानमार र कङ्गो लगायतका देशमा चलिरहेको सङ्कटले लाखौँलाई घरबार छाड्न बाध्य बनाएको हो। आज विश्व शरणार्थी दिवस विश्वभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। द्वन्द्व, हिंसा र उत्पीडनका कारण घरबार छाड्न बाध्य भएका शरणार्थीप्रति सम्मान व्यक्त गर्न हरेक वर्ष जुन 20 यो दिवस मनाइन्छ। सन् 1951 शरणार्थी महासन्धि र सन् 1967 प्रोटोकल शरणार्थी अधिकार संरक्षणको प्रमुख कानुनी आधार हुन्। यसले शरणार्थीलाई काम, शिक्षा, आवास र पहिचान कागजातको अधिकार सुनिश्चित गर्दछ। यसैबीच राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सन्देश जारी गर्दै शरणार्थी र तिनलाई आश्रय दिने देशलाई थप समर्थन आवश्यक रहेको उल्लेख गर्नुभएको छ।
0: झापाको अर्जुन धारा नगरपालिका 9 रहेको कछुवा उद्धार तथा संरक्षण केन्द्रमा 10 प्रजातिका कछुवा संरक्षण गरिएको छ। देशभर पाइने कछुवाका प्रजातिमध्ये झन्डै 80% लोप हुने अवस्थामा पुगेकाले केन्द्रले कर्मचारी परिचालन गरेर कछुवा संरक्षण गरिरहेको बताएको छ। सुखानी सहित स्मृति प्रतिष्ठान र आर्को नेपालको सहकार्यमा सन् 2012 झापामा स्थापित यस केन्द्रमा अहिले देशभर पाइने कुल प्रजातिको 50% धेरै अर्थात् 10 प्रजातिका झन्डै 50 कछुवा संरक्षित छन्। केन्द्रले सन् 2020 अति सङ्कटापन्न अवस्थाको भुइँ कछुवाको सफल प्रजनन र उद्धार गरिएका कछुवाको प्राकृतिक बासस्थान पुनर्स्थापना पनि गर्दै आएको छ। नेपाल दर्पणमा रङ्गदर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।

0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: नेपाल दर्पणमा अब विदेशको खबर। इरान र अमेरिका बीच स्विजरल्यान्डमा हुने भनिएको वार्ता स्थगित भएपछि समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानका गृहमन्त्री मोहसिन नाकवी इरान पुग्नु भएको छ। मध्यपूर्वमा युद्ध अन्त्य गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेपछि इरान र अमेरिकाबीच शुक्रबार स्विजरल्यान्डमा वार्ता हुने तय भएको थियो, तर समझदारी पत्रमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सबाट नै र इरानी राष्ट्रपति मसुद पेजेन्सकियानले इरानबाट विद्युतीय प्रतिमामा हस्ताक्षर गरेपछि पछिल्लो वार्ता स्थगित भएको थियो। तस्निम सहित इरानी सञ्चार माध्यमका अनुसार पाकिस्तानका गृहमन्त्री नाकवी आज इरान पुग्नु भएको हो। इरान र अमेरिका बीच प्रमुख मध्यस्थकर्ताको रूपमा पाकिस्तान छ भने यसै हप्ता घोषणा भएको सम्झौताको तयारीमा कतार पनि सामेल भएको छ। फेब्रुअरी 28 अमेरिका इजरायली गठबन्धनले गरेको आक्रमणमा इरानका सर्वोच्च नेता आयतल्लाह अली खामेनी र कयौँ वरिष्ठ सैन्य कमान्डरको ज्यान गएको थियो। इरानले अमेरिकासँग शत्रुता अन्त्य गर्न एक सम्झौतामा बिहिबार हस्ताक्षर गरेको छ, जसको उद्देश्य इरानको लामो समयदेखि विवादित आणविकी कार्यक्रम समावेश गर्ने बृहत् सम्झौतामा थप वार्ता गर्नु हो।
0: नेपाल दर्पणमा अब खेल खबर। विश्वकप फुटबलमा आज राति नेदरल्यान्ड्स र स्विडेन खेल्दैछन्। खेल नेपाली समय अनुसार 10:45 ह्युस्टनमा हुनेछ। नेदरल्यान्ड्सले आफ्नो पहिलो खेलमा जापानसँग बराबरी खेलेको थियो भने स्विडेनले ट्युनिसियालाई हराएको थियो। आजको खेल जितेमा स्विडेन नकआउट चरणमा पुग्नेछ। स्विडेनले यसपटक अपेक्षाभन्दा राम्रो प्रदर्शन गरेको छ। यस्तै आज मध्यराती समूह इका जर्मनी र आइभरी कोस्ट खेल्दैछन्। यो खेल नेपाली समयअनुसार राति 2:15 सुरु हुनेछ। जर्मनीले आफ्नो पहिलो खेलमा विश्वकपमा पहिलो पटक सहभागी भएको कुरा काओलाई 7-1 पराजित गरेको थियो। यस्तै आइभरी कोस्टले इक्वेडरलाई हराएको थियो। यस्तै भोलि बिहान 6:00 समूह इक्वेडर र कुरा काओ खेल्दैछन्। यसै गरी भोलि बिहान 10:00 ट्युनिसिया र जापान खेल्दैछन्। विश्वकप फुटबलमा आज बिहान भएका खेलमा ब्राजिलले हैटीलाई 3 हराउँदै समूह सीको शीर्ष स्थानमा उक्लिएको छ। यस्तै बिहानै भएको खेलमा अमेरिकाले अस्ट्रेलियालाई 2 हराउँदै नकआउट चरण पुगेको छ। यसै गरी अन्य खेलमा मोरक्कोले स्कटल्यान्डलाई 1 र पाराग्वेले टर्कीलाई 1 हराएका छन्। खबरको सिलसिला यति नै। आज शनिबार, अब रङ्ग दर्पणको पालो।
1: आजको रङ्ग दर्पण वर्षा र सहकालका देवता करुणामय रातो मच्छिन्द्रनाथको प्रसिद्ध भोटो जात्रामा केन्द्रित छ। ललितपुरको जाउलाखेल चोकमा आज रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको रमझम छ। टाढा टाढाबाट आएका भक्तजनहरूको भिड पहेँलो र रातो रङका ध्वजा पताकाले रङ्गिएका मच्छिन्द्रनाथ र मीननाथका रथ अनि कपुर र धूपको सुगन्धले सिङ्गो वातावरण मन्त्रमुग्ध बनेको छ। घण्टको ध्वनिसँगै नेवारी भाषामा गुठियार र भक्तजनहरूले गरिरहेको भजन कीर्तनले जावलाखेल चोकलाई एउटा पवित्र धार्मिक केन्द्र बनाएको छ। जाउला खेलको खुला चौरको बीच भागमा 32 अग्लो हरियो जङ्गली लहरा र काठै काठले बनेको विशाल रथ ठिङ्ग उभिएको छ। रातो कपडा र सल्ला र धुपीका हाँगाहरूले सजाइएको यो रथको टुप्पोमा रहेको गजुर आकाशतर्फ फर्किएको छ। रथको अघिल्लो भागमा फुलपाती र अक्षताले पूजा गर्दै आशीर्वाद लिनेहरूको ठूलो घुइँचो छ। रथको वरिपरि सुरक्षाकर्मीहरूको बाक्लो घेरा छ भने ठाउँ ठाउँमा बसेर जप र भजन गाउनेहरूले वातावरणलाई आध्यात्मिक बनाएका छन्। दर्शन गर्न आउनुभएकी ललितपुर पाटनकी पूजा श्रेष्ठ:
2: आज चाहिँ मेनली यो रथ राखेको तल एउटा खाल्टोमा पनि एउटा भगवान् छ होइन, सो त्यहाँ भगवान् थानमा चाहिँ पूजा गर्ने चलन छ। त्यहाँ पूजा गरेर अनि मसिनोनाथ अनि मीनाथको रथमा पनि पूजा गरेर बत्ती बालेर चाहिँ आज नेवार समुदायमा चाहिँ अब ज्याउला जात्रा भनेर मनाइन्छ। अनि घर परिवारमा आफन्तहरू छरछिमेकीहरूसँग चाहिँ अब समयहरू खाएर होइन आजको चाहिँ जात्रा मनाउँछ। अब भगवान् हाम्रो परिसरमा विराजमान हुनुहुन्छ भने चाहिँ एउटा पोजिटिभ भाइबहरू आउँछ। सो आज लास्ट डे भयो होइन, अब बिहान अब पूजा गरेर आज भगवान्लाई बिदाई गर्छ।
1: किम्बदन्ती अनुसार कर्कोटक नागराजकी पत्नीको आँखा निको पारिदिए बापत एक ज्यापु किसानले उपहार स्वरूप एउटा हिरा जडित भोटो पाएका थिए। तर बहुमूल्य भोटोलाई एउटा ख्याक अर्थात् भूतले चोर्यो। पछि मच्छिन्द्रनाथको जात्राका क्रममा ख्याक र किसानबीच भोटोको स्वामित्वलाई लिएर झगडा भयो। कसैले पनि न्यायपूर्ण फैसला गर्न नसकेपछि त्यो भोटो मच्छिन्द्रनाथकै जिम्मा लगाइयो र भनियो जसले उपयुक्त प्रमाण ल्याउँछ उसैले यो भोटो लैजान्छ। शताब्दीौँ बितिसक्यो तर अहिलेसम्म कसैले पनि प्रमाणसहित दावी गर्न सकेको छैन। त्यसैले आज पनि त्यही वास्तविक प्रमाणको पर्खाइमा हरेक वर्ष राष्ट्र प्रमुखको उपस्थितिमा भोटोलाई चारै दिशामा देखाउने गरिन्छ। यो भोटो कसको हो प्रमाण छ भने आउर लैजाऊ। भोटो जात्राको दिन नेवारी समुदायमा मच्छिन्द्रनाथको पूजाआजा गरेर समयावजी अर्थात् खाजा खाने चलन छ। त्यसैले रथ नजिकैको जाउलाखेल फुटबल मैदानमा बसेर परम्परागत नेवारी परिकारको स्वाद लिनेहरूको पनि यहाँ छुट्टै रमाइलो भिड देखिन्छ। राष्ट्र प्रमुख विशिष्ट पाहुनाहरू र सर्वसाधारणको उपस्थितिमा गुठी संस्थानका अधिकारीले हिरा जडित बहुमूल्य र ऐतिहासिक भोटो चारै दिशामा देखाएपछि यस वर्षको भोटो जात्रा सम्पन्न भएको छ। वैशाख शुक्ल प्रतिपदाका दिन बुङमतीबाट सुरु भएको यो रथयात्रा ललितपुरका विभिन्न टोलहरू गाबहाल सुन्धरा लगनखेल हुँदै जाउलाखेल आइपुग्दा झण्डै दुई महिना बितिसकेको हुन्छ। जात्रा सकिनु भनेको एउटा ठूलो उत्सवको सुखद अन्त्य र नयाँ कर्मको सुरुवात हो। जहाँ भोटो देखाइसकेपछि यी करुणामयी देवतालाई खटमा राखेर पुनः मूलघर अर्थात् बुङ्गमती लगिन्छ। रथलाई भने भत्काएर यसका काठ र लहराहरू अर्को वर्षका लागि सुरक्षित राखिन्छ। जात्रा अवलोकन गर्दै गर्नुभएका किर्तिपुरका बुद्ध रत्न महर्जन:
3: आनन्द चाहिँ लाग्छ, देवता आउँदाखेरि चाहिँ दर्शन गर्न पाउँदाखेरि आनन्द चाहिँ आउँछ, मन शान्त हुने हो, आस्थाको लागि आएको होइन।
1: असार लागेसँगै एकातिर मानो रोपेर मुरी उब्जाउने चटारो सुरु हुँदैछ, अर्कातिर सहरबाट वर्षाका देवताको यो ऐतिहासिक विदाई हुँदैछ। यी दुवै पर्वको एउटै मर्म छ, पानी माटो र जीवनको उत्सव। रातो मच्छिन्द्रनाथको यो भोटो जात्राले देशमा सहकार ल्याउने, समयमै वर्षा हुने र किसानका खेतका गराहरू हरियालीले भरिने जनविश्वास छ। आज जाउलाखेलको भुइँमा छरिएका अबिरका रङहरू, धूपको बासना र दर्शनार्थीको यो अथाह आस्थाले एउटा सुन्दर सन्देश दिएको छ। प्रविधि जतिसुकै आधुनिक भए पनि हाम्रो वास्तविक पहिचान र संस्कृति हाम्रा यस्तै रैथाने जात्राहरूमा जीवित छ। त्यसैले ऐतिहासिक संस्कृतिलाई जोगाइराख्नुपर्छ भन्नुहुन्छ जाउलाखेल क्षेत्र संरक्षण तथा विकास समितिका सदस्य शेखर श्रेष्ठ:
4: गभर्मेन्टले किन हेर्नुपर्छ भने हाम्रो संस्कृति हो यो, हाम्रो देश चिनाउने, हामीले यसरी नै हो, हामी जसले चिनाउने संरक्षण गर्न हामीमा हामी जनता छँदैछौँ। तपाईँको बजेट छुट्नु पऱ्यो यसमा संस्कृति जोगाउनको लागि, तर छ तर त्यति मात्रमा छैन, पर्याप्त दिन सकेको छैन। गभर्मेन्टबाट नै तपाईँको यो चिजहरू चाहिँ आउनु सक्नुपर्छ।
0: रङ्ग दर्पणसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक:
1: लोकतान्त्रिक गणतन्त्र र संविधानमा कहिल्यै सम्झौता नहुने रासोपा सभापति लामिछानेको प्रतिबद्धता, पार्टीभित्र स्वस्थ प्रतिस्पर्धा गर्न आह्वान, महाधिवेशनका लागि उद्योगी व्यापारी मार्फत चन्दा सङ्कलन गर्ने क्रम रोकेको रासोपाको दावी,
0: नेपालको चिया भू राजनीतिको चपेटामा परेको उत्पादकहरूको शंका, सरकार तहमा कुरा गरेर समाधान नगरी अलैँची लगायतमा पनि संकट आउन सक्ने,
1: ललितपुरमा रातो मच्छिन्द्रनाथको भोटो देखाइयो, मौलिक संस्कृतिको संरक्षणका लागि सरकारले कदम चाल्नुपर्ने,
0: अमेरिका र इरान बीच थप वार्ताको पहल गर्न पाकिस्तानी गृहमन्त्री इरानमा अवरोधहरू आउन नदिन सचेत रहेको भनाई,
1: र विश्वकप फुटबलमा आज राति नेदरल्यान्ड्स र स्विडेन खेल्दै।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: toilet bunny, yeah. Extreme energy drink.
1: नेपालगञ्जमा अवस्थित नेपालगञ्ज नेसनल हस्पिटलमा आगामी असार 6 गते शनिबारका दिन मधुमेह थाइराइड तथा हार्मोन सम्बन्धी रोगका विशेषज्ञ चिकित्सकद्वारा विशेष स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिने भएको छ। हस्पिटलमा बिरामीहरूको सेवाका लागि काठमाडौँको नेपाल मेडिसिटी अस्पतालको थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर सुमन बराल आउँदै हुनुहुन्छ। यो विशेष स्वास्थ्य शिविरमा बिरामीहरूका लागि विभिन्न किसिमका गुणस्तरीय स्वास्थ्य सेवाहरू उपलब्ध गराइनेछ। यस अन्तर्गत मधुमेह अर्थात् सुगरको सम्पूर्ण जाँच तथा उपचार, थाइराइड रोगको परीक्षण र उपचारका साथै हार्मोन असन्तुलन सम्बन्धी समस्याहरूको निदान गरिने हस्पिटलले जनाएको छ। नगरपालिकाको सामुन्ने बिपी चोकमा अवस्थित यस अस्पतालमा मोटोपना र मेटाबोलिक समस्याको उपचार, महिलाहरूमा देखिने पीसीओएस तथा मासिक धर्म असन्तुलनको समस्या र पिट्युटरी एवं एड्रिनल लगायतका अन्य ग्रन्थी रोगहरूको विशेषज्ञ उपचार सेवा पनि उपलब्ध हुनेछ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 081536465 र 98482880465।

0: आहा बुढा, यो फेसबुकमा कस्तो राम्रो फर्निचरको एड आइरहेछ, कति यही पुरानो फर्निचर युज गरिराख्ने, हामी पनि नयाँ चेन्ज गरिदिउँ न।
1: खै खै हेरौँ त, अनि कस्तो राम्रो रहेछ है। हो नि, कुन फर्निचर रहेछ?
0: यो त हाम्रै नेपालगञ्जकै रहेछ नि, नेपालगञ्जको बिपी चोकमा रहेको स्टार फर्निचर ल्यान्ड रहेछ। त्यहाँ त सबै खालका फर्निचरहरू पाइँदो रहेछ।
1: हुन्छ, हामी पनि जाउँला नि। खै खै अरू अरू के रहेछ हेर।
0: यहाँ स्टाइलिस सोफा रहेछ, अनि आरामदायी बेड, आकर्षक डाइनिङ टेबल, टिभी र्याक, अफिस फर्निचर, म्याट्रिक्स लगायत घर सजाउने सबै कुराहरू एउटै छाना मुनि पाइँदो रहेछ नि।
1: अनि हामीले दिएको डिजाइनमा बनाउँछन् त?
0: हुने रहेछ नि, किन नहुनु, आफूले चाहे जस्तै कस्टम फर्निचर बनाइने रहेछ। अनि डेलिभरी र फिटिङ पनि हुँदो रहेछ।
1: लौ लौ, त्यसो भए आजै जानु पर्यो।
0: तपाईँ पनि जानुहोस् बाँके र बर्दियाभित्र, फ्री होम डेलिभरी र फ्री फिटिङको सेवा पनि बिल्कुलै फ्री छ।
2: सम्पर्क स्टार फर्निचर ल्यान्ड बिपी चौक नेपालगञ्ज शिक्षा कार्यालयको सामुनि। सम्पर्क नम्बर 98680073 र 98195607682।

0: खुल्यो खुल्यो खुल्यो
1: तपाईको आफ्नै शहर कोहलपुरमा टिभीएस शोरूम खुल्यो।
0: स्टाइल, पावर र भरोसा अब एकै ठाउँमा
1: कोहलपुरमै पाइन्छ। टिभीएस का नयाँ बाइक र स्कुटर, दमदार परफर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्भिस र स्पेयर्स, सबै सुविधा एउटै छानामुनि, साथमा फाइनान्सको सुविधा पनि।
0: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स, कोहलपुर 11 बाँकी।
1: हजुर, नेपाल अटो पार्ट्स, भरोसाको यात्रा। सम्पर्क नम्बर 98125 26 711 र 98 20 18 37 86। नेपाल अटो पार्ट्स, भरोसाको यात्रा।
2: हाम्रो नाम घन्किन्छ
3: यो कृष्ण सार एफएम
4: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।

0: toilet bunny, yeah. Extreme energy drink.
1: हाय के गर्ने होला अब सुगर पनि बढ्दैछ थाइराइडको समस्या अझ छुट्टै छ कति ठाउँमा देखाएँ तर भएन
2: ए तिमी यति चिन्तित किन के भयो फेरि
1: के भने नि डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ
2: ए अब चिन्ता लिनु पर्दैन मैले राम्रो खबर सुनेको छु
1: कस्तो खबर
2: अब प्रत्येक दिन सुगर थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही एमडी इन्टरनल मेडिसिन टियु एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ
1: ए साँच्चै
2: अझै सुन महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ
1: ए त्यो त झन् राम्रो
2: हो नि डाक्टर पुनम आचार्य एमबिबिएस एमडी केयु IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई MBBS MSKU वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ
1: वा अब त मलाई धेरै ढुक्क लाग्यो
2: अझै अरू सेवाहरू पनि छन् दैनिक ओपिडी सेवा गुणस्तरीय फार्मेसी सेवा भिडियो एक्सरे ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा
1: यो त पुरा प्याकेज जस्तै भयो नि
2: हो त अब ढिला नगर जाऊ आज गइहाल उपचार गर्न
1: हजुर आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज फोन नम्बर 081531860 र 081531861
2: अब चिन्ता होइन समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक
3: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेसनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ
4: हजुर हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार प्रसुति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार छाला रोग सम्बन्धी उपचार छाला रोग सम्बन्धी सम्पूर्ण उपचार नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार सुगर ब्लड प्रेसर मुटु रोग पेट छाती कलेजो सम्बन्धी सम्पूर्ण उपचार प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार भिडियो एक्सरे डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ
3: नोट यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ
4: सम्पर्क नम्बर 081536465 98239806665 र 98482864665 नेपालगञ्ज नेसनल अस्पताल बिपी चोक नेपालगञ्ज
0: यो कृष्ण सार एफएम
5: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बिडिएस दिल्ली, एफएजीसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबीनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड, नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081-531-366 र 98-085-49-451।
3: खुसीको खबर, यस कृपा हस्पिटल प्रालीमा मूत्र, मृगौला, पिसाब थैली तथा नली सम्बन्धी रोगको सबै अपरेसन दूरबीन र लेजर प्रविधिबाट गरिन्छ। यस लगायत पेट सम्बन्धीको सबै उपचार, पित्त थैलीको पत्थरी, अपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला लगायत पुरुषहरूमा लिङ्ग, वृय र अण्डकोष तथा उत्तेजना कम हुने समस्या र क्यान्सर सम्बन्धी सम्पूर्ण अपरेसन तथा उपचारका साथै हात खुट्टा, ढाड तथा हाड जोड्ने दुख्ने, नसा दुख्ने, झमझमाउने, हड्डी टुटफुट भएको अपरेसनका साथै प्लास्टर पनि गरिन्छ।
4: डाक्टर प्रवीण कुमार गुप्ता, कन्सल्टेन्ट सर्जन, युरोसर्जन, जनरल क्यान्सर, मूत्र तथा मृगौला रोग विशेषज्ञ।
3: डाक्टर राहुल मिश्र, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
4: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
3: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा,
4: कन्सल्टेन्ट गाइनोकोलोजिस्ट महिला प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा,
3: छाती, मुटु, थाइरोइड, सुगर, प्रेसर रोग विशेषज्ञ सेवा,
4: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
3: र छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ सेवा।
4: 24 घण्टा इमर्जेन्सी फार्मेसी सेवा उपलब्ध।
3: थप जानकारीको लागि कृपा हस्पिटल प्राली, सुर्खेत रोड, आदर्श नगर 10, नेपालगञ्ज, वन कार्यालय नजिक नयाँ पेट्रोल पम्पको पश्चिम तर्फ। सम्पर्क फोन नम्बर 081-531-000 र 98-662-24-551।
5: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवन को लागि।
7: के तपाईले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाईँ आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईँले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो एनएस चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा, मुटु चाहिन्छ मुटु।
8: आज यहाँ कहाँ भटका थियो?
9: आम और फल के बिरवा खरीदे खातिर परेशान हैं।
8: परेशान होए कोई बात नहीं है, प्रभात नर्सरी फार्म जोन भवनियापुर 14 महिया है, जिके प्रोपराइटर हैं प्रभात कुमार चौधरी और उनके फार्म के संपर्क स्थान है जिला हुलाक कार्यालय के पछाड़ी त्रिशक्ति मारवाड़ी मंदिर के सामने चौधरी सरकार बक्स पोली क्लिनिक है। हुआ तमामन मेर के आम के बिरवा, दशहरी, चौसा, बम्बैया, अमरपाली, नीलम, मल्लिका, गुलाब खास और फल महिया, लीची, अमरूद, कटहर, केला, अनार, अंगूर, नाशपति, जस सब मेर के आम और फल के बिरवा के संगे लकड़ी के खातिर सागवन जस बिरवा उचित दाम में यहाँ मिलत है। सैगर खरीदे पर यहाँ विशेष छूट के व्यवस्था है।
9: तब तो हम हो जाइबे और दूसरे को बताइबे।
8: संपर्क नंबर है 98-487-27-916।
10: नेपालगञ्ज 12 मुक्तिपुरमा रहेको युनाइटेड एजुकेशनल एकेडेमीले नेपालगञ्जको शैक्षिक क्षेत्रमा आफ्नो अलग पहिचान बनाउँदै आएको छ। गुणस्तरीय शिक्षा प्रदान गर्न गरिएको निरन्तर प्रयासकै परिणाम स्वरूप विद्यालयले स्थापनाकालदेखि नै उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ। यहाँ सुविधा सम्पन्न संरचना र आवश्यकताका सबै कुराहरू सहज उपलब्ध हुने भएकोले विद्यार्थीहरूको पनि पहिलो रोजाई बनेको छ। विद्यालयले शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीहरूलाई सक्रिय रूपमा सहभागी गराउँदै आएको छ। 25 वर्षको सफल यात्रासँगै युनाइटेड एजुकेशनल एकेडेमी भविष्यमा अझ उत्कृष्ट शिक्षा प्रदान गर्ने प्रतिबद्धता सहित अघि बढिरहेको छ। तपाईँका बालबालिकाहरूको लागि उत्कृष्ट विद्यालय खोज्दै हुनुहुन्छ भने शैक्षिक सत्र 2083का लागि नर्सरीदेखि कक्षा 9 भर्ना खुलिसकेको छ। सिट सीमित छन्। आजै निवेदन दिनुहोस्। शिक्षा, संस्कार र सफलताको पर्याय युनाइटेड एजुकेशनल एकेडेमी, नेपालगञ्ज 12, मुक्तिपुर, बाँके। प्रधानाध्यापक जीवराज भण्डारी। सम्पर्क फोन नम्बर 98580 32138।

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ, फोन नम्बर 98 61 14 16 99।
3: ई रिक्सा चालकहरूमा नेपालगञ्ज उपमहानगरपालिकाको अनुरोध, मिति 2083 जेठ 12 गतेदेखि 18 गतेसम्म ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न भइसकेको जानकारी गराउँदै, सचेतना सुरु मितिदेखि 60 दिनपछि ई रिक्सा लाइसेन्स बिना ई रिक्सा चलाउन नपाइने हुँदा सो अवधिका लागि नागरिकता प्रमाणपत्र अनिवार्य साथमा राखेर ई रिक्सा चलाउन अनुरोध गरिन्छ। साथै उपमहानगरले लाइसेन्सका लागि फारम भर्न र परीक्षा तयारीका लागि निशुल्क कक्षा सञ्चालन गरिरहेको छ। फारम भर्नको लागि नागरिकता, ब्लड ग्रुपको रिपोर्ट र मोबाइल नम्बर साथमा लिई नेपालगञ्ज उपमहानगरपालिकामा सम्पर्क गर्नुहुन सम्पूर्ण ई रिक्सा चालकहरूमा अनुरोध गरिन्छ। यो अभियान मिति 2083 साल जेठ 26 गतेदेखि 2083 साल अषाढ मसान्तसम्म रहने बेहोरा समेत जानकारी गराइन्छ। सम्पूर्ण नगरवासी, ई रिक्सा सवारी धनी एवं चालकहरूले उपमहानगरसँग हातेमालो गरौँ, नेपालगञ्जलाई सभ्य, सुरक्षित र व्यवस्थित बनाऊ। सम्पर्कको लागि रवि महाउत, नगर प्रहरी जवान, मोबाइल नम्बर 98 22 58 29 83। खुसीको खबर।
4: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेसनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
5: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर, ब्लड प्रेसर, मुटु रोग, पेट, छाती, कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे, डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
4: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
5: सम्पर्क नम्बर 081 536 465, 98 2 39 80 665 र 98 482 80 465। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चोक, नेपालगञ्ज।
6: यो कृष्ण सार एफएम
7: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
1: हिजो आज के भयो के भयो बहिनी? कहिले पखाला लाग्छ, दिसा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिसा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ, त्यही चेक गर्न जाँदैछु। बरु कतातिर राम्रो होला?
0: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरीदेखि उपचार गरिन्छ नि।
2: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
3: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: मा पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480 27590 र 081534328।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: व्यावसायिक कृषि पद्धति अप्नाएकला किसान हुक्रन कृषि व्यवसाय प्रवर्धन सहयोग तालिम केन्द्र खजुरा बाँके के विशेष अनुरोध।
7: कृषि क्षेत्रमा व्यावसायिक पद्धति अप्नाई हो आयमूलक व्यवसाय से आत्मनिर्भर बनी हो बनाई। कृषि पेसा है मर्यादित बनाएक उद्यमशीलता विकास कै के रोजगारी सृजना करी हो कराई।
6: कृषि व्यवसायमा तुलनात्मक विश्लेषण कैके आमदानी ऐना व्यवसाय छनौट गरी, खेती व्यवसायके नियमित हर हिसाब राखके विश्लेषण कैना बानी बैठाई,
7: बजार हेरके खाली उत्पादन योजना बनाई, व्यवहारिक व्यवसायिक योजना तयार कैके लागू गरी,
6: सफल उद्यमी बनी हो व्यवसाय है निरन्तरता दि आगे बढाई हो बढाइक लगाई। कृषि प्राविधिक विज्ञ हुकरन से नियमित सरसलाह हो सुझाव ली वो उहे बमोजिम व्यवसायिक कृषि पद्धति आवश्यकता अनुसार अवलंबन करी ओ कराई। एकल प्रयास से कृषि क्षेत्र में व्यवसाय प्रवर्धन प्रभावकारी रूप में करे निशेकना हुईले ओहर से हमरे निजी और सरकारी सब सरकार वाला एकजुट होके अपन अपन भूमिका निर्वाह कैके समन्वय सहकारिक लाग प्रयास करी वो कराई।
7: थप आवश्यक सर सल्लाह वो जानकारी लाग लगभग संघीय वो प्रादेशिक स्तर के सरकारी कृषि सेवा देना कार्यालय केन्द्र प्रयोगशाला निर्देशनालय वो स्थानीय तह के कृषि विकास शाखा में संपर्क करे लाग अनुरोध बा।
6: कृषि व्यवसाय प्रवर्धन सहयोग तालिम केन्द्र खजुरा बाँके।
8: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
9: हरेक सामानको खरिदमा 1000 देखि 20000 सम्म छुट, 10 देखि 15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
8: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
9: सम्पर्क 97051148470।
8: सोफा हब नेपालगञ्ज,
9: विश्वासमा नम्बर 1,
8: क्वालिटीमा सबैभन्दा बेस्ट।

0: मेगाहर्ज कृष्णसार जत्तिको तेज।
1: शिक्षा मन्त्रीको भनाई, सहकारी पीडितको रकम फिर्तामा दलहरूको असहयोग।
2: व्यावसायिक सहकारीहरू चाहिँ एउटा व्यवसायमा सञ्चालन गर्नुपर्ने सहकारीहरू खाद्यान्न किन्नमा खर्च गरिदियो।
1: लेबनानमा इजरायली हवाई आक्रमणमा 16 जनाको मृत्यु। मध्यराती जर्मनी र आइभोरी कोस्ट खेल्दै अमेरिका समूह डीको विजेता बन्दै नकआउट चरणमा प्रवेश।

0: मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
1: प्रविधिको आजको युगमा नेपालमा भने कम्प्युटर इन्जिनियरिङ जस्ता उच्च शिक्षाको परीक्षा पनि घोकेर 3 घण्टाको दिने व्यवस्था छ। लामो समयदेखि शिक्षण सिकाइ क्रियाकलापमा शिक्षक धेरै बोल्ने अनि विद्यार्थी निष्क्रिय श्रोता बनेर सुन्ने र घोक्ने विधिको प्रयोग हुँदै आएको र परीक्षामा कठिनभन्दा कठिन प्रश्न सोधेर विद्यार्थीलाई हतोत्साही बनाउने अभ्यास तत्काल अन्त्यका लागि विश्वविद्यालयहरूले यस्ता प्राविधिक विषयबाट सुरुवात गर्नु आवश्यक छ। अब खबर सुशीला श्रेष्ठबाट।
2: भोलिदेखि सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ। 3 दिनसम्म सञ्चालन हुने महाधिवेशनमा देशभरबाट प्रतिनिधि नेता तथा कार्यकर्ताहरूको महाधिवेशन स्थल चितवन पुगिसकेका छन्। महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयनका साथै आगामी राजनीतिक कार्यदिशाबारे महत्वपूर्ण निर्णय गरिनेछ। रासोपाले पहिलो राष्ट्रिय महाधिवेशन मार्फत नयाँ कार्य समिति चयन गर्ने तयारीसँगै 4 बुधे निर्वाचन आचार संहिता जारी गरेको छ। महाधिवेशनको व्यवस्थापकीय तथा वैधानिक कामका लागि गठन गरिएको केन्द्रीय निर्वाचन आयोगले उम्मेद्वारी प्रचार प्रसार मतदान तथा उजुरी कार्यवाही सम्बन्धी व्यवस्था समेटेर आचार संहिता सार्वजनिक गरेको हो। आचार संहितामा उम्मेद्वारी प्रमाणित भएपछि मात्रै प्रचार प्रसार गर्न पाइने उल्लेख रहेको छ। साथै प्यानल वा गुटबन्दी गर्न तथा संयुक्त उम्मेद्वारीको सूची वितरण गर्न नपाइने व्यवस्था गरिएको छ। त्यस्तै पार्टी वा सरकारको जिम्मेवारीमा रहेका व्यक्तिले राजकीय तथा दलीय स्रोत साधन प्रयोग गरी निर्वाचनको निष्पक्षतामा प्रभाव पार्न नपाउने उल्लेख गरिएको छ। आचार संहितामा मतदान प्रक्रिया तथा निर्वाचन सम्बन्धी उजुरी र कार्यवाहीका व्यवस्था समेत समेटिएको सीआईएनसँग कुरा गर्दै निर्वाचन आयोगका उपप्रमुख राम गुरुङले बताउनुभयो।
3: हामीले चाहिँ यो हाम्रो पार्टीको आन्तरिक संगठन बलियो बनाउनका लागि भइरहेको अधिवेशन हो, होइन? नेतृत्व ल्याउने, नेतृत्व छान्ने, बलियो सबल नेतृत्व ल्याउनको लागि भयो। अब कस्तो भइदियो भने कतिपय प्रतिनिधि साथीहरू उम्मेद्वारहरू के बुझिदिनुहुन्न, समर्थकहरूले के बुझिदिनुहुन्न भने यो चाहिँ पार्टी निर्वाचन हो, यसमा चाहिँ सक्षम मान्छेहरू चाहिँ आउनुपर्छ भनेर बुझ्नुहुन्न, होइन? त्यसले गर्दाखेरि अब हामीले यसलाई एकदमै प्रतिस्पर्धी स्वच्छ र लोकतान्त्रिक बनाउनलाई चाहिँ त्यो अनावश्यक भड्किलो प्रचार प्रसारहरूलाई खास बन्द गर्ने, होइन? पार्टीको दीर्घकालीन हित पर्ने गरेर त्यो भनौँ न विभाग पार्टीको भित्र चाहिँ गुट विभाग गर्ने, अन्तरिम विभाजन गर्ने कुरालाई क्रम गर्नका लागि हाम्रो आचार संहिता चाहिँ विशेष केन्द्रीकृत छ प्रमुख रूपमा। अर्को कुरा चाहिँ यो पार्टीको नेताहरूलाई, पार्टीमा एकदम दिएको नेतालाई चाहिँ निरुत्साहित नहोस्, यसले चाहिँ डिस्करेज नगरोस् भन्ने तर्को लागि त्यो आचार संहिता आएको भनेको नि समग्रमा पार्टीको लोकतान्त्रिक प्रक्रियाबाट हुने नेतृत्व चयनलाई चाहिँ मर्यादित, होइन, व्यवस्थित बनाउनलाई नै हो।
2: यसैबीच रासोपाको महाधिवेशनमा केन्द्रीय समिति चयनका लागि निर्वाचन हुने भएको छ। पार्टीको संशोधित विधान अनुसार केन्द्रीय समितिमा 100 जना सदस्य निर्वाचित हुने व्यवस्था रहेको छ। नेताहरूका अनुसार केन्द्रीय सदस्यहरू सर्वसम्मत चयन हुने सम्भावना नरहेपछि निर्वाचन मार्फत नेतृत्व चयन गरिने भएको हो। यसैबीच पार्टी सभापति रवि लामिछानेले नेताहरूलाई स्वस्थ र मर्यादित प्रतिस्पर्धामा सहभागी हुन आग्रह गर्नुभएको छ। पहिलो राष्ट्रिय महाधिवेशन सुरु हुन अघि आज बसेको अन्तिम केन्द्रीय समिति बैठकमा सभापति लामिछानेले पार्टीको आन्तरिक लोकतन्त्र निष्ठा र लोकतान्त्रिक मूल्यप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै भविष्यमा पनि सहकार्य र एकताको भावना कायम रहने विश्वास व्यक्त गर्नुभयो।
4: यो मैदानमा हामी जहाँ रहे तापनि, जुन भूमिकामा रहे तापनि, केन्द्रीय सदस्यको भूमिकामा रहे पनि, साधारण सदस्यको भूमिकामा रहे पनि, या अन्य कुनै भूमिकामा रहे तापनि, आफूलाई एउटा जिम्मेवार नागरिकका रूपमा यहाँहरूले प्रस्तुत गर्नुहुनेछ। पार्टी आज जहाँ आएको छ, यहाँहरूको अनवरत साथ, यहाँहरूको अनवरत विश्वास, यहाँहरूको अनवरत मेहनतका कारणले आएको छ। यसलाई अझ समृद्ध पार्ने जिम्मेवारी हामी सबैसँग छ। त्यसकारणले स्वस्थ प्रतिस्पर्धाका लागि म सबै साथीहरूलाई अपिल गर्न चाहन्छु। स्वस्थ र स्वच्छ प्रतिस्पर्धाबाट हामी एउटा नयाँ उचाइमा पुग्नेछौँ।
2: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आगामी मंगिर 26, 27 र 28 गते केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको छ। हिजो र आज बसेको केन्द्रीय समिति बैठकले अध्यक्ष राजेन्द्र लिङ्गदेनको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन गरेको छ। पार्टीले भदौ मसान्तभित्र सबै जिल्ला अधिवेशन सम्पन्न गर्नुपर्ने र असोज 15-24 गतेसम्म 7 प्रदेशको अधिवेशन सक्ने कार्यतालिका तय गरेको सीआईएनसँग कुरा गर्दै प्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो।
5: राप्रपाको केन्द्रीय महाधिवेशन मङ्सिरको 26, 27 र 28 गते काठमाडौँमा गर्ने निर्णय गरेका छौँ। हाम्रो पार्टीको असारको 5 र 6 गते केन्द्रीय कार्य समितिको बैठक बसेको थियो। त्यो बैठकले चाहिँ महाधिवेशनको मिति टुङ्गो लगाएको हो। त्यसको लागि चाहिँ हामीले भदौको मसान्तसम्ममा सबै जिल्लाहरूको अधिवेशन गरिसक्नुपर्ने, त्यसै गरी असोजको 24 गतेसम्ममा प्रदेश अधिवेशन गरिसक्नुपर्ने र मङ्सिरको 7 गते भित्रमा पार्टीको केन्द्रीय निर्वाचन समिति र पार्टीको केन्द्रीय सचिवालयलाई दिनुपर्ने गरी तालिका पनि सार्वजनिक गरेका छौँ।
2: तोकिएको समयभित्र अधिवेशन सम्पन्न गर्ने जिल्लाले मात्रै केन्द्रीय महाधिवेशनमा सहभागिता जनाउन पाउनेछन्। सरकारले कक्षा 12 नतिजा छिटो प्रकाशन गर्न उत्तर पुस्तिका परीक्षणमा हतार नगरिएको स्पष्ट पारेको छ। शिक्षा मन्त्री सस्मित पोखरेलले आज सामाजिक सञ्जाल मार्फत यस विषयमा प्रतिक्रिया दिँदै नतिजा छिटो प्रकाशन गर्न आवश्यक जनशक्ति थप गरिएको, सम्म परीक्षणका लागि उत्तर पुस्तिका काठमाडौँ ल्याउनुपर्ने व्यवस्था हटाइएको तथा परीक्षण प्रक्रिया समयमै शुरू गरिएकाले नतिजा छिटो सार्वजनिक गर्न सम्भव भएको बताउनु भएको हो। मन्त्री पोखरेलले गत वर्षको तुलनामा यस वर्ष कक्षा 12 उत्तीर्ण प्रतिशत करिब 8% बढेको दावी पनि गर्नुभएको छ। आगामी 3 दिन कोशी, बागमती र गण्डकी प्रदेशका केही साना नदी तथा खोलामा पानीको बहाव अचानक बढ्न सक्ने पूर्वानुमान गरिएको छ। बाढ़ी पूर्वानुमान महाशाखाले सुनसरी, मोरङ तथा आसपासका क्षेत्रमा बग्ने साना नदी र खोलामा आकस्मिक बाढ़ीको जोखिम रहेको जनाएको हो। शाखाका अनुसार निरन्तर वर्षाका कारण ती नदी

0: त्यसकारणले स्थानीय समुदायको एकदमै ठुलो भूमिका छ। खास गरी हामीले दिने भनेको बाढी आउँदैछ, ठुलो बाढी आउँदैछ भन्ने सूचना नै हो, तर नजिकको सुरक्षित स्थान, त्यो सुरक्षित स्थानमा सुरक्षित बाटो भएर पुग्ने जो त्यो बाटो, ती समग्र ज्ञान चाहिँ स्थानीय समुदायलाई हुन जरुरी छ, त्यो हुन्छ पनि। त्यस कारणले त्यसको पहिचान चाहिँ यो मनसुन अगाडि नै हामीले गर्नुपर्छ। त्यसमा स्थानीय समुदायलाई हामी अनुरोध पनि गर्दछौँ, नजिकको सुरक्षित स्थान, त्यसलाई हामी सुरक्षित आश्रय स्थल पनि भन्ने गर्दछौँ, र सुरक्षित बाटो, त्यो उँचो भूभाग कुन हो त्यो चाहिँ पहिचान गरिराख्नुपर्छ, र सँगै डुबान भइराख्ने क्षेत्र, विगतमा डुबान भएका घरहरू ती कुन कुन हुन् त्यो पनि ज्ञान चाहिँ उहाँहरूलाई हुनुपर्छ, ताकि हाम्रो सूचनाको सही उहाँहरूले चाहिँ प्रयोग गर्न सक्नुहोस्।
1: यसैबीच मनसुन सक्रिय भएसँगै भारी वर्षा, बाढी र पहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय इलामले रातिको समयमा सवारी सञ्चालनमा रोक लगाएको छ। प्रशासनले आज सूचना निकालेर मेलम्ची मेची राजमार्ग, मेची करिडोर तथा ग्रामीण सड़कहरूमा पहिरो र सड़क अवरोध हुने जोखिम बढेकाले बेलुका 8 बजेदेखि बिहान 5 बजेसम्म यात्रुवाहक तथा मालवाहक सबै प्रकारका सवारी साधन सञ्चालन गर्न नपाइने जनाएको छ। क्षमताभन्दा बढ़ी काठ तथा गोलिया बोकेका सवारी साधनलाई पनि अर्को सूचना नभएसम्म नियन्त्रण गरिने प्रशासनले जनाएको छ। तर बिरामी बोकेका एम्बुलेन्स तथा अत्यावश्यक कामका लागि यात्रा गर्नुपर्नेले स्थानीय प्रहरी प्रशासनसँग समन्वय गरेर यात्रा गर्न सक्ने सीआईएनसँग कुरा गर्दै इलामका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताउनुभयो।
2: बाढी पहिरो जान सक्छ, बाटोको केयर गर्ने, कहाँ के अवरोध भइसकेको छ त्यो सूचना लिएर हिँड्ने, र बेलुका 8 बजे पछाडि चाहिँ होइन यात्रा नगर्ने, गरिहाल्नु पर्यो भने प्रहरी प्रशासन सम्पर्क र समन्वय गर्ने भन्ने हो त्यसको। तिगो दिन बेलुका चाहिँ निकै ठुलै पर्यो, अलिअलि डिस्टर्ब पनि भएको बाटो, त्यस कारणले गर्दा यो के हो भने पानीको मनसुन भित्रिसकेको छ, मध्य मनसुन भित्रिसकेको छ, पानी कतिखेर आउँछ टुङ्गो छैन। अब इलाममा अन्यको तुलनामा इलाममा अलिक बढी नै पानी पर्छ, त्यस कारणले फेरि गत वर्षको त्यो बाढीले गर्दा चाहिँ अलिक जमिन पनि अलिक क्षतिक्षत भएको छ, त्यस कारणले असर पर्छ भनेर हामीले पूर्व सावधानी अप्नाएको हो।
1: बैंकक स्थित नेपाली दूतावासले कम्बोडियामा रहेका नेपाली नागरिकका लागि राहदानी नवीकरण शिविर सञ्चालन गर्ने भएको छ। दूतावासका अनुसार शिविर आगामी जुन 24 अर्थात असार 10 गते एनआरएनए एनसीसी कम्बोडियाको नोमपेन स्थित कार्यालयमा दिउँसो 12 बजेदेखि साँझ 6 बजेसम्म सञ्चालन हुनेछ। विद्युतीय राहदानी नवीकरण गर्न चाहनेले राहदानी विभागको वेबसाइटमा अनलाइन आवेदन फारम भरेर बार कोड सहितको फारम, नागरिकता र राहदानीको प्रतिलिपि जुन 23 भित्र दूतावासमा पठाउनु पर्नेछ। शिविरमा सहभागी हुँदा सकल नागरिकता, राहदानी तथा अनलाइन फारमको प्रिन्ट प्रति अनिवार्य रूपमा ल्याउनु पर्ने दूतावासले जनाएको छ। ताजा खबरमा अब विदेशको खबर। इजरायल र हिजबुल्लाह बीच नयाँ युद्ध विराम घोषणा भएको 24 घण्टा नबित्दै दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा परि 16 जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीहरूका अनुसार नावाटिया जिल्लाका विभिन्न क्षेत्रमा भएका आक्रमणमा कम्तीमा 16 जनाको मृत्यु भएको हो भने 12 जना भन्दा बढी घाइते भएका छन्। इजरायली सेनाले भने हिजबुल्लाहले आफ्ना फौजमाथि 50 भन्दा बढी रकेट प्रहार गरेको दावी गरेको छ। यसअघि इजरायल र हिजबुल्लाहले नयाँ युद्ध विराममा सहमति जनाएका थिए। र खेल खबरमा, फिफा विश्वकपको समूह ई अन्तर्गत आज मध्यराती जर्मनी र आइभोरी कोस्ट भेट्दैछन्। राति 2 बजे दुवै टोलीबीच खेल हुनेछ। भोलि बिहान इक्वेडर र कुरासाओ बीच खेल हुनेछ। खेल नेपाली समयअनुसार बिहान 6:45 शुरू हुनेछ। पहिलो खेलमा आइभोरी कोस्टसँग 1-0 हार बेहोरेको इक्वेडर र जर्मनीसँग 7-1 विशाल अन्तरले पराजित भएको कुरासाओ दुवैका लागि यो खेल महत्वपूर्ण छ। समूह एच अन्तर्गत भोलि नै ट्युनिसिया र जापान बीच खेल हुनेछ। खेल 9:45 शुरू हुनेछ। त्यस्तै स्पेन र साउदी अरेबिया बीच पनि खेल हुनेछ। यसैबीच लगातार दोस्रो हारसँगै टर्की ए फिफा विश्वकपबाट बाहिरिएको छ। पाराग्वेसँग 1-0 पराजित भएसँगै टर्की ए विश्वकपको समूह चरणबाटै बाहिरिएको हो। यो नतिजासँगै सह आयोजक अमेरिका भने एक खेल अगावै समूह डीको विजेता बन्दै नक आउट चरणमा प्रवेश गरेको छ।
3: सुशीला श्रेष्ठ। बाजुराका अधिकांश सहकारी संस्थाहरूले लगानी गरेको ऋण असुल गर्न नसक्दा समस्या,
4: अलिकति राजनीतिक पहुँच भएका मान्छेहरू, अटेर गर्ने मान्छेहरू, व्यावसायिक मान्छेहरू पनि अब ऋण लिने नतिर्ने, अनि अब सञ्चालकको अब हाम्रो जस्तो स्टाफहरूलाई पनि उल्टै धम्काउने के गर्छौ।
3: विभिन्न बहानामा

0: ऋण भुक्तानी नगरेर बचतकर्ताको ऋण फिर्ता गर्न नसकेको सञ्चालकहरूको भनाई। रिपोर्टसँगै गीत सङ्गीत र भाकामा आइरहेको विचलन विशेष संवाद श्रृङ्खला शनिबार विशेष पनि बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्यज्योति सही प्लान,
2: सूर्यज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: वात्सल्य हेल्थकेयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।
1: ई रिक्सा चालकहरूमा नेपालगञ्ज उपमहानगरपालिकाको अनुरोध, मिति 2083 जेठ 12 गतेदेखि 18 गतेसम्म ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न भइसकेको जानकारी गराउँदै सचेतना सुरु मितिदेखि 60 दिनपछि ई रिक्सा लाइसेन्स बिना ई रिक्सा चलाउन नपाइने हुँदा सो अवधिका लागि नागरिकता प्रमाणपत्र अनिवार्य साथमा राखेर ई रिक्सा चलाउन अनुरोध गरिन्छ।
2: सम्पन्न भएको छ। वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथयात्राको अन्तिम दिन राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गुठी संस्थानका प्रतिनिधिले भोटो सार्वजनिक गरेका छन्। कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र शाह लगायतका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो। बाजुराका अधिकांश सहकारी संस्थाहरूले लगानी गरेको ऋण असुल गर्न नसक्दा समस्या परेको छ। समयमै ऋण नतिर्ने ऋणीहरूको संख्या बढ्दै जाँदा ऋण असुलीमा समस्या भएको बताइएको छ। सहकारीहरूले पटक पटक फोन, पत्राचार, मौखिक जानकारी गराए पनि ऋण चुक्ता हुन सकेको छैन भने बचतकर्ताहरूको पैसा पनि फिर्ता गर्न सकेको छैन।
3: ऋणीहरूलाई पटक पटक सम्पर्क गरे पनि कतिपयले आज भोलि तिर्छौ भन्ने तर भुक्तानी नगर्ने अवस्था भएपछि सहकारी सञ्चालक तनावमा छन्। सहकारीको वित्तीय अवस्था कमजोर बनाउनुका साथै बचतकर्तालाई समेत प्रत्यक्ष असर गरिरहेकाले समयमै ऋण फिर्ता गरिदिन आग्रह गर्नु परेको बाजुराको नवजीवन बहुद्देश्य सहकारी संस्था लिमिटेडका अध्यक्ष ध्रुवराज रेग्मी बताउनुहुन्छ।
4: हामीले घरभेट कार्यक्रम गऱ्यौँ, चिठी पत्र गऱ्यौँ, फोन मार्फत खबर गऱ्यौँ, अनि मोबाइल फेसबुकमा लाग्नेहरूलाई फेसबुकबाट पनि कन्ट्याक्ट गऱ्यौँ। त्यति गर्दा पनि ऋण असुल गर्न सकिएन र अहिलेसम्म ऋण असुल गर्न नसकिए हुनाले सबै पैसा लगानीमा गयो। लगानीमा गएको पैसा हुनाले बचत फिर्ता माग्नेहरूलाई बचत दिन पनि मुस्किल छ।
3: जिल्ला सहकारी संघका अनुसार बाजुरामा अनुमानित 150-200 सहकारी छन्। अधिकांश सहकारीहरूले खराब ऋणीहरूमा जनप्रतिनिधि, व्यवसायी तथा आर्थिक रूपमा सक्षम व्यक्तिहरू समेत रहेको बताएका छन्। आर्थिक क्षमता हुँदाहुँदै पनि ऋण भुक्तानीमा व्यवस्था गर्दा सहकारी र बचतकर्ता दुवै मर्कामा परेको सहकारी कर्मीहरूको भनाइ छ। शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संचालक विपिन विष्ट:
5: व्यावसायिक सहकारीहरू चाहिँ एउटा व्यवसायमा सञ्चालन गर्नुपर्ने सहकारीहरू खाद्यान्न किन्नमा खर्च गरिदियो, त्यसमा चाहिँ त्यो विशेष गरी यो कोभिड पछि बढी जस्तो सहकारीहरू चाहिँ डुबेका छन् भनौँ न अलिकति राजनीतिक पहुँच भएका मान्छेहरू, अटेर गर्ने मान्छेहरू, व्यावसायिक मान्छेहरू पनि अब ऋण लिने नतिर्ने, अनि अब सञ्चालकको अब हाम्रो जस्तो स्टाफहरूलाई पनि उल्टै धम्काउने के गर्छौ तर भने त्यस्तो खालको वातावरण देखिरहेको छ। अब त्यो नतिर्यो भने के गर्ने हुन्छ, कानुन पनि त्यस्तो छैन।
3: सहकारीको पैसा भनेको सर्वसाधारणको बचत रकम हो। ऋण लिएर नतिर्ने प्रवृत्ति बढ्दै जाँदा बचतकर्ताको विश्वास गर्ने चिन्ता पनि सञ्चालकमा छ। मिलिजुली बहुद्देश्य सहकारी संस्थाका व्यवस्थापक गोकर्ण शाही:
6: बचतकर्ताको बचतका लागि जति चाहिँ कानुनी कडाई गरिदिएको छ त्यति चाहिँ ऋण असुलीका लागि कानुनी कडाई गरिदिएको छैन, त्यस कारणले कानुनी कडाई गरिदियो भने त्यो ऋण असुली हुन्छ अनि हामीले पनि बचतकर्ताको बचत गर्न सक्छौँ।
3: सहकारी कर्मीहरूले जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा सुरक्षा निकायलाई खराब ऋणीबाट ऋण असुलीका लागि प्रभावकारी पहल गर्न आग्रह गरेका छन्। उनीहरूका अनुसार कानुनी रूपमा असुली प्रक्रिया अघि बढाउन खोज्दा पनि व्यावहारिक रूपमा धेरै चुनौती सामना गर्नु परेको छ। सत्यसाई बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक नन्द खत्री:
7: लगभग धेरै सहकारीहरू समस्यामा पर्नुको एउटै कारण के हो भने बचतकर्ता नभएर ऋणीहरूले पैसा फिर्ता नगरेका कारणले पनि समस्यामा छन् भन्ने कुरा छ। बाजुराको लगभग सहकारीहरूमा के छ भने ऋणीबाट सहकारी पीडित छन्। यसको लागि प्रष्ट कानून बनाएर असुल उपरका लागि यदि सम्बन्धित निकायहरूले सहयोग गरिदियो भने अझै हामीलाई सहज हुने देखिन्छ। जिल्ला प्रशासन कार्यालयमा मुद्दा हालिन्छ होला वा पालिकाको न्यायिक समिति होला वा पुलिस चौकीको कुरा होला, सबैले एउटा त्यो विषयमा सहयोग यदि गरिदिने हो भने सहकारी लगभग सञ्चालनमा ठुलो समस्या छैन।
3: खराब ऋण नियन्त्रण, ऋणीलाई कानुनी दायरामा ल्याउने व्यवस्था तथा बचतकर्ताको रकम सुरक्षालाई प्राथमिकता दिन सके सहकारी प्रतिको विश्वास कायम राख्न मद्दत पुग्ने सरकारवालाहरूले बताएका छन्। ऋण असुलीको समस्या बढ्दै जाँदा सहकारी संस्था र हजारौं बचतकर्ता थप समस्यामा पर्ने अवस्था आउन सक्ने सञ्चालकहरूको भनाइ छ। शर्मिला रोकाया, CIN, रेडियो बुढी नन्दा, कोल्टी, बाजुरा।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। गीत सङ्गीत र भाकामा आइरहेको विचलन
8: आजभोलि सबै गीतहरू नै आफ्नो संस्कृति बोकेकै गीतहरू छैनन्, अब भिडियोमा पनि छैनन्, अब रेकर्डिङमा पनि छैनन्, शब्दमा पनि छैनन्, प्रस्तुतिहरूमा चाहिँ अब कतिपय सबै त्यस्तै पनि छैनन्, अत्यन्तै राम्रा पनि छन्। अहिले पछिल्लो समयमा अलि कन्ट्रोभर्सी खालका चाहिँ धेरै कृतिहरू छन्।
2: स्रष्टा र गायकले सावधानी अप्नाउनु पर्ने शनिबार विशेष लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।

0: होए खातिर आज अपन बैंक वित्तीय संस्था या वॉलेट में संपर्क करा जाए। मोबाइल बैंकिंग ऐप वॉलेट कनेक्ट आईपीएस तथा इंटरनेशनल पेमेंट ऐप से नेपाल पे क्यूआर में आसानी से भुगतान प्राप्त करा जाए। नेपाल पे क्यूआर नेपाल का अपने क्यूआर।
1: खुल्यो खुल्यो खुल्यो
2: तपाईको आफ्नै शहर कोहलपुरमा टीवीएस शोरूम खुल्यो।
1: स्टाइल पावर र भरोसा अब एकै ठाउँमा
2: कोहलपुरमै पाइन्छ। टीवीएस का नयाँ बाइक र स्कूटर दमदार परफर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्भिस र स्पेयर्स सबै सुविधा एउटै छानामुनि साथमा फाइनान्स को सुविधा पनि।
1: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स कोहलपुर 11 बाँकी।
2: हजुर नेपाल अटो पार्ट्स भरोसाको यात्रा। सम्पर्क नम्बर 98125 26 711 र 98 20 18 37 86। नेपाल अटो पार्ट्स भरोसाको यात्रा।
3: यो कृष्ण सार एफएम
4: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।
5: सावधानीका बारेमा साथी लील प्रकाश चन्दले वरिष्ठ गायक तथा संगीतकार नारायण रायमाझीसँग कुराकानी गर्नुभएको छ।
6: जस्ताको तस्तै त गाउँमा गाउने गीतलाई अब कतिपय कुराहरू चाहिँ प्रविधिमा ल्याउने बेलामा कतै कुनै गीतमा चाहिँ तालहरू चाहिँ नभएका गीतहरूलाई तालमा बाँध्नुपर्ने हुन्छ। कतिपय गीतहरूमा चाहिँ अब गाउँमा आफ्नै तरिकाले स्वतन्त्र हिसाबले गाइन्छ तर यहाँ आइसकेपछि एउटा व्यावसायिक हिसाबले प्रोफेसनल एउटा चाहिँ मिडियाबाट चाहिँ संसारभरि बज्नको लागि त हामीले त्यसमा चाहिँ आफूले जानेका सिकेका कुराहरूलाई चाहिँ प्रयोग गरेर सुधारेर राम्रो बनाउने कोसिस चाहिँ सबै कलाकारले गर्छन्। मैले पनि त्यही हो।
7: अहिलेका कलाकार अथवा अहिलेका सर्जकहरूले गीत भनेर जुन ल्याइराखेको तपाईँले पक्कै हेरिराख्नु भएको होला सुनिराख्नु भएको होला कसो लाग्छ?
6: पछिल्लो संस्कृति पछिल्लो चाहिँ गीत सङ्गीतको विषयमा कुरा गर्दाखेरि पहिले भन्दा धेरै प्रखर कलाकारहरू आउनु भएको छ। अत्यन्तै प्रखर कलाकारहरू हुनुहुन्छ। के भइरहेछ भन्दाखेरि गीत सङ्गीत व्यावसायिक भन्यो नि हामी गीत सङ्गीत व्यावसायिक बन्छ यसबाट नै आफ्नो गुजारा चलाउँछौँ भनेर आएको पनि होइन। हामी सुरुका दिनहरूमा त एउटा गीत गाउँदाखेरि 100 रुपियाँ एउटा गीत बजाउँदाखेरि 30 रुपियाँको दरले चाहिँ हामीले चाहिँ धेरै ऊ गरियो तर त्यो वर्षमा 6 महिनामा चाहिँ एउटा गीत गरिन्थ्यो होला रेडियोमा। पछिल्लो समय जुन गीत सङ्गीतहरू चाहिँ बेचेर चाहिँ आफ्नो व्यवसाय चलाउने खालको चाहिँ दिनहरू आए त्यसपछि चाहिँ हाम्रो लोक संस्कृतिमा अलिक बढी विकृतिहरू चाहिँ भित्रिन थाले। आफ्नो संस्कृतिको लागि बिगारेर भत्काएर एकदम त्यो कसरी चाहिँ सबैको भन्दा एक्स्ट्रा बन्न सकिन्छ सबै भन्दा चाहिँ फोकस हुन चाहिँ कसरी पाइन्छ त भन्ने चाहिँ बाटो खोज्दाखेरि चाहिँ कतिपय संस्कृतिहरूमा चाहिँ गीत सङ्गीत हाम्रो संस्कृतिहरूमा चाहिँ आएको विकृति चाहिँ
7: विकृति चाहिँ केतिर भाषा हो कि अथवा लय हो कि अथवा देखाइएकोमा विकृति छ कि अथवा सुनिनेमा विकृति छ।
6: आजभोलिका गीतहरू चाहिँ के पाउनुहुन्छ भन्नुभयो नि हजुरले त्यही विषयमा चाहिँ मैले क्लियर गर्न खोजेको चाहिँ आजभोलि सबै गीतहरू नै आफ्नो संस्कृति बोकेकै गीतहरू छैनन्। अब भिडियोमा पनि छैनन् अब रेकर्डिङमा पनि छैनन् शब्दमा पनि छैनन् प्रस्तुतिहरूमा चाहिँ अब कतिपय सबै त्यस्तै पनि छैनन् अत्यन्तै राम्रा पनि छन्। अहिले पछिल्लो समयमा अलि कन्ट्रोभर्सी खालका चाहिँ धेरै कृतिहरू छन् ती बारेमा कुरा गरेँ मैले।
7: कलाकारले कति अध्ययन अनुसन्धान गर्यो भन्ने कुरा हो कि अथवा कस्तो व्यक्तिसँग त्यो उड्बस भयो के कुराले चाहिँ यसमा मुख्य भूमिका खेल्छ?
6: यस्तो छ सर खास चाहिँ आफू जिम्मेवार भनेर अब स्रष्टाहरू चाहिँ जिम्मेवार आफूले महसुस गर्नुपर्छ। मेरो पछाडि धेरै मेरो फ्यानहरू हुन्छन् मेरो फलोअरहरू हुन्छन् र उनीहरूले मबाट के सिक्ने भन्ने कुराहरू चाहिँ ऊ जिम्मेवार हुनु पर्यो। मैले सिर्जना गर्ने विषयमा मैले यो गीत सुनाउँदाखेरि मबाट सिक्ने कुराहरू के हो त भन्ने कुरामा चाहिँ आफूले दिन खोजेका कुराहरूमा चाहिँ समाजलाई आफ्नो फलोअरहरूलाई चाहिँ दिने कुरामा चाहिँ आफू जिम्मेवार भइयो भने चाहिँ यी कुराहरूबाट चाहिँ अलिकति आफसे आफ चाहिँ समाजमा चाहिँ विकृतिजन्य संस्कृति चाहिँ कम हुँदै जान्छन् जस्तो लाग्छ मलाई।
7: केही पछुतो छ कि अलिकति उहिले नै प्रविधिको जोहो गरेर ती चिज वस्तुहरू राखेको भए त्यो आज तपाईँलाई त्यो देखेर सन्तुष्टि मिल्थ्यो भन्ने खालकोमा?
6: त्यो त धेरै पछुतो हुन्छ नि। पहिले अब हामी बाल्यकालको चाहिँ हामी स्कुलले जीवनका हामीसँग रेकर्डहरू छैनन् स्कुलका साथीहरूको चाहिँ अनुहार चाहिँ फोटोमा चाहिँ छैनन्। हामी हाई स्कुल पढ्ने बेलामा चाहिँ एउटा फोटो खिच्नको लागि चाहिँ सदरमुकाम गएर फर्म भर्ने बेलामा चाहिँ खिचेका भन्दा चाहिँ अरू फोटाहरू नै हुँदैन थियो हाम्रो। त त्यो बेलामा चाहिँ हामीसँग त्यति बेला बाल्यकालमा चाहिँ हामीले कति अब दसैँ तिहारमा देउसी भैलो खेलेर रमाइलो गरेर हिँडेका त्यति बेलाका फोटो भिडियो छैनन्। अब हामीले तन्ना कम्मलहरू जम्मा गरेर चाहिँ सांस्कृतिक कार्यक्रम गर्थ्यौँ, त्यति बेलाका फोटा भिडियोहरू भएको भए त्यसको महत्त्व कस्तो हुन्थ्यो, ती कुराहरू त हामीले सबै गुमायौँ नि। र त्यसपछिको चाहिँ अहिले अब भएका जे जे भेटिन्छन् तिनीहरू चाहिँ मेमोरीको लागि चाहिँ हामीले राख्दाखेरि ती दिनहरूलाई चाहिँ सम्झाउने रहेछ। त्यसले गर्दाखेरि भेटेका ती त्यति बेलाका जे जस्तो छन्, अब कतै गाउँघरतिर गाउँठाउँमा चाहिँ जे जस्तो अवस्थामा चाहिँ हामीले चाहिँ गीत गाइएको थिए, ती टुटिफुटेका चाहिँ फोटा भिडियोहरू चाहिँ भेटियो भने त्यो मेरो इतिहास यस्तो थियो भन्ने कुरो चाहिँ देखाउनुको लागि चाहिँ हामीले राख्ने गरेको कारण चाहिँ त्यो।
7: एउटा कलाकारको रूपमा यसको आमदानी अहिले जुन डिजिटल रूपमा फराकिलो र गहिरो भयो नि, अहिले कलाकारले आमदानीको स्रोत अहिले चाहिँ के हुँदो रहेछ? जस्तो तपाईँको हेर्ने भने तपाईँले फेसबुक पनि चलाइराख्नु भएको छ, युट्युब चलाइराख्नु भएको छ, त्यतातिरबाट एक प्रकारको होला, तर त्यो मात्रै होइन, विश्वव्यापी बजारमा जानको लागि अरू थुप्रै प्लेटफर्महरू छ, स्पोटिफाई हुनसक्छ, अरू हुनसक्छ, सम्भावना चाहिँ के रहेछ?
6: अहिले धेरै अप्सनहरू आउँदैछन्, अब फेसबुकहरूदेखि लिएर टिकटकहरू पनि सबै मोनिटाइज हुँदैछन्, अझै व्यवस्थित हुँदै जालन्, तर मुख्य चाहिँ युट्युब नै हो अहिलेसम्म अलिकति आमदानीको स्रोत भनेको, हामीले गरेको भनेको युट्युब नै हो। बिस्तारै अहिले अब फेसबुकहरू मोनिटाइज हुने, टिकटक मोनिटाइज हुने, अरू स्पोटिफाईतिर अडियो प्लेटफर्मतिर सबैतिर चाहिँ अब अझै प्रविधिले चाहिँ कलाकारहरूको लागि राम्रै गराउँदैछ।
5: भोलिदेखि सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ। राप्रपाले आगामी मक्सिरको 26 गतेदेखि केन्द्रीय महाधिवेशन गर्ने जनाएको छ। सरकारले कक्षा 12 नतिजा छिटो प्रकाशन गर्न उत्तर पुस्तिका परीक्षणमा हतार नगरिएको जवाफ दिएको छ। बैङ्कक स्थित नेपाली दूतावासले कम्बोडियामा रहेका नेपाली नागरिकका लागि राहतानी नवीकरण शिविर सञ्चालन गर्ने भएको छ। ललितपुरको जाउलाखेलमा आज ऐतिहासिक भोटो जात्रा सम्पन्न भएको छ। इजरायल र हिजबुल्ला बीच नयाँ युद्धविराम घोषणा भएको 24 घण्टा नबित्दै दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणमा परि 16 मृत्यु भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 7 गते बिहान 6 साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
1: हिजो आज के भयो के भयो बहिनी? कहिले पखाला लाग्छ, दिशा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिशा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ। त्यही चेक गर्न जाँदैछु, बरु कतातिर राम्रो होला?
0: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
2: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
3: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: म पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480 27590 र 081534328।
4: नेपालगञ्जमा गुणस्तरीय, सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा एउटै स्थानमा, लक्ष्मी सरस्वती पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, गणेशमान चोक नेपालगञ्जमा तपाईँलाई स्वागत छ। पश्चिम नेपालमा पहिलो र लोकप्रिय एमसिएस ग्यास्ट्रोसर्जन डाक्टर कृष्णमोहन अधिकारीबाट दूरबीन, ल्याप्रोस्कोपिक मार्फत एपेन्डिक्स र पित्त थैलीको शल्यक्रिया, सानो ठुलो आन्द्राको समस्याको उपचार तथा शल्यक्रिया, मलाशयका समस्या तथा जटिल पेट, कलेजो र प्याङ्क्रियासका उपचार तथा अपरेसन, पेट तथा आन्द्रा सम्बन्धी क्यान्सरको शल्यक्रिया, साथै इन्डोस्कोपी तथा कोलोनोस्कोपी जाँच सेवा, त्यसै गरी नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कर्णबाट टन्सिल, पिनास तथा थायराइड समस्या, नाकबाट रगत बग्ने तथा नाकमा मासु पलाउने समस्या, घाँटीका गाँठा गुठी, स्वर सुक्ने समस्या, कान दुख्ने, चक्कर लाग्ने, सुन्ने बारे समस्याहरूको उपचार, साथै एनपिएल नाक कान घाँटी इन्डोस्कोपी, पिटिए कानको सुनाई परीक्षण, यस बाहेक फिजिसियन सेवा, हाड जोड्नी तथा नसा रोग, मानसिक स्वास्थ्य, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, एक्सरे, भिडियो एक्सरे तथा आधुनिक ल्याब परीक्षण, सबै सेवा एकै ठाउँमा सहज र भरपर्दो वातावरणमा उपलब्ध छ। तपाईको स्वास्थ्य हाम्रो प्रतिबद्धता, आफ्नो स्वास्थ्यको भर लक्ष्मी सरस्वती पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, गणेशमान चोक नेपालगञ्जलाई दिनुहोस्। सम्पर्क फोन नम्बर 081532780 532780।
5: सुन्नु न सावित्रीजी, मलाई सोफा, दराज, डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो, कहाँ जाने होला?
6: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
5: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
6: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एक पटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 98448 87535 र 98082504037।

0: खुल्यो खुल्यो खुल्यो
1: तपाईको आफ्नै सहर कोहलपुरमा टीवीएस शोरूम खुल्यो।
0: स्टाइल, पावर र भरोसा अब एकै ठाउँमा
1: कोहलपुरमै पाइन्छ। टीवीएस का नयाँ बाइक र स्कूटर, दमदार परफर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्भिस र स्पेयर्स, सबै सुविधा एउटै छानामुनि, साथमा फाइनान्सको सुविधा पनि।
0: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स, कोहलपुर 11 बाँके।
1: हजुर, नेपाल अटो पार्ट्स, भरोसाको यात्रा। सम्पर्क नम्बर 98125 26 711 र 98 20 18 37 86। नेपाल अटो पार्ट्स, भरोसाको यात्रा।
2: हाम्रो नाम घन्किन्छ
3: यो कृष्ण सार एफएम
4: 94 मेगाहर्ज, कृष्ण सार जति गति।

0: एक्सट्रीम इनर्जी ड्रिंक
1: टाइम चेक अहिले ठीक 9 बजेको छ।
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
3: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
5: हाय के गर्ने होला अब, सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ, कति ठाउँमा देखाएँ तर भएन।
6: ए तिमी यति चिन्तित किन, के भयो फेरि?
5: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
6: ए अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
5: कस्तो खबर?
6: अब प्रत्येक दिन सुगर थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही एमडी इन्टरनल मेडिसिन टियु एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
5: ए साँच्चै?
6: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
5: ए त्यो त झन् राम्रो
6: हो नि। डाक्टर पूनम आचार्य एमबिबिएस एमडी केयु IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई MBBS MSKU वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
5: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
6: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
5: यो त पुरा प्याकेज जस्तै भयो नि।
6: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
5: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज, फोन नम्बर 081531860 र 081531861।
6: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: आहा बुढा, यो फेसबुकमा कस्तो राम्रो फर्निचरको एड आइरहेछ। कति यही पुरानो फर्निचर युज गरिराख्ने, हामी पनि नयाँ चेन्ज गरिदिउँ न।
1: खै खै हेरौँ त।
2: अनि कस्तो राम्रो रहेछ है?
1: हो नि, कुन फर्निचर रहेछ?
0: यो त हाम्रै नेपालगञ्जकै रहेछ नि। नेपालगञ्जको बिपी चोकमा रहेको स्टार फर्निचर ल्यान्ड रहेछ। त्यहाँ त सबै खालका फर्निचरहरू पाइँदो रहेछ।
2: हुन्छ, हामी पनि जाउँला नि। खै खै अरू अरू के रहेछ हेर।
0: यहाँ स्टाइलिस सोफा रहेछ, अनि आरामदायी बेड, आकर्षक डाइनिङ टेबल, टिभी ऱ्याक, अफिस फर्निचर, म्याट्रिक्स लगायत घर सजाउने सबै कुराहरू एउटै छाना मुनि पाइँदो रहेछ नि।
2: अनि हामीले दिएको डिजाइनमा बनाउँछन् त?
0: हुने रहेछ नि, किन नहुनु। आफूले चाहे जस्तै कस्टम फर्निचर बनाइने रहेछ, अनि डेलिभरी र फिटिङ पनि हुँदो रहेछ।
2: लौ लौ, त्यसो भए आजै जानु पर्यो।
0: तपाईँ पनि जानुहोस् बाँके र बर्दियाभित्र। फ्री होम डेलिभरी र फ्री फिटिङको सेवा पनि बिल्कुलै फ्री छ।
3: सम्पर्क स्टार फर्निचर ल्यान्ड बिपी चौक नेपालगञ्ज शिक्षा कार्यालयको सामुने। सम्पर्क नम्बर 9886073770 र 9915006682।
4: ब्राइटल्यान्ड सेकेन्डरी स्कुलमा व्यवस्थापन तथा विज्ञान संकायका लागि आवेदन खुला गरिएको छ।
5: हो, भर्ना खुल्यो। व्यवसाय, बैंकिङ, उद्यमशीलता, होटल व्यवस्थापन, वित्त, कानून, पर्यटन तथा कर्पोरेट नेतृत्व क्षेत्रमा भविष्य निर्माण गर्न चाहने विद्यार्थीहरूका लागि सुनौलो अवसर।
4: व्यवसाय अध्ययन, लेखाशास्त्र, अर्थशास्त्र, कम्प्युटर विज्ञान, होटल व्यवस्थापन, पर्यटन, वित्त, व्यवसाय गणित र सामान्य कानून।
5: विज्ञान संकाय चिकित्सा, इन्जिनियरिङ, प्रविधि, अनुसन्धान, स्वास्थ्य विज्ञान, सूचना प्रविधि तथा विज्ञान सम्बन्धी क्षेत्रमा करियर बनाउन चाहने विद्यार्थीहरूका लागि
4: भौतिक शास्त्र, रसायन शास्त्र, जीव विज्ञान, गणित र कम्प्युटर विज्ञान।
5: विद्यार्थीहरूले आफ्नो करियर लक्ष्य अनुसार गणित, जीव विज्ञान वा कम्प्युटर विज्ञान जस्ता विषय संयोजन छनोट गर्न पनि सक्नेछन्।
4: किन रोज्ने ब्राइटल्यान्ड?
5: हो, सबै विषयमा दक्ष तथा अनुभवी शिक्षकहरू, केस स्टडी तथा परियोजनामूलक अन्तर्क्रियात्मक शिक्षण,
4: पूर्ण दिवसीय कक्षा सञ्चालन, वित्तीय साक्षरता तथा उद्यमशीलता सिप विकास,
5: आधुनिक विज्ञान, कम्प्युटर विज्ञान तथा होटेल व्यवस्थापन प्रयोगशाला, उद्योग क्षेत्रका विज्ञहरूसँग कार्यशाला,
4: नेतृत्व तथा व्यक्तित्व विकास कार्यक्रम, MBBS, BHM, BITM, BBA, CA, MBS तथा अन्य व्यवस्थापन तथा विज्ञान क्षेत्रका लागि करियर परामर्श,
5: उत्कृष्ट विद्यार्थीहरूका लागि छात्रवृत्तिको सुविधा। अफिस खुल्ने समय बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म। कक्षा सञ्चालन 2083 असार 1 गतेदेखि। थप जानकारीका लागि
4: ब्राइटल्यान्ड सेकेन्डरी स्कुल, पासाङ लामु रोड, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081-532-607-530-602।
6: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
7: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
6: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
7: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री IVF क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
8: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री IVF क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
6: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
7: धन्यवाद शुभश्री IVF, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
8: थप जानकारीका लागि शुभश्री IVF क्लिनिक, सोल्टी मोड, काठमाडौँ। फोन नम्बर 9861414900।
9: यो कृष्ण सार FM
10: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: Go le bonia. Extreme energy drink.
1: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
2: हरेक सामानको खरिदमा 1000 देखि 20000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि। अहिले थमाथम बिक्री भइरहेको छ।
1: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि।
2: सम्पर्क 97051148470।
1: सोफा हब नेपालगञ्ज,
2: विश्वासमा नम्बर 1,
1: क्वालिटीमा सबैभन्दा बेस्ट।
3: के तपाईँ पनि आफ्ना नानी बाबुहरूलाई कक्षा 11 के पढाउने र कहाँ पढाउने भनेर सोचिरहनु भएको छ?
4: यदि त्यसो हो भने नेपालगञ्ज 12 मुक्तिपुरमा रहेको युनाइटेड एजुकेशनल एकाडेमीलाई एकपटक अवश्य सम्झिनुहोस्। कक्षा 11 नयाँ भर्ना खुलिसकेको छ है।
3: हाम्रा विशेषताहरू: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
4: अनुभवी तथा दक्ष शिक्षक भएको,
3: अतिरिक्त क्रियाकलापमा जोड,
4: सुरक्षित वातावरण र यातायातको सुविधा,
3: छात्रवृत्तिको व्यवस्था,
4: प्रोजेक्टर र स्मार्ट बोर्ड सहितका आधुनिक कक्षा कोठा र सुविधा सम्पन्न प्रयोगशाला,
3: खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा ध्यान दिइने
4: र समय समयमा अभिभावकहरूसँग नियमित छलफल र अन्तर्क्रिया गरिने।
3: सिट सीमित छन्, आजै भर्ना गर्नुहोस्। युनाइटेड एजुकेशनल एकेडेमी, नेपालगञ्ज 12 मुक्तिपुर बाँके। प्रधानाध्यापक जीवराज भण्डारी, सम्पर्क फोन नम्बर 98585041।
5: यो कृष्ण सार एफएम
6: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
1: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त, पूर्वपट्टि।
2: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
3: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081414007 र 9842863390।

0: टियु एन्डोक्राइनोलोजिस्ट सर गंगाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
1: ए साच्चै?
0: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
1: ए त्यो त झन् राम्रो
0: हो नि। डाक्टर पूनम आचार्य एमबिबिएस एमडी केयु आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई एमबिबिएस एमएस केयु वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
1: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
0: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
1: यो त पुरा प्याकेज जस्तै भयो नि।
0: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
1: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
0: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: toilet bunny, yeah. Extreme energy drink.
1: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
2: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
1: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
2: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
3: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
1: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
2: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
3: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
4: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
5: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि। अहिले थमाथम बिक्री भइरहेको छ।
4: स्थान राजा चोक, राष्ट्रिय वाणिज्य ब्याङ्कको अगाडि।
5: सम्पर्क 97051148 70।
4: सोफा हब नेपालगञ्ज,
5: विश्वासमा नम्बर 1,
4: क्वालिटीमा सबैभन्दा बेस्ट।
6: यो कृष्णसार एफएम
7: 94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।